0: मात्रै कुरा हो होइन, जलवायु परिवर्तनको असर त परेको छ होइन। अब यसले मूलत वर्षाको चरित्रमा परिवर्तन भयो, पहिला जति पानी पर्थ्यो त्यो दुई तीन झरीमा पर्थ्यो भने अब एकै झरीमा पर्ने भयो, दुई तीन झरीमा एक दिन दुई दिन बिराएर परिराख्थ्यो भने त्यो पानी शोषिन्थ्यो, त्यसको उपयोग बढी हुन्थ्यो होइन। अब त्यो एकैचोटि पर्दाखेरि त्यसले सतहको माटो बगाउने भयो होइन, नशोषिने भयो, नशोषिएपछि हिउँदमा काम लागेन त्यो पानी, एकैचोटि बग्ने भयो, बगेर जाँदाखेरि अरू चिज पनि लाने भयो होइन, बाढी पहिरो गराउने भयो। त्यही भएर यो जलवायु परिवर्तनको प्रभाव हो। अहिले हामीले माघे झरी भनेर सुने जस्तो मात्रै भयो, अब बिर्सन थालियो कस्तो,
1: माघे झरी त लगभग
0: साउने झरी भन्ने हामीले बिर्सन थाल्यो, किन सधैँभरि ठुल्ठुला थोपा भरेर पर्छ सकिन्छ अनि त्यसपछि बाढी पहिरो हुन्छ, फेरि दुई चार दिनपछि दुलो सुरु हुन्छ।
1: अझ पछिल्ला केही वर्षमा त असोजे बाढी भनेर असोजको अन्तिमतिर
0: दशैं एकदमै हरियो होइन, त्यसपछि सफा हुन्थ्यो, अहिले त जहिले पनि दशैं हिले हुन्छ, किन भन्दा मनसुन उता सर्यो, बिचमा पानी पर्दैन होइन, उता पछितिर पर्छ, त्यसले गर्दा हाम्रो अब कृषिको धान चाँडो पाक्ने धान लगाउन थाल्यो अनि पानी ढिलोसँग पर्न लाग्यो, त्यसले गर्दाखेरि ठिक्क स्याहार्ने बेलामा क्षति भइरहेको अवस्था।
1: यो सबै कुराले विपद बाढी पहिरोका घटनाहरू चाहिँ अझ खतरनाक हुने सम्भावनाहरू कतिको देख्नुहुन्छ तपाईँले?
0: बढ्छ, यो बढ्छ, किनभने कारक तत्त्वहरू जुन छन् त्यो घटेकै छैनन्, जे कारणले जलवायु परिवर्तन भएको हो त्यो त्यसमा कुनै कमी भएको छैन होइन, त्यो नगर्दासम्म यिनीहरू त बढिरहेछन्। हामी योभन्दा ठूला विकराल समस्याको लागि तयार हुनु जरुरी छ, अनि अघि हामीले भनेको गर्मी छ त्यो पनि यहाँभन्दा यो वर्षभन्दा अर्को वर्ष अझै बढ्न सक्छ।
1: अघि हामीले चर्चा गरेको अथवा आजको कार्यक्रममा समग्र हामीले चर्चा गरेको आउँदो मनसुनमा चाहिँ गर्मी धेरै बढ्छ, पानी कम पर्छ, त्यसले गर्दा जोखिम हुन्छ, सँगसँगै कुनै ठाउँमा अतिवृष्टि भएर बाढी पहिरोको जोखिम पनि हुन्छ। हामीले यो चर्चा गर्दै गर्दा यो घटनामा चाहिँ जलवायु परिवर्तनको भूमिका अथवा जलवायु परिवर्तन कतिको जोडिएको छ कि हामी एलनिनो अथवा सुपर एलनिनो भनेर पनि यसपालि भनिरहेका छौँ, त्यसको चाहिँ बढी सम्बन्ध हो यसपालि?
0: जलवायु परिवर्तनले त्यो एलनिनोको स्वरूपमा पनि परिवर्तन भएको छ होइन, त्यही भएर अहिलेको एलनिनो सुपर एलनिनो हुने भयो, यो निकै ठुलो भयो भन्नुको अर्थ त्यसमा जलवायु परिवर्तनकै प्रभाव छ, किनभने समुद्रको पानी समुद्रको तापक्रमै एकदमै बढिरहेको अवस्था हो होइन। एलनिनोको साइकल लेलिनो लालिनो र एलनिनोको साइकल चाहिँ अब 7 देखि 11 वर्षको साइकल चाहिँ हुन्छ होइन, हाम्रो वार्षिक मनसुनी साइकल जस्तै, तर यो एकदमै बढ्ने कुरा चाहिँ फेरि जलवायु परिवर्तनसँगै सम्बन्धित छ। त्यो बाहेकको पनि जुन अतिवृष्टि खण्डवृष्टि र अति तातोका जुन घटनाहरू छन् त्यसको मात्रा प्रकृति र पुनरावृत्ति यो तीनटा बदलिनु मुख्यत धेरै हुनुमा चाहिँ जलवायु परिवर्तनको असर छ। यही बदलिँदै जाँदाखेरि चाहिँ समग्रमा जलवायु परिवर्तन हुने हो नि त।
1: जोखिमको बीचमा एउटा अलिकति सम्भावनाको कुरा पनि ठ्याक्कै जोडिहाल्नु, पछिल्लो समयमा केही मौसमविदहरूले चाहिँ भन्न थाल्नु भएको छ सुपर एलनिनो नै भए पनि बंगालको खाडीबाट यता आउँदाखेरि धेरै कुराहरूले नेपालको मनसुनलाई प्रभाव पार्ने भएको, यहाँको स्थानीय उत्पादन पनि हुने भएकोले मनसुन राम्रै पनि हुन सक्छ भन्ने किसिमको सम्भावनाहरू पनि भन्नुहुन्छ, त्यो सम्भावना चाहिँ कति रहन्छ? त्यो
0: यो अनिश्चितता छन् भनेर त हामीले सुरुमै कुरा गरौँ, सबैभन्दा जोखिम नै अनिश्चितता हो, ठ्याक्कै यही हुन्छ भन्ने थाहा पाए त हामीले आजैबाट केही पहल कदमी गर्न सकिन्थ्यो होइन। त्यो चाहिँ अनिश्चितता छ र जलवायु परिवर्तनले बढाएको सबैभन्दा ठूलो जोखिम भनेकै अनिश्चितता, कतिखेर के हुन्छ भन्ने थाहा नहुन सक्छ होइन। अब बंगालको खाडीबाट आउने कुराहरू जुन बढ्छ भनेको छ त्यो चाहिँ मनसुन साबिकको भन्दा धेरै राम्रो अवस्था हुन्छ भनेर चाहिँ कमै आशा गरौँ होइन। हामी अब वर्स्टको लागि होइन सबैभन्दा खराब परिस्थितिका लागि नै तयार हुनुपर्छ र सरकारी जस्तो प्राधिकरणले पनि खराब परिदृश्यकै लागि चाहिँ तयारी गरिरहेको अवस्था देखिन्छ। अब राम्रो भयो भने
1: भइहाल्यो,
0: तर अब पानी अहिले भने भन्दा अथवा कम पर्छ भनेको साथीभन्दा बढी पर्न पनि सक्छ भन्ने कुरामा चाहिँ पर्न पनि सक्छ, पर्दैन भन्न सकिन्न, किनभने दुई तीन झरीमै अब अहिले त 500 मिलिमिटरसम्म 624 मिलिमिटरसम्म 24 घण्टामा पर्न थालो भनेपछि त त्यस्ता तीनटा झरी आयो भने त औषधभन्दा गाउँ कहाँमाथि पुगिहाल्छ।
1: तर जस्तो जेठको मध्यदेखि असोजको मध्यसम्म जुन एउटा मात्रामा पर्नु
0: पर्छ,
1: त्यो चाहिँ सम्भावना यसपालि कम देखियो।

0: त्यो सम्भावना चाहिँ कम देखियो। त्यसैले बीचमा गर्मी बढी हुने, दुईटा झरी बीचमा होइन बढी सुक्खा दिनहरू बढी हुने, अथवा पानी पर्ने अवधि जुन पहिला थियो 120 दिन जति पानी पर्छ भन्ने थियो, अब त्यो चाहिँ 50-60 दिनमै त्यति पानी पर्थ्यो भने त हामीलाई गर्मी र सुक्खा त बढ्छ नि त,
1: होइन?
0: पानी यति मिलिमिटर पर्ने थियो, पर्यो भनेर भएन कि, मैले अघि भने नि त्यो पानी बाँडिएर पर्यो भने हामीलाई काम लाग्थ्यो, त्यो पानी एकदमै साँगुरिएर 2-4 दिनमै मात्रै पर्यो भने हामीलाई त्यो फेरि यो एकदम प्रतिकूल हुने भयो। यो चिज त के हो भने चाहिने जति पाइयो भने ठिक हो, चाहिने भन्दा बढी भयो भने बिख हुने हो नि त, प्रकोप हुने हो नि त।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी यसपालिको मनसुनमा आउन सक्ने विपदका जोखिम र त्यसको व्यवस्थापनका लागि गर्नुपर्ने काम बारेमा विपद व्यवस्थापन बारेका जानकारी दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौँ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack.
3: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू:
4: ओपिडी सेवा,
3: विशेषज्ञ ओपिडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्वकर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी यसपालिको मनसुनमा आउन सक्ने विपद जोखिम र त्यसको व्यवस्थापनका लागि गर्नुपर्ने कामका बारेमा विपद व्यवस्थापन बारेका जानकार दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ पूर्व चेतावनी प्रणालीको बारेमा अलिकति चर्चा गरौं, जुन क्षेत्रमा चाहिँ तपाईँले लामो समयदेखि काम पनि गर्दै आउनु भएको छ, जानकार हुनुहुन्छ त्यो क्षेत्रमा, जसलाई जीवन बचाउने कडी पनि भनेर भनिन्छ। चेतावनी प्रणाली भनेको के हो, सुरुमा त्यसको बारेमा जानकारी गराइदिनु, अनि गर्मी र बाढी पहिरो दुवैको लागि यस्तो प्रणाली नेपालमा कतिको विकसित भएको छ?
3: पहिलो त पूर्व चेतावनी भनेको चाहिँ के हो भन्नुहुन्छ भने, कुनै प्रकोप चाहिँ आउँदैछ भन्ने जानकारी, त्यो आउनुभन्दा अगाडि नै जो मान्छे जोखिममा छ तिनीहरूलाई जानकारी दिने र उनीहरूलाई सुरक्षित ठाउँमा पुर्याउने, त्यो प्रकोपबाट बचाउने, यो प्रणाली चाहिँ पूर्व चेतावनी प्रणाली हो। यदि कुनै खोलाको छेउमा मान्छेहरू बस्दै हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, र अब त्यो खोलामा बाढी आउने सम्भावना देखियो भने ती मान्छेहरूलाई बाढी आउन सक्छ है भनेर जानकारी दिने र उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा लैजाने, यो पूर्व सूचना चाहिँ बाढीको पूर्व सूचना हो। अब त्यस्तै पहिरोको हो भने पहिरो जाने ठाउँ, पहिरोले पुर्न सक्ने बगाउन सक्ने ठाउँका मान्छेहरूलाई, पशु वस्तुलाई, स्रोत साधनलाई जानकारी दिने कुरा। गर्मी हुँदैछ भने अब त्यो गर्मी कहाँ कहाँ हुँदैछ र त्यसबाट कुप्रभावित हुन्छन् उहाँहरूलाई जानकारी दिने, सँगसँगै र त्यसबाट सुरक्षित बनाउने, यो दुईटा जानकारी दिने मात्रैलाई हामीले प्रणाली भन्न भएन, त्यसबाट असर पर्न सक्ने मान्छे पशु वस्तु र अरू उहाँहरूको जीविका त्यसलाई सुरक्षित गर्न सकियो भने चाहिँ त्यो पूर्व सूचना प्रणाली हो। अब दोस्रो यसको लागि प्रणाली के कस्तो विकसित छ भन्ने कुराहरू, धेरै जसो प्रकोपहरू जल तथा मौसमजन्य प्रकोपको चाहिँ पूर्व सूचना प्रणाली सम्भव छ प्राविधिक हिसाबले अहिलेसम्म। अब जस्तो भूकम्प होला, अरू विभिन्न खालको प्रकोपहरूको त्यति धेरै प्रभावकारी पूर्व सूचना प्रणाली बनाउन सकेको अवस्था छैन, तर मौसम र मौसमजन्य प्रकोपको चाहिँ पूर्व सूचना प्रणाली सुरुवात भइरहेको छ। तर अब हाम्रोमा चाहिँ असाध्यै धेरै सूक्ष्म हावापानीका क्षेत्र छन्, एउटै पाखोमा पनि फेदीमा र माथि देउरालीमा भन्ज्याङमा फरक अवस्था पाइन्छ, एउटै पाखोको पनि पूर्व फर्केको पश्चिम फर्केको मोडामा फरक अवस्था छ होइन, त्यसले गर्दाखेरि यो चाहिँ एकदमै पावरफुल छ, शक्तिशाली सशक्त प्रणाली छ हामी कहाँ पूर्व सूचनाको भन्न सकिने अवस्था छैन। तर पनि यो मौसम भोलि कस्तो हुन्छ, तीन दिनमा कस्तो हुन्छ भन्ने अन्दाजहरू गर्न सकिने अवस्था छ, जुन चाहिँ 70-80% विशेष गरेर यो चरम मौसमी अवस्था भन्छ त्यो चाहिँ मिल्छ भनेपछि 10-7 घटना त कम्तीमा सुरक्षित हुन सकिने अवस्था छ र यसमा सुधार पनि हुँदैछ।
2: आज अथवा आज बेलुका नै भोलि चाहिँ यो ठाउँमा चरम गर्मी हुँदैछ भने मान्छेले पूर्व तयारी गरे भनेदेखि घटाउन सकिन्छ, त्यसको जोखिम धेरै
3: सकिन्छ। अनि बाढीको केसमा तराई मधेसमा त बाढीबाट थाहै नपाई मृत्यु हुने संख्या निकै कम भएको छ नि, त्यो पूर्व सूचनाबाटै हो। र पहाडमै पनि अब टेलिफोनको कारणबाट माथिबाट खबर गरेर तल्लो तटका मान्छेहरू जोगिएको त अहिले त अनगिन्ती घटनाहरू आइसक्यो नि त, पूर्व सूचना त्यही हो नि त।
2: जस्तो सरकारले पनि पछिल्लो समयमा चाहिँ बाढी प्रभावित क्षेत्रहरूमा 1,00,000 मेसेज पठाइयो र प्रभावकारी भयो भन्ने खालको कुरा सुनिन्छ, मान्छेहरूले कतिको पत्याएर आफ्नो तयारी गर्न थालेका छन् पछिल्लो समयमा?
3: अब नहुनुभन्दा त्यो एकदमै राम्रो भएको छ, तर जति हुनुपर्ने हो त्यति चाहिँ प्राविधिक हिसाबले होइन, अघि हामीले भन्यौँ मान्छेको चेतना व्यवस्थाको कारणले गर्दाखेरि 100-100 पुग्न सकेको अवस्था छैन, यद्यपि त्यसका धेरै सकारात्मक प्रभावहरू परेका छन् होइन, अब प्राविधिक हिसाबले पनि त्यसलाई निकै धेरै सुधार गर्नुपर्ने देखिन्छ। जस्तो खोला किनारमा कहाँसम्म जोखिम छ भन्ने संघीय निकायहरूलाई सबैलाई थाहा नहुन सक्छ, अनि उहाँहरूले एउटा सर्टेन एरियामा पठाइदिनुहुन्छ जहाँ चाहिँ अब कहिल्यै बाढी नपुग्ने ठाउँको मान्छेलाई एसएमएस जाला, उसले मलाई त्यत्तिकै आउँछ भन्ला, अनि अर्को एसएमएस जान पनि अलिकति समय लाग्ने। अहिले नयाँ एउटा प्रविधि आएको छ मोबाइल प्रसारण भन्ने, जसरी हजुरहरूको रेडियोमा प्रसारण हुन्छ यसरी तत्कालै सबै मोबाइलमा एसएमएस जाने, सिममा ब्यालेन्स नभए पनि जाने र त्यो मेसेज नहेरेसम्म त्यसले जानकारी दिइराख्ने निधाको भए पनि यदि फोन तपाईँले त्यो अन गर्नुभयो फोनै अफ गरिदिनु भयो भने त काम लागेन फोन अन गर्नु भएको छ भने तपाईँ कहाँ अब ब्यालेन्स छैन भने पनि त्यहाँ मोबाइलमा एसएमएस जाने तपाईँलाई त्यसले आवाज दिने र हेरेर अब मैले हेरेँ भन्ने खालको त्यसलाई इन्डिकेट नगरेसम्म त्यो बन्द नहुने त्यसमा जाम हुने कुरो छैन दस सेकेन्डभित्र सबै देशैभरिमा जाने अस्ति सिङ्गो भारतमा उहाँहरूले टेस्ट गर्नुभयो दस सेकेन्डभित्र अरबभन्दा बढी जनसङ्ख्यामा पुग्यो विभिन्न भाषामा मोबाइल प्रसारण अहिले हजुरहरूले जुन रेडियो प्रसारण गर्नुहुन्छ त्यस्तै खालको मोबाइल प्रसारणको व्यवस्था छ होइन
2: नेपालमा चाहिँ त्यो
3: छैन आज छैन अब त्यो ल्याउनु पर्छ अलिकति महँगो हुँदो रहेछ होइन तर जनताको जीवधन भन्दा महँगो होइन त्यो हामीले जति जीवधन जोगाउँछौँ त्यो राहतसँग हिसाब गर्यो भने त्यो सस्तै पर्छ कि
2: त्यो किसिमको एउटा भयो अहिले नै चाहिँ जस्तो मोबाइलमा अलर्ट पनि आउँछ रेडियोहरूबाट पनि एकदमै धेरै प्रसारण हुन्छ यस्तो हुँदैछ जोखिम हुँदैछ भन्ने किसिमको तर मान्छेहरूले त्यति धेरै वास्ता गरिसकेको अवस्था छैन मान्छेलाई बुझाउने चाहिँ कसरी अब
3: अहिले संचार क्षेत्रबाट अत्यन्तै महत्वपूर्ण र एकदमै ठूलो सहयोग यो भएको छ हामीले पनि महसुस गरेका छौँ हरेक संचारले होइन रेडियो टेलिभिजन अनलाइन सबै संचार माध्यमहरूले चरम मौसम सम्बन्धी अवस्थालाई प्रकोप सम्बन्धी कुरालाई त्यसको सचेतना सम्बन्धी प्रसारणलाई चाहिँ एकदमै प्राथमिकता दिएर प्राइम टाइममा होइन त्यसको होम पेजमै राखेर दिइराख्नु भएको छ वास्तवमा यो एकदमै ठूलो मेहनत छ यसलाई निरन्तरता दिनै पर्छ होइन मान्छेले ख्याल गरेनन् कि अथवा सुनेनन् कि बुझेनन् कि भनेर हुँदैन यो एउटा निरन्तरता दिनुपर्छ किनभने यसको प्रभाव भएको छ कि हामीले ननापेको नदेखेकोमा यति दुःख गर्दा पनि किन यो नतिजा आएन भन्ने हाम्रो अलिकति चिन्ता हुनु स्वाभाविकै हो होइन त्यसमा के छ भने अब अलिकति सामाजिक सञ्जाल र हामीले दिएको सूचनासँग मान्छेले कसरी यसले बिहेभ गरेका छ त्यसको व्यवहार के छ कति धेरै लिन्छ कति ग्रहण गर्छ भन्ने मान्छेको यो स्वभावलाई हामीले ध्यान दिनुपर्ने देखिन्छ र मान्छेको स्वभाव के देखियो भने कुनै पनि उसमा ऊ एक मिनट दुई मिनट भन्दा अडिँदैन एकछिन सुन्छ बन्द गरिहाल्छ के गर्छ अर्कोतिर जान्छ होइन र बढी अडियो भिजुअलतिर हेरिराख्ने मनोरञ्जनमा बढी ध्यान दिने यो स्वभावहरू बढ्यो अलिक बढी उटपट्याङ कुराहरूमा बढी ध्यान जान लाग्यो अब त्यसलाई फेरि लयमा फर्काउनलाई होइन मूल बाटोमा ल्याउनको लागि चाहिँ बाल बालिकाहरूको शिक्षणदेखि लिएर कतिपय धार्मिक विश्वासका मान्छेहरू हुनुहुन्छ भने ती मान्छेहरूले यो हो है तरिका लाइन सही बाटो मार्ग यो हो भनेर अब अरू विभिन्न रणनीतिबाट जानु पर्यो
2: पहाडी पहिरोको यदि चेतावनी आइसकेपछि त्यसपछि एउटा परिवारले तुरन्तै गर्नुपर्ने कामहरू के हुन् एकदमै छिट्टो गर्नुपर्ने
3: एकदमै महत्वपूर्ण कुरा सम्झाउनु भयो पहिलो त आफू र आफ्ना परिवारहरूको जीवको सुरक्षा पहिलो प्राथमिकता दिनु पर्यो भने के गर्ने भन्नुभयो हजुरले पहिलो प्राथमिकता आफू र आफ्ना परिवारका सदस्यहरूलाई सुरक्षित गर्ने सुरक्षित ढंगमा लाने दोस्रो प्राण भएका चिज पशु वस्तु दोस्रो प्राथमिकता दिनुपर्ने अब तेस्रो चाहिँ आफूले हिँडाउन सकिने धनमाल होइन अब यसमा पनि पहिले प्राथमिकता निर्धारण गर्नु पर्यो प्रकोप आइसकेपछि अपरझटमा अब के गरौं कसो गरौं होइन पहिल्यै निर्धारण गर्नु पर्यो हजुरले अब 30 किलो चामल बोकेर जाने कि लालपूर्जा नागरिकता गरगहना नगद बोकेर दौड्ने प्राथमिकता दिनु पर्यो 30 किलो चामल छोड्नु पर्यो गरगहना होइन लालपूर्जा नागरिकता पासपोर्ट लगायतका कागज पत्रहरू चाहिँ बोकेर जानु पर्यो पहिले ती चाहिँ सुरक्षित ठाउँमा राखे पनि हुन्छ जोखिमयुक्त ठाउँमा हुनुहुन्छ भने किन त्यहाँ राख्नु पर्यो कोही अर्को आफन्त कहाँ कहीँ सुरक्षित ठाउँमा राखेको त्यो बेचेर खान त मिल्दैन
2: आफ्नै घरमा छ नि कता कता खोज्नु नपर्ने गरी
3: च्याप्पो समातेर भाग्न सकिने गरी राख्नु पर्यो झटपट झोला भन्ने होइन चलन पनि छ सुरक्षित राख्नु पर्यो अब डुबान मात्रै हुने हो भने चामलहरू अन्नपातहरू माथिल्लो तलामा राख्दा भयो होइन अब तर सबैको माथिल्लो तला नहुन सक्छ हाम्रो घरबार झोपडी पनिहरू छ होइन आफू आफ्ना परिवार त्यो चाहिँ जुन सँगसँगै लिएर जान सकिन्छ त्यसपछि पशु वस्तु दोस्रोमा अनि साथ मिल्ने चिज पहिले तयार हुनु पर्यो किनभने अकस्मात यस्तो घटना आइलाग्यो भने हजुरको आधा दिमाग त हाम्रो त्यतिकै होइन विशृङ्खल भइसक्छ अरू बाँकी रहेको सोचले कति काम गरिन्छ होसावासमा त्यसको लागि पहिले तम तयार हुनु पर्यो आफूले पहिल्यै बाढी नआउँदाखेरि नै मैले के कति सामान चाहिँ कति समयमा कहाँ सुरक्षित ठाउँमा पुर्याउन सक्छु फलानु ठाउँ सुरक्षित छ भने त्यहाँ म कति समयमा पुग्न सक्छु भनेर आफैले अभ्यास गर्दा पनि हुन्छ
2: जस्तो कसैको चाहिँ मेसेज आयो बाढीको लागि, मान्यौ बाढी आउँदैछ आउन सक्छ भनेर मेसेज आयो भनेदेखि त्यस पछाडि नजिकै खोला छ भने खोलामा गएर कुद्दै हेर्ने अनि मात्रै आउने पनि चलन देखियो, त्यो गर्ने कि पहिले आफ्नो चाहिँ
3: एकदमै खराब छ, यसलाई हामीले अब कसरी सुधार्ने होइन? एसएमएस पठायो, एक दुईवटा फोटोहरू हजुरहरूले पनि देख्नुभयो होला, एकदमै बुझ्ने मान्छेहरू भएको भन्ने हामीलाई लाग्छ। जस्तो चितवनको नानगाड भयो, नारायणीमा बाढी चाहिँ खतरा तहभन्दा माथि गयो भने एसएमएस पठाएपछि जुम्मै बाढीहरूलाई नारायणी पुग्छ, क्षमता कति हो के हो, झन् ठुलो विपद हुने जोखिम देखिन्छ। अनि यो चाहिँ मैले खालि उदाहरण मात्रै भने, यस्तो धेरै ठाउँमा छ। अनि बाढी ठुलो आयो भनेपछि दाउरा खोज्नेहरूको भिड, माछा खोज्नेहरूको भिड एकदम धेरै, यसमा चाहिँ व्यक्तिगत सुरक्षालाई एकदमै ध्यान दिन जरुरी छ। हामीले जोखिमलाई एकदमै अनदेखा गरिरहेको र अहिलेका धेरै मृत्युहरू जोखिमलाई अनदेखा गरेरै भएका छन्। आग्रह गर्नुपर्ने विषय चाहिँ सेवा क्षेत्रलाई पनि छ, जस्तो सड़कमा यातायातका चालकहरू, सहचालकहरू, गाडीका मालिकहरूलाई अब अरू विविध कारणहरू होला, आर्थिक कारणहरू, तर जोखिम मोलेर यात्रा गर्ने गराउने काम चाहिँ नगरिदिनु, किनभने प्राण गएपछि त सकिहाल्यो, घाटा त परिपूर्ति हुन सक्छ तर शरीर गयो मान्छेको भने फर्केर आउँदैन नि। त्यही भएर हामीले यातायात क्षेत्रलाई उहाँहरूकै सुरक्षाका लागि हामीले सजग गराउनु पर्ने, हजुरहरूले पनि यातायात क्षेत्रका मालिकहरू, साईहरू, चालकहरू, सहचालकहरूसँग यसरी छलफल गर्ने, उहाँहरूका अनुभवहरू सुनाउने गरिदिनु भयो भने सायद त्यो क्षेत्रले पनि अलिकति सजग हुन्छ। कि
2: हामी विपद व्यवस्थापन बारेका जानकारी दिननाथ भण्डारीसँग बदलिदो नेपालमा कुराकानी गरिरहेका छौँ। अहिले हामीले गर्दै गएको कुरालाई जोड्दै व्यक्ति र परिवारको पूर्व तयारीको बारेमा अलिकति जानकारी दिउँ। बाढी र पहिरोको सरदर एउटा समय हुन्छ, यो समयमा आउँछ अथवा धेरै पानी परेपछि अब आउँछ भनेर सामान्यतया अनुमान गर्न सकिन्छ। यस्तो अवस्थामा मनसुन सक्रिय हुनु अघि नै एउटा परिवारले गर्मी र बाढी पहिरो दुवैका लागि चाहिँ कस्ता किसिमका तयारीहरू अब गर्नुपर्छ, किनकि हामी ठ्याक्कै सम्मुखमा आएका छौँ।
3: एउटा त अघि हामीले थोरै कुरा भनौँ, आफ्नो सरसामानहरू आदि इत्यादि सुरक्षित ठाउँमा राख्ने, यदि एकदमै जोखिम ठाउँमा बसिराख्नु भएको छ, जस्तो अस्थायी रूपमा काम गरेर बसिरहेको मान्छेहरू हुनुहुन्छ नि त, जल विद्युत आयोजना छ भने खोला किनारमै हुन्छ, सड़क बनाउने क्याम्पमा हुन्छ, त्यो पनि जोखिमयुक्त ठाउँमै बसेको हुनसक्छ। अब कोही आर्थिक सामाजिक कारणले खोला किनारमै जोखिमयुक्त ठाउँमा बस्नुभएको छ भने बर्खा अवधिभरि सुरक्षित ठाउँमा गएर बस्न पनि एउटा विकल्प त्यो

0: अथवा बाढ़ी आउने सम्भावना छ कि छैन भनेर सोध्न सकिन्छ। 11:49 फोन गरेर पनि सोध्न सकिन्छ। त्यो चाहिँ जिल्ला प्रशासन कार्यालयहरू प्रहरी कार्यालयहरूले उठाउनुहुन्छ, होइन। आवश्यक पर्यो भने तुरन्तै उद्धार गर्न पनि त्यहाँबाट सजिलो हुन्छ, होइन। एउटा यो मौसम सम्बन्धी जानकारी पनि दिइराख्नु पर्यो, सरसामानहरूलाई सुरक्षित ठाउँमा राखिरहन सकिन्छ, किनभने बाढी त दिनदिनै त आउँदैन। अझ भन्यो भने हामी यहाँ त वर्षेनी पनि नआएर एक दुई वर्ष बिराएर आएको अवस्था छ, त्यो पनि नआओस् भन्ने कामना हो। तयारी गर्न सकिन्छ, एकदमै जोखिमयुक्त ठाउँ छ भने त बर्खा भएरलाई छोड्नु पनि त पर्यो नि त। पहिल्यैदेखि चलेको चलन, गाउँ बेसीको चलन छ, यात्रा गुन्सा छ, एकदमै जाडो भयो भने हिमालको मान्छेहरू तल झर्नुहुन्छ भने अब बाढी छेउको मान्छेहरू अलिकति सुरक्षित ठाउँमा गएर त बस्नु पर्यो नि त। त्यति चाहिँ सरकारले पनि र सम्बन्धित समुदाय परिवारहरूले पनि गम्भीर रूपमा लिनुपर्छ।
1: अघि पनि चर्चा गर्यौं तर यही कुरालाई अलिकति जोडे, मैले अति आवश्यक छ भनेर मेसेज आइसकेपछि अथवा कसैले खबर गरिसकेपछि अथवा कोही कराइसकेपछि पनि हत्तपत्त घर छोडिहाल्ने मान्छेहरू नमान्ने क्रम अहिले पनि बाँकी नै छ भनिन्छ। यस्तो अवस्थामा चाहिँ उनीहरूलाई कसरी बाहिर निकाल्ने?
0: एउटा उहाँहरूको के रहेछ भने भएको जुन सम्पत्ति छ त्यो सुरक्षित हुँदैन कि, यहीँ बसे भने म झोगाउन सक्छु कि भन्ने, त्यो एउटा कारण हो। दोस्रो उहाँहरूलाई त्यो विश्वास, यति ठुलो नआउला घट्ला लै चाहिँ नहाल्ला भन्ने खालको जुन चाहिँ अघि हामीले भने अलिकति व्यवस्था, अलिकति बेपरवाही, असावधानी त्यो रहेछ। यो दुईटा कुरालाई हामीले चाहिँ अब कन्भिन्स गर्नु पर्यो हुनुहुन्न, र कन्फर्म जोखिम छ भने त बल प्रयोग गरेर पनि निकाल्नु पर्यो, उहाँलाई जोगाउनु पहिलो प्राथमिकता।
1: यही बीचमा वृद्ध वृद्ध अपाङ्गता भएका व्यक्तिहरू छन् भने उनीहरूलाई चाहिँ त्यहाँको समुदाय, त्यहाँको परिवारले कसरी व्यवस्थापन गर्ने?
0: महत्वपूर्ण पाटो छ, तर व्यवहारमा कस्तो देखियो भने उहाँहरू नै छुट्न सक्ने सम्भावना बढी देखियो। दुई चारवटा घटनामा चाहिँ वृद्ध वृद्धहरू, अपाङ्गता भएकाहरू त्यही छुटेका नलएर अनि ज्यान गएको
1: देखिएको
0: घटनाहरू पाइयो, होइन। त्यसले गर्दा पूर्व सूचनाको तहहरू छ, एउटा सजग हुने तहमा खबर आउँछ, हामीलाई अवसर समय हुन्छ प्रशस्तै, त्यसपछि चेतावनी तह हुन्छ, त्यसपछि खतरा तह हुन्छ। तीन तहको जानकारी पाइन्छ, कहिलेकाहीँ तीन तहको नभएर 81 अपर्झट हुन सक्छ, अर्को कुरा हो। नत्र सामान्यतया जहाँ पूर्व सूचना प्रणाली अलिक व्यवस्थित क्षमतावान सक्षम छ त्यहाँ तीन तहको जानकारी पाइन्छ। पहिलो तहको जानकारी पाउने बित्तिकै, होइन, जुन सजग हुनुहोस्, पछि धेरै गर्मी हुनेवाला छ, पछि ठुलो पानी पर्नेवाला छ भनेर जब खबर आएपछि हामीले जुन कमजोर वर्गका मान्छेहरू जसलाई बाहिरी सहयोग नभई आफै सुरक्षित हुन सक्नुहुन्न, उहाँहरूलाई सुरक्षित ठाउँमा लाने सार्ने कुराहरू गर्दा त प्रशस्त समय हुन्छ नि त। त्यो गर्नु पर्यो, गराउनु, कहाँ गएर राख्ने? आफ्नो घर त जोखिममुक्त ठाउँमा छ, कहीँ आश्रय स्थल होला, आफन्त होला, होइन, उहाँहरूको रेखदेखको कुरा, त्यो चाहिँ बल्यबाङ्गा भन्छौँ नि हामी। बल्यबाङ्गा चाहिँ सायद चेतावनी पाएपछि सरे भयो अथवा खतरा छ अब
1: भनेपछिसम्म
0: सर्दा पनि लगभग पुग्यो उहाँहरू सक्नुहुन्छ, बाँकीलाई पहिले गर्नु। र कतिपय जस्तो भरि बर्खा लागिसकेपछि बाटो बन्द हुन्छ, खोला खोल्सा बढेर कच्ची बाटाहरू छन्, त्यहाँ उद्धार गर्न पाइँदैन, त्यस्तो छ, नजिकै अरू स्वास्थ्य आदि छैन भने त्यतिखेरको चाहिँ जस्तो सानो बच्चा भएका अथवा गर्भवतीहरू अथवा स्वास्थ्य स्थिति जोखिम भएका मान्छेहरू त पहिले सुरक्षित ठाउँमा सरेर बस्दा पनि राम्रो, किनभने घटना घटिसकेपछि उहाँहरूले उद्धार पाउन गाह्रो हुन्छ नि त।
1: हामी विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौँ। हामी अब स्थानीय सरकार र समुदायको भूमिकाको बारेमा कुरा गरौँ। हामीले हुन त अहिलेसम्म यो गर्ने भन्ने कुराहरू कतै न कतै स्थानीय सरकार र समुदायसँग नै जोडिएको छ र संघीय सरकारले पनि गर्नुपर्ने कुराहरू छ, तर यो स्थानीय सरकार र समुदायलाई नै केन्द्रित गर्दा चाहिँ विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका कतिको हुन्छ? ऊ नजिकको सरकार हो, गर्मीको व्यवस्थापन र यो बाढी पहिरोको व्यवस्थापनको लागि चाहिँ स्थानीय सरकारहरू अहिले कतिको तयारी भएको देख्नुहुन्छ तपाईँले?
0: फलफल चर्चाका हिसाबले अब चर्चामा आएको छ विषय, तर जुन एकदमै सशक्त तयारी हुन्छ नि त्यो चाहिँ एकदमै कम छ कि। कुरा भएकै छ, चर्चा भएको छ, छलफल भयो भन्ने, होइन, छलफलले त हुँदैन नि त, छलफल त गर्नु पर्यो, सुरुवात त्यहीँबाट हुने होला, तर अरू तयारीहरू चाहिँ अब कम देखिन्छ। यस्तो गर्मी हुँदैछ भने उहाँहरूले त्यो विद्यालयमा बिदा दिने बाहेक अर्को उपाय केही भएको छैन। गर्मी त यो वर्ष मात्रै होइन, वर्षौंदेखि हुँदै आएको, तिनको सानो भएको विद्यालय परिवर्तन गर्नु पर्थ्यो, विद्यालयमा कुलिङ कुराहरू गर्नु पर्थ्यो, होइन, यस्ता कुराहरू एकदमै एग्रेसिभ ढंगले भएको अवस्था छैन। र अब गर्मी छेक्न सकिँदैन, सामना गर्नको लागि जुन तयारी गर्नुपर्ने हो त्यो प्रभावकारी रूपमा हुनु जरुरी छ। त्यहाँको स्वास्थ्य शाखा, त्यहाँको शिक्षा शाखा, त्यहाँका कर्मचारी, निजी क्षेत्रको प्रोफेसनल होला, उद्योगी, व्यवसायी, किसान, यो त सबै लाग्नु पर्यो।

0: लाफा आफ्नो क्षेत्रबाट त्यो अभियान होइन त्यो खालको मोबिलाइजेसन चाहिँ स्थानीय तहबाट भएको छैन। दुईवटा क्षेत्रमा काम हुनुपर्छ जस्तो लाग्छ मेरो अध्ययन र अनुभवबाट। एउटा संघीय क्षेत्रमा मौसम यस्तो हुँदैछ होइन, चरम अवस्था हुँदैछ, अति गर्मी हुने अवस्था छ, बाढ़ी पहिरो बढ्ने अवस्था छ भन्ने थाहा पाइसकेपछि त्यसको स्वास्थ्यमा असर के पर्ने हो, कृषि कर्ममा के असर पर्ने हो, पशुपालनमा के असर पर्ने हो, आवागमनमा के असर पर्ने हो, हाम्रा त विभिन्न मन्त्रालय विभाग छन् नि यसका, तिनीहरू बसेर त्यसको असर प्रभाव चाहिँ के लाएर विश्लेषण गरेर यो यो असर पर्छ भन्ने कुरा निर्कुल गरेपछि त्यो क्षेत्रगत पूर्व तयारी हुनुपर्ने हो नि, त्यो चाहिँ एउटा संघमा हुनु पर्यो र सुझाव होइन निर्देशन जे दिनुपर्ने हो त्यहाँबाट आउनु पर्यो। अहिले तपाईँले जति पाउनु भएको छ सबै एकै त्यही जल तथा मौसम विभागले मात्रै दिएको पाइन्छ, ऊ सबै विषयको जानकार होइन नि, उसले मौसम कस्तो हुन्छ अथवा बाढ़ी कत्रो हुन सक्छ भन्ने कुरा पो उसले जाने छ, त्यसपछि त्यसको चाहिँ अरू उद्योग कल कारखानामा के प्रभाव पर्छ भन्ने त या त उद्योग कल कारखानाका सम्बन्धित विज्ञहरूलाई निकायहरूलाई थाहा छ, उनीहरू अग्रसर हुनु पर्यो, र अर्को स्थानीय सरकारलाई थाहा हुन्छ किनभने उसलाई कहाँ के छ भन्ने थाहा छ नि त बढी। त्यही भएर यो दुई तहमा चाहिँ सरकार बढी क्रियाशील हुन जरुरी छ कामैको लागि कुराको लागि।
1: समन्वय कतिको पाउनुहोस् तपाईँ यतिखेर?
0: दुई तहमा पनि समन्वय चुनौती छ, अर्को अन्तर निकायगत दुईटा निकायहरू बीचमा पनि चुनौती छ। अरू विभिन्न देशमा राम्रा अभ्यासहरू के छन् भने पूर्वानुमान मौसम खराब हुँदैछ भन्ने पूर्वानुमान देखिने बित्तिकै सम्बन्धित क्षेत्रका मान्छेहरू चाहिँ टक्क जोडिएर उहाँहरूले ल यो प्रभाव पर्छ, पानी यति धेरै पर्छ काठमाडौँमा, काठमाडौँको कुरा गरौँ अथवा पोखरा कुनै सहरको धेरै पानी पर्छ भन्ने भयो भने त्यहाँ यातायातको कुरा, त्यहाँ स्वास्थ्यको कुरा, त्यहाँ विपद व्यवस्थापनका कुरा, दमकल व्यवस्थापनका सम्पूर्ण प्रतिनिधिहरू जुट्छन्, आफ्नो ठाउँमा छलफल गर्छन् र तुरुन्तै यस्तो असर पर्छ अब म यो प्रतिकार गर्छु भनेर तयारी गर्छन्। हाम्रोमा त्यो खालको छैन, सूचनाले मात्रै भएन, एक्सनेबल हुनुपर्छ भन्छन्। एक्सनेबल हुनलाई मेहनतै गर्नुपर्ने हुन्छ, अघि नै हामीले भन्यौँ मान्छेलाई भनेर माइकबाट चिच्याएर भन्दा त हुँदैन होइन, बल प्रयोग गरेर सुरक्षित ठाउँमा लानुपर्छ भनेपछि हाम्रो मान्छेले कसरी व्यवहार गर्छन् भन्ने पनि बुझेर काम गर्नु पर्यो होइन। एउटा यो छ, यो दुई तहमा चाहिँ एउटा छरितो संयन्त्र बन्न जरुरी छ। अहिले विपद व्यवस्थापन प्राधिकरणले समन्वय गर्ने भरमजदुर प्रयास गरेका छ, जुन संघ संस्था निकायहरू छन् सरकारी तिनीहरूले कामै नगरेका भन्ने चाहिँ होइन, तर गर्ने कार्यशैली चाहिँ परिवर्तन गर्नु पर्यो कि।
1: पालिकाहरूको कुरा गर्दा चाहिँ झन्डै झन्डै 10 वर्ष अगाडि नै अधिकार प्राप्त पालिकाहरू चाहिँ आउँदै गर्दाखेरि हामीले गरेको आशा विपद व्यवस्थापन एकदम नजिकबाट हेर्ला नि यिनीहरूले चाहिँ एकदमै राम्रो व्यवस्थापन गर्छन् भन्थ्यो, तर अलमल लिए भनेपछि उनीहरूलाई सक्षम बनाउन चाहिँ अब के गर्न सक्छ?
0: अलमल्लीको अवस्था छ, एउटा त उहाँहरूले आफ्नो म्यान्डेट पुरै लिनु भएन, यसमा खर्च बढी दुःख बढी छ, त्यही भएर आमदानीका लाभका क्षेत्रहरूमा मान्छेले छिटै लिन खोज्छ होइन, अब यसमा सायद अर्कोले गरिदियोस् भनेर पन्छाउने प्रवृत्ति यो छ, त्यो हुनु भएन। दोस्रो अब जनशक्तिको क्षमता कम छ उहाँहरूमा, आर्थिक क्षमता पनि कम छ किनभने आधारभूत विकास अरू अरूमै अब खर्च गर्नुपर्ने हिसाबले आर्थिक लगानी कम छ, तर अहिले गरेकै लगानीलाई विपद समृद्धि गर्न सकियो भने धेरै हुन्थ्यो, त्यो पनि गर्नुभएको अवस्था छैन। तेस्रो चाहिँ मोबिलाइजेसन छैन कि, जति जनशक्ति छ त्यसलाई पनि राम्रोसँग परिचालन भएको अवस्था छैन। जनशक्ति त छ नि त, स्वयंसेवा गरिदिनुहोस् भन्यो भने त्यो पालिकामा भएको कर्मचारी बाहेकको जनशक्तिले पनि त सहयोग त गर्छ नि त। हामीले विभिन्न ठाउँमा हेरौँ, सरसफाई भन्यो भने मान्छे जुटेकै छन्, अरू विभिन्न छ, मोबिलाइज गर्यो भने त यही हो नि जनशक्ति होइन, तलबै खाएको स्थायी नियुक्ति लिएको मात्रै त जनशक्ति होइन, तर त्यो स्थायी नियुक्ति लिएको कानूनले नै जिम्मेवार दिएको मान्छेले नेतृत्व गर्नु पर्यो, सहजीकरण गर्नु पर्यो र परिचालन गर्नु पर्यो, परिचालनको अभाव छ कि सर।
1: सरकार सँगसँगै हाम्रो गाउँ टोलहरूमा सामुदायिक विपद व्यवस्थापन समिति भन्ने पनि गरिन्छ, त्यो चाहिँ कतिको आवश्यक छ यो गर्मी र बाढी पहिरो यस्ता विपदले गर्दा?
0: एकदमै आधारभूत संरचना त्यही हो र त्यही हुनुपर्छ भन्ने नै हाम्रो अनुभव हो होइन, तर यसको संस्थागत गर्ने कुरामा चाहिँ अब केही चुनौतीहरू देखिए, त्यो चुनौती काम गर्ने सन्दर्भमा खडा भएका पनि छन् होइन, र सामाजिक आर्थिक अवस्था पनि छ, यसलाई अलिकति समय लिएर केलाउँ। सामाजिक आर्थिक के छ भने त्यहाँ बस्ने मान्छेहरू आर्थिक रूपले विपन्न नै हुनुहुन्छ, जो जोखिममा हुनुहुन्छ, त्यो जो जोखिममा छैन उसलाई त्यति वास्ता हुने कुरा भएन, जो जोखिममा हुनुहुन्छ उहाँहरू नै सामुदायिक व्यवस्थापन समिति बनाउने संगठित हुने कुरा हो। उहाँहरू आर्थिक रूपले विपन्न हुनुहुन्छ, हिउँदमा कमाउन बाहिर जानुपर्ने हुन्छ अथवा दिनभरि काम गरेर नकमाएसम्म परिवारको गुजारा चल्दैन, त्यसले गर्दाखेरि यताको सामाजिक काममा समय दिन भ्याउनुहुन्न, एउटा यो समस्या छ। अर्को समय दिन्छु के गर्छु भने पनि स्रोत साधन उपलब्ध हुने, किनभने उहाँहरूले किन्न सक्ने खुबी त छैन, किन्न सक्ने भए त सुरक्षित ठाउँमै किनेर बस्नुहुन्थ्यो, होइन? यो हो नि त अवस्था। त उहाँहरूलाई स्रोत साधन भरिपूर्ण गराउन सकिएको छैन, यो एउटा वास्तविक हो, धरातली अवस्था। अर्को जहाँ संगठित गर्नलाई संघ संस्थाहरू हामीले काम गरियो त्यसको तौर तरिका पुगेन। उहाँहरूलाई संस्थागत गर्नलाई पालिकामा दर्ता गर्ने, त्यहाँ जोड्ने, सरकारी संयन्त्रसँग संस्थागत गरिदिने काममा चाहिँ धेरै भएन। आयोजना रहन्जेलसम्म के भयो भने अलिकति सायद ढङ्ग नपुगेको, समूह गठन गर्ने त्यसको नाम पनि अलि अनौठो राखिदिने, आफ्नै पोर्ट्रेटसँग मिल्ने जस्तो, त्यो भए त अर्को संस्थाले गएर त्यहाँ काम नगर्ने भयो, अर्को संस्था गयो भने पनि फेरि अर्कै समूह गठन गरिदिने भयो, यस्ता घटनाहरू धेरै देखिए। त्यही भएर अब 20-25 वर्षदेखि तपाईँको यसमा काम भइरहेको छ, समूहहरू बनिसकेका छन्, के छ, तर तिनीहरू संस्थागत नहुने, एउटा प्रोजेक्ट सकिएपछि फेरि त्यो निरन्तर नहुने, पालिकाले जिम्मेवारी नलिने, यसमा दुईटा कारण भए। एउटा त पालिकाको कानूनी व्यवस्था भएन, होइन, हामीले ड्राफ्ट गरेर केही पालिकाहरूले त्यसलाई चाहिँ अब संस्थागत गर्नुभएको छ, त्यो प्रक्रियामा छ। अनि संघीय निकायहरूको यसमा व्यवस्था छ, संघीय निकायले चाहिँ स्थानीय तहसम्मको कुरा गर्छ, समुदायको चाहिँ कुरा गर्छ, काम गर्दैन, ध्यान दिँदैन। ध्यान दिएको भए एउटा छापा कानून केही बनाउन सकिन्थ्यो, संस्थागत गर्न सकिन्थ्यो, गाह्रो केही छैन। किसान समूहहरू दर्ता भएका छन्, अरू दर्ता भएका छन्, त्यस्तै त्यो विपद समूह पनि दर्ता गरेर पालिकाले त्यसलाई कानूनी रूपमा गर्न नसकिने कुरा त होइन। अनि संघ संस्थाले पनि त्यसलाई किन ध्यान दिनु भन्दा पोलिटिकली इकोनोमी भयो, आफ्नो प्रोजेक्ट छ त्यही अनुसार त्यस्तै नाम राखिदियो, केही समय काम गर्यो, हिँड्यो, अनि सधैँ त आयोजनाको हुँदैन। पालिकाले पनि के भन्छ, फलना संस्थाको जिम्मेवारी, मेरा जनता भन्दैन, फलना संस्थाका समूह। यो प्रक्रिया चाहिँ एकदमै छिटो सुधार्न जरुरी छ।
1: हामी विपद व्यवस्थापन विज्ञनाथ पण्डाईसँग कुराकानी गर्दैछौँ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। अलिकति भविष्यको कुरा र तपाईँको सन्देशलाई जोडेर म कुरा गर्छु। तपाईँको वर्षौंको अनुसन्धान काम र अनुभवले सबैभन्दा एकदमै मन दुखाउने कुरा, अघि हामीले बारम्बार चर्चा गर्यौं, जान्दा जान्दै पनि व्यवस्था गर्ने, यो कुरा चाहिँ सुधार गर्न सकेका छैनौं, कस्तो लाग्छ तपाईँलाई यो लामो समय काम?
0: यसमा तह तहमा छन्, होइन, अब धेरै निराशै हुनुपर्ने पनि छैन, हामीले राम्रो उपलब्धिहरू हासिल पनि गरेका छौँ, किनभने मरेको भए गणनामा आउँछ तर बचेका छन् नि त, तिनलाई किन गर्नु पर्यो र हामी पनि कतिपय हिसाबले जोगिएका होला। अब एउटा नीति योजनाका हिसाबले हेर्दाखेरि चाहिँ नीतिहरू बने तर कागजमा धेरै भए कि व्यवहारमा हुनुपर्ने हो, जुन हामीले अघि पनि कुरा गरौँ, र खप्टुवा योजना चाहिँ धेरै भयो, अलिकति नाम फेरेर उही योजना बनाउने, फरक फरक संस्थाले काम गरेको छ भने फरक फरक अलिकति नाम फेर्ने अनि योजना बनाउने, लागू गर्नेतिर चाहिँ ध्यानै गएन, खालि योजना बनाउनेतिर मात्रै बढी भयो, योजनाका खातै खात भए तर लागू गर्ने मामलामा चाहिँ एकदमै कम भयो, यो चाहिँ दुःख लाग्छ। हामीले पनि निरूपण गर्न सकिएन, कुरा त मैले धेरैसँग गरेको छु तर त्यसले गर्दा म अप्ठ्यारो भएको छु कि, किनभने यसमा पोलिटिकल इकोनोमी छ, संघ संस्थाहरूले ध्यान दिनुपर्ने हो, तर खालि ह्युमेनिटेरियन बिजनेसको रूपमा हेरियो कि, खप्टुवा योजना चाहिँ एकदमै धेरै भए, र यो नियन्त्रण गर्नुपर्ने सरकारी निकायहरूबाट हो, त्यहाँ पनि जति जिम्मेवार जवाफदेही जति संवेदनशील हुनुपर्थ्यो यो मामिलामा उहाँहरू भएको पाएको छैन, यो पहिलो कुरा। समुदायको लेभलमा त अघि हामीले कुरा गरिसक्यौं, हाम्रो ओभरअल माहौल नै यस्तो भयो कि एकदमै हल्का फुल्का रूपमा लिने जे कुरालाई पनि, दोष जति अन्त लगाइहाल्ने, आफ्नो जिम्मेवारी देख्दै नदेख्ने, अलिकति केही छ भने सरकारले गरेन भनिदियो, अलि जटिल केही कुरा छ जलवायु परिवर्तन भनिदियो, आफ्ना जिम्मेवारीबाट भाग्ने, यो प्रवृत्तिमा पनि हामीले जति मेहनत गर्ने हो होइन अपेक्षित उपलब्धि हासिल हुन नसकेको यो कुराहरू छ। नबुझ्नेले त बुझेनन्, तर बुझ्नेले चाहिँ खालि योजना बनाउने, त्यही संशोधन गर्ने, खालि त्यही खेती भन्दा अब अलिकति फरक ढङ्गले जानु पर्यो। र विकास निर्माण गर्दाखेरि चाहिँ अलिक दुःख लाग्दो के भने, तत्कालको थोरै लाभका लागि ठूलो दोहन गरिदिने, जस्तो ढुङ्गा माटो खानी लगाएका कुरा हेर्नुभयो, सडक बनाउँदाखेरि होइन तत्कालको मात्रै हेर्ने, तर त्यसैले गर्दाखेरि झन् ठूलो जोखिम आउँछ भन्ने थाहा पाए पनि त्यसलाई व्यवस्था गरेर अघि बढ्ने, यो पनि दुःख छ।
1: हजुर, अब अन्तिममा जाँदै गर्दाखेरि हामीले आज समग्रमा गर्मी र बाढीजन्य जोखिमहरूको कुरालाई लिएर के गर्न सकिन्छ भनेर विस्तारमा हामीले छलफल गरेका छौँ। अब अन्तमा जाँदै गर्दाखेरि रेडियो सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई यो गर्मी र बाढीजन्य अथवा पहिरोजन्य विपदबाट बच्नको लागि तपाईँको सुझाव के छ र अन्तिममा जाँदै गर्दा सन्देश के छ?
0: पहिलो कुरो त आज दिउँसो मौसम कस्तो हुँदैछ, भोलि मौसम कस्तो हुँदैछ भनेर अनिवार्य रूपमा जानकारी लिनुहोस्। संचार माध्यमहरूमा आउने यो सम्बन्धी खबरहरूमा अनिवार्य रूपमा हजुरहरूले यसमा ध्यान दिनुहोस्। छुट्यो खबर भने पनि अघि भनौँ, फोन गरेर पालिकामा हुन्छ, जिल्ला प्रशासन कार्यालयमा हुन्छ, जल तथा मौसम विज्ञान विभागमा हुन्छ, प्राधिकरणमा हुन्छ, त्यहाँ फोन गरेर जानकारी लिनुहोस्। अहिले त सबैसँग मोबाइल फोन छ, प्राय त्यही पनि सम्भावनाहरू आउँछ। एउटा यो जानकारी लिनुहोस्, यो लिइसकेपछि तपाईँ त्यसै पनि अवेर हुनुहुन्छ। अर्को हामीले अलिकति व्यवस्था गर्ने भुल्ने भनेको गर्मीको कुरा हो। गर्मी भइरहेछ तर हामीले पर्याप्त पानी पिउँदैनौँ, पर्याप्त समय हामी शीतलमा बस्दैनौँ, हामीले घाममा कति सम्मुख हुने र फेरि कति समयपछि शीतलमा आउने त्यो कुरा ध्यान दिँदैनौँ। अर्को हामीले तापक्रमलाई यसमा अब डिग्री सेल्सियस यति मात्रै छ भनेर हुँदैन, 27-28 मात्रै छ भने पनि आर्द्रता बढी छ भने त्यसले 38-39 असर पार्छ। अनि हामीले गणितीय रूपमा चाहिँ तातो दिन भन्ने चलन छ, अहिले पनि हाम्रो सरकारले पनि त्यही भन्छ, तर त्यो गणितीय हिसाबले भनेर भएन, त्यसलाई स्वास्थ्यका हिसाबले हेर्नु पर्यो। यदि 28 डिग्री सेल्सियस हामीले 40-90 तातो दिनै नगर्ने तर 28 डिग्रीमै पनि दिनभरि घाममा भइयो भने त हाम्रो स्वास्थ्यमा त असर गर्छ नि त, भनेपछि त्यो सावधानी चाहिँ हामीले पुर्याउनु पर्छ। नजिकको स्वास्थ्य संस्था होला, स्वास्थ्य चौकी होला, अस्पताल होला, त्यहाँबाट पनि बुझ्नुहोस् होइन, भाइ साथीसँग पनि गर्मी र आफ्नो शरीरको अवस्थाका बारेमा छलफल गरिराख्नुहोस्। अरू राजनीतिको बारेमा बरु पछि कुरा गरौंला, अहिले चाहिँ गर्मीबाट कसरी बच्ने, खराब मौसमबाट कसरी बच्ने भन्ने विषयमा बढी ध्यान दिउँ। हामीले चिया पसलमा जम्मा भएर अरूका कुरा गर्छौं, राजनीतिका कुरा बढी गर्छौं, यो कुरालाई चटक्क बन्द गरेर एकचोटि मौसमका कुरा गरौं भन्ने आह्वान गर्न चाहन्छु।
1: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो, हाम्रो स्टुडियोसम्म आउनुभयो, एकदमै धेरै चासो दिएर यो आम नागरिकलाई जोगाउन मेरो पनि भूमिका हुन्छ भन्ने किसिम तपाईँले उत्साहका साथ आफ्नो अनुभव सिकाइ पार्नुभयो, यहाँलाई उजाला तपाईँ धेरै
0: धन्यवाद। र मैले नागरिकको हिसाबले के भूमिका निभाउन सक्छु म त्यसको लागि प्रतिबद्ध छु। बोलाउनु भयो, आफ्ना विचार कुराहरू राख्ने अवसर दिनुभयो, त्यसका लागि हार्दिक धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो विपद व्यवस्थापन बारे जानकारी दिनानाथ भण्डारी। उहाँ प्रकोप पूर्व तयारी सुन्जाल टिपिनेटका प्राविधिक सल्लाहकार हुनुहुन्छ भने लामो समयदेखि पूर्व सूचना प्रणाली बाढ़ी पहिरो लगायतको क्षेत्रमा काम गर्दै आउनुभएको छ। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ, अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको विषयमा छलफल गर्छौ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म भजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
6: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी,
8: तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
12: दैनिक रु 157।
13: अहिले बिहानको 9 बज्यो।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संघीय संसदको दुवै सदनको बैठक आज बस्दै। नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभात फेरी, विधान महाधिवेशन पनि आज हुँदै। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत। नयाँ निर्माण भन्दा मरमतलाई प्राथमिकता, आगामी वर्ष नयाँ सड़क ट्र्याक नखोलिने। रामी छापको गोकुलगंगा गाउँपालिकाका कर्मचारी महत्वको दुर्घटनामा निधन, आज पालिकामा शोक विदा। कंगोमा इबोला संक्रमितको संख्या झण्डै 1000 नजिक र साबिक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
5: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज छोटा छोटा समयमा बस्ने भएको छ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 लागि बोलाइएको छ। आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 का सम्बन्धमा प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ। यस्तै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ। यस्तै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। आज राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। साथै मन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। त्यसै गरी प्रतिनिधि सभा अन्तर्गतकै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आजै बिहान बस्ने भएको छ। किसानलाई रासायनिक मलको सहज एवं सुलभ आपूर्तिका विषयमा केन्द्रित रहेर समितिले छलफल गर्न लागि सचिवालयले जनाएको छ। बैठकमा रासायनिक मलको वर्तमान मौजात वितरण प्रणाली र भावी योजनाका सम्बन्धमा कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरूसँग विस्तृत छलफल गरिने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा निर्वाचन सम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ। बैठकमा प्रधानमन्त्री गृहमन्त्री एवं विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले ती विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि तत्कालीन सरकारले ल्याएका निर्वाचन कानून संशोधन सम्बन्धी अध्यादेशहरू विस्थापन गर्न हाल यी विधेयक प्रस्तुत भएका हुन्। पारित विधेयकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफलमा सांसद प्रेम बहादुर भएकले भाग लिँदै निर्वाचनमा समानुपातिकतर्फ अपाङ्गता भएका व्यक्तिको निर्वाचनमा सहभागितालाई थप सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। जवाफमा मन्त्री गौतमले कानूनमा जनसंख्याको प्रतिशतका आधारमा जातीय समावेशिता कायम हुने भएको सम्पन्न भइसकेको निर्वाचनका सन्दर्भमा उक्त कानून ल्याएकाले आगामी निर्वाचनका सन्दर्भमा विचार गरिने विश्वास दिलाउनु भएको छ। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्दैछ। आगामी आर्थिक वर्ष 2083-84 बजेटका विषयमा प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अर्थमन्त्री डाक्टर सोनिम वाग्लेबीच छलफल भएको छ। मंगलबार बेलुका सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूबीच झण्डै 4 घण्टा भन्दा बढ़ी समय बजेटका विषयमा केन्द्रित रहेर कुराकानी भएको हो। प्रधानमन्त्री शाह सभापति लामिछाने र अर्थमन्त्री डाक्टर वाग्लेबीच आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कसरी प्रभावकारी रूपमा अगाडि बढ़ाउने भन्ने विषयमा केन्द्रित रहेर विस्तृत छलफल भएको थियो। प्रधानमन्त्री बालेन शाह दिनभर अन्य राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त रहेपछि कार्यालय समय पश्चात अर्थमन्त्री र राज्यसभा सभापतिसँग संवादमा जुट्नु भएको हो। बालेन नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट भएकाले भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट रूपान्तरणकारी हुने बताउँदै आउनुभएको छ। नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी 35 स्थापना दिवस मनाउँदैछ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाण्डुमा विधान महाधिवेशन आयोजना गरेको छ। विधान महाधिवेशनको पूर्व सन्ध्यामा बिहान 7 बजे माइतीघर मण्डलामा प्रभात फेरी आयोजना गरिएको छ। बिहान 9 बजेदेखि विधान महाधिवेशन शुरू हुने युनियनका अध्यक्ष शिवलम शाहले जानकारी दिनुभएको छ। विधान महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले गर्ने तय भएको पनि उहाँले बताउनु भएको छ। विधान महाधिवेशनका लागि सबै शाखाबाट अध्यक्ष सचिव कोषाध्यक्ष तथा तोकिए बमोजिमका प्रतिनिधिहरू काठमाडौँ पुगेको युनियनका उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभएको छ। 2048 साल जेठ 13 गते श्रमजीवी पत्रकारहरूको हक हित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनकै उपजका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो। नेपालका संचारकर्मीलाई संगठित गरी श्रमजीवी पत्रकारहरूको पक्षमा वकालत गर्दै आएको युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था पनि हो। सरकारवाला निकायको सुझावलाई समेत समेटेर अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्याएको छ। संघीय संसदका दुवै सदनमा सांसदहरूले दिएका सुझाव राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा गरेको वाचापत्र सरकारको सुशासनको मार्गचित्र लगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन कार्य भइरहेको हो। वर्ष जेठ 15 गते गणतन्त्र दिवसको दिन संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ। नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ 15 गते नै बजेट प्रस्तुत हुँदै आएको छ। पछिल्ला केही दिनदेखि अर्थमन्त्री डाक्टर सोनिम वाग्ले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन लागि परेको उहाँका स्वकीय सचिव नवीन ढुङ्गानाले जानकारी दिनुभएको छ। संघीय संसदले सांसदहरूले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा क्रममा दिएका सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र अर्थ मन्त्रालयले उपलब्ध गराएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले पूर्व अर्थमन्त्री अर्थविदहरू विभिन्न महासंघका प्रतिनिधिसँग पनि बजेटका बारेमा छलफल गरिसक्नु भएको छ। कानूनी सुधार, संस्थागत उत्तरदायित्व, समय सीमा, डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य सञ्चालनको केन्द्रमा राखिएको अर्थमन्त्रीले बताउँदै आउनुभएको छ। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सिमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र बकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहर सहित आदेश गरेको हो। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने भएको छ। सर्वोच्च अदालतले धरोटी वा जमानत बुझाउनु पर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा वा नेपाल स्थित कानूनी वारिस मार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यावहारिक विकल्प पनि दिएको छ। यसअघि विशेष अदालत काठमाडौँको अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार सम्बन्धी मुद्दामा दुई सदस्य श्रेष्ठ र थापाले विदेशबाट अनलाइनमा बयान पत्र गर्न अनुमति दिन नसकिने र अध्यक्ष कुँवरले अनुमति दिन सकिने राय दिनुभएको थियो। सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले मोफा मित्र एप सञ्चालनमा ल्याएको छ। कन्सुलर सेवा विभागमा हिजो आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले एप शुभारम्भ गर्नुभएको। अब मोफा मित्र एप मार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफू रहेको ठाउँबाट अनलाइन निवेदन दर्ता गर्न गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन्। विदेशमा रहेका नेपालीको एकिन तथ्याङ्क नहुँदा उद्धार तथा सहायतामा समस्या भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री खनालले विभिन्न सरकारी निकाय गन्तव्य देश र स्वयं व्यक्तिबाट प्राप्त विवरणका आधारमा तथ्याङ्क संकलन शुरू गरेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सुनकोशी मरिन डाइभर्सन सहित 11 निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई खरिद ऐन 2063 को दफा 63 को उपदफा 1 बमोजिम कालो सूचीमा राखिएको, जस अनुसार राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुद्देश्य आयोजना निर्माणमा ढिलासुस्ती गरेकोमा रमन कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड प्रणाली समेत कालो सूचीमा परेका छन्। सरकारले यी कम्पनीलाई 3 वर्षको लागि कालो सूचीमा राखेको हो। कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले 3 वर्षसम्म अब कुनै पनि खरिद कार्यवाहीमा भाग लिन पाउने छैनन्। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। मंगलबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सृजना, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाएको छ। यस्तै प्रदेश सरकारले उत्पादन वृद्धि, लगानी प्रवर्धन, युवा स्वरोजगार, डिजिटल सेवा विस्तार तथा स्थानीय तहसँग समन्वय गरेर विकासका कार्यक्रम बढाउने लक्ष्य लिएको छ। आगामी आर्थिक वर्षका लागि दिएको पूर्वाधार विकासमा मर्मत समारलाई प्राथमिकतामा राखिएको छ। प्रदेश सरकारको मंगलबार सार्वजनिक नीति तथा कार्यक्रममा सरकारले नयाँ निर्माण भन्दा पनि पुराना आयोजना व्यवस्थामा अग्रसरता देखाएको हो। प्रदेश प्रमुख देवकोटाद्वारा प्रस्तुत नीतिमा नयाँ योजनाहरू थप्नुभन्दा पुराना संरचनाको संरक्षण र अधूरा आयोजना पूरा गर्ने रणनीति सरकारले लिएको जनाएको छ। पूर्वाधार विकासमा सरकारले पहिले मर्मत त्यसपछि निर्माणको नीति लिएको प्रदेश प्रमुख देवकोटाले बताउनु भएको छ। जस अनुसार सरकारले आगामी वर्ष सड़क र पुलहरूको नियमित मर्मत सम्भारलाई प्राथमिकता दिने भएको हो। सरकारले अति आवश्यक बाहेक आगामी वर्ष कुनै पनि नयाँ सड़कको ट्र्याक नखोलिने घोषणा गरेको छ। सरकारले प्रदेश लोकमार्ग निर्माणलाई तीव्रता दिने, प्रदेशका सबै स्थानीय तहका केन्द्रलाई 12 महिना चल्ने पक्की सड़कले जोड्ने कार्यक्रमलाई प्राथमिकता भएको छ। ठूला पूर्वाधार आयोजना निर्माण गर्दा जलवायु उत्थानशील र अपाङ्ग मैत्री डिजाइनलाई अनिवार्य गर्ने, सड़क सुरक्षाका लागि कड़ा मापदण्ड लागू गर्दै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ। प्रदेशका उदयमान बजार केन्द्रहरूलाई योजनाबद्ध रूपमा विकास गरिनेछ। एकीकृत फोहोर मैला व्यवस्थापन र सुरक्षित आवास निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ। प्रदेश जनता आवास कार्यक्रम मार्फत अति गरीब र सीमान्तकृत समुदायका लागि आगामी वर्ष थप 1,000 सुरक्षित आवास निर्माण गरिने घोषणा गरिएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692965998।
5: रानीसाप नगरपालिकाको अनुरोध।
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

रामेछापको गोकुलगंगा गाउँपालिकाका एक कर्मचारीको दुर्घटनामा परि निधन भएपछि पालिकाले आज शोक विदा दिएको छ। गोकुलगंगा गाउँपालिका अन्तर्गत आयुर्वेद शाखामा कार्यरत सिकेन्द्र कुमार महतोको सवारी दुर्घटनामा परि असामयिक निधन भएपछि शोक विदा दिएको हो। महोत्तरीको गौशाला नगरपालिका 12 स्थायी घर भएका महतो गत जेठ 5 गते साँझ गाउँपालिकाको कार्यालयबाट घर जाने क्रममा बर्दीवास मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका महत्तको उपचारकै क्रममा सोमबार निधन भएको थियो। उनको निधनप्रति गोकुलगंगा गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा हार्दिक संवेदना प्रकट गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईद्वारा जारी सार्वजनिक सूचना अनुसार बुधबारका दिन गाउँपालिकाको कार्यालय सम्पूर्ण वडा कार्यालयहरू शैक्षिक संस्थाहरू तथा स्वास्थ्य संस्थाहरू आकस्मिक सेवा बाहेकमा शोक विदा दिएको छ। सिन्धुलीको तिदौली नगरपालिकामा नगरपालिकाको आयोजना तथा ह्याण्ड्स नेपाल र प्लान इन्टरनेशनल नेपालको सहयोगमा आर्थिक वर्ष 2083-84 योजना छनौटको लागि पालिका स्तरीय बाल तथा किशोरी भेला कार्यक्रम सम्पन्न भएको छ। बालिका तथा किशोरीहरूको आवाजलाई स्थानीय सरकारको नीति तथा कार्यक्रममा समावेश गर्ने उद्देश्यले पालिका स्तरीय बाल तथा किशोरी भेला कार्यक्रम गरिएको हो। दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्र किशोर थारूको प्रमुख अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका अन्तर्गतका 7 वडाका बाल क्लब र किशोरी क्लब गरी 45 जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी बाल बालिका तथा किशोरीहरूले शिक्षा, स्वास्थ्य, बाल अधिकार, किशोरी सुरक्षा, विद्यालय व्यवस्थापन, मानसिक स्वास्थ्य, बालमैत्री वातावरण, लैंगिक हिंसा न्यूनीकरण, सरसफाई तथा बाल संरक्षण लगायतका विषयमा आफ्ना समस्या, आवश्यकता र सुझाव प्रस्तुत गरेका थिए। सिन्धुपाल्चोकका एक पुरूष 30 लाख बढ़ी नगद र लागू औषध सहित पक्राउ परेका छन्। सिन्धुपाल्चोक घर भई काठमाडौँ बुद्ध पार्क बस्ने 42 वर्षीय कुमार लामालाई प्रहरीले लाखौं नगद र खैरो हिरोइन सहित पक्राउ गरेको। उनलाई प्रहरी वृत्त सैम्यबाट खटिएको टोलीले पक्राउ गरेको छ। उनको साथबाट 30,17,245 नगद, 122 ग्राम खैरो हिरोइन र अन्य औषधिजन्य लागू औषधहरू बरामद भएको प्रहरीले जनाएको छ। बैंकिङ कसुर मुद्दामा 15 लाख बढ़ी जरिवाना तोकिएका दोलाखाको लापिलाङका एक युवक पक्राउ परेका छन्। जिल्लाको कालिन्चो गाउँपालिका 6 लापिलाङ बस्ने 33 वर्षीय सुनिल थामी पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय दोलाखाबाट खटिएको टोलीले प्रहरी वृत्त महाराजगंजको समन्वयमा काठमाडौँबाट पक्राउ गरेको। बैंकिङ कसुर सम्बन्धी मुद्दामा दोलाखा जिल्ला अदालतबाट कैद तथा जरिवानाको फैसला भएपछि फरार भएका थामीलाई सोमबार पक्राउ गरिएको दोलाखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक श्रीराम तिमल सिन्हाले जानकारी दिनुभएको छ। उहाँका अनुसार थामीलाई बैंकिङ कसुर सम्बन्धी 3 वटा मुद्दामा 7 दिन कैद र 15,70,000 जरिवाना तोकिएको थियो। पक्राउ परेका थामीलाई फैसला कार्यान्वयनका लागि दोलखा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरूमा छड्के अनुगमन गर्दै शैक्षिक गतिविधिको अवस्थाबारे स्थलगत मूल्याङ्कन गरेको छ। शैक्षिक सत्र शुरू भएसँगै शिक्षक तथा विद्यार्थीको नियमित उपस्थिति, पठन पाठनको प्रभावकारिता र विद्यालयको समग्र शैक्षिक वातावरणको अनुगमन गरिएको नगरपालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय एकाई ओखलढुङ्गाको संयुक्त टोलीले विभिन्न विद्यालयमा पुगेर अनुगमन गरेको छ। टोलीमा शिक्षा विकास तथा समन्वय एकाई प्रमुख सुरेश ढकाल, नगर शिक्षा शाखा प्रमुख फणेन्द्र बहादुर कटुवाल लगायत सहभागी थिए। अनुगमनका क्रममा शिक्षक विद्यार्थीको उपस्थिति, कक्षा कोठामा पठन पाठनको अवस्था, विद्यालय व्यवस्थापन र शैक्षिक अनुशासन जस्ता विषयमा विशेष ध्यान दिएको शिक्षा शाखा प्रमुख कटुवालले बताउनु भएको छ। उहाँका अनुसार सोमबार वडा नम्बर 1 र 2 का विद्यालय तथा मंगलबार वडा नम्बर 8 र 10 का विद्यालय गरी हालसम्म 8 वटा विद्यालयमा अनुगमन गरिएको जानकारी दिनुभएको छ। हालसम्म कुनै गम्भीर समस्या नदेखिए पनि केही सामान्य कमजोरीहरू भेटिएकाले तत्काल सुधार गर्न निर्देशन दिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ढकालले जानकारी दिनुभएको छ। समाचारको क्रममा मौसम समाचार। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ। गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभागका केही स्थानहरू
लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी विभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी मधेश बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेश हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा चटाङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी बागमती गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै स्थानहरूमा अपरान्हपछि हावाहुरीको सम्भावना रहेको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा बाँकी हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा चट्टाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। कंगोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप बढ्दै गएर संक्रमितको संख्या झण्डै 1000 नजिक पुगेको छ। संक्रमितको संख्या झण्डै 1000 नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीयको विरोध र आक्रमणका कारण प्रभावित भइरहेको समाचार संस्था एपीले जनाएको छ। स्वयंसेवी स्वास्थ्य कर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुङ्गा हान्ने, गाली गलौज गर्ने जस्ता व्यवहारको सामना गर्नुपरेको छ। कतिपय मानिसहरू रोगप्रति शंका व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि अविश्वास देखाइरहेका छन्। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि आक्रमण र तोडफोडका घटना भएका छन्। विज्ञका अनुसार स्थानीय समुदायमा डर, भ्रम र अविश्वास बढ़ेकाले रोग नियन्त्रण कठिन बनेको छ। साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारेको छ। र समाचारको अन्त्यमा खेल समाचार। साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू 8 सीबी आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई 92 रनले हराउँदै 8 सीबी फाइनलमा पुगेको। धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको 8 सीबीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 254 रन बनाएको थियो। 8 सीबीका कप्तान रजत पाटीदारले अभिजित 93 रन बनाउनुभयो। विराट कोहली र कृणाल पाण्डेले समान 43 रन बनाउनुभयो। 8 सीबीले दिएको 255 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 3 बलमा 162 रनमा अल आउट भयो। पराजित गुजरातले फाइनल पुग्न अब सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको इलिमिनेटर विजेतासँग खेल्नेछ। गएको वर्ष पंजाबलाई हराउँदै 8 सीबीले उपाधि जितेको थियो। आईपीएल क्रिकेटको इलिमिनेटरमा आज बेलुका पाउने 8 बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। संघीय संसदको दुवै सदनको बैठक आज बस्दै नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी 35 स्थापना दिवस मनाउँदै बागमती प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत नयाँ निर्माण भन्दा मर्मतलाई प्राथमिकता आगामी वर्ष नयाँ सड़क ट्र्याक नखोलिने रामेछापको गोकुलगंगा गाउँपालिकाका कर्मचारी महत्वको दुर्घटना निन्दन आज पालिकामा सुविधा कंगोमा इबोला संक्रमितको संख्या झण्डै 1000 नजिक र साबिक विजेता 8 सीबी आईपीएल क्रिकेटको फाइनलमा प्रवेश। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महात्मा समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: dabar bana onu kulağı rahat simin. Dosta patat çayını kabatella onu ula. Periyo mantalima testuram radyo kupasal çeka ula batit.
1: Kaka, timla etini thaçayna? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845404682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845404892 र 0485403। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
4: प्रोप्राइटर संजित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज, किसानको साथी।
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485405533 र 9845404239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
12: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
13: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
4: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
3: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
4: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844200596 0447590453
3: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुरकोट सिन्धुली

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भन्छ
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
5: ए काका काकी, के को गन्थन मन्थन हो?
3: ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिए हामी त।
5: ल काका।

0: पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
1: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0484403005, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
2: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
3: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
2: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
3: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
2: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
3: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
2: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
1: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकौशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहन्छौ। आज बुधबारको बसाई तपाईँले विभिन्न ठाउँमा बसे विभिन्न खालका गीतहरू सुन्न सक्नुहुन्छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गुन्जने, पूर्वेली पश्चिमेली सालेजु काँचे कोब्रा रोइला इक्वल गीत लगायतका विभिन्न खालका गीत संगीत राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ भने तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। 0840 40 00 26 भने तपाईँ यो समय उकाली उराली लेखदेश गर्दै हुनुहुन्छ भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। साथै घरमा बसेर कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको गढी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा। मैले अघि पनि भनिसकेको छु, रमाइला गीत संगीतको साथमा यो 1 घण्टाको समय तपाईँसँग रहेर सहयात्रा गर्नेछौ। तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यू टच कम हजुरको यात्रामा कुसिफिम 95 MHz सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीतको लागि कमेन्टहरू पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रम मनपर्ने साथीले शेयर पनि गर्न सक्नुहुनेछ। तपाईँले शेयर गर्नुभयो भने अन्य साथीको माझमा पनि कार्यक्रमलाई पुर्याउन सक्नुहुन्छ, सहयोग पुग्छ भन्ने आशा अपेक्षा लिएका छौं भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। तपाईँ 0840 40 00 26 माध्यममा फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। आज मिठा गीत बज्छ र तपाईँले मात्रै आफ्नो साथीहरूलाई सम्झन पाउनुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो अनि रमाइलो गीत राखेर त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: Karıcığım kursuru vermem. Merak etme. Demin mi çekildi? Yeni Rusya'nın bende bulgu geldi. Sorucular mı çani? Yani sıngamlar mı çani da başını rayıgı diyor. İşte mi çarımayla git karıcığım kursu mayı abadivar bacı. Tabayla matrayı soha vay kazanan bende unca. Azıcık Rusya'yı mı sundi orta alis. Alis sunu sunu çab biska number. Tabay kulagi kulasa eti bilasın perkona saati unanca. Gönü unca. Şuagat gırşu. Hello. हेलो हेलो कोई साथी हुनुहुन्थ्यो उहाँको आवाजलाई हामीले सुन्न सकेनौँ ठिकै छ फेरि पनि तपाईँले आउन सक्नुहुन्छ तपाईँको सहभागिता चाहिँ फेरि पनि जनाउनु होला पनि भन्न चाहन्छु कार्यक्रम लोको शैलीको बचाइमा छौँ तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ यो एक घण्टासम्म मिठा रमाइला मनसुने लोकगीतहरूको साथमा तपाईँसँग सहयात्रा गर्ने जमर्को गरेका छौँ भन्ने लागेको छ तपाईँले पनि हामीलाई काम गर्दै घरमा बस्दै हिँड्दै गर्दाखेरि विभिन्न कामहरू गरिरहँदाखेरि पनि हामीलाई सुनिराख्नु भएको छ होला भन्ने आशा लिएका छौँ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो
1: हेलो नमस्ते गुड मर्निङ
0: नमस्ते गुड मर्निङ यो सिन्धुलीतिरको आवाज हो त के छ निर्मलाजीको खबर सुनाउनुहोस् न
1: मेरो खबर सबै ठिकठाक छ भन्नुपर्छ
0: सबै ठिकठाक छ पानी पर्यो कि परेन त्यता
1: पानी राति परेको थियो होला बतास लागेको थियो त्यस्तै अलिअलि धेरै त थिएन अलिअलि हल्का
0: हल्का मात्रै हावाभरि चाहिँ बेसरी आयो होला ल यति बेला पाक्न लागेको बारी खेतको मकैमा कतिको क्षति पुगेको छ त
1: मकै त सबै लडाइदिरहेछ
0: अब पाक्न लागेको त यो अहिले नै त पक्कै छैन होला अब चाहिँ हाम्रो निर्मलाजी लगायत अन्य हाम्रो किसान आमा बुबा दाजुभाइहरूको बारीमा चाहिँ खेतमा लगभग सबैको मकै यो समय ढलेको छ होला
1: हजुर हजुर हाम्रो बारीतिर अरू अरूकोमा नै ढले हालेका
0: अब दुःख गरे अनुसार अहिले फल्ला जस्तो छैन अब त्यही त अब त्यसलाई ठाडो पारेर पनि नफल्ने घोगा पनि नगर्ने दाना पनि लाग्दैन त्यो हुँदाखेरि अब तपाईँलाई जङ्गल गएर गाई बस्तुलाई घाँस काट्नु परेन किनकि तपाईँलाई घाँस सहज हुने भयो अब अन्न बाली घरभित्र भित्र अब नपाए तापनि गाई बस्तुलाई घाँस हालेर भए पनि चित्त बुझाउनु पर्छ निर्मला चाहिँ त्यही त पके पनि भगवान्ले अब जे जस्तो दिनुभएको छ त्यसैलाई नै हामीले मान्नु पर्ने हुन्छ ल खानपिन भयो अथवा बाँकी नै छ
1: खाना बाँकी नै छ भन्नुपर्छ दिदी अलिअलि भए त
0: मेरो भइसकेको छ अब यहाँको भइसकेको छ बाँकी नै छ भन्ने हुनुहुन्छ है निर्मलाजी
1: हजुर हजुर मेरो बाँकी नै छ भन्नुपर्छ
0: ल अब बाँकी छ खानालाई बिस्तारै आरामले खानु होला है हामीलाई पनि सुन्दै गर्नुहोस् विशेष गरी कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन भर्खरै सुनेको कार्यक्रम पनि भर्खर भर्खरै सुरु भयो ल ठिक छ कार्यक्रममा आउनुभयो ठिक छ अरू त अब खास त्यस्तो यदि सुनाउनु पर्ने छ भने भन्न सक्नुहुन्छ ल ठिकै छ त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छ एउटा मिठो गीत बच्च कार्यक्रममा साथीहरूलाई सम्झनुहोस् न
1: हुन्छ विशेष गरेर दिदीहरूको लागि भन्न चाहन्छु टेन्सनको हुनुहुन्छ दिदी दाईको हुनुहुन्छ दुवैजनाको लागि भन्नुहुन्छ हजुरको अल फ्यामिलीको लागि भन्न चाहन्छु मेरो घर परिवार सम्पूर्णको लागि भन्न चाहन्छु अनि मेरो प्यारो छोरी प्रतीक्षा पौडेलको लागि भन्न चाहन्छु मेरो रामेश्वर पुरानो गाउँमा कि परिवार सम्पूर्णको लागि भन्न चाहन्छु अनि मेरो बहिनी अर्सिता गिरी सविता गिरी अनि मेरो प्यारो दाई छोटो पाण्डेको लागि भन्न चाहन्छु साथी देव माझीको लागि रिता सिन्हालाई अस्मिता बस्नुलाई नलिनाको लागि तमिला थामाको लागि उर्मिला मगरको लागि अनि सीता श्रेष्ठको लागि अनि साथीहरू धेरै नाम थचन हुनुहुन्छ मलाई निर्मला पौडेल भनेर चिन्नुहुने सम्पूर्णको लागि योभन्दा अगाडि आउने साथीहरूको लागि पछाडि आउने साथीहरूको लागि भन्दै बिताउँछु हस् नमस्ते
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेलजी सिन्धुलीदेखि हुनुहुन्थ्यो उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो तपाईँको रहेको छ तपाईँ पनि आउन सक्नुहुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो,
2: नमस्ते।
0: नमस्कार धनुजी, के छ खबर?
2: ठिकै छ, हजुरको के छ? सन्चै हुनुहुन्छ नि?
0: म एकदम सन्चै आरामै छु। तपाईँको गाउँ बस्तीतिर के छ, कस्तो छ अवस्था? त्यतातिर हिजो ठुलो पानी पर्यो कि परेन, के भयो?
2: हिजो त ठुलो पानी पर्यो नि, बेलुका हुरी बतास सँगसँगै पानी पनि ठुलो पर्यो। त्यस्तै छ, बेलुकै पछि त्यस्तै गर्छ हो यतातिर त।
0: यताको गतिविधि आज मजाले घाम लागिरहेको छ, हिजो यता पनि साँझ पख पानी पर्यो, साथसाथै हावा हुँदै चल्यो होइन। यस्तै छ, साँझ पख चाहिँ म बाहिर निस्किउँ कि भनेको, फेरि हावा हुरीले उडाउँछ कि भनेर घरभित्रै बस्छ है धनुजे।
2: एकदमै एकदमै ख्याल गर्नु होला है, यता पनि त्यस्तै नै छ। चार पाँच बजेपछि त्यस्तै भएको छ, अनि आज पनि धुम्मा भएको छ, घाम पनि लागेको छैन, त्यस्तै त्यस्तै छ भन्नु। मकैहरू सबै ढालिदिएको छ, त्यस्तै छ भन्नुपर्छ।
0: त्यता पनि मकै अब हिजो आज खेततिर लगभग पाक्ने समय सुरु हुन त लागिसक्यो होला?
2: छैन, पाक्ने समय त छैन, मकै दोहोऱ्याउने काम चाहिँ हुँदैछ। दोहोऱ्याउने बेलामा अब मकै ढालिदियो, अब अलिकति चलाउनु हुँदैन, मकै पानी पसेको छ नि त, भाँचिन्छ, त्यस्तै भएर।
0: अब अहिले दुःख गरेर चाहिँ फलेर अन्नबाली घर भित्र्यौं भन्ने समयमा अब उनीले चाहिँ आम किसानहरूलाई अलिकति दुःख पीड़ामा पनि पारिरहेको छ। अब कहीँ कति ठूलो पानी परेर चाहिँ सबै लेदो बाढीहरू बगेर चाहिँ अब पुरेका पनि होला नि होइन, कहीँ हावा उरीले मकैहरू ढालेका छन्, यति बेला अब त्यो ढालेको हावाले ढलेको मकैहरू अब फेरि घोगा लागेर फल्छ भन्ने त हुँदैन होइन कि, कसो धनु चाहिँ?
2: हजुर, हाम्रो त त्यस्तो घोगा लाग्ने बेला चाहिँ भएको छैन, अब फेरि पनि बतास चलेन अब हुँदैन भने त उड्छ, अब राम्रै हुन्छ। अब भोलि पर्सि असार बेला चाहिँ त्यस्तो गर्यो भने, जेठको अन्तिम अनि असार मिला चाहिँ त्यसो गर्यो भने चाहिँ फेरि मकैलाई गाह्रो पार्छ। अहिले त ठिकै छन त, अब के हुन्छ अब हेरौँ, अब यस्तै हो, अब माथिबाट के हुन्छ,
0: जे दिएको छ त्यही नै सहनुपर्छ।
2: हजुर हजुर, सहरिगो नि अब होइन, सृष्टिकर्ताले नै त्यस्तो गरिदिएपछि त होइन,
0: तपाईँ हामीले हुँदैन भनेर त्यहाँ गएर छेक्न पनि नसक्ने होइन।
2: हजुर हजुर,
0: ल ठिक छ, अब दुःख सुख जे हुन्छ त्यसैलाई सामना गर्दै अगाडि बढ्नुपर्छ। खानपिन त भएको छैन हाम्रो धनुजीको?
2: खानपिन अब एकछिन पछाडि हुन्छ, भर्खरै रेडियो खोलेर सुनिरहेको छु, बारीतिर आएर।
0: ल, बारीतिर जानु भएको छ
2: भयो होला होइन,
0: मेरो भइसकेको छ धनुजी। ल ठिक छ, अरू तपाईँ सबै ठिकै छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, खास अब धनुजीलाई त्यस्तो केही सोध्नुपर्छ होला जस्तो लाग्दैन, अब मैले नसोधे तापनि केही यदि छ भने यहाँले भन्न सक्नुहुन्छ।
2: के हुन्छ भएछ भने भनौँला, आज चाहिँ अब ठिकै छ सबै, रेडियो पनि सिक्छु, आज सुन्न पाइरहेको छु, प्लान पनि छँदैछ।
0: ल ठिक छ, भनेपछि सबै थोक आज मिलेको छ धनुजीको लागि। ल त्यसो भए कार्यक्रमतर्फ लागौँ, एउटा मिठो पूर्वेली गीत बज्छ भन्दै हुनुहुन्छ हाम्रो श्रीराजीले, मिठो गीत बज्छ, एकदमै मिठो पूर्वेली गीत, यहाँलाई पनि मनपर्छ होला जस्तो लाग्छ, कार्यक्रममा राख्छौँ, साथीहरूलाई सम्झाउनुहोस् न।
2: हुन्छ, फर्स्टमा यति मिठो आवाजमा कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ दिदी हजुरकै लागि भन्न चाहन्छु, हाम्रो श्रीदाईको लागि पनि भन्न चाहे, र हजुरको एफएम अल युनिट स्टाफहरू सबैको लागि, दिदी दाई जति पनि हुनुहुन्छ सबैको लागि भन्न चाहन्छु, यहाँ सुन्दै हुनुहुन्छ मम्मीको लागि। आज बाबा चाहिँ काठमाडौँबाट घर आउँदै हुनुहुन्छ, शुभयात्राका साथ सुनाउन चाहन्छु। विशेष मेरो आज प्यारी छोरी निशानाको चाहिँ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा केही दिन नसके तापनि ह्याप्पी बर्थडे टु यु छोरो भन्न चाहन्छु, अनि धेरै शुभकामना भन्न पनि चाहन्छु, र तिमीले चालेको हरेक पाइलामा सफलता रहन सकेको होस्, तिम्रो पढाइ क्षेत्रमा अगाडि बढ्न होला पनि भन्न चाहन्छु, आदरणीय सम्मान गर्ने अनि एकदमै राम्रो मान्छे हुनुपर्छ भन्न पनि चाहन्छु, अनि विशेष दाई शङ्करलाल तामाङ त्यो दाई हुनुहुन्छ, एकदमै ज्ञान बहादुर पुन मगर दाईलाई पनि सम्झना छ भन्न चाहन्छु, नरवर सिंह खलाल तामाङ अनि हाम्रो देव माझी दाई अनि हाम्रो भवानी दाईलाई पनि सम्झना छ भन्न चाहन्छु दिदी कविता मगर कविको लागि दाई हुनुहुन्छ नरगी सिंहको लागि पनि भन्न चाहन्छु अनि साथी हिमाली छेत्री अनुलङ्गली मगर बेनिसा श्रेष्ठ निशा श्रेष्ठ निशा दुर्गा मगरको लागि पनि भन्न चाहन्छु बहिनी करिना खड्कालाई पनि सम्झना सम्झना प्रधान रिया योगीलाई पनि सम्झना भन्न चाहन्छु साथी हुनुहुन्छ शुक्र राज र शैली कुमार श्रेष्ठ अनि राजगली मगर कृष्ण सुनवार पिम्पल सुमित सुनवार पनि सुन्दै हुनुहुन्छ होला उहाँहरूलाई भन्न चाहन्छु अनि साथी सोनालाई पनि सम्झना छ है भन्न चाहन्छु साथीहरू त धेरै हुनुहुन्छ पालिसरको आयुष्मा भुजेलको लागि जे निशा श्रेष्ठको लागि पनि भन्न चाहे जतिले पनि सुन्दै हुन्छ उहाँहरू सबैको लागि रामकुमार लिम्बूलाई पनि सम्झना छ भन्न जान्छु ल नमस्ते
0: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी उहाँले आफ्नो साथीहरूलाई सम्झनु भयो साथसाथै उहाँले आफ्नो नानी भाउको लागि जन्मदिनको शुभकामना सन्देश पनि छोडेर कार्यक्रमबाट छोडेर गइसक्नु भएको छ उहाँको बाबुको लागि हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दै यति बेला भने हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौ गाईघाट बजार भन्ने बोलको गीत रहेको छ एकदमै मिठो गीत छ सुनिता थिङमी त्यसै गरी विजय मानवको आवाजमा रहेको गीत राख्छौं त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं विश्रामपछि फेरि आउँछौं तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने भेज पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
1: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239
2: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
2: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
4: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98840-087-828, 98-27-87-82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।

0: Hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik vishesta haru le tapai ko man jitna barambar.
3: Hoina ye buda dosna banako ek barsha ni bhako chaina. Sarai dhar dukhaera hairan baryo. सिरक पनि उस्तै छ, यता पोका उता पोका. डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो. उफ, हैरान भए म त.
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो. मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर. तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली. यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ.
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर. सम्पर्क नम्बर 9869222544.
5: 9840373793. ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली.
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो.
7: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर.
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार.
7: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै. यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर. समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्.
6: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535. रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप.
7: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं.
8: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कार्यक्रमको कोष श्रेणीमा राखिएको मेचु गीत गीतपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्राम बस्दै फेरि आइसकेका छौं। आज बुधबारको व्यवसाय तपाईँलाई थाहा छ, विभिन्न ठाउँमा बज्ने गीतहरू बज्छ कार्यक्रममा भने तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई पनि सम्झन पाउनुहुन्छ। त्यसको लागि 0840 40 00 26 को नम्बर खुल्ला रहेको छ भने तपाईँले हामीलाई फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ। अन्य पात्रो हाम्रो पात्रो नेपाली पात्रो लगायतका माध्यमहरूबाट पनि सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा लिएका छौं। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो गुड मर्निङ, नमस्ते नमस्कार देवजी, के छ खबर?
1: खबर एकदम ठिक छ भन्नुपर्छ है। अनि दिदी हजुर के छ नि?
0: मेरो पनि एकदम ठिकै छ देवजी, अहिलेसम्म खास त्यस्तो सुनाउन लायकका खबरहरू छ जस्तो लाग्दैन मलाई होइन, लगभग सबै नै ठिकै छ भनौँ। तपाईँहरूसँग यसरी बोल्न पाइहाल्छ होइन, हामी एकै ठाउँमा रहेर पनि तपाईँहरू विभिन्न ठाउँमा रहेर हामीलाई फोन गरेर कार्यक्रममा आइदिनुहुन्छ। तपाईँहरूको गाउँ बस्तीतिरको सबै जानकारीहरू हामीलाई प्राप्त हुँदा एकदमै खुसी छ। समग्रमा खासहरू चाहिँ त्यस्तो केही छैन, ठिकै छ भन्नुपर्छ है।
1: हजुर हजुर, अनि हाम्रो सम्झना दिदी कता हुनुहुन्छ?
0: उहाँहरूको खबर एकदम ठिकठाक छ सबैजनाको, अब सबैजना यतै हुनुहुन्छ होइन, त्यो हुँदाखेरि उहाँहरूको खबर ठिकै छ। अब एकैछिनमा अब कार्यक्रमहरूतिर पनि उहाँहरू आइहाल्नुहुन्छ, त्यसको बारेमा चिन्ता नगर्नुहोस् है देवजी। किन देवजीलाई केही विषयमा केही चिन्ता लागेको हो कि जस्तो लाग्यो, त्यही भएर केही यहाँले प्रश्न सोध्नु भएको जस्तो लाग्यो हो? के खालको त्यस्तो के चाहिँ थियो र देवजी? खास त अब समग्रमा सबै ठिकै छ जस्तो लाग्छ मलाई होइन, सबैजना यतै हुनुहुन्छ। अब कहिलेकाहीँ आफ्नो पारिवारिक कार्य व्यस्तताले गर्दा उहाँहरू समयमा अब नआउनु भनेको चाहिँ त्यो अब अलग कुरा छ होइन, सबैले अब सबै समयमै भ्याइन्छ भन्ने छैन, अब सबै ठिकै छ भनौँ है। अब कहिलेकाहीँ जस्तो कि मनै आउँदिन अनि मेरो अब कार्य व्यस्तता हुँदा त्यस्तै हो होइन, ठिकै छ भन्नुपर्छ।
1: हजुरको कार्यक्रममा सुन्न पाउँदा एकदम एकदम खुसी लाग्छ नि। हजुर चाहिँ आइरहनु हुँदाखेरि सधैँभरि अब पालै पालो चलाउनुहुन्छ, एकदम खुसी लाग्छ नि होइन। कहिले दिदी हुनुहुन्छ, कहिले दिदी आउनुहुन्न होइन, तपाईँको एकदम कार्यक्रम त कहिले पनि नहटेको होस् भन्ने हामी प्रार्थना पनि गर्छौँ नि त परमेश्वरसित होइन।
0: अब देवजीले त्यति धेरै भनिसक्नु भएपछि त अब सकेसम्म हामी अब कार्यक्रममा सधैँभरि आउने उपस्थित हुने जमर्को गर्छौँ होइन, अब त्यो कार्य व्यस्तता त भन्ने छँदैछ।
1: कार्यक्रम हजुरले चाहिँ छोडेर कतै पनि नजानुहोस् भन्न चाहन्छु है म चाहिँ।
0: किन देवजीले त मैले रेडियो छोड्छु भन्ने कि त्यस्तो लाग्छ र?
1: हजुर अब अब कहिले अब कता के अरे पनि हुनु सकिन्छ नि, त्यही भएर त्यस्तो लाग्छ नि त। सधैँ कुरा गरिरहेको दिदीहरूसँग बोलिरहेको अनि सधैँ यसरी यस्तो राम्रो शैलीमा कार्यक्रम चलाउनु भएको अनि हुन्छ, अनि अब त्यही हुन हजुरको आवाज पनि एकदम सुनिरहौँ जस्तो आवाज कार्यक्रममा है अब लिएर आउनुहुन्छ, राम्रोसँग चलाउनुहुन्छ, एकदम खुसी लाग्छ अनि त्यही भएर नि भन्नुहोस् है।
0: ल देवजी, हामी छोडेर कहीँ जाँदैनौँ, हामी त्यसरी यदि सर्वा भएछौँ कहीँ गएछौँ भने पनि यो आवाज हाम्रो यो ठाउँबाट चाहिँ गुन्जयमान हुँदैछ है भनेर हामी जानकारी गरिहाल्छौँ नि, हुँदैन र देवजी? ल ठिक छ। अब यहाँले चाहिँ यो आवाज यही स्टुडियोबाट सुन्नुभएको थियो भने यो आवाज कहिलेकाहीँ अब अन्यबाट सुन्नु भएछ भने तपाईँलाई हामी जानकारी गराउँछौँ। सकेसम्म अब यहाँभन्दा बाहेक कुनै पनि त्यो परिस्थिति समय त्यो नआउला होइन, अन्य ठाउँबाट यो आवाज सायद गुन्जिँदैन होला जस्तो लाग्छ है, त्यही भएर पूर्ण विश्वास गरेर आशा गरेर बस्नुहोस्, हामी तपाईँसँगै हुन्छौँ है। ल कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो, साथसाथै हाम्रो अलिकति व्यक्तिगत कुराहरू पनि भयो कि जस्तो लाग्यो। अरू त ठिक छ, हिजो पानी पर्यो कि परेन देवजी त्यतातिर?
1: हजुर हिजो पानी हल्का पर्यो भन्नु पर्छ है 5-10 मिनेट चाहिँ अब खासै धेरै ठुलो
0: समय त्यो नआउला हैन अन्य ठाउँबाट यो आवाज सायद गुन्जिँदैन होला जस्तो लाग्छ है त्यही भएर पूर्ण विश्वास गरेर आशा गरेर बस्नुहोस् हामी तपाईँसँगै हुन्छौँ है

0: अनि पानी चाहिँ हल्का मात्रै पऱ्यो केही समय, अब त्यो पर्नु चाहिँ पऱ्यो तर मकैको बोटहरूलाई चाहिँ धेरै नाश गर्यो, मकै चाहिँ भिजेको चाहिँ छैन होइन, अब अलिकति गलेर परिदिएको भए चाहिँ अलिक मकै फल्ने आश हुन्थ्यो होइन, अब मकैले पानी चाहिरहेको बेलामा चाहिँ पानी परिदिइरहेको छैन धेरै भन्नुपर्छ, हावाले नै
1: ल अब यो फल्ने बेलामा अब बाली नालीहरू हावाहुरी चलेर अलिकति नाश भइरहेको छ होइन, दुःख लाग्छ आफूले गरेको दुःखको बालीहरूलाई आफूले सोचे भन्दा बढी चाहिँ फल्छ भन्ने आशा गरिन्छ, तर त्यही समय त्यही परिस्थितिमा चाहिँ समस्याहरू आउँछ। ठिकै छ, अब यो परिस्थिति यस्तै छ, के गर्नु, त्यो चाहिँ जति फल्छ त्यति नै रोपाउनु पर्छ है त अहिलेको लागि। ल अब हामी कार्यक्रमतर्फै लाग्छौँ, त्यसो भए एउटा मिठो गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
0: हुन्छ, प्रशान्त दिदी हजुरकै लागि अनि प्राविधिकमा आज सिजराज भाइ हुनुहुन्छ उहाँको लागि पनि, लगायत हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु। अनि साथीहरू सम्झनुभन्दा अगाडि चाहिँ हिजो मात्रै कार दुर्घटनामा परेर चाहिँ राणा खस रेडियो राणा खस कार्यरत चाहिँ लोक सोर्खाथुङ्गा कार्यक्रम सञ्चालिका दिदी लादी सङ्के चाहिँ त्यो दुर्घटनामा परेर अलि अस्वस्थ हुनुहुन्छ उहाँलाई, अनि अर्को लगायत सौजन्या सत्यल सर पनि त्यस्तै पढ्नु भयो, उहाँलाई पनि धेरै चाहिँ चोट लागेको छ भन्ने चाहिँ खबर सुनेको थियौँ। उहाँहरूलाई चाहिँ रामेछापमै मन्थलीकै हस्पिटलमा उपचार भइरहेको कुराहरू जानकारी पाएको थियौँ, अनि उहाँहरूले चाहिँ गेटो वेल्सन सिधै निको हुनुभएको होस् परमेश्वरले प्रार्थना गर्छु भन्न चाहन्छु है। अनि फेरि अनि साथीहरूमा बहिनी रमिला तामाङ सुन्दै होला, बहिनी रमिला तामाङको लागि अनि चाहिँ त्यसै गरी साथी ध्रुव पाण्डेको लागि अनि त्यसै गरी सुन्दलमा तामाङको लागि अनि निर्मला पौडेल लगायत जति पनि साथीहरू सुन्दै हुनुहुन्छ, सङ्गीता रम्पेल अनि त्यसै गरी सबै साथीहरूको लागि भन्दै छुट्टिन्छु। नमस्ते भाइ।
1: हवस् त नमस्ते। भर्खर सम्पर्कमा हुनुहुन्थ्यो देवनाथ सिन्धुली जाँगा झोलीदेखि हुनुहुन्थ्यो, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। 10:43 गइसकेको छ, हामीसँग अब धेरै समय बाँकी छैन, त्यही भएर तपाईँले पनि फटाफट सहभागिता जनाउन सक्नुहुन्छ भने धेरै साथीले हामीलाई फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ, तपाईँका कमेन्टहरूलाई पनि छोटो मिठोमा वाचन गर्नेछौँ हामीले, तर यति बेला चाहिँ सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: नमस्ते दिदी।
1: नमस्ते हजुर, यो आवाज कहाँदेखि हो? सिन्धुलीदेखि भन्नुभयो?
2: हजुर हजुर,
1: सिन्धुलीदेखि हाम्रो मनोजी हुनुहुन्छ। के छ मनोजीको खबर सुनाउनुहोस् न। रामेसाकीहरूको पनि एकदम ठिक छ भन्नुपर्छ, पानी परेको छ आज, मौसम शीतल छ, गमाइलो रमाइलो छ होइन, मौसम पनि सफा छ, विशेष गरी यति बेला रामेसाकको मौसमको अवस्था भन्नुपर्दा घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ है। अनि त्यतातिर पनि अब यस्तै छ कि के छ कस्तो छ, कार्यक्रम सुन्नु भयो कि भएन हाम्रो मनोजीले भन्नुहोस् न।
2: कार्यक्रम सुन्दा सुन्दै दिदीलाई प्रोग्राममा फोन गरिरहेको थियो, दिदी दिदीहरूलाई सम्झिनु मन लाग्छ के गर्नु, दिदी दिदीहरू कार्यक्रम आउँदा त धेरै धेरै खुसी हुन्छ,
1: खुसी हुनु पर्यो भने जस्तो कि अब हाम्रो
2: नआएको दिन कहाँ गए होला, खोटा लि भयो होला कार्यक्रम भने सम्झे बसे के गर्नु दिदी के।
1: ल अब यस्तो छ मनोजी, कार्यक्रममा नआएको खण्डमा चाहिँ लोकगीतहरू बज्छ, लोकगीतबाट हामीले नै कार्यक्रम ल्याएको आएको सम्झेर मनोरञ्जन लिनुपर्ने हुन्छ है। ल ठिक छ, अब यहाँलाई कार्यक्रम नआउँदा पनि चिन्ता छ है, भनेपछि हाम्रो मनोजीलाई चाहिँ सबैभन्दा ठुलो चिन्ता चाहिँ यो नै छ जस्तो लाग्यो, जब कार्यक्रम आउँदैन तब चिन्ता चाहिँ बढ्छ, कार्यक्रम आएपछि कुनै चिन्ता हुँदैन, चिन्तालाई मेटाएर सबै दुःखहरूलाई भुलाएर सुनिदिनुहुन्छ, आइदिनुहुन्छ।

0: अब यो आवाज सुनेपछि हामीलाई पनि जोसँग उमङ्ग बढ्छ, हामीलाई पनि बोल्नको लागि इनर्जी आउँछ। हेर्नुहोस् मनोजी, त्यही भएर हामीले पनि हरेक दिन कार्यक्रममा चाहिँ ऊर्जा आओस् है भनेर हामी कार्यक्रममा आउने गर्छौँ। अब कहिलेकाहीँ आएन भने गीतबाटै मनोरञ्जन लिनु होला होइन। खानपिन भयो अथवा बाँकी नै छ? मेरो अघि नै भइसकेको छ, अब यहाँको बाँकी नै छ होइन। काम गर्दै हुनुहुन्छ, हामीलाई भने सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। समग्रमा अरू ठिक छ केही? यदि सुनाउनु पर्ने नयाँ खबरहरू छ भने सुनाउनुहोस्। ल, केही छैन भनेपछि त्यसो भए हामी कार्यक्रमतर्फै लागौ, मेचो गीत पनि राख्नुपर्ने हुन्छ, साथीहरूलाई सम्झिहाल्नुहोस्।
1: फर्स्ट अफ अल म हजुर दिदी हजुरलाई भन्नुपर्छ, हजुरको मित्र के अरे हजुरको रेडियोहरू मित्रहरू सब सबै मित्रहरू सम्पूर्णलाई सुनाउँछु भन्ने मेरा साथीहरू भन्नुभयो। रोशन श्रेष्ठ, दुर्गा मगर, कविता मगर, सविता मगर, उर्मिला थापा मगर, निशा लामा, सुस्मिता मुक्ताम भन्दै र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दैछु। तिन श्रेष्ठ दिदी नमस्ते।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीदेखि हुनुहुन्थ्यो हाम्रो मनोज कार्कीजी, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी लगभग अब कार्यक्रमको अन्त्यतिर पनि आउन लागिसकेका छौं, अब सम्भवत एकजना साथी आउनुहुन्छ भने हामी साथीलाई लिन्छौ, नभए चाहिँ तपाईँका बाँकी भन्दा नि कमेन्ट मैले वाचन शुरूआत नै गरेको छुइनँ, कमेन्टहरू वाचन गर्दै हामीले पनि विदा हुनुपर्ने बेला पनि हुन लागिसकेको छ। अन्त्यतिर साथीलाई चाहिँ एकजना साथीलाई सहभागिता गरौं भन्ने हाम्रो जमर्को छ। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्छु। पहिलो साथी हुनुहुन्छ मनको साथी जीवन कार्कीजी, उहाँ लेख्नुहुन्छ, हजुर शुभ बिहानी पोखरी, नमस्कार, सन्चै हुनुहुन्छ हजुर, कार्यक्रम सुनिरहेको छु है पोखराबाट भन्दै हुनुहुन्छ, कार्यक्रम राम्रो लाग्छ, भिडियो परिवारलाई आजको दिन शुभ रहोस्, साथै कोही कसै साथीलाई पनि बिर्सेको छैन, नेपाली संगीतलाई माया गर्नुहोला, सबैलाई शुभ दिनको कामना, फेरि भेटौँला भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी विनोद बरुवालजीले पनि हेलो हजुर नमस्ते गुड मर्निङ है, म पनि कार्यक्रम सुन्दैछु सालुबाट, विनोद बरुवाल हो। अब भजन गीत सबैको लागि भन्नुभएको छ। सुशीला विश्वकर्माजीले पनि नमस्ते, सबैलाई शुभ दिनको कामना भन्नुभएको छ। त्यस्तै अर्को साथी हुनुहुन्छ सुमित यादव सुनवार किराजी, उहाँ पनि लेख्नुहुन्छ नमस्ते हजुर, खाना खानु भयो त, म कार्यक्रम सुन्दैछु रामेसा देउराली घर भई हाल काठमाडौँको बौद्ध जोरपाटीबाट, कार्यक्रम धेरै मनपर्छ, अब बज्ने गीत हजुरको लागि मेरो घर परिवारको लागि सुनाउन चाहन्छु भन्दै विदा भन्नुभएको छ। सुमिति जिल्ला विशेष धन्यवाद व्यक्त गरे। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी, स्वागत गर्छु। हेलो नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हाम्रो यो आवाज त सुने हो मैले, बिर्से कि क्या हाम्रो सपनाजी बोल्नु भयो कि क्या? भनेपछि त्यसो भए हजुरको परिचय अब हजुरले नै दिनुपर्ने
2: भयो।
0: झन्डै झन्डै मिलाएछु त नि, त्यही त अब सपना अनि सुस्मिताजी सर चाहिँ सुरुको चाहिँ मिलेछ। ल, के गर्दै हुनुहुन्छ हिजो आज? कार्यक्रम सुन्ने बस्ने त्योभन्दा बाहेक चाहिँ के गर्नुहुन्छ? घराइसी काम गर्नुहुन्छ? घर आएपछि काम गर्दै हजुरको रेडियो सुन्दै हुनुहुन्छ, रेडियो सुन्न चाहिँ हाम्रो सुस्मिताजीलाई कतिको मनपर्छ? रेडियो सुन्न धेरै मनपर्छ। अब हाम्रो सुस्मिताजीलाई रेडियो सुन्न धेरै मनपर्छ, विशेष गरी यहाँले चाहिँ अब सामाजिक सञ्जालहरू चाहिँ कतिको प्रयोग गर्नुहुन्छ नि? सामाजिक सञ्जाल नै प्रयोग गर्नुहुन्छ। ल, त्यसो भए सबैभन्दा पहिलो प्राथमिकता अनि धेरै चाहिँ रेडियोलाई दिनुहुन्छ कि आफ्नो मोबाइलको सामाजिक सञ्जाल प्रयोगलाई नै दिनुहुन्छ?
2: मलाई म त धेरै त प्रोग्रामलाई एकदम फोकस गर्छु भन्नुभएको छ दिदी, मोबाइलै हो र
0: अनि अहिले चाहिँ रेडियो कुन माध्यमबाट सुन्नु भएको छ?
2: मैले अहिले लाइभबाट सुनिरहेको छु।
0: फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ?
2: हजुर।
0: ल, लाइभबाट हामीलाई सुनेर साथ दिनुभयो, काम पनि गर्दै हुनुहुन्छ, हामीलाई पनि सुन्दै हुनुहुन्छ। हाम्रो सुस्मिताजी कुन ठाउँदेखि हुनुहुन्छ? खाडादेवीमा चाहिँ फ्रिक्वेन्सीबाट रेडियो सुनिँदैन हो? एमबी सकाउनको लागि पनि लाइभ लाइन नै प्रयोग गर्नुभयो कार्यक्रम सुन्न?
2: एकदमै भन्नुभएको छ, रेडियो नै सुनिन्छ तर मेरो हात अलिकति थोरै बाँकी थियो नि त एमबी, त्यही भएर सकाउनु पर्यो भनेर।
0: ल, ठिकै छ। यहाँले चाहिँ के कामलाई कुन ठाउँमा कति प्रयोग गर्ने भन्ने पनि हाम्रो सुस्मिताजीको दिमागलाई चाहिँ मैले माने है। ल, अब एमबी थियो भने त मलाई पनि यसो भिडियो कल गरेर सघाउनु भएको भए नि त भन्दै नि त सुस्मिताजीले। ल हुन्छ सुस्मिताजी, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी सधैँछ होइन। यहाँले जे होस् जुन माध्यमबाट भए पनि हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। समय कम छ, अन्तिममा छु, छोटो मिठोमा आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
2: फर्स्ट अफ अल म स्विट भोइसमा प्रोग्राम स्मरण गर्ने दिदी हजुरकै लागि भन्न चाहे, तिमी कर्म हेल्प गर्ने दाईको लागि, हजुरकै मालिसाको लागि भन्न चाहे, एसएमए घर फ्यामिली सबैको लागि, जति पनि साथीहरूको मेरो नामबाट परिचित छ सबै साथीहरूलाई एकमुठमा सम्झिरहेको छु भन्दैछु। त्यता जान्छु ल, नमस्कार।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुस्मिता हजुर रामेसाको खाडादेवीबाट। अब चाहिँ म फोन लिदिन समय सकिसकेको छ, छोटो मिठोमा कमेन्टहरू वाचन गर्दै विदा हुन्छु। यति बेला बाबुराम मगरजी पनि, हेलो नमस्ते, म बाबुराम मगर उखलढुङ्गा पोकली घर भई हाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु, विशेष गरी रंजित कालीको लागि धेरै माया भन्दै हुनुहुन्छ। शर्मिला हायोजीले पनि नमस्ते आइदिदी, म पनि कार्यक्रम सुनिरहेको छु। यता सिन्धुलीबाट अब बस्ने गीत सरिना राई, शर्मिला हायो राई, संगीता हायो, त्यसै गरी जानुका हायो, सूचना योगे, नेस्मा बराङ, साइरा कुवर, रिया योगी लगायत सबैको लागि भन्दै हुनुहुन्छ। मनोज सुन्दासीले पनि दिदी नमस्ते, गुड मर्निङ, के छ खबर, म पनि कार्यक्रम सुन्दैछु है सिन्धुलीको झाँगा झोली रातमाटा बजारबाट सबैलाई सम्झिरहेको छु भन्दै हुनुहुन्छ। भने सौरभ केसीजीले पनि हेलो नमस्ते हाई, म पनि कार्यक्रम सुनिरहेको छु। यता बागचौर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातबाट कार्यक्रम सुनेको जानकारी गराए भन्नुभएको छ। गीता लिम्बूजीले पनि नमस्ते हाई, म गीता लिम्बू प्याकुल गीताजी हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। उहाँले चाहिँ प्याकुली गीता नामबाट चाहिँ म अलिकति परिचित छु, त्यही भएर कमेन्ट वाचन गर्दा पनि प्याकुली गीता नै वाचन गर्नुहोस् है पनि भन्नुभएको छ। गीताजीलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी आयुषा पुरीजी लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुनिरहेको छु, मन्थली नगरपालिका नौ पुरानो गाउँ सिमले घर भई हाल चाहिँ ललितपुरबाट अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। रामजी घिमिरेजीले पनि नमस्कार, शुभ बिहानी, सुन्दैछु चितवनबाट भन्नुभएको छ। त्यसै गरी बिर्जङ लिम्बूजीले पनि हेलो हजुर शिवारू नमस्ते, के साथीलाई चाहिँ सम्झन पर्दा विनोद जेकेन्द्र सुमन आसन लिम्बू तारा शंकर अभिषेक मगरलाई भन्दै छुट्टिए भन्नुभएको छ। सपना तामाङजीले पनि दिदी नमस्ते, कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, सबैलाई सम्झेको छु है भन्दै उहाँले चाहिँ मन्द मुस्कुराउनु पनि भएको छ। सपनाजीलाई विशेष धन्यवाद व्यक्त गरे। सुशीला विश्वकर्मा सुस्मिता मोक्तानजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, मैले उहाँको नाम चाहिँ झन्डै अर्कै वाचन गरिसकेको छु, त्यसको लागि चाहिँ मागे हाम्रो सुस्मिता मुक्तानजीको कमेन्ट वाचन गर्दैछु म। उहाँ लेख्नुहुन्छ, नमस्कार, लास्ट फ्याफुला खाना खानु भयो त दिदी, म रामेसापको खाडादेवीबाट सुस्मिता मुक्तान कार्यक्रम सुनिरहेको छु, मनपर्छ कार्यक्रम, अब बज्ने गीत सबैको लागि भन्दै छुट्टी आए भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब कार्यक्रमको समय सकिसकेको छ, अब कार्यक्रमबाट हामीले बग्गे विदा माग्नुपर्ने बेला पनि भइसकेको छ भन्दै तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ। यति बेला अर्को साथीको कमेन्ट प्राप्त छ, मेसिङ रेवतजी, उहाँ लेख्नुहुन्छ, नमस्कार दिदी, अब बज्ने गीत चाहिँ मलाई मेसिङ रेवत भनेर चिने नचिने सबैको लागि ल भन्नुभएको छ। उहाँलाई पनि धन्यवाद व्यक्त गर्दै आजको कार्यक्रममा सहभागी हुने साथी निर्मला पौडेल, धनु गजमेर, देव माझे, त्यसै गरी मनोज कार्कीजी, सुस्मिता भोक्तानजी हुनुहुन्थ्यो खाडादेवीबाट, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै तपाईँले तिनीहरूसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबैलाई धेरै धेरै धन्यवाद। कार्यक्रम लोकुशेली अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीवास महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा एकदमै मिठो अनि रमाइलो एउटा कौडा गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकुशेलीको बसाईबाट म तपाईँकै साथी ललिता हायु पनि विदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो तामकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकमलाई पीड़ित बचतकर्तालाई फिर्ता गरेको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्य कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो तथा भ्रम सूचना भएकोमा ध्यानकर्षण भएको जनाएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानून व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। मन्त्री परिषदको गएको 13 गतेको बैठकबाट स्वीकृत 100 कार्यसूचीको बुधा 900 मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। समितिले कर्जा असुलीलाई प्राथमिकता दिई काम गरिरहेको र सम्बन्धित सहकारी कारिणीबाट असुल भएको रकम जुन सहकारी हो त्यही सहकारी संस्थाका बचतकर्तालाई फिर्ता गरिरहेको जनाएको छ। कर्णाली प्रदेश सरकारको मन्त्री परिषद बैठकले विभिन्न 6 निर्णय गरेको छ। आज बिहान बसेको बैठकले कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन 4 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मी कुमार विकलाई कामकाजमा खटाउने, योगदानमा आधारित निवृत्ति भरण कोष स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणा पत्र उपर सैद्धान्तिक स्वीकृति गर्ने निर्णय पनि बैठकले गरेको छ। कर्णाली प्रदेश सरकारको सामाजिक राजस्व उठाउने सम्बन्धी विधिक तर्जुमा सम्बन्धी अवधारणा पत्रको सैद्धान्तिक स्वीकृति गर्ने, कर्णाली प्रदेश विनियोजन 2082 कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने निर्णय बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले जानकारी दिनुभएको छ। लगातारको वर्षा, बाढ़ी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा रहेका मुख्य राजमार्गहरू अवरूद्ध बनेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बुधबार बिहानसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डहरूमा यातायात सेवा पूर्ण वा आंशिक रूपमा प्रभावित भएको छ। कोशी प्रदेशमा पहिरो र बाढ़ीका कारण सड़क सञ्जालमा ठूलो क्षति पुगेको छ। 5 थर जिल्लाको याङबर गाउँपालिका वडा नम्बर 3 स्थित ओयाम बजार र रिजाल भीरमा जेठ 8 गति गएको पहिरोका कारण मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। सोही गाउँपालिकाको वडा नम्बर 2 दोभानमा जेठ 8 गति नै आएको बाढ़ीले गर्दा मध्य पहाड़ी लोकमार्गकै अर्को खण्ड पनि पूर्ण रूपमा ठप्प बनेको छ। यसैसँगै सभा जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर 4 सिम्बुङमा जेठ 11 गति खसेको पहिरोले कोशी राजमार्ग पूर्ण रूपमा अवरूद्ध पारेको छ। बागमती प्रदेशमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आगमनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोक जिल्लाको खुर्कोट नेपालथोक कटुञ्जेदेशी मार्गमा चल्ने सम्पूर्ण सवारी साधनहरूलाई जेठ 22 गतेदेखि नै सम्भावित बाढ़ीको खतराका कारण बीपी राजमार्ग सडक खण्डमा सञ्चालन गर्न रोक लगाइएको छ। गण्डकी प्रदेशका केही स्थानमा भने यातायात एकतर्फी सञ्चालन भइरहेको छ। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 3 जलथलेमा जेठ 16 गति गएको पहिरो तथा रघुगंगा गाउँपालिका वडा नम्बर 3 तल्लो बैसरीमा जेठ 7 गति गएको पहिरोका कारण बेनी जमसुन सडक खण्ड एकतर्फी मात्र सुचारू छ। सोही सडक खण्डको रघुगंगा गाउँपालिका वडा नम्बर 1 उपल्लो बैसरीमा जेठ 13 गते बिहान खसेको नयाँ पहिरोले पनि सड़कलाई एकतर्फी रूपमा मात्रै सञ्चालनमा राखेको छ। कर्णाली प्रदेशको विकट हिमाली जिल्ला हुम्लामा पनि सड़क अवरूद्ध कायम छ। हुम्लाको नामखा गाउँपालिका वडा नम्बर 2 माजेठ 1 खच्चा भन्ने स्थानमा पहिरोले कर्णाली करिडोर पूर्ण रूपमा अवरूद्ध बनाएको छ।

कास्कीको पोखरा महानगरपालिका नौ पोखरा बस पार्क निर्माणका लागि 2030 सालमा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। पोखरा उपत्यका नगर विकास समितिले पूर्व न्यायाधीश शंकर राज बरालको अध्यक्षतामा समिति गठन गरेको समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश वेदी सदस्य सचिव रहनु भएको छ। मकवानपुरमा स्कूलको जुत्ता राख्ने ऱ्याकले थिचेर एक बालकको मृत्यु भएको छ। मकवानपुरको राक्सराङ 6 स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको ऱ्याकले थिचेर सिमर गाउँका 4 वर्षीय बालक एरोन चेपाङको मृत्यु भएको। जेठ 7 गते बिहिबार विद्यालयमा खेल्ने क्रममा चेपाङ ऱ्याकले थिचेर गम्भीर घाइते भएका थिए। उनको गैराती चितवनको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको। ऱ्याकले थिचेका कारण बालकको आन्द्राका साथै किडनी, फोक्सो र मुटु लगायतका संवेदनशील अंगमा संक्रमण फैलिएकाले अवस्था जटिल बनेर उपचार असफल भएको। गरी वैदेशिक रोजगारीका क्रममा रहेकी बालकका आमा छोराको मृत्युको खबरले बेहोश भएकी छन्। उनलाई पनि अस्पताल भर्ना गरिएको परिवारजनले जनाएका छन्। बालकका बुबा रामकुमार प्रजाले विद्यालय व्यवस्थापन समिति र त्यहाँका कर्मचारीहरूको गैर जिम्मेवार पूर्ण कार्यले छोराको ज्यान गएको बताएका छन्। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि आफ्नो महत्वाकांक्षी मून बेस योजनाको खाका सार्वजनिक गरेको छ। नासाले चन्द्रमामा पठाउने लक्ष्य राखेका रोबोटिक ल्याण्डर, हपिङ ड्रोन र गाड़ीहरूको विवरण सार्वजनिक गरेको। आर्टेमिस अन्वेषण कार्यक्रमको एक हिस्साका रूपमा नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै मानव बस्ती र पूर्वाधार विकास गर्ने रणनीति अघि सारेको। नासाको मुख्यालय वाशिङटनमा आयोजित कार्यक्रममा चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ। समाचारको अन्त्यमा खेल समाचार। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले आज चीनसँग खेल्दैछ। मलेसियाको बायोमास ओभलमा खेल नेपाली समय अनुसार पाउने 12 बजे खेल शुरू हुनेछ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेसिया छन्। नेपाली समूह चरणको दोस्रो खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगिताको पहिलो दिन हिजो चीनले इण्डोनेसियालाई हराउँदै विजय शुरूआत गरेको छ। नेपालको महिला टोलीले अहिलेसम्म चीनसँग खेलेको 2 टी20 खेलमा जितेको इतिहास छ। छनौट प्रतियोगितामा 6 देश सहभागी छन्। समूहमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: Doar bănonucul la ghiroat, ciment, josta pata, ceaine, cabatele uniule, periumantele mătestura vradul cu păsăl ce caul la bătit.
1: Caca, timlai etinii thaceină? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048 543 385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 98692 65998।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841 82 96 10।
11: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम भिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, हब अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम मात्र नै श्रोता मनोराई कार्यक्रम टप अफ दि पपमा म कार्यक्रम प्रस्तुत श्रोता समाज उपस्थित भइसकेको छु तपाईँको माझमा रम्न रमाइलो गर्नको लागि अनि नेपाली आज विशेष बनाउनको लागि नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ दि पप हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ तपाईँसँग कुराकानी गर्छौं भने तपाईँले पठाउनु मेसेज अनि साथसाथै रमाइला रमाइला कुराकानी हुनुहुन्छ भनौँ न प्राविधिक पाटोमा रहेर साथी त हुनुहुन्छ यति बेला ललिताजी हुनुहुन्छ होइन उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ बिहानको समय चाहिँ 11 बजेर 18 मिनट गइसकेको छ के गर्दैनुहुन्छ कहाँ हुनुहुन्छ कुन कुन माध्यमबाट हामीलाई सुन्नुहुन्छ जहाँ सुरजस्त अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिनुहुन्छ सुनेर साथ दिनुहोला भन्न चाहन्छु अनि फोन गर्न सक्नुहुन्छ आजको बसाईमा नयाँ साथीहरूलाई स्थान दिनुहोला भन्न चाहन्छु नयाँ साथीहरूसँग कुराकानी गर्न चाहन्छु म होइन नयाँ साथीहरूसँग कुराकानी गर्ने बसाई रहेको छ आजको बसाई भनेको छ फोन गर्नुहोला नम्बर 0 48 40 0 26 रहेको छ जो नियमित रूपमा फोन गरिराख्नु भएको छ उहाँले सुनेर साथ दिनुहोला अथवा म्यासेज पठाएर साथ दिन सक्नुहुन्छ भन्न चाहन्छु भन्दै यति बेला अब कार्यक्रमको शुरूआत गर्न चाहन्छौ तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि आउँछौ कुराकानी गर्नको लागि रेडियो सुन्दै गर्नलाई फोन मेसेज गर्दै गर्नलाई त

0: फुल बुट्टे सारी मिलन नेवारको सुमधुर आवाज नजिक तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौ। आवाजमा म श्रीराज माझ्यु प्राविधिक पाटमा हुनुहुन्छ ललिता हायो उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने आउनुहोस्। नम्बर 4940026 रहेको छ। आजको बसाइमा हामी नयाँ साथीहरूलाई स्थान दिनेछौ। जो साथीहरूले यो हप्ताभित्रमा फोन गर्नुभएको छैन कार्यक्रम टप अफ द पपमा उहाँ साथीहरूले फोन गर्न सक्नुहुन्छ। जो नियमित रूपमा कार्यक्रममा सहभागी भइराख्नु भएको छ सुनेर साथ दिनुहोला, मेसेज पठाएर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कामको हुनुहुन्छ, हजुर नमस्कार।
1: नमस्ते
0: नमस्कार हजुर, शुभ नाम पलपलजी, के छ खबर, के गर्दै हुनुहुन्छ? रोटी सुन्नुहुन्छ?
1: ए सुन त, उसो भएदेखि यता दोलाखाको जिरीतिरै आउँदै गर्नुहोस् है, म खाना बनाउँदै गर्छु सँगै कफलाफ गर्दै खानुपर्छ दाजु बहिनी मिलेर है त।
0: ए खाना वहाँ वहाँ आइन्जेलसम्म त भर्खरै लखतरान भइहालिन्छ नि। ठिक छ, खाजाको लागि अथवा भनौँ न बिस्तार कुनै बेला आएको बेलामा खाजा खानाको लागि आइन्छ होला, आइहाल्ला, घुम्न रमाइलो ठाउँ छ भन्छन् होइन, पुगेको छैन, पुग्न मन छ। ठिक छ, रेडियो सुन्नुहुन्छ? रेडियो सुन्नुहुन्छ? ठिक छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहे, अलि लामो समयपछि कुराकानी गर्न पाइयो, खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भएकोमा। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: सुन्छ, फर्स्ट अफ अल एकदम स्विट होइन कार्यक्रम पनि चाल्नु गर्नुहुन्छ, असिलो रसिलो क्युट ह्यान्ड गर्दा त हजुरको लागि नै भन्न चाहन्छु।
0: धन्यवाद,
1: मस्ट वेलकम। प्रारिदीको रनरहरू दिदीको लागि, हजुरको रेडियो फोन दिँदा मिठो सम्झना, अनि मेरो गर्लफ्रेन्डको लागि, अनि केही साथीहरूमा सम्झनु पर्दा दिदी भूमिका तामाङ, डोली आछामी, बेस्ट मेन थापा र बेस्ट आमाजीलाई सम्झना भन्न चाहन्छु। बेस्ट भुङ्गी मगर दिदी कविन मगर सुरुमगरलाई नि सम्झना भन्न चाहन्छु। अनि साथीहरू त धेरैभन्दा धेरै हुन्छ क्यारे, सबैसँग मिठो मिठो सम्झना ल, पहिले कोही कसैलाई बिर्सेको छैन, मुटुभरको माया भन्दै जान्छु ल। ओके बाई,
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पाल बाल हुनुहुन्थ्यो जिरीबाट, पालले तपाईँको 4940026 को माध्यमबाट आउन सक्नुहुन्छ। 4940026 रहेको छ माध्यम पनि भन्न चाहन्छु। विनोद बरुवाल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है, सालुबाट भन्नुहुन्छ सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला विष्णु परिवारले पनि सुन्दैछ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। निशा ठोकर हुनुहुन्छ, सम्झना सबैमा आई भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। आउन सक्नुहुन्छ नम्बर 4940026 को माध्यम भएर आउनुहोला पनि भन्न चाहन्छु। रमाइला मिठा कुराकानी गर्नेछौ, नयाँ साथीहरूलाई स्थान दिनुहोला पनि भन्न चाहे होइन। हामी प्रियसी एल्बमको गीत शैल खड्काको आवाजमा रहेको होइन, अनि यो गीत राख्न चाहन्छौ, त्यो मनमा बल गीत रहेको छ। कोही साथी आउनुहुन्छ भने उहाँसँग कुराकानी गर्छौँ, त्यसपछि गीत राख्छौँ, त्यसपछि व्यवसाय विश्रामतर्फ पनि जानुपर्ने हुन्छ। त्यति बेला कोही आइसक्नु भएको छ है भन्नुहुन्छ, कामडाको हुनुहुन्छ, हजुर नमस्कार। हेलो, नमस्ते नमस्कार हजुर, शुभ
2: नाम
0: मन्जुजी, के छ खबर, के गर्दैछ, खानपिन भयो कि नै?
2: मैले खाना खाइदिएर बसिरहेको प्रोग्राम सुन्दै भन्नुपर्छ, हजुर रिलिङ भयो त खाना
0: छैन बाँकी छ। ओके, रेडियो सुन्नुहुन्छ भनिसकेपछि?
2: हजुर सुन्दैछु।
0: ओके, कस्तो लाग्दैछ कार्यक्रम?
2: कार्यक्रम त एकदम राम्रो रमाइलो लाग्दैछ दादा हजुर।
0: ओके ठिक छ, खुसी लाग्यो, जो सरसल्लाह यसो सुझावहरू बेला बेलामा दिइराख्नुहोस् ल। के गर्दैछ अन्य बेलामा, के गर्नुहुन्छ, अनि साथसाथै अब आजको प्लान के छ?
2: आजको प्लान भन्नुपर्दा चाहिँ खासै त्यस्तो केही छैन, अब मकै दोहोऱ्याउने काम थियो, तर अब बुवा मम्मीहरू अन्तिम घरमा जान लाग्नु भएको छ, अरू केही कर्मतिर, अब हाम्रो चाहिँ केही छैन प्लान, आजको बस्ने यस्तै हो।
0: ठिक छ, हामीलाई यसो मेरो साथीहरूलाई त्यसो भने यसो फुर्सदको समयमा पनि भन्न चाहन्छु है। ठिक छ, मिठो गीत राख्छु। शैल खड्काको आवाज नै गीत छ, मिठो गीत छ। साथीभाइ आफन्तलाई सुनिदिनुहोस् न।
2: बाबाको लागि पनि भन्न चाहन्छु र सुन्दै हुनुहुन्छ साथी समेत परिवारको लागि पनि भन्छु। साथीहरू त धेरै हुनुहुन्छ, साथीहरू दुर्गा मगर, माया तामाङको लागि, सरविता तामाङ, दिगनाइन्जन, सपना नेपालीको लागि र परमतेल सङ्गीताको रमचलको लागि, बहिनी जेन्सा परिवारको लागि, दिदी गीता परिवारको लागि, भान्जी मनसा परिवारको लागि, अन्सा परिवारको लागि, अलि सुबाको लागि र एकमात्री निशाको लागि भन्दैछु। तिमी बाई
0: हस् धन्यवाद, तपाईँलाई मनैदेखि धन्यवाद दिन चाहन्छु। तपाईँलाई हामी गीततर्फ लाग्छौँ, त्यसपछि व्यवसाय विश्रामतर्फ जानुपर्नुहुन्छ, त्यसपछि हामी आउँछौँ। रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज गर्दै गर्नुलाई त।

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: सूचना
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागी।
8: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 590 453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
9: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
10: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायीहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
11: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
10: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
12: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

यस अटेन स्वीट कमर्ट सेल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टपअप दिपमा. आवाजमा म श्रीराज महासु प्राविधिक पाटोमा हुनुहुन्छ ललिता हायु उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ. यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्ने हुनुहुन्छ भन्ने आशा सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु. फोन गर्न सक्नुहुन्छ, प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 0026 रहेको छ. 0440 40 0026 साथमा रमाइला रमाइला नेपाली पप गीतहरू हामी राख्दै राख्दै अगाडि बढ़िरहेका छौं. यति बेला मेसेज प्राप्त भएको छ मलाई, धनुगजमेरले पनि सुन्दैछ है, सबैमा सम्झना छ भन्नुहुन्छ. रामजी घिमिरे हुनुहुन्छ, चितवनबाट सुन्दैछु, सबैमा सम्झना छ भन्नुहुन्छ. मेरो प्यारो मान्छे तिमी आइडिरहेको छ, मिस यु अल भन्नुहुन्छ. सत्यकला इसारा हुनुहुन्छ, मिस यु अल भन्नुहुन्छ. हिरा बहादुर लकाई हुनुहुन्छ, बुटोलबाट सुन्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ. बाबुराम मगर हुनुहुन्छ, ओखलडुङ्गा पोकली घर भइहाल्छ, रियादबाट कार्यक्रम सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै नमस्ते नमस्कार दाई हजुरको कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. खाना खानुभयो दाई. धनुगजमेरले पनि सुन्दैछ है, सबैमा सम्झना छ भन्नुहुन्छ. रामजी घिमिरे हुनुहुन्छ, चितवनबाट सुन्दैछु, सबैमा सम्झना छ भन्नुहुन्छ. मेरो प्यारो मान्छे तिमी आइडिरहेको छ, मिस यु अल भन्नुहुन्छ. सत्यकला इसारा हुनुहुन्छ.

सबैमा होइन हजुरको रेडियो सुनेर बस्नुहुने सबैमा सम्झना माया छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, भन्न चाहे। अनिसा सुनवारले एउटा लेख पठाउनु भएको छ, त्यो म एकैछिनमा वाचन गर्नेछु। त्यस्तै वीर जहाङ लिम्बू हुनुहुन्छ, उहाँले पनि सुन्दैछ, पाँच थरबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै यति बेला अर्को एउटा गीत पनि तपाईँको माझमा राखिहाल्छौ, तपाईँको माझमा राख्न चाहन्छौ। सुगम पोखरेलकै आवाजमा रहेको गीत छ होइन, कति दिन बिते, यो गीत तपाईँको माझमा यति बेलाको समयमा कार्यक्रममा

त्यो भयो पनिहरू भइराखेको छ। यति बेला म एउटा लेख वाचन गरिहाल्छु, हाम्रो अनिसाजीले पठाउनु भएको छ, समयले हाँसो र खुसी लुट्यो पत्तै भएन भन्ने रहेछ। समयले हाँसो र खुसी लुट्यो पत्तै भएन, अभावका कारण रहर टुट्यो पत्तै भएन। समयले हाँसो र खुसी लुट्यो पत्तै भएन, अभावका कारण रहर टुट्यो पत्तै भएन। म भने जिन्दगी बनाउने चक्करमा थिए, म भने जिन्दगी बनाउने चक्करमा थिए, खास जिन्दगी कता छुट्यो पत्तै भएन, खास जिन्दगी कता छुट्यो पत्तै भएन। समयले हाँसो र खुसी लुट्यो पत्तै भएन, अभावका कारण रहर टुट्यो पत्तै भएन। नाम सेवाला जोर कार्यक्रम सुन्दैछ है, दोलखाको सुन्दर वस्तुजीरीबाट भन्नुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पनि भन्न चाहे मेसेजहरू सुटुरा सर भन्नुहुन्छ, हाम्रो बुद्ध बज्रचार्य सरले पनि सुन्दैछु है, सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पनि भन्न चाहे कुराकानी गर्ने अनि साथसाथै तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्ने क्रम जारी छ। यति बेला हिँड्दै बाटोमा 1974 बिहानको गीत राख्न चाहन्छु, त्यसपछि आउनेछु रेडियो सुन्दै गर्नलाई त्यहाँ।

तारा खुकराई युवराज आइडी रहेको छ, कार्यक्रम सुन्दैछ है फेसबुक लाइभ मार्फत उदयपुरबाट। भन्नुहुन्छ युवराज बान्तवा राई हो, भन्नुहुन्छ युवराज बान्तवा राईले कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सम्झना सबैमा माया छ है भन्नुहुन्छ, मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्। त्यस्तै गरेर प्राय जस्तो मेसेजहरू मैले वाचन गरिसकेको छु। छुट्टिनु पर्छ जस्तो लाग्यो, तिनजेलसम्म जस्तो तपाईँ देशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि साथसाथै सुनेर साथ दिनुभयो, फोन ट्राई गर्नुभयो, फोन गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै तपाईँको माझमा अन्तिममा कर्म बिहानको गीत राख्दै राख्दै आजको बसाइबाट छुट्टिन चाहन्छु। तपाईँ पनि हजुरको रेडियो 102.1 मेगाहर्ज अनि तामको एफएम 95 मेगाहर्ज सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: लो आयो है क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।

0: नंबर वन बना
1: हे पुस्तक दाना नंबर वन दम्मे सबे भन्ना कम
2: हनी
3: देशे माँ कांति मेरा आयो नचो अब चम चम चम चम
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेनेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेनेट दाना
7: अहिले 12 बजे
8: हजुरको रेडियो 100

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दाले स्वास्थ्य उपचारका लागि सुविधा थैलीको दर रेट पनि परिवर्तन गरेको छ। बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दर अनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको बताउनुभयो। स्वास्थ्य बीमा बोर्डको आर्थिक भार कम गर्न बोर्डले यसअघि दिइरहेको स्वास्थ्य सेवा, विशेषज्ञ सेवा, आमा स्वास्थ्य कार्यक्रम तथा औषधिको प्रकार घटाएको सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभएको छ। उहाँले बोर्डमा पर्ने आर्थिक घटाउनका लागि सुविधा थैलीको दर रेट परिमार्जन गरेको बताउनुभयो। यो नयाँ सुविधा थैलीको दर रेट पनि आउने शनिबारदेखि नै लागू हुनेछ। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठकको आजको शुरूमै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट रूलिङ हुनुपर्ने माग दोहोर्याउँदै विरोध जनाउनुभयो। उहाँले बैठक बहिष्कार गर्नुभएको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 82-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। साथै राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजे बस्नेछ। पर्सी शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। भोलि बिहिबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रम शुरू हुने र पर्सी शुक्रबार रातिसम्म यो क्रम अझ बढ़ने मौसमविदको अनुमान छ। लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेको छ। अत्याधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी मधेश, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ। पानी परे ती क्षेत्रमा पनि राहत पुग्नेछ। मौसमविद विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि पर्सी शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। तर मौसम पूर्वानुमान महाशाखाको 3 दिनको पूर्वानुमान अनुसार मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भाग तथा बाँकी तराई भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। यसैबीच मनसूनमा हुने विपदजन्य घटनाको खोज तथा उद्धारको लागि सरकारले 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ। नेपालमा प्रवेश गर्न लागेको मनसून र यसबाट हुन सक्ने विपदजन्य अवस्थालाई लक्षित गरी सरकारले 134 गोताखोर सहित 26,219 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको जानकारी दिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीनवटै सुरक्षा निकायबाट तयार भएको जनशक्ति देशभर आवश्यकताको आधारमा परिचालित हुनेछन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मनसूनी विपदलाई ध्यानमा राखेर आवश्यक सबै तयारी गरिएको र जिम्मेवारी पनि तोकिसकिएको उहाँका अनुसार मनसूनी विपदका बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाको 7,524, नेपाल प्रहरीको 10,585 र सशस्त्र प्रहरीबाट 134 गोताखोर सहित 8,110 तयारी अवस्थामा राखिएको छ। प्राधिकरणले यसपालि मनसूनजन्य विपदबाट देशभर 51,868 घर परिवारको 2,26,661 जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा भएको कार्यक्रममा सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भएको हो। काठमाडौँमा सगरमाथा समिट्स 2026 आयोजना भएको छ। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिंगो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको राष्ट्रपतिको भनाइ छ। उहाँले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिलेका मुख्य चुनौती बनेको बताउनुभयो। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधि मैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 1,000 रूपियाँले घट्यो। चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा मुनबेस योजना सार्वजनिक लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तिन्जेल हामीले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दर रेटमा परिवर्तन, स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो, पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, बढ़दो गर्मीबाट केही राहत पुग्ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव घटेको छ। हिजो तोलामा 1300 रूपियाँले घटेको सुनको भाव आज 1000 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,91,500 रूपियाँ रहेकोमा आज घटेर तोलाको 2,90,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव भने बढ़ेको छ। हिजो तोलाको 5,060 रूपियाँमा कारोबार भएको चाँदी आज 20 रूपियाँले बढ़ेको हो। आज चाँदी तोलाको 5,080 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। अफ्रिकामा इबोला संक्रमण र यसको जोखिम बढ़िरहेका बेला रूसले यो भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोड़िएको दुर्लभ बुन्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ। विशेष गरी कंगो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुन्डी बुग्यो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने रूसका वैज्ञानिकहरूको दावी छ। तर अहिलेसम्म बुन्डी बुग्यो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त छैन। यस्तो अवस्थामा रूसले गरेको नयाँ खोप विकासको दावीलाई राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले निकै चासोका साथ लिएका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव उपस्थितिको लागि आफ्नो महत्वाकांक्षी मोनबेस योजनाको खाका सार्वजनिक गरेको छ। नासाले चन्द्रमामा पठाउने लक्ष्य राखेका रोबोटिक ल्याण्डर, हपिङ ड्रोन र गाड़ीहरूको विवरण नै सार्वजनिक गरेको हो। आर्टेमिस अन्वेषण कार्यक्रमको एक हिस्साका रूपमा नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै मानव बस्ती र पूर्वाधार विकास गर्ने रणनीति अघि सारेको हो। नासाको मुख्यालय वाशिङटनमा आयोजित कार्यक्रममा चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ। चन्द्रमामा मानिसले यात्रा गर्नु अघि चुनौतीपूर्ण भागको अन्वेषण र नक्साङ्कन गर्न रोबोटिक ल्याण्डर र हपिङ ड्रोनहरू पठाउने बीबीसीले जनाएको छ। नासाका अनुसार मोनबेस परियोजनालाई तीन चरणमा विभाजन गरिएको छ। चीनले पनि सन् 2030सम्ममा चन्द्रमामा मानिस पठाउने गरी आफ्ना गतिविधिहरूलाई तीव्र पारेको छ। उसले हालै सियान झाओ 23 अन्तरिक्ष यान मार्फत तियांगोङ अन्तरिक्ष केन्द्रमा नयाँ टोली पठाएको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले अहिले चीनसँग खेलिरहेको छ। मलेसियाको वायुमासो बलमा टस जितेर नेपालले पहिला ब्याटिङ थालेको छ। नेपालले ताजा अवस्थामा 6 ओभर 5 बलमा 1 विकेट गुमाएर 41 रन जोड़ेको छ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेशिया छन्। नेपालले समूह चरणको दोस्रो खेलमा भोलि इण्डोनेशियासँग खेल्नेछ। छनौट प्रतियोगितामा 6 वटा देश सहभागी छन्। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। दुवै समूहको शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको शीर्ष तीन टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा आज इलिमिनेटरको खेल हुँदैछ। इलिमिनेटरमा आज बेलुका सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन्। यो खेल भारतको न्यू चण्डीगढ़मा नेपाली समय अनुसार बेलुका 7:45 शुरू हुनेछ। आजको विजेताले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। आईपीएल क्रिकेटको फाइनल खेल आइतबार हुनेछ। हिजो भएको पहिलो क्वालिफायर खेलमा गुजरातलाई पराजित गरेको आरसीबी फाइनलमा पुगिसकेको छ। दोस्रो क्वालिफायरको खेल पर्सि शुक्रबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दर रेटमा पनि परिवर्तन, स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो, पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, बढ़दो गर्मीबाट केही राहत पुग्ने, यस वर्षको मनसून जन्य विपदका लागि 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा, विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीलाई सम्मान। हिमाली वातावरणको संरक्षण अहिलेको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाई। इबोला भाइरस विरूद्धको खोप विकास गरेको रूसको दावी। अहिलेको प्रकोपसँग जोड़िएको स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना। र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपाल र चीन बीचको खेल चल्दै। आईपीएल क्रिकेटको इलिमिनेटरमा आज हैदराबाद र राजस्थान खेल्दैछ। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0 48 45 143 98 63 023 22।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं। वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं।
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50(4) बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
4: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
9: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
11: तन्नै पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो यहाँ त झन अलपत्र ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ
12: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हो तर हामीले नै गरे नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि त्यो बेला सुनेर पनि उडाइयो अब अहिले यो दुःख
11: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ कमाइ पनि गतिलो छ काम पनि हाम्रो जस्तो गाह्रो छैन म र कति खुसी छ हेर त
13: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ पछुताउनु पर्छ स्वदेशमै सिप सिकेर मात्रै जाउँ
14: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
15: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430098 0485430098
14: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
15: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगुङ्गा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
16: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ
6: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्
16: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
17: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
18: लौ आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
19: ओ प्रकाश कपूर

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

0: हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम स्नेह सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायु। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको बसाई आजको बसाईमा तपाईँले चाहिँ क्यारिकेचर गर्नुपर्ने हुन्छ। तपाईँलाई क्यारिकेचर गर्न आउँछ भने क्यारिकेचर गर्नुहोस्, गीत गाउन आउँछ भने गीत गाउन सक्नुहुनेछ। लेख रचना शैली जे छ शायरी जे छ तपाईँले चाहिँ आजको बसाईमा सुनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0484040024 तपाईँले फोन गरेर आउन सक्नुहुनेछ। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई हामी कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौ र कार्यक्रम अवधिभरि पनि मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: अमेरिका जाने लोभमा यो सबै नाटक गरेको हो क्या?

0: गायिका मामले एकदमै मिठो गीतबाट सुने सौगातको शुरूआत गरिसकेका छौ। अब भने पालो तपाईँको रहेको छ। तपाईँले आजको व्यवसायमा के गर्नुपर्छ भन्ने कुरा मैले तपाईँलाई कार्यक्रमको शुरूआतीमै जानकारी गराइसकेको छु। आजको व्यवसायमा तपाईँको रोचाईको प्रस्तुति रहेको छ। तपाईँले जे आउँछ त्यो चाहिँ सुनाउनु पर्ने हुन्छ। आउनुहोला 0440 40 00 26 को माध्यम भएर। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार, गुड आफ्टरनुन हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मन्जुजीको खबर के छ? आरामै हुनुहुन्छ? म लगायत हाम्रो रामेछापतिर पनि एकदम राम्रो रमाइलो छ, मजाले काम लागिरहेको छ, गर्मी गर्मी महसुस भइरहेको छ, यस्तै छ भन्नुपर्छ। अनि खाना त भइसक्यो होला हजुरको है? हजुर, मेरो पनि खाना भइसकेको छ। आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा हजुरलाई जानकारी छ? ल, आज के सुनाउनुहुन्छ त हामीलाई? ल, सुरु गर्नुहोस् है त।
1: पाइन काटे रफ हुन्छ, आलु काटे चप, राँगा काटे बफ हुन्छ, खोकी बिग्रे कप, हजुर दे लभ, यति नै भन्छ दिदी। हजुर,
0: ताली बजाउनु पर्ने है, कस्तो मिठो कविता भन्नुभयो है, हजुरलाई विशेष धन्यवाद। आगामी बसाइमा पनि आउँदै गर्नु होला, आजको बसाइबाट हामी छुटौँ है त। हस् त नमस्ते, उहाँ हुनुहुन्थ्यो मन्जु परियारजी हुनुहुन्थ्यो, एकदमै मिठो कविता सुनाएर उहाँ सुनिसक्नु भएको छ। तपाईँलाई पनि जे आउँछ जस्तो आउँछ तपाईँले पनि सुनाउन सक्नुहुनेछ। आज तपाईँको रोजाईको प्रस्तुति सुनाउने बसाइ रहेको छ। सधैँ हामीले होइन फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। अनि तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश लेख रचना छ भने पनि तपाईँले लेखेर चाहिँ पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी वाचन गर्नेछौ। कार्यक्रम अवधिभरि मिठा रमाइला चलचित्र गीतहरू पनि राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। यो दिउँसोको समय छ, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्था हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यो चर्को चर्को घाम छ होइन, तपाईँ एकदमै चौतारीमा बस्दै शीतल हावा खाँदै कार्यक्रम सुन्ने पर्खाइमा बसिराख्नु भएको छ होला होइन, कतिपय घर वरिपरि काम गर्दै कार्यक्रम सुन्ने प्रयास पनि गरिराख्नु भएको छ होइन, मेलापात गर्दै हुनुहुन्छ होला, उकाली झर्दै हुनुहुन्छ होला, ओह्राली झर्दै हुनुहुन्छ होला, तपाईँ आफ्नो काममा व्यस्त हुनुहुन्छ तर पनि कार्यक्रममा सहभागिता हुने मन हुँदा हुँदै पनि कार्यव्यस्तताले तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नु भएको छैन होला भन्ने पनि लाग्छ। र तपाईँले जसरी सहज हुन्छ त्यो तरिकाले कार्यक्रम सुनेर साथ दिनुहोला अनि कार्यक्रममा अब के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। हाम्रो आवाज तपाईँको गाउँ बस्तीसम्म गुन्जिरहेको छ भन्ने आशा लिएका छौं। तपाईँ देश तथा विदेशमा हुनुहुन्छ, तपाईँले धेरै माध्यमबाट चाहिँ कार्यक्रम सुन्न पाउनुहुनेछ। कार्यक्रमलाई सुनेर साथ दिनुहोला, माया गरिदिनुहोला, साथ सपोर्ट गरिदिनुहोला पनि भन्न चाहन्छु। भन्दै यति बेला हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं। गीतपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जानेछौं, विश्रामपछि फेरि आउनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम खिच्छ। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
12: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
13: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
12: साइन्स फ्याकल्टीमा तराई
11: पहाडमा खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
12: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
13: राजधानीको केन्द्र स्थलमा अवस्थित

0: मध्यम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-62-310, 0144-62-332, 9851-2016, 9843-36-91-94।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

कार्यक्रममा हामीले एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्राम बसी फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। आज बुधबारको बसाई तपाईँको रोजाईको प्रस्तुति रहेको छ। तपाईँलाई जे आउँछ जस्तो आउँछ तपाईँले आजको बसाईमा सुनाउन सक्नुहुनेछ। र हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ 0440 40 00 26 मा फोन गरेर आउन सक्नुहुनेछ। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नेछु। यति बेला हुनुहुन्छ सत्यकला सराजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ गुड आफ्टरनून नमस्कार, म पनि प्रोग्राम सुन्दैछु भोजपुरबाट, मिस यु प्यारी रिमा थामे एण्ड ह्याभ अ नाइस डे अल माई फ्रेण्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेली नमस्कार, सञ्चय हुनुहुन्छ हजुर, म सुनिरहेको छु कार्यक्रम पोखराबाट, मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ, नेपाली चलचित्रलाई माया गर्नुहोला, जेठ 27 गते मेरो छोरा वसन्त कार्कीको जन्मदिन परेको छ, कार्यक्रम एकदमै राम्रो लाग्छ रेडियो परिवारलाई, आजको दिन शुभ रहोस् फेरि भेटौँला भन्नुभएको छ। उहाँको छोरालाई चाहिँ जन्मदिनको अग्रिम शुभकामना हाम्रो तर्फबाट पनि।

यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार भन्दै त उहाँ छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँले फेरि पनि फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा अनिवार भइराखेको छ होइन, तपाईँले फेसबुक पेजमा गएर पनि हजुरको रेडियो नेपालीबाट सर्च गर्नुभयो भने कार्यक्रम अनिवार भइरहेको देख्न सक्नुहुनेछ। त्यस मार्फत पनि तपाईँले आफ्नो साथीसँगलाई सम्झना गर्नुहोला, कार्यक्रम पनि सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ सुमित यादव सुनवार किराती हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते सम्झना नेवा खड्गी हजुर, म रामेछाप देउराले हाल चाहिँ काठमाडौँ जो बौद्ध जोरपाटीबाट चाहिँ सुमित यादव सुनवार, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्ने सङ्घ हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी सुमित यादव सुनवार किराजी हुनुहुन्छ, बैगुन आलुको तरकारी र कालो दाल अनि चिया देख्ने बित्तिकै आज पनि तपाईँको याद आउँछ, तपाईँलाई त्यो परिकार एकदमै मन पर्थ्यो, शरीरले साथ नदिँदा पनि कहिले काहीँ मनले जित्थ्यो, हामी त्यही खानेकुरा बारे कति गफ गर्थ्यौं, आज ती सबै पलहरू सम्झनामा मात्रै बाँचेका छन्, अब त्यो स्वादमा खुशी भन्दा बढ़ी तपाईँको अभाव भेटिन्छ, जहाँ हुनुहुन्छ खुशी रहनुहोस्। ल आमा यहाँ तपाईँको सम्झनाले अझै पनि धेरै कुरा बोलिरहन्छ भन्नुभएको छ। सुमितजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ अर्को साथी कर्णप्रिय केसी संगीतजी हुनुहुन्छ, ल है म पनि आए कार्यक्रमको साथमा भारतको हिंसालबाट, कर्णप्रिय केसी संगीत के छ हजुरको खबर, आरामै हुनुहुन्छ भन्नुभएको छ, हामी आरामै छौं, हजुरलाई पनि आरामै हुनुहुन्छ होला भन्ने आशा गरेका छौं। मेरो घर चाहिँ दाङ तुलसीपुर, रमाइलो कार्यक्रम मार्फत हजुर लगायत मेरो घर परिवारमा मिठो माया सम्झना सहाय भन्दै हुनुहुन्छ, कर्णजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस्टर गुड आफ्टरनुन, म बागचौर नगरपालिका 8 को मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि चाहिँ हजुरको प्रोग्राम सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्कार सम्झना शेष सुन्दैछु है बुटोलबाट भन्दै हुनुहुन्छ, हिराजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ होइन, सिने सौगात सधैँ सुन्दै आइराख्नु भएको छ, हामी चाहिँ दिउँसो 12 बजेको नेपाल खबरपछि तपाईँको माझमा यसरी नै उपस्थित भइराखेका छौं, फरक प्रस्तुति होइन फरक लिएर चाहिँ हामी उपस्थित भइराखेका छौं र आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाईमा होइन तपाईँले चाहिँ लेख रचना गजल कविता शायरी जे आउँछ क्यारिकेचर गर्न आउँछ भने क्यारिकेचर गर्न सक्नुहुनेछ, डायलग पनि बोल्न सक्नुहुनेछ, तपाईँले जे आउँछ त्यो चाहिँ आजको बसाईमा प्रस्तुत गर्नुपर्ने हुन्छ। तपाईँ गाउँ बेसी दाई राख्नु भएको छ होला, उकाली ओह्राली गरिराख्नु भएको छ होला, मेलापात होइन गरिराख्नु भएको छ होला, यो समयमा पनि कार्यक्रममा फोन गर्न नपाए तापनि कार्यक्रमलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने धेरै आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। र कार्यक्रम सुनिरहँदाखेरि तपाईँले के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ, कार्यक्रममा एकदमै मिठा गीत संगीतहरू पनि बजिराखेका छ र यो मिठो गीत संगीतको तालमा तपाईँ यात्रा गर्दै हुनुहुन्छ होला, सुन्दै हुनुहुन्छ होला, खुशी लाग्छ तपाईँको माया साथ सपोर्टले हामी अझसम्म होइन यहाँसम्म आइपुगेका छौं, अझै पनि तपाईँको साथ सपोर्ट हामीलाई चाहिन्छ, तपाईँले दिनुहुन्छ भन्ने आशा लिएका छौं। र हुनुहुन्छ धनु गजमेरजी पनि लेख्नु भएको छ, उहाँले पनि दिदी नमस्कार है भन्दै हुनुहुन्छ, धनुजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, तपाईँ माझबाट चाहिँ हामी विद्यालय नै समय भइसकेको छ र यतिसम्म हाम्रो कार्यक्रममा चाहिँ आजको बसाइमा मन्जु परियारजीले चाहिँ एकदमै मिठो कविता सुनाउनु भएको छ, उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। जो जतिले फोनमा चाहिँ प्रयास गर्नुभयो, फोन लागेन मन नदुखाउनु होला, अनि बसाइमा पक्कै पनि तपाईँले फोन गर्नुभएपछि लाग्ने नै छ, कहिलेकाहीँ चाहिँ प्राविधिक समस्या हुन्छ त्यो कारणले पनि तपाईँसँग हामी कुराकानी गर्न पाइँदैन, तर मन नदुखाउनु होला, अनि बसाइमा जस्तै तपाईँले प्रयास गर्दै जानुहोस्, अवश्य पनि फोन लाग्छ, देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर तपाईँले कार्यक्रम सुन्ने प्रयास गर्नुभयो, सुनेर साथ दिनुभयो, फेसबुक पेजबाट आफ्नो आफन्त साथीसँगलाई सम्झना सन्देश राख्नुभयो, कविता होइन अब लेख रचनाहरू पनि तपाईँले लेखेर पठाउनु भयो, तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनहरूलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले कार्यक्रम अवधिभर होइन कार्यक्रम सुनेर साथ दिनुहुनेछ,
सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद र कार्यक्रम अवधि बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनमा रहेर यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु भन्दै थिए। अन्तिममा हामीलाई फेरि एउटा कमेन्ट प्राप्त भएको छ। मिसिङ रेवाजी हुनुहुन्छ, नमस्कार सम्झना सिस्टर, अब बस्ने गीत बिहानी अनुष्का, कृतिका, स्मृति लिम्बु, सरला राई, गीता लिम्बु, प्रीति राई, अल्का बान्तवा, मनिषा बान्तवा, अलिसा लिम्बु, फुच्ची संस्कृति, अस्मिताङ, मनिषा राई, किराती अञ्जना, अतीत अञ्जान, भूमिका राई, निर्मला ओनिम, दिलु सानो, त्यसै गरी सम्पूर्ण साथीहरू लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ धेरै धेरै सम्झना सहाय भनिदिनुहुन्छ। मिसिङ रेवाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अर्को साथी हुनुहुन्छ कृतिका राईजी हुनुहुन्छ, मिसिङ रेवाजीलाई चाहिँ मिस यु अल भन्नुभएको छ। उहाँलाई पनि कृतिकाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। यतिन्जेलसम्म तपाईँले सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो सम्पूर्ण साथीहरूलाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाई स्थानीय सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि विदा हुन चाहन्छु। तपाईँ भनी रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 मा सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।

0: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
0: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485 43 305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
1: 9840-3778-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0447-521-158, 9854-0145-575, 9841-96-0669, 9864-1417-88।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हार जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
7: सम्पर्क नम्बर 0447-590-466, 9869-62-99-8।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
4: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: செய்யக மறுத்து போற பின் போடு.
1: Hey, you're inflammable.

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथै तमाकुसी एफएम 95.5 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nbका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न आग्रह गर्नुभएको छ। मे 19 अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्व सन्ध्यामा काठमाडौँमा आज आयोजित एभरेस्ट समेट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो आग्रह गर्नुभएको हो। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले यसको संरक्षण र सन्तुलित उपयोगबाट मात्रै पर्यटन क्षेत्र मार्फत मुलुकको अर्थतन्त्रमा दिगो टेवा पुग्ने धारणा व्यक्त गर्नुभएको छ। विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा चुनौती थपिएकोमा राष्ट्रपति पौडेलले चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको प्रमुख आवश्यकता भएको बताउँदै सम्मेलनले पर्वतारोहणका क्रममा प्राप्त ज्ञानलाई सगरमाथाको जीवन्तताका लागि उपयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। पर्वतीय पर्यटकको ऐतिहासिक महत्वबारे चर्चा गर्दै उहाँले पर्वतारोहणको माध्यमबाट नेपालको नाम विश्वभर फैलाउन योगदान दिने कीर्तिमानी आरोही तथा शेर्पा समुदायप्रति सम्मान प्रकट गर्नुभएको छ। नेपालको अर्थतन्त्रको आकार 66.9 खर्ब पुगेको छ। अर्थमन्त्री डाक्टर सुनेमु वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 100 अंकमा पुगेको हो। अर्थतन्त्रमा प्रदेश अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको रहेको छ, जसले 36.7% हिस्सा उकटेको छ। सबैभन्दा कम कर्णाली प्रदेशको 4.2% रहेको छ। नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा अधिक रहने देखाएको छ। कुल ग्राहक उत्पादन जीडीपीमा उपभोगको हिस्सा 90.3% रहने देखिएको छ। यस अवधिमा प्रति व्यक्ति कुल ग्राहक उत्पादन 1513, प्रति व्यक्ति राष्ट्रिय आय 1535 र खर्च योग्य आय 2055 अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। नेकपा एमालेकी सांसद टुका भद्रा हमालले गत भदौ 24 गतेको घटनाको छानबिन गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको जारी बैठकमा सांसद हमालले भदौ 24 गतेको छानबिन हुन्छ कि हुँदैन भन्दै प्रश्न समेत गर्नुभएको हो। यस्तै सरकारसँग क्षति भएका संरचनाहरू बन्ने के योजना रहेको छ भनेर पनि प्रश्न गर्नुभएको छ। उहाँले देशको ऐतिहासिक धरोहर सिंहदरबार बन्ने योजनाको बारेमा पनि जानकारी माग गर्नुभएको छ। नेपालीले 1000 होइन 10 पनि होइन एउटा मात्रै सिंहदरबार चाहेको बताउँदै सांसद हमलाले त्यो कहिले बन्छ भनेर सरकारसँग जवाफ माग गर्नुभएको छ। नेपालमा हाल 1,44,580 मेट्रिक टन रासायनिक मल मौजदात रहेको पाइएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीका अनुसार चालू आर्थिक वर्षमा हालसम्म 5,54,762 मेट्रिक टन मल आपूर्ति भइसकेको छ। यसमध्ये 4,63,107 मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ। गोदाममा रहेको नेपाल भित्रिसकेको र गोदाममा इन्ट्री हुन बाँकी रहेको गरेर हाल 1,44,585 मेट्रिक टन मल मौजात रहेको छ। मन्त्री चौधरीले प्रतिनिधि सभा बैठकलाई जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षमा करिब 6,00,000 मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्धि गराउने सरकारको लक्ष्य रहेको उहाँले जानकारी दिनुभएको छ। मध्य पूर्वको द्वन्द्वका कारण रासायनिक मल आपूर्तिमा समेत समस्या भएको उहाँले बताउनुभयो। उहाँका अनुसार 1,87,000 मेट्रिक टन मल आयात हुन सकेको छैन। भारतसँग
जीटूजे मार्फत 50,000 मेट्रिक टन मल खरीदको प्रक्रिया मन्त्री परिषदबाट स्वीकृति लिएर अगाडि बढ़ाइएको भनी उहाँले बताउनुभयो। दुग्ध विकास संस्था डीडीसीले भुक्तानी नपाएका दुग्ध किसानलाई 12 करोड़ रूपियाँ भुक्तानी गरेको छ। पछिल्लो चार महिनाको करिब 58 करोड़ मध्ये बग्यौदा दायित्व 12 करोड़ रूपियाँ भुक्तानी भएको डीडीसीले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय दुग्ध विकास संस्थान डीडीसीको सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक 1 करोड़ रूपियाँ भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ। निजी क्षेत्रका डेयरी उद्योगले किसानलाई 3 अर्ब र सरकारी निकाय दुग्ध विकास संस्था डीडीसीले 46 करोड़ भुक्तानी गर्न बाँकी रहेको बताइएको छ। श्रीलंकाले नेपाल सहित 40 देशका नागरिकलाई 30 दिन अवधिको निशुल्क पर्यटक भिसा प्रदान गर्ने व्यवस्था लागू गरेको छ। श्रीलंकाको अध्यागमन प्रणालीले जारी गरेको नयाँ सूचना अनुसार यो नियम सन् 2026 मे 25 कार्यान्वयनमा आएको हो। काठमाडौँ स्थित श्रीलंकाले दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार नयाँ व्यवस्थासँग अब नेपाली नागरिकले भ्रमणका लागि श्रीलंका जाँदा भिसा शुल्क तिर्नुपर्ने छैन। यद्यपि यात्रा गर्नु अघि अनलाइन मार्फत इलेक्ट्रोनिक ट्राभल एथोराइजेशन ईटीए भने अनिवार्य रूपमा प्राप्त गरेको हुनुपर्नेछ। दूतावासका अनुसार भिसा निशुल्क भए तापनि श्रीलंका जानु अघि सबैले ईटीए प्रणाली मार्फत आवेदन दिएर स्वीकृति लिनु अनिवार्य भएको छ। यो सुविधा अन्तर्गत पर्यटकले पहिलो पटक श्रीलंका प्रवेश गरेको मितिदेखि 30 दिनको अवधिभित्र 2 पटकसम्म प्रवेश गर्न पाउनेछन्। साधारण कूटनीतिक र सरकारी सबै प्रकारका राहदानी बोक्ने नागरिकहरूको यो निशुल्क ईटीए सुविधाका लागि योग्य हुनेछ। निशुल्क भिसामा गएर 30 दिन भन्दा बढ़ी श्रीलंकामा बस्न चाहने पर्यटकले तोकिएको भिसा शुल्क तिरेर आफ्नो भिसाको म्याद थप गर्न सक्नेछ। नेपालका साथै भारत र अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान, चीन, मलेसिया लगायतका देशहरू पनि यो 40 देशको सूचीमा समावेश भएका छन्। आज सुनको भाव घटेको छ। हिजोको तोलामा 1,300 रूपियाँले घटेको सुनको भाव आज 1,000 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,91,500 रूपियाँ रहेकोमा आज घटेर तोलाको 2,90,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। आज चाँदीको भाव भने बढ़ेको छ। हिजो तोलाको 5,060 रूपियाँमा कारोबार भएको चाँदी आज 20 रूपियाँले घटेको बढ़ेको हो। आज चाँदी तोलाको 5,080 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। र पर्सी शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। भोलि बिहिबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रमशः शुरू हुने र पर्सी शुक्रबार राति यो क्रमशः अझ बढ़ने मौसमविदको अनुमान छ। लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेको छ। अत्याधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी, मधेश, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च रहेको छ। पानी परे ती क्षेत्रमा पनि राहत पुग्नेछ। मौसमविद विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि पर्सि शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। तर मौसम पूर्वानुमान महाशाखाको 3 दिनको पूर्वानुमान अनुसार भोलि दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका केही ठाउँमा मधेश प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई भागका 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना हिमपातको पनि सम्भावना रहेको छ। भोलि राति देशभर साधारणतया बदली लाग्नेछ। बागमती गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित
मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। त्यस्तै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भाग तथा बाँकी तराई भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। पर्सि दिउँसो देशभर साधारणतया बदली लाग्नेछ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँमा र मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भागका एक दुई ठाउँमा बेगर्जन चट्याङ सहित वर्षाको सम्भावना छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भागका थोरै ठाउँमा हावाहुरी पर्ने सम्भावना रहेको छ। शुक्रबार राति सुदूरपश्चिम कर्णाली लुम्बिनी सहित बागमती गण्डकी मधेश र कोशी प्रदेशको विभिन्न ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। हवस् त यिनै खबरहरूसँगै दिउँसो दुई बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह चार बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता आयु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0 47 52 14 13।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ के पिर गरिरहेको? हाम्रै रामेसाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 87 828, 98 27 87 82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
8: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
9: ए रामबाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे? खै नेपालमा केही भएन?
10: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
8: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने हेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
10: ए हो र भन्या, अनि फाइदा होला र है?
8: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
10: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
8: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98 5 40 40 2 3 9।
10: कति रे 98 5 40? अनि
8: 98 5 40 40 2 3 9। फोन नम्बर चाहिँ 0 48 5 40 2 3 9।
10: 048540239
11: हेलो पिराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
10: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुस् न है
11: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
8: पोषक दाना कुखुराले पनि मज्जाले खानी अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
10: विराज किसानको साथी
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
7: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
2: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
7: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ
2: अर्थतन्त्र मापनका लागि
7: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

नमस्कार, हार्दिक स्वागत गर्दै कार्यक्रम रोजाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि सम्मा हुनुहुन्छ ललिता हायो। साथमा तपाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यम अप्नाएर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सीएफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ र साथै कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आज बुधबारको बसाई के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको बसाईमा तपाईँले लोकदोरी बाहेक अन्य जुनसुकै गीत पनि रोजाइमा पार्न पाउनुहुनेछ। तपाईँले चलचित्र गीत पनि रोजाइमा पार्न पाउनुहुनेछ र साथै आधुनिक गीत, त्यस्तै गरी तामाङ सेलो, होइन तपाईँलाई जुन मनपर्छ पप गीत, होइन तपाईँले चाहिँ आजको बसाईमा तपाईँको रोजाइको प्रस्तुति रहेको छ। तपाईँलाई जुन इच्छा लाग्छ लोकदोरी बाहेक तपाईँले अन्य जुनसुकै गीत पनि रोजाइमा पार्न सक्नुहुनेछ। तपाईँलाई मैले जानकारी गराइसकेको छु र कार्यक्रममा सहभागिता जनाउनु को लागि 0440 40 00 26 फोन गरेर आउनु सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी तपाईँको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: आजम कार्यक्रममा एकदमै मिठो गीत स्वरूप राज आचार्यको आवाजमा रहेको नबुझेको होइन, एकदमै मिठो गीतबाट कार्यक्रम रोजाई तपाईँको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस्। आफूलाई मनपर्ने गीत रोजाईमा पार्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0484040026 फोन गरेर फटाफट आउन सक्नुहुनेछ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार, गुड आफ्टरनुन। हाम्रो तेजजी शुरूआतमै आउनु भइसकेको छ, खुसी लाग्यो। के गर्दै हुनुहुन्छ यो समय? रेडियो सुनेर बसिराख्नु भएको छ, कतै जानु भएको छैन है? लाटी सर बजारतिर जानुभएको थियो, फर्किसक्नु भएको छ, कार्यक्रममा पनि सहभागिता जनाउनु भयो। अरू नयाँ नौलो खबर केही छ देवजी?
1: केही छैन दिदी हजुर, एकदम घाम चर्को लागिरहेको छ भन्नुपर्छ। हिजो बेलुका पानी हल्का स्याहार हरेको थियो अनि हावा ठुलो हावा चलिरहेको थियो, पानी पर्नुभन्दा पनि धेरै हावा चलेर मकै धेरै मकै चाहिँ ढलेको थियो भन्नुपर्छ है त। हिजो चाहिँ आज चाहिँ घाम चर्को लागिरहेको छ, अहिले चाहिँ भरे बेलुका चाहिँ फेरि पर्दैन, हावा चाहिँ आउँछ होला, त्यस्तै छ भन्नुपर्छ है त।
0: लाटी सर यता पनि त्यस्तै थियो होइन, हावा चाहिँ बेसरी चलिरहेको थियो, हाम्रो त्यस्तो क्षति चाहिँ भएन, अलिक केही मिस्टेक चाहिँ होइन, मकैहरू चाहिँ अलिअलि लडेको छ, पानी भन्दा पनि हावा बढी चलेको थियो, यस्तै थियो। केही समयपछि होइन हावा पनि रोकियो, पानी पनि पर्न रोकियो, यस्तै छ। अनि यता आजको दिउँसोको समयमा चाहिँ एकदम चर्को घाम लागिरहेको छ, उता र यता मौसम उस्तै लगभग सेम टु सेम उस्तै छ। हामी कार्यक्रमतर्फै लागौँ, गीत रोजेमा पारिसक्नु भएको छ है?
1: मैले गीत रोजाइमा पारिसकेको छु, दिदीलाई भनेको छु, त्यहाँ प्राविधिकमा रहनुहुने हाम्रो ललिता दिदीलाई भनेको छु। हारे मैले मायामा, हारे मैले मायामा भनेको बजाइदिनु होला दिदी भनेको छु नि त।
0: एकदमै हामी राख्नेछौ, हारे मैले मायामा निहार बुढा थोकीको आवाजमा रहेको छ, गीत राख्छौ। आफ्नो साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त।
1: हुन्छ, सम्झनु पर्दा दिदी हजुरकै लागि सर्वप्रथम त, अनि प्राविधिकमा रहनुहुने दिदीको लागि, अनि लगायत अनि हजुरको रेभल युनिटको लागि, अनि त्यसै गरी साथीहरूमा ध्रुव पाण्डेको लागि, अनि त्यसै गरी निर्मला पौडेल, अनि त्यसै गरी बहिनी रमिला तामाङको लागि भन्नुहोस्, अनि पासाङडोल्मा तामाङको लागि, अनि लगायत सङ्गीता रम्पेल लगायत मलाई त्यो माथि हामीलाई जति पनि चिन्नेमा चिन्ने सबै सबैको लागि अब बज्ने गीत चाहिँ मेरो इन्जोय गर्नुहोला भन्न चाहन् भन्दै भन्दै छुटिन्छु म।
0: हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो देव माझी, उहाँले पनि एकदमै मिठो गीत रोजाइ गरिसक्नु भएको छ। सोही गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौँ र देवजीको रोजाइको गीत बज्नेछ। सतीकला ईश्वराजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। सौरभ केसी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म बागसोर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि हजुरको प्रोग्राम सुन्दैछु। मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ला सीताजीको खबर के छ? आरामै हुनुहुन्छ नि सीताजी? मेरो पनि एकदम राम्रो रमाइलो छ, सबै खबरहरू एकदम ठिकठाक छ भन्नुपर्छ है त। मेरो खाजा बाँकी नै छ हजुरको, भयो कि बाँकी छ हजुरको पनि? त्यो समय पनि एक दिन आउँछ सीताजी, चिन्ता लिनु पर्दैन होइन, हामी कुनै दिन अब हामी साथ नजिकै किम्ती भन्नुभयो भने त त्यो समय पनि आउँछ, धेरै टाढा छैनौ। अब हजुरको फुर्सद भयो भने हजुर पनि रामी साथतिर आउन सक्नुहुनेछ, हाम्रो फुर्सद भयो भने हामी पनि आउने नै छौ, अनि बसेर मिठा कुराकानीको साथमा होइन खाजा पनि खानेछौ। त्यो समयको प्रतीक्षा गर्नुपर्छ, कुनै दिन होइन समय मिल्छ भने हामी अवश्य पनि आउनेछौ है त। सीताजी हाम्रो समग्रमा सबै खबरहरू ठिक छ है?
2: हजुर दिदी, अहिलेसम्म त राम्रै
0: ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौं। हाम्रो देवजीले गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले आफ्नो साथीसँगलाई सम्झना गर्नुहोस् है त।
2: अनि
0: हुनुहुन्थ्यो सीता श्रेष्ठ हुनुहुन्थ्यो हामी छापकिम्तीबाट। उहाँले पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना राखेर चुरिसक्नु भएको छ। यति बेला पनि देवजीले रोजाइमा पार्नु भएको गीत सीता श्रेष्ठको लागि पनि र उहाँको आफन्तजन र सम्पूर्ण रेडियो सुनेर बस्नुहुने श्रोता मनको लागि पनि यो मिठो गीत राख्ने नै छौं र त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं। हाम्रो तेजीको रोसाईको गीत रहेको थियो। हारे मैले मायामा एकदमै मिठो गीत बजिसकेको छ। यस्तै मिठा रमाइला गीत संगीतहरू आजको बसाईमा तपाईँले रोसाईमा पार्न पाउनुहुनेछ र साथसाथै आफ्नो साथी संगीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला अर्को साथी पनि सम्पर्कमा आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार हजुर, व्यवस्थे आरामै हुनुहुन्छ?
1: हजुर आरामै छ हजुर, एकदम ठिकै छ हजुर।
0: खाजा लिनु भयो कि बाँकी छ?
1: खाजा बाँकी छ हजुर, अब 3 बजे पछाडि हुन्छ हजुर।
0: अनि के गर्दैछ, घरतिर हुनुहुन्छ कि अब अन्तै हुनुहुन्छ त?
1: हजुर एकदम घरतिरै, घरतिरै यो यसो करेसर बारीतिर यसो गोडमेल झारहरू खाल्ने ओर्ने कामहरू गर्दैछु हजुर। अनि हजुरको रेडियो पनि सुन्दै सुन्दै
0: भनौँ। ठिक छ, अब करेसर बारीतिर हुनुहुन्छ भनिदिनुहुन्छ, अब सब्जीहरू त धेरै लाउनु भएको छ होला त्यसो भए?
1: त्यस्तो धेरै छैन हजुर, अलिअलि छ, यो फर्सीहरू छ, भिन्डी खुर्सानी जति हजुर।
0: ठिक छ, अब धेरै भए पनि खाइसक्दैन, ठिकै हुनुपर्छ है। ल ठिक छ, अनि अरू समग्रमा सबै ठिकठाक छ? मौसम कस्तो छ त्यता?
1: हजुर ठिकै छ मौसम हजुर, आज अलि ठिकै भनौँ, आजको मौसम त्यति धेरै गर्मी भएको छैन हजुर आज।
0: त्यता त्यति गर्मी छैन आज है?
1: हजुर हजुर,
0: यता चाहिँ गर्मी गर्मी नै छ व्यवस्थे। अब यस्तै छ, हामी कार्यक्रम तर्फै लागौँ। गीत रोसाईमा पार्नुभयो
1: हजुर? पारिसके हजुर मैले।
0: ल साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त।
1: हुन्छ हजुर, सम्झिनु पर्दो रहेछ चामलिङ, राजकाले मगर, अमिना सुनवार, हर्पल रोसनी, राई अनिता, सुन्नी लिम्बू, शमशेर लिम्बू, गगन तेरथुन्नी, इतराम चौधरी, समयकान्त प्रेमी श्रेष्ठ, मामा रोशन फुलाङ, लगायत अहिले हजुरको रेडियो मेरो रोजेर बस्ने सम्पूर्ण साथी आफन्तहरूमा मिठो सम्झना भन्दै बिदा भयो हजुर। नमस्कार।
0: हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो विवास कुलुङ पृथक धरानदेखि हुनुहुन्थ्यो। उहाँले पनि एकदमै मिठो गीत रोसाईमा पारिसक्नु भएको छ, एकैछिनपछि बज्नेछ। यसै गीत मार्फत हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौँ, आउन सक्नुहुनेछ 0848 40 40 0024 को माध्यम भएर। शर्मिला हायुजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन, म पनि प्रोग्राम सुन्दैछु है। सिन्धुलीबाट शर्मिला हायु हो। प्यारी बुटुहरू सरिना राई, उर्मिला दियाली, शर्मिला हायु राई, संगीता हायु, जानुका हायु, त्यसै गरी सूचना योगी, निस्मा बराल हुनुहुन्छ अर्को साथी, साइरा कुंवर, रिया योगी लगायत सबैमा मिठो माया सम्झना छ भन्दै प्यारीहरूलाई भन्न चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार भन्दै त्यही बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। गीत रेडी भइसकेको छ, तपाईँले मात्र आफ्नो साथी सङ्गीलाई सम्झना पाउनुहुनेछ। कर्ण प्रिय केसी हुनुहुन्छ, लौ है म पनि आए कार्यक्रमको साथमा। भारतको हिमचालबाट चाहिँ कर्ण प्रिय केसी संगीत, हजुरको खबर के छ, आरामी हुनुहुन्छ भन्नुभएको छ। एकदम आरामी कुशली छ, हजुरको पनि आराम कुशली हुनुहुन्छ भने आशा लिएको छु। मेरो घर चाहिँ दाङ तुलसीपुर, रमाइलो कार्यक्रम मार्फत आज पनि हाजिर भए, मेरो घर परिवारमा मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ, उहाँलाई नै विशेष धन्यवाद। त्यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता रावि शर्मालीदेखि, सृजना सङ्कन।
0: सृजना सङ्कनजी बोल्नुभयो, के छ सृजनाजीको खबर?
2: ठिकै भन्नुपर्छ दिदी लगायत दिदीको के छ?
0: म लगायत हाम्रो रामी छापतिरको पनि खबर एकदम ठिक छ भन्नुपर्छ। खाजा लिनुभयो कि बाँकी छ?
2: बाँकी नै छ दिदी हजुर, तपाईँको बाँकी नै होला, यतैतिर आउनुहोस् न।
0: मेरो पनि बाँकी नै छ, कस्तो हजुरले बोलाउनु भएपछि आउन मन लागिहालेको छ, तर पनि कसरी आउने भन्ने सोचिरहेको छु, समय अपुग छ होइन। अब कुनै समय यसो मिल्यो भने हजुरहरू पनि यता आउनुहोस् है त। ल अरू सुनाउनुहोस् न, नयाँ नौलो खबर के छ, अहिले के गरेर चाहिँ हाम्रो समयहरू चाहिँ बितिरहेका छन् सुनाउनुहोस् न।
2: आज भोलि त यस्तै चराउने बस्ने हो दिदी।
0: त्यही भएर चराउने बस्ने यस्तै हो
2: हजुर।
0: ल ठिक छ, गर्नुपर्छ है। हामी कार्यक्रमतर्फ लाग्छौँ। हाम्रो व्यवस्थाले गीत रोजाइमा पार्नु भएको छ, हजुरले आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है त। साथीहरूलाई सम्झना गर्नुहोस्
2: दिदी हजुरको लागि, कार्यक्रमको हुनुहुन्छ उहाँको लागि, अनि मेरो घर परिवार सबैको लागि, अनि प्यारो मान्छे हुनुहुन्छ सुजन तामाङको लागि उहाँलाई पनि सम्झेर सम्झेको छु भन्दै छुट्टिन्छु। हस्त दिदी हजुर।
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो सृजना स्याङतानजी हुनुहुन्थ्यो। उहाँले पनि छोटो मिठोमा आफन्तजन साथीसँगलाई सम्झना राखेर सुनिसक्नु भएको छ। यति बेला भने कार्यक्रममा एकदमै मिठो गीत हाम्रो विभाजीको रोजाईको गीत राख्नेछौ र
2: दिदी हजुरको लागि कार्यक्रमको हुनुहुन्छ उहाँको लागि अनि मेरो घर परिवार सबैको लागि अनि प्यारो मान्छे हुनुहुन्छ सृजना।

0: एकदमै मिठो गीत तिमी जुन हौ आकाशमा बस रामकृष्ण ढकालको आवाजमा रहेको एकदमै मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। हाम्रो विवस्तीको रोचाइको गीत थियो। यसै गीतमा हामीले अर्को हुनुहुन्थ्यो सृजना साङतानजीलाई पनि समर्थन जनाएका छौँ। यस्तै मिठा रमाइला गीत संगीतहरू तपाईँले पनि रोचाइमा पार्न सक्नुहुनेछ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्ते।
0: नमस्कार हजुर, हाम्रो निर्मलाजी बोल्नुभयो? आरामै हुनुहुन्छ? खाजा लिनुभयो कि बाँकी छ? मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ। निर्मलाजी यतै आउनुहोस् है, सँगै बसेर खानुपर्छ। अरू के छ नयाँ खबर सुनाउनुहोस् न।

0: ल मजाले घाम लागिरहेको छ, खबरहरू सबै ठिक छ है? ल त्यसो भए कुन गीत सुन्न मन छ हजुरलाई? नरुनु है म मरेको खबर पाए भने हामी राख्ने प्रयास गर्छौ। हजुरले आफ्नो साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त।
1: हुन्छ, विशेष यात्रा दिदीहरूको लागि भन्न चाहन्छु, अनि पेन्सन उहाँको हुनुहुन्छ उसको लागि भन्न चाहन्छु, हजुरले फ्यामिलीको लागि भन्न चाहन्छु, मेरो घर परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, अनि मेरो प्यार छोरी प्रतिष्ठा पौडेललाई भन्न चाहन्छु, अनि मेरो आमा पुरानो माइती परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, मेरो प्यारो बहिनी अर्पिता गिरी सरता गिरी अनि मेरो प्यारो दाजुहरू बन्नेको लागि भन्न चाहन्छु, साथी देव नाजुकलाई दिनलाई अफिन्दालाई नलिनाको लागि रमिला तामाङको लागि उर्मिलामाको लागि सीता पुरस्ताको लागि साथी त धेरै नै थरथर हुन्छ मलाई निकोला पौडेल भनेर सुन्नुहुने सम्पूर्णको लागि भन्दै बिमार हस्ते
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो, उहाँले चाहिँ नरुनु है म मरेको खबर पाए भन्ने गीत चाहिँ रोजाइमा पार्नु भएको छ। सम्भव हामी उहाँको रोजाइको गीत राख्ने प्रयास गर्नेछौ, होइन प्राविधिक समस्या भएन भने, यदि होइन तपाईँले सुन्दै हुनुहुन्छ भने हामी राख्ने प्रयास गर्नेछौ। यस्तै गीतमा हामी अर्को साथीलाई पनि सम्झना सन्देश राख्नको लागि चाहिँ समर्थन जनाउनेछौ। आउनुहोला 0440 40 00 26 को माध्यम भएर। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ र साथसाथै तपाईँले आफ्नो साथीसँगलाई एसएमएस मार्फत पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँले हजुरको रेडियो नेपालीबाट सर्च गर्नुहोला, त्यस मार्फत चाहिँ कार्यक्रम अनियर भइरहेको देख्न सक्नुहुनेछ, त्यस मार्फत पनि तपाईँले आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला हुनुहुन्छ निशा ठोकरजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ रविता श्रेष्ठजी हुनुहुन्छ, हेलो दिदी नमस्कार, म खाडा देवीबाट रविता श्रेष्ठ प्रोग्राम सुन्दैछु है दिदी, अब बस्नेसँग मार्फत सबै साथीहरूलाई चाहिँ सम्झिरहेको छु दिदी भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी राजकुमार मगरजी हुनुहुन्छ, नमस्ते दिदी हजुर के छ खबर, आरामै हुनुहुन्छ, आज खाजा लिनुभयो त भन्दै हुनुहुन्छ। म चाहिँ यता सिन्धुली सुनकोशी छबाट चाहिँ हाल चाहिँ अहिले दुबईबाट चाहिँ कार्यक्रम सुन्दैछु, हजुर लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ, उहाँलाई नै विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ हिराबहादुर लगायजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस सुन्दैछु पुटौलबाट भन्दै हुनुहुन्छ, हिराजीलाई पनि विशेष धन्यवाद। पालो त भएको रहेको छ, फटाफट फोन गर्नुहोस्, हामी अब एकजना साथीसँग कुराकानी गर्नेछौ र उहाँले पनि आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। हाम्रो निर्मलाजीले चाहिँ गीत रोजाइमा पारिसक्नु भएको छ, धेरै समय बाँकी छैन, तपाईँले फटाफट फोन गर्न सक्नुहुनेछ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ रूपासना योगीजी हुनुहुन्छ, नमस्कार प्यारी दिदी सुन्दैछु है सिन्धुली दुरा बजारबाट डुङ्ग्रीवासबाट भन्नुभएको रहेछ, रूपासनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी विनोद बरवालजी हुनुहुन्छ, हेलो नमस्ते म पनि सुन्दैछु है सालोबाट विनोद बरवाल हुने भन्दै हुनुहुन्छ, विनोदजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुस्मिता मुक्तानजी हुनुहुन्छ, हेलो दिदी गुड आफ्टरनुन लास्ट सोफा फुल्लाए खाजा लिनुभयो भन्नुभएको छ, मेरो खाजा बाँकी नै छ, अब केही समयपछि हुन्छ हजुरको भएकी बाँकी छ, म चाहिँ रामेछाप खाडादेवीबाट सुस्मिता मोक्तान हो, म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ सिस्टर भन्नुभएको छ, घर फ्यामिलीको लागि अनि प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीको लागि मिस यु भन्दै छुट्टिन चाहन्छु भन्नुभएको छ। सुस्मिताजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, लगभग कार्यक्रमको समय पनि सकियो लागिसकेको छ, सकेसम्म हामी एकजना साथीसँग फोन मार्फत कुराकानी गर्न होइन तयार छौं र उहाँले पनि आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। हाम्रो आवाज तपाईँको गाउँ बस्तीसम्म गुन्जिरहेको छ होला, मिठा गीत संगीतको धुनमा तपाईँ यात्रा गर्दै हुनुहुन्छ होला, कतिपय ठाउँमा चर्को चर्को घाम लागिरहेको छ होला, चौतारीमा बस्दै सिरसिरी बतासँगै कार्यक्रम सुनिराख्नु भएको छ होला, कतिपय साथीहरू कार्यक्रम सुन्न नपाउँदा एकदमै छटपटापन भएर होइन उहाँलाई चाहिँ अब कार्यक्रम कसरी सुन्ने भन्ने पनि लागिरहेको होला, तपाईँले अब समय मिल्दा कार्यक्रम सुनेर साथ दिनुहोस् अनि कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। आज कार्यक्रम सुन्न नपाएर त के भयो होइन, व्यवसायमा तपाईँले सुन्न पाउनुहुनेछ, सुनेर साथ दिनुहोला। कहिले काहीँ यस्तै हुन्छ, हामीले कार्यक्रममा सहभागिता जनाउन प्रयास गर्दा गर्दै पनि असफल हुन सक्छ होइन, यो कारणले गर्दा मन नदुखाउनुहोला। व्यवसायमा फोन लाग्छ, तपाईँसँग हामी धेरै कुराकानी गर्नेछौँ, मिठा मिठा कुराकानीको साथमा होइन, हामी यो समय अवधि बिताउनेछौँ। र आज पनि श्रीक्रमचारी नै रहेको थियो, आज चाहिँ तपाईँले लोकतरी पाएको अन्य जुन सुकै गीत पनि रुजाइमा पार्न पाउनुहुनेथ्यो, र यस्तै गीतहरू तपाईँको रुजाएको गीत कार्यक्रममा पनि बजिरहेका छन्, सुन्दै हुनुहुन्छ होला, देश तथा विदेशमा हुनुहुन्छ होइन, तपाईँ त्यो समयमा पनि थोरै समय निकालेर भए पनि कार्यक्रम सुनौन भन्ने पनि लागिरहेको छ होला। यो समस्याको बावजुद पनि हामीलाई सुन्ने प्रयास गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ। आजको अवस्थामा हामीले पाँचजना साथीसँग कुराकानी गर्न सफल भयौं। देव माझी हुनुहुन्थ्यो, त्यसै गरी सीता श्रेष्ठ हुनुहुन्थ्यो, विवश कुलुङ पृथक, अनि त्यसै गरी सृजना स्याङतान, निर्मला पौडेल हुनुहुन्थ्यो। उहाँहरू सम्पूर्ण साथीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम अवधि बरबजीका मिठा गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। देश तथा विदेशमा रहेर कार्यक्रमलाई सुनेर साथ दिनुभयो, फेसबुक मार्फत आफ्नो साथीसंगीलाई सम्झना सन्देश राख्नुभयो, उहाँ सम्पूर्ण श्रोता मन साथीसंगीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनमा रहेर यतिसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा हाम्रो साथी निर्मला पौडेलजीले रोजाइमा पार्नुभएको एकदमै मिठो छोड्दै आजको बसाइ रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाघ्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुखाको जोखिम। एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो। एसिया, युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब नाघेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढ़ेर 66.9 करोड़ रूपियाँ पुग्ने अनुमान गर्नुभएको हो। नेपालको गृहस्थ उत्पादन जीडीपीमा उपभोगको हिस्सा 90.3% रहनेछ। प्रति व्यक्ति राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। बाह्य क्षेत्रतर्फ उत्साहजनक तथ्य सार्वजनिक भएका छन्। रेमिट्यान्स 37.7% बढ़ेर 14.50 खर्ब पुगेको छ। विदेशी विनिमय संचित 34.14 करोड़ पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले 18 महिना भन्दा बढ़ीको आयत धान्न पर्याप्त छ। तथापि व्यापार घाटा 11% भन्दा बढ़ीले वृद्धि भई 10.98 करोड़ पुग्नु चुनौतीको रूपमा रहेको छ। सरकारको कुल सार्वजनिक ऋण 28.78 करोड़ अर्थात कुल ग्राहक उत्पादनको 43.6% पुगेको छ। मुद्रा स्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचक तर्फ मानव विकास सूचाङ्क 0.622 पुगेको छ भने नेपालको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजूद नेपालका समष्टिगत आर्थिक सूचाङ्कहरूमा सुधार आएको बताउनुभयो। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदको लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै धान्छ। बैठकमा सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। यस्तै कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यान आकर्षण भएको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता कुमारी चौधरीले आउँदो आर्थिक वर्ष 2083-84 सम्ममा झण्डै 1 खर्ब रूपियाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिएको बताउनु भएको छ। संघीय संसदमा मन्त्रालय गत बजेटमाथि छलफल को जवाब दिँदै उहाँले वन क्षेत्रको उचित व्यवस्थापन मार्फत नेपाललाई काठमा आत्मनिर्भर बनाउँदै निर्याततर्फ अघि बढ़ाउने योजना सार्वजनिक गर्नुभएको हो। अहिले नेपालको 46% भन्दा बढ़ी भूभाग वनले ओगटेको छ भने वार्षिक झण्डै 3 करोड़ घन फिट काठ उत्पादन भइरहेको छ। मन्त्री चौधरीले वन अतिक्रमणको तथ्याङ्क संकलनका लागि 7 प्रदेशलाई पत्रचार गरिएको र तथ्याङ्क प्राप्त भएपछि कानूनी प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुखाको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढ़ी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एल निनो हो। एल निनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएए का अनुसार जूनदेखि अगस्तभित्र एल निनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरै जसो भागमा औसत भन्दा कम वर्षा हुने आकलन गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी उपयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध मुद्दा दायर गरेको छ। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवा गराईबाट घुस लिएको अभियोग लागेका छेत्री विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस मागे गरेको आरोपमा पक्राउ परेका थिए। आयोगले छेत्रीसँग 50,000 रूपियाँ बिगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजायको माग दावी गरेको छ। अब विदेशको खबर। गएको अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़ेको छ। अप्रेलमा चीनले 2,78,081 विद्युतीय गाड़ीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर डेटा मिडियार प्रविधि कम्पनी ब्लूमबर्गलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। यो सँगै यस वर्षको अहिलेसम्म चीनले 8,93,852 विद्युतीय गाड़ी निर्यात गरेको छ। चीनिया विद्युतीय गाड़ी सबैभन्दा धेरै एसियामा 1,10,613, युरोपमा 83,813 र ल्याटिन अमेरिकामा 52,897 निर्यात भएको छ। अमेरिका र युरोपले आफ्नो घरेलु बजारमा चिनिया गाड़ीलाई प्रतिबन्धित गर्ने प्रयास गरे पनि चीनको निर्यात बढ़िरहेको छ। चिनिया विद्युतीय गाड़ीमा अमेरिकाले 100% र युरोपेली संघले 35.3%सम्मको कर लगाउँदै आएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईईए का अनुसार चीन विश्वव्यापी रूपमा विद्युतीय गाड़ीको सबैभन्दा ठूलो उत्पादक हो। सन् 2025 उत्पादन भएका 2,20,00,000 गाड़ी मध्ये झण्डै 75% हिस्सा चीनले ओगटेको थियो। अब खेल खबर एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट सनदमा चीनलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको बायो मास ओभलमा आज भएको समूह बी को खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिएङ ए झूले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतोले 63 रन बनाई। चीनकी मा रोइकेले 2 विकेट लिइन्। यो सँगै नेपाल समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इन्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह ए को खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो। रेमिट्यान्स उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानकर्षण। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुखाको जोखिम। एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो। एसिया युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फको 23 संस्करण शुरू भएको छ। ठमेलको क्यूएफएक्सको छाया सेन्टरमा आजदेखि शुरू भएको किम्फ महोत्सव आउँदो आइतबारसम्म चल्नेछ। महोत्सवमा 29 देशका 50 भन्दा बढ़ी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन्। महोत्सव निर्देशक राम्यता लिम्बुले यस वर्षको चलचित्र छनौटको मनोरञ्जनसँगै नेपाली समाजका समसामयिक विषयमा बहस र संवाद सृजना गर्ने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल पानोरमा अन्तर्गत उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट फिक्सन चलचित्रलाई 1,00,000 रूपियाँ प्रदान गरिने आयोजकले जनाएको छ। काठमाडौँको बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कर्पोरेटिभ लिमिटेडले 34 जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 6 रहेको संस्थाले महानगरपालिकाको सहकारी विभागको रहबरमा रकम फिर्ता गरेको हो। 1,50,000 रूपियाँसम्म बचत गर्ने 70 जना बचतकर्तालाई बचत फिर्ता लिन विभागमा बोलाइएकोमा 34 जनाले बचत फिर्ता लिएका हुन्। सरकारले आउँदो 1 महिनाभित्र 5,00,000 रूपियाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ। सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ। भक्तपुर नगरपालिकाले सरसफाई कर्मीहरूका लागि व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सह आयोजना गरेको छ। एक दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मेयर सुनिल प्रजापतिले सरसफाई सबैका लागि महत्वपूर्ण विषय भएको बताउनुभयो। विकसित देशहरूमा काममा कुनै विभेद नहुने र श्रमको सम्मान गरिने उल्लेख गर्दै उहाँले सरसफाई पनि सम्मानजनक काम भएको धारणा राख्नुभयो। सरसफाईको काम गर्दा रोगबाट बस्न सावधानी अपनाउन र अत्यन्त संवेदनशील भएर काम गर्न मेयर प्रजापतिको आग्रह छ। प्रहरीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा युरोप र क्यानाडा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर घर भई काठमाडौँको टोका बस्ने भीम लामा र दैलेख घर भई काठमाडौँको बुढा नीलकण्ठ बस्ने खड्कदोष साई रहेका छन्। भीमले युरोपका विभिन्न देश पठाइदिने भन्दै 1 जनाबाट 1,93,00,000 र खड्कदोषले क्यानाडा पठाइदिने भन्दै 1 जनाबाट 5,32,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। र सर्वोच्च अदालतका न्यायाधीश तिल प्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोग संकलन नगर्न आग्रह गर्नुभएको छ। न्यायाधीश श्रेष्ठले आज निकाल्नु भएको प्रेस विज्ञप्तिमा आफ्नो उपचारका लागि सहयोगको संकलन गर्न लागेको खबर पाएको उल्लेख गर्दै आर्थिक संकलनको काम तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। बोन म्यारो समस्याबाट पीड़ित न्यायाधीश श्रेष्ठको भारतको नयाँ दिल्लीमा रहेको राजीव गान्धी क्यान्सर इन्स्टिच्यूट एण्ड रिसर्च अस्पतालमा उपचार भइरहेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय सञ्चितमा ऐतिहासिक कीर्तिमान। काठमाडौँमा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरू। आइतबारसम्म चल्ने महोत्सवमा 29 देशका 50 भन्दा बढी चलचित्र प्रदर्शन हुने। र काठमाडौँको बुद्ध दर्शन सहकारीबाट 34 जनाको बचत रकम फिर्ता। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा।
1: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलाबाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854-0141-575, 9841-96-0669, 9864-1488।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: नगर कार्यपालिकाको कार्यालय बन्थली राम स्थापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844-4431-900, वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761-63-30-33, वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849-73-0-479-80, वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766-47-11-48, वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866-00-97-72, वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864-11-36-55, वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840-94-96-19, वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869-11-33-45 र सृजना थापा मगर, सम्पर्क नम्बर 9840-26-20-72, वडा नम्बर 9 प्रेरणा सारु, सम्पर्क नम्बर 9865-20-33-53 र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9844-21-48-03, वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869-35-0-509, वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861-59-38-68, वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861-64-175, वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701-30-8-27 र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762-87-18-73। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
2: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
5: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-047-590-453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
4: के तपाई दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
0: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-043-305, 0848-543-305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
0: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: बनाकर पहले कसूरा चैनल पर डाल।
1: घर बनाने को लगी रॉड सीमेंट जस्ता पाता चाहिए कहा ल्याने वाला फिर यो मंथली में तेस्तो राम्रो हजुर को फसल कहाँ होला बटी
2: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
5: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ। यदि धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845853065 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा।
7: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्ने
9: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा यूएसजी भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त
7: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
10: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 0848040114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
11: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
12: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
11: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
11: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
12: सम्पर्क नम्बर 0845410043 9863023422
13: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान।
12: आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
11: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे छापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार, अपराह चार बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रामी छापको लिखु तामाकोशी गाउँपालिकामा दुग्ध व्यवसायी तथा कृषकहरूका लागि 7 दिने डेरी उद्योग सञ्चालन सम्बन्धी तालिम सञ्चालन हुने भएको छ। गाउँपालिकाको चालू आर्थिक वर्ष 2082-83 प्रदेश सशक्त कार्यक्रम अन्तर्गत दुध तथा दुग्धजन्य पदार्थको मूल्य श्रृंखला विकास कार्यक्रम मार्फत पशुपंक्षी विकास शाखाले उक्त तालिम आयोजना गर्न लागेको, जेठ 14 गतेदेखि शुरू भई 20 गतेसम्म सञ्चालन हुने उक्त 7 दिने तालिममा सहभागी छनौट गरी पठाइदिने गाउँपालिका कार्यालयले वडा नम्बर 1-7 सम्मका वडा कार्यालयलाई पत्राचार समेत गरिसकेको छ। गाउँपालिकाद्वारा जारी सूचना अनुसार प्रत्येक वडाबाट 2 जनाका दरले दूध उत्पादक कृषकहरूलाई सहभागीका रूपमा छनौट गरी पठाउन अनुरोध गरिएको छ। रामेछापको गोकुलडुङ्गा गाउँपालिकाका एक कर्मचारीको दुर्घटनामा परि निधन भएपछि पालिकाले आज शोक विदा दिएको छ। गोकुलडुङ्गा गाउँपालिका अन्तर्गत आयुर्वेद शाखामा कार्यरत सुकेन्द्र कुमार महत्तको सवारी दुर्घटनामा परि असामयिक निधन भएपछि शोक विदा दिएको। महोत्तरीको गौशाला नगरपालिका 12 स्थायी घर भएका महत्तो जेठ 5 गते साँझ गाउँपालिकाको कार्यालयबाट घर जाने क्रममा बर्दीवासमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका महत्वको उपचारको क्रममा सोमबार निधन भएको थियो। उनको निधनप्रति गोकुलगंगा गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वेदना प्रकट गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईद्वारा जारी सार्वजनिक सूचना अनुसार बुधबारका दिन गाउँपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू तथा स्वास्थ्य संस्थाहरू आकस्मिक सेवा बाहेकमा शोक विदा दिएको छ। सिन्धुलीको दुधौली नगरपालिकामा नगरपालिकाको आयोजना तथा एन्स नेपाल र प्लान इन्टरनेशनल नेपालको सहयोगमा आर्थिक वर्ष 2083-84 योजना छनौटको लागि पालिका स्तरीय बाल तथा किशोरी भेला कार्यक्रम समापन भएको छ। बाल बालिका तथा किशोरीहरूको आवाजलाई स्थानीय सरकारको नीति तथा कार्यक्रममा समावेश गर्ने उद्देश्यले पालिका स्तरीय बाल तथा किशोरी भेला कार्यक्रम गरिएको। दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्र किश्वर थारूको प्रमुख अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका नगरपालिका अन्तर्गतका 7 वडाका बाल क्लब र किशोरी क्लब गरी 45 जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी बाल बालिका तथा किशोरीहरूले शिक्षा, स्वास्थ्य, बाल अधिकार, किशोरी सुरक्षा, विद्यालय व्यवस्थापन, मानसिक स्वास्थ्य, बालमैत्री वातावरण, लैंगिक हिंसा न्यूनीकरण, सरसफाई तथा बाल संरक्षण लगायतका विषयमा आफ्ना समस्या, आवश्यकता र सुझाव समेत प्रस्तुत गरेका थिए। सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा तत्कालीन जिल्ला प्रहरी प्रमुख सहित 10 जना प्रहरीलाई कार्यवाही सिफारिश भएको छ। घटनाको छानबिन गर्न गठित समितिले प्रहरी परीक्षक लालध्वज सुवेदीदेखि प्रहरी जवान सम्मलाई कार्यवाहीको सिफारिश गरेको। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेका अनुसार 5 जना प्रहरीलाई सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने, 1 जनालाई नसिहत र 1 जनालाई ग्रेड घटुवा गर्न समितिले सिफारिश गरेको छ। यस्तै अर्का 1 जना प्रहरीलाई सचेत गराउने र 2 जनालाई ध्यानकर्षण गराउने सिफारिशमा उल्लेख छ। बलात्कारको जाहेरीपछि पक्राउ परेर खुर्कोट प्रहरीको हिरासत कक्षमा रहेका सिन्धुलीको सुनकोशी गाउँपालिका 3 जुम्ली डाँडाका 23 वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको थियो। सो घटनाको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। सिन्धुपाल्चोकका एक पुरूष 30 लाख बढी नगद र लागू औषध सहित पक्राउ परेका छन्। सिन्धुपाल्चोक घर भई काठमाडौँ बुद्ध पार्क बस्ने 42 वर्षीय कुमार लामालाई प्रहरीले लाखौं नगद र खैरो हिरोइन सहित पक्राउ गरेको हो। उनलाई प्रहरी वृद्ध स्वयम्बीबाट खटेको टोलीले पक्राउ गरेको हो।
उनको 7 बटा 30 लाख 17 हजार 245 नगद 122 ग्राम खैरो हेरोइन र अन्य औषधजन्य लागू औषधहरू बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका लामालाई काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद लिएर अनुसन्धान अघि बढ़ाइएको छ। बैंकिङ कसुर मुद्दामा 15 लाख बढ़ी जरिवाना तोकिएका दोलखाको लापिलाङका एक युवक पक्राउ परेका छन्। जिल्लाको कालिन्चोक गाउँपालिका 6 लापिलाङ बस्ने 33 वर्षीय सुनिल थामी पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको टोलीले प्रहरीवृत्त महाराजगंजको समन्वयमा काठमाडौँबाट पक्राउ गरेको। बैंकिङ कसुर सम्बन्धी मुद्दामा दोलखा जिल्ला अदालतबाट कै तथा जरिवानाको फैसला भएपछि फरार भएका थामीलाई सोमबार पक्राउ गरिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक श्री राम तिमल सिन्हाले जानकारी दिनुभएको छ। उहाँका अनुसार थामीलाई बैंकिङ कसुर सम्बन्धी 3 वटा मुद्दामा 7 दिन कैद र 15 लाख 70 हजार जरिवाना तोकिएको थियो। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरूमा छड्के अनुगमन गर्दै शैक्षिक गतिविधिको अवस्थाबारे स्थलगत मूल्याङ्कन गरेको छ। शैक्षिक सत्र शुरू भएसँगै शिक्षक तथा विद्यार्थीको नियमित उपस्थिति, पठन पाठनको प्रभावकारिता र विद्यालयको समग्र शैक्षिक वातावरणको अनुगमन गरिएको हो। नगरपालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाको संयुक्त टोलीले विभिन्न विद्यालयमा पुगेर अनुगमन गरेको छ। टोलीमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुरेश ढकाल, नगर शिक्षा शाखा प्रमुख फणिन्द्र बहादुर कटवाल लगायत सहभागी हुनुहुन्थ्यो। अनुगमनका क्रममा शिक्षक विद्यार्थीको उपस्थिति, कक्षा कोठामा पठन पाठनको अवस्था, विद्यालय व्यवस्थापन र शैक्षिक अनुशासन जस्ता विषयमा विशेष ध्यान दिएको शिक्षा शाखा प्रमुख कटवालले बताउनुभयो। ओखलढुङ्गाको खिचदेम्बा गाउँपालिकाले लिखुचार जलविद्युत आयोजनाको प्रवर्धक ग्रीन भेन्चर्स लिमिटेडलाई वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसहित गाउँपालिकाको कार्यालयमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। गाउँपालिकाले पटक पटक पत्रचार गरेर आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरे पनि कम्पनीबाट पर्याप्त जानकारी र समन्वय नभएको जनाउँदै पुनः आधिकारिक प्रतिनिधिसहित उपस्थित हुन भनिएको हो। गाउँपालिका अध्यक्ष गम्बु शेर्पाद्वारा हस्ताक्षरित पत्रमा कम्पनीलाई 2083 साल जेठ 19 गते बिहान 10 बजी गाउँ कार्यपालिकाको कार्यालयमा वातावरणीय परीक्षण प्रतिवेदन सहित उपस्थित हुन भनिएको छ। यसअघि गाउँपालिकाले सामाजिक क्षेत्रमा गरिएको खर्च विवरण सहित प्रतिनिधि उपस्थित गराउन पत्रचार गरेको थियो, तर कम्पनीले प्रतिनिधि नपठाई खर्च विवरण मात्रै उपलब्ध गराएको थियो। उक्त विवरण सार्वजनिक भएपछि आयोजनाले सामाजिक काम तथा वातावरणीय असर न्यूनीकरणका नाममा गरेको खर्च अपारदर्शी रहेको भन्दै स्थानीयवासीले प्रश्न उठाएका छन्। वैदेशिक रोजगारीका लागि युरोप पुगेका ओखलढुङ्गाका एक युवाको नेपाल फर्किने क्रममा ग्रीसको एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिट क्षेत्रमा निधन भएको छ। मुलुङ गाउँपालिका 8 का 37 वर्षीय राजकुमार राईको ट्रान्जिटमा मृत्यु भएको परिवार तथा स्थानीय जनप्रतिनिधिका अनुसार राई चेक रिपब्लिकबाट नेपाल फर्किने क्रममा ग्रीसको एथेन्स अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। सोही क्रममा विमानस्थलको शौचालय क्षेत्रमा उनी बेहोश अवस्थामा फेला परेका थिए। तत्काल आपतकालीन स्वास्थ्य टोली पुगेर उपचारको प्रयास गरे पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ। मंगलबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ। यस्तै प्रदेश सरकारले उत्पादन वृद्धि, लगानी प्रवर्धन, युवा स्वरोजगार, डिजिटल सेवा विस्तार तथा स्थानीय तहसँग समन्वय गरेर विकासका कार्यक्रम अघि बढ़ाउने लक्ष्य दिएको छ। आगामी आर्थिक वर्षका लागि दिगो पूर्वाधार विकासमा मरमत सम्हारलाई प्राथमिकतामा राखिएको छ। प्रदेश सरकारको मंगलबार सार्वजनिक नीति तथा कार्यक्रममा सरकारले नयाँ निर्माण भन्दा पनि पुराना आयोजना व्यवस्थामा अग्रसरता देखाएको हो। अपरा 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: नगर कार्यपालिकाको कार्यालय बन्थली राम छापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत ओडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे सम्पर्क नम्बर 9844431390 वडा नम्बर 2 सरस्वती विक सम्पर्क नम्बर 9761663033 वडा नम्बर 3 मनिषा बुढाथोकी सम्पर्क नम्बर 9849773480 वडा नम्बर 4 स्वस्तिका खड्का सम्पर्क नम्बर 9766471148 वडा नम्बर 5 सुजन भुजेल सम्पर्क नम्बर 9866007772 वडा नम्बर 6 सीता श्रेष्ठ सम्पर्क नम्बर 9864111355 वडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9840949619 वडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9869111345 र सृजना थापा मगर सम्पर्क नम्बर 9840262072 वडा नम्बर 9 प्रेरणा सारू सम्पर्क नम्बर 9865203353 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214403 वडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9869335509 वडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9861958068 वडा नम्बर 12 प्रवीण केसी सम्पर्क नम्बर 9861064176 वडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9731330827 र वडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729736 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
5: ओ

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने।
6: आगोका स्रोतहरू बन्द गर्ने।
5: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
6: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
5: हावाहुरी चलेको बेला के नगर्ने?
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
5: बिजुलीको तार लत्रिएको छ भने नछुने।
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
6: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
8: साइन्स फ्याकल्टीमा तराई, पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
8: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
6: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
8: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-62-310, 0144-62-332, 9851-2016, 9843-36-91-94।
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: bărbunul nu cu la ghidor, ciment, josta pata, taine, ca bate la uniula. Periu mă întâlni mă testura în roadul cu poșel ce caul la bătit.
1: Caca, timla etini thaceină? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845404682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845404892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: दैनिक रु 197मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।
6: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण, वडा नम्बर 1, सपना काफे, सम्पर्क नम्बर 9844441390, वडा नम्बर 2, सरस्वती विक, सम्पर्क नम्बर 9761663033, वडा नम्बर 3, मनिषा बुढाथोकी, सम्पर्क नम्बर 9949730479, वडा नम्बर 4, स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148, वडा नम्बर 5, सुजन भुजेल, सम्पर्क नम्बर 9966007972, वडा नम्बर 6, सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355, वडा नम्बर 7, देवी रमन प्रसाई, सम्पर्क नम्बर 9940949619, वडा नम्बर 8, अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9969113345, र सृजना थापा मगर, सम्पर्क नम्बर 9940262072, वडा नम्बर 9, प्रेरणा सारु, सम्पर्क नम्बर 9865233353, र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214003, वडा नम्बर 10, देवी थापा मगर, सम्पर्क नम्बर 9969035059, वडा नम्बर 11, प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958068, वडा नम्बर 12, प्रवीण केसी, सम्पर्क नम्बर 9861064166, वडा नम्बर 13, अनिता तामाङ, सम्पर्क नम्बर 9701330827, र वडा नम्बर 14, केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173, नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
7: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
7: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
7: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
8: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
7: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
8: हावा हुरी चलेको बेला के नगर्ने,
7: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
8: बिजुलीको तार लत्रिएको छ भने नछुने,
7: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
8: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
7: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
9: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
7: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स
8: मानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
7: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
0: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0144603310, 0144603332, 9851216, 9843361494।
1: बानेश्वर क्याम्पस, शान्तिनगर, बानेश्वर, काठमाडौँ।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: अनि दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
2: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 98-44-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: गाडी
3: भाडा पताको अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हट दाम बस्यो, त्यति बस्ने
2: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु परेको, यो बिचौलियाले अलिकति गरेको छ।
4: सुनफलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
6: गत वर्ष त त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
2: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, जिन्दगी चामलसँग ल्याएर वजन गर्ने मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्थ्यो यो देशमा, किसान पुग नलाग्ने देशमा लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री गीतबाट अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
4: कार्यक्रम कृषि सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर, रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। हामीले अगाडि पनि भनिसकेका छौँ, जङ्गबहादुर महतो उहाँ चाहिँ फरेश्वर प्राकृतिक कृषि शालाका सञ्चालक हुनुहुन्छ। नेचुरल फार्मिङ यो अभियान पनि हो उहाँहरूको, बागमती नगरपालिका वडा नम्बर 8 शंकरपुर सर्लाहीमा रहेको छ र उहाँले देशैभरि विभिन्न किसानहरूलाई चाहिँ आवश्यक पर्ने परामर्श पनि दिँदै आउनु भएको छ। अझै विशेष गरी उहाँले कन्दमूल बालीहरूमा, कन्दमूलमा तरुल पिँडालु लगायतका बालीहरूमा पनि उहाँले प्रबन्धनको लागि चाहिँ अथवा व्यवसायीकरणको लागि समेत लाग्नु भएको छ। उहाँको अनुभवलाई साट्ने प्रयास गरेका छौँ। उहाँ चाहिँ साना किसान कृषि सहकारी संस्था शंकरपुर सर्लाहीका समेत संचालक सदस्य हुनुहुन्छ। हामी दिरानगर उहाँलाई स्वागत गरिहाल्छौँ। नमस्कार, यहाँलाई स्वागत छ। आराम हुनुहुन्छ? यहाँले अलि लामो समय शिक्षण पेसामा रहनुभयो तर भित्र कृषिमा काम पनि गरिराख्नुहुन्थ्यो, समय बाँकी समयलाई यति धेरै सदुपयोग गर्नुहुन्थ्यो कि तपाईँ शिक्षण पेसाको हो कि अथवा कृषितिर हुनुहुन्छ भनेर चाहिँ यो अनुमान गर्न पनि गाह्रो हुन्थ्यो त्यो समयमा, धेरै त्यो पनि भन्थे। यहाँलाई कृषक भन्नै मन पर्यो है, शिक्षण भन्दा पनि, शिक्षक भन्दा पनि।
9: सबभन्दा पहिले त हामीले एउटा हाम्रो बुबाहरू कृषि गर्नुहुन्थ्यो र त्यहाँ हामीले 34-35 एसएलसी पास गऱ्यौँ, खेती गरेरै गऱ्यौँ होइन। अनि गर्दाखेरि हामीले 41 लोकसेवाबाट शिक्षक पेसामा गयौँ
8: सुरु गर्यौँ,
9: तर खेती त कहिले पनि छोडिएन, खेती त हामी गरिरह्यौँ। अनि गर्दै खेती हाम्रो अब बुबाहरू सँगै हामी काम गर्थ्यौँ र पछि हाम्रो जब यो शिक्षक पेसामा लागिसक्दा अनि त्यसमा बिहान बेलुका होइन बुबाहरूको सपोर्ट र हामी आफ्नो टेक्निक अब पढे लेखेको र एउटा भनौँ न गाउँको मान्छेलाई फरक किसिमले हामी जानुपर्छ त्यो होइन, अब त्यो हिसाबबाट मैले जहिले पनि त्यो हेर्थे गर्थेँ र 35-36 सालतिर हामीले सबभन्दा पहिला 20 तरुल ल्यायौँ यहाँ के यो सर्लाहीमा। हाम्रो पहिलाको घर तपाईँको जनकपुरदेखि तल नगरायण गाविस बेला होइन, त्यहाँ एसएलसी त्यहीँ गऱ्यौँ होइन, त्यहाँबाट यहाँ हाम्रो दाई बस्नुहुन्थ्यो, यहाँ आइसकेपछि अनि त्यहाँबाट बसाइ सराइली जस्तो भएर यहीँ बस्यौँ, यहीँ जागिर भयो, यहीँ अब सबै कुरा भइसकेपछि अनि नयाँ ढङ्गले खेती गर्ने अनि तरुलको खास गरेर हामीले तरुलबाट सुरु गऱ्यौँ होइन।
8: यो यहाँ 34-35 सालको कुरा गर्ने
9: 34-35 सालकैतिर कुरा हो, त्यति बेला काली माटीको झोप्रोमा अर्कोतिर थियो क्या होइन। अनि व्यापारीहरूले हाम्रो तरुलहरू के गर्थ्यो भने व्यापारीहरू तरुलहरू लास्टमा लान्थ्यो हाम्रो होइन, तर उनीहरूले गर्दै लाँदा जाँदै के गर्थ्यो भने यहाँ तरुल बेच्थ्यो, बेचेर ऊ जग्गा किन्थ्यो, हामीलाई उधारो लाग्यो भन्थ्यो क्या होइन। अनि त्यसले गर्दा धेरै वर्ष हामीले उत्पादन गर्ने 4-5 किसानले गर्थ्यो, त्यसमा मलाई सबैले अगुवा बनाइदिन्थ्यो, तपाईँ नै बेच्ने तपाईँ नै यसको खोज्ने भनेर।
8: त्यो समयमा कति उमेरको हुनुहुन्थ्यो तपाईँ?
9: म त्यति बेला तपाईँको 20-22 वर्षको थियो होइन,
8: भर्खरको युवा।
9: मलाई जाँगर खुब लाग्थ्यो काम गर्न पनि। अनि त्यहाँबाट तपाईँको के भयो भने त्यो मान्छे 5-6 त हाम्रो पैसाले हाम्रो तरुलले त उसले 4-5 जग्गा खरिद लियो अनि हामीलाई चाहिँ 8-6 दिने। अनि एकचोटि के भयो भने
8: दिन चाहिँ दियो, अलिक पछाडि
9: 8-9 पछि अलिअलि कमाएर दिने गर्यो होइन। अनि आफूलाई दिक्क लाग्यो कि अब यत्रो मेहनत हामी गर्ने अनि 6-7 पछि दिने, यो त भएन, यसको मार्केट फेरि त आफू पढे लेखेको हो, त्यो मूर्खै हो, हामीभन्दा कमै पढे लेखेको त यसको वास्तविकता के हो भनेर हामीले अन्तिममा के भन्यो कि अब यसलाई मार्केट कहाँ छ, यहाँ एकल मार्केट भयो, यसलाई सोद्धाखेरि यो कहाँबाट ल्यायो त्यो भन्दैन थियो क्या कालीमाटीको मान्छेहरू, अब त्यहाँ व्यापारीहरू कहाँबाट ल्याएको त होइन मैले खेती गरेको भन्दै यसलाई थाहै नदिने कसैलाई। अनि हामीले 3-4 तरुल लाउने गर्दाखेरि उहाँले अब हामीले के गर्यो होइन अब चाहिँ आफै मार्केटमा पछिर्नुपर्छ भनेर मैले त्यो तरुल उसलाई दिएन। अनि अर्को साथीले भन्यो होइन तिमीलाई 50 कमै किलोको दिनु, मार्केट त यसले त पैसा उधारो लगाउँछ। अनि हामीले त्यो तरुललाई जब काठमाडौँ आफै पुर्याउने भएपछि त्यो व्यापारीले एकदमै अप्ठ्यारो मान्यो होइन, तपाईँ अब शिक्षक पेसामा लागेको मान्छे त्यहाँ अप्ठ्यारो हुन्छ, त्यहाँ त नराम्रो व्यवहार गर्छ, झन् मधेसियालाई झन् नराम्रो व्यवहार गर्छ भनेर यस्तै त्रास देखाउनु पऱ्यो। अनि मलाई पनि डर लाग्यो, काठमाडौँ त्यति त हाम्रो सम्पर्क थिएन। अनि निरौला साथीसँग मैले पार्टनरसिप गरेँ क्या, अनि पार्टनरसिप गरेर एक ट्रक माल ल्याएँ होइन, त्यो कालीमाटीको झोप्रोमा एउटामा राख्दाखेरि त्यहाँ राखिसकेपछि तपाईँको त्यो एकैछिनमा बिक्न खोज्ने क्या, फेरि हाम्रो 10 सङ्क्रान्तिको बाँकी छ, माघे सङ्क्रान्तिको, मैले 10 अनुभव गर्नुपर्ने अनि एकैछिनमा बिक्न खोज्ने अनि त्यो जुन व्यापारी थियो मलाई 10,000 उतै नाफा दिन खोज्यो क्या, किन तपाईँ नजानु। अनि लास्टमा गएर यहाँ आएर अब त मैले मेरो मार्केट गयो भनेर उसलाई पिर पर्यो क्या। अनि मैले 10 मूल्याङ्कन गर्दा एकदम मार्केट राम्रो देखियो, नगद देखियो, राम्रो देखियो होइन हामीले अब त्यहाँ होटलमा बसेको छु खाएको छु
8: त्यो कन्दमूलको विभिन्न खालका त्यो कन्दमूलका प्रोडक्टहरू अथवा उत्पादनहरूको बजार चाहिँ त्यही समयमा हुन्छ यति अत्याधिक हुन्छ अहिलेसम्म पनि निरन्तर छ नि त्यो
9: अनि मैले त्यति मैले अन्दाज गरेँ 80% तपाईँको इन्डियाबाट आउँदो रहेछ
8: त्यो बेला पनि आउँथ्यो
9: आउँथ्यो
8: अहिलेको हामीले थाहा छ तथ्याङ्क मजाले
9: अहिले त आउँदैन अहिले हाम्रो सरलाईको मात्रै हो
8: अहिले आउँछ तर हाम्रो उत्पादनले पुगेको छैन
9: होइन हाम्रो अहिले त रुल इन्डियाबाट आउँदैन बहुतै 5-7% मात्रै आउँछ आउँदैन यो सबै सरलाईको त रुल हो यो चितवनको हो पछि खेती भयो यता अहिले यता पनि खेती भइरहेछ होइन अहिले सबै सरलाईकै हो हाम्रै क्षेत्रको
8: अब यहाँले भन्दै गर्दा त्योभन्दा पछाडि कन्दमूललाई यहाँले कहिले पनि छोड्नु भएन है
9: अहिलेसम्म मैले बिउ हामी अहिले पनि तपाईँको 3-4 जिल्लामा पठायौँ डिमान्ड आउँछ नगरपालिकाहरूको पठाउँछ
8: यहाँले एसएलसी कति 2041 सालमा भन्नुभएको थियो
9: मैले एसएलसी 34-35
8: 41
9: अलि लोक सेवा
8: 41 चाहिँ शिक्षण पेसा सुरुवात गर्नुभयो गाउँकै विद्यालय थियो है
9: गाउँकै ए कटु लगाएर हामी साह्रो पढेको बुझेर
8: कति वर्ष पढाउनु भयो
9: यहाँले 33 वर्ष
8: पढाउनु भयो अवकाश प्राप्त हुनुपर्ने समय चाहिँ 76 साल थियो तर 74 राजीनामा दिनुभयो अनि यो शिक्षण पेसासँगै चाहिँ कृषिलाई कहिले पनि छोड्नु भएन अर्थात् मूलधारको पेसा चाहिँ मेरो शिक्षण हो भनेर चाहिँ कहिले पनि महसुस गर्नु भएन कि कृषिलाई काम
9: मैले शिक्षकमा हुँदा पनि मैले पहिलो प्राथमिकता त्यसलाई माने होइन म एकदम कर्ममा विश्वास गर्ने मान्छे हो अरू मलाई
8: तर जो कृषिमा पनि बिहान बेलुकाको समयलाई पूर्ण रूपमा चाहिँ उपयोग गर्नु अनि त्यो बिचको केही समय सार्थ जस्तो बजारको कुरा यहाँले गर्नुभयो यस्ता उतार चढावहरू त धेरै आयो होला है बिचमा कृषि क्षेत्रकै अलिक बढी कुराकानी गर्न चाहे मैले
9: उतार चढाव तपाईँ वास्तवमा अहिले काली माटीको उतार चढावले हामी पीडामा पर्यो अब हामी ट्रक लिएर जब मैले ल्याइसकेपछि अनि त्यसपछि मैले खेती ल साथीहरूले गर मार्केट हाम्रो खुल्ला छ हामी पर्याप्त मात्रामा छ साथीहरूले सबैले खेती गर्नुभयो हाम्रो किसानको ट्रकहरू आउन थालेपछि यहाँ बिचौलियाहरूले हामीलाई देख्नै सकेन होइन किनभने अब ऊ हाम्रो ट्रक जहाँ जान्थ्यो नि कालीमाटीमा त्यहाँ तपाईँको उनीहरूकै बाबु हुने के राज चल्ने ऊ 10 किलो उसलाई दिएको छ 10 किलो उसलाई दिएको छ फ्रीमा ऊ पैसा त्यो ठाउँको लिएको छ अनि हाम्रो आफ्नो त्यो स्टल बन्न सकेन जसले गर्दाखेरि किसान अलिकति त्यो त्यहाँ पनि पीडामा पर्यो जहिले पनि अहिले अब हाम्रो
8: अहिलेसम्म पनि त्यो अवस्था छ
9: अब के गराएको छ हाम्रो किसान डाइरेक्ट आउँदैन व्यापारी त्यहीँ किन्दो रहेछ जस्तै कि मैले नि पोहोर साल व्यापारीले कान्तिपुरले पनि दिएको थियो टेलिभिजनमा मेरो अन्तर्वार्ता कान्तिपुर पत्रिकामा आएको थियो मैले 25,000 कठे बेचे तिमी नखनिकन
8: घाटा हुन्छ कि नाफै
9: हुन्छ त्यो यो सालको कुरा गर्दाखेरि मैले थोरै गर्छु कि सर म अब नमुना खेती मात्रै गरेको छु किनभने मैले अब कतैको डिमान्ड आयो भने साथीहरूलाई भनिदिन्छु कलेक्सन गरिदिन्छु पठाइदिन्छु तर मेरो नमुना हेर्नेलाई 5-10 कठाको भित्रमा म खेती गर्छु र जति डिमान्ड आउँछ बाहिरबाट मेन्टेन गर्छु किनभने मैले अब खेती तरुलको भयो ओलको भयो पिरालु भयो होइन बेसार भयो अहिले अदुवा खेती गरेको छु अनि त्यसरी सबै खेती छ अहिले त झन् मेरो प्राकृतिक होइन कृषिशाला नामको अब मैले फर्म दर्ता गराएर
8: यहाँले अलिकति जैविक खेतीलाई प्रवर्धन गर्ने कुरा गर्नुभएको छ अलिक पछाडि जाउँला म त्योभन्दा पछाडि विशेषतः यहाँले 41 भन्दा पछाडि निरन्तर रूपमा चाहिँ कन्दमूल विशेष गरी पिरालु र तरुललाई छोड्नु भएन
9: पिरालु तरुल र ओल नेपालमा भित्राएको मैले नै हो 20 किलोबाट नेपालमा छिराएँ हाइब्रिड ओल त्यो नपोक्याउनु थाल्नु
8: अहिले कन्दमूलको बजार चाहिँ एकदमै बढेको छ है छोटो समयमा पनि राम्रो आमदानी गर्न सकिन्छ
9: राम्रो छ
8: जस्तो बजारको छोटो समय भन्न खोजेँ मैले चाहिँ बजारमा आएको करिब करिब तत्कालीन त्यो समयमा चाहिँ करिब करिब पुस माघमा चाहिँ एकदमै अत्याधिक मात्रामा बिक्री हुने र सकिहाल्ने कि जति भए पनि सकिहाल्ने
9: सकिहाल्ने अनि फेरि हाम्रो तराईतिर नि त्यो पूर्व तपाईँको धनसाम सिरा उता मरामतिर नि सप्तरीतिर त्यो जम्मा यसमा तरकारीमा अरू सिजनमा पनि जान्छ, बिहे शादी यो काम तरकारीमा पुरा युज हुन्छ, धेरै जान्छ, इन्डिया पनि कहिले काहीँ जान्छ।
8: यो सर्लाहीका किसानहरूलाई जागरूक बनाउनु भएको छ, कन्दमूल को बजार चाहिँ छ, उत्पादन गरौँ भन्ने खालको सन्देश यहाँले दिइराख्नु भएको छ। अब अलिकति बीचमा उतार चढावका कुराहरू पनि गरौँ, यहाँले शिक्षण पेसालाई पनि निरन्तर रूपमा गर्नु पर्यो, पछाडि अलिकति यो विभिन्न संस्थामा आबद्ध भएको हुनाले पनि यो अलिकति बढाउनतिर लाग्नुभयो, यो 74 सालभन्दा पछाडि अलिकति यहाँ खुल्ला पनि हुनुभयो, यहाँ अब शिक्षण पेसा पनि भएन, अब यतातिर मात्रै लाग्दै गर्दा अलिकति बढी खुल्ला पनि हुनुभयो, अनि त्योभन्दा पछाडि के गर्नु भने अलिकति नयाँ काम गर्न पनि सुरुवात गर्नुभयो।
9: मैले यो जब स्कुलबाट अवकाश पाइसकेपछि मैले अब नेपालमा केही गर्नुपर्छ, यो कृषि प्रणाली खाद्यको समस्या थियो क्या, अनि साना किसानले मलाई पसलको संयोजक बनाइदिन्छ, समस्या यहाँ हेर्नु न, समस्याले निकाल्छ निकास क्या, अनि त्यहाँ के भयो भने संयोजक मलाई भने खाद वितरण गर्नलाई खाद छैन, किसानहरू मलाई मार्छ, आफ्नो अब कसरी अब आफूलाई लिने होइन लिने भएन, अब संयोजक छ त अरूलाई पुर्याएर न आफूले लिने हो, अरूलाई नै पुगेको छैन भने मैले त लिन मिलेन, अनि त्यहाँ विकल्पहरू मैले धेरै निकाल्न खोज्दाखेरि यसै युट्युबबाट मैले तपाईँको आचार्य देवव्रत त हिमाचलको राज्यपाल हो, उहाँको युट्युबमा निस्क्यो क्या, प्राकृतिक खेती, जिरो बजेट प्राकृतिक खेती निस्क्यो होइन, अनि यो त सुभाष पालेकरले यसको सुरुवात गर्ने व्यक्ति हो, त्यो कुराहरू देख्दाखेरि मलाई त एकदमै उपाय भेट्यो जस्तो लाग्यो क्या, यस्तो सरकारले पनि उपलब्ध गराउन नसक्ने, जनताले पनि मल खाद्यको हाहाकार हुने, बरु यता लाग्ने भनेर मैले यता लागे हो होइन। वास्तवमा
8: भन्दा यो चाहिँ यो अवकाश भन्दा पछाडिको समयमा मात्रै जैविक खेती अलिक बढी परिवर्तन गर्यो,
9: पहिला रासायनिक थियो, अलिअलि रासायनिक जब हामी हाल्ने गरेका थियौँ, जब मैले यो बढी होइन 3 बिघामा मैले पुरै अहिले बन्द गरेका छु, विषादी मुक्त र रसायन मुक्त खेती गरेका छु, हरेक बालीमा त्यही हो, र सह फसल हाम्रो हजुर
8: जस्तो अहिले के खेती गर्नुभएको थियो,
9: अहिले हाम्रो फलफुल पनि एक साइड छ 10 कट्ठामा, फलफुलमा स्याउ छ, ड्रेगन छ, कागती छ, मेवा छ होइन, त्यसको अम्बा छ थरी थरीको, अनि फलफुलको पाट लागिदिएछ, अनि त्यसमा
8: जो सेल पनि अब तराईमा हुने खालको जात व्यवसायिक रूपमा कति सफल होला नहोला, यद्यपि यहाँले रिसर्चमा चाहिँ सफल हुनु भएको छ, उत्पादन भएको
9: छ,
8: किनकि योभन्दा अगाडि पनि धेरै ठाउँहरूबाट आइसकेको छ, यो कुराहरू चाहिँ म यतातिर जान चाहिँ, अनि ड्रागन अनि कागती पनि भन्नुभयो गरिराख्नु भएको छ,
9: कागती अनि सहजन मुनगा होइन, त्यो क्रप खेती सबै यो 5-year मोडलमा जाँदैछ क्या, जङ्गली खेती जस्तो भनौँ न,
8: अदुवा बेसार
9: त्यो अदुवा आँपको बगैँचामा अदुवा छ बेसार छ, अनि यता पनि तपाईँको बोडी मतलब पोथ्रे बाली, अनि त्यसपछि त्यसो यस्तो 5-year सिस्टमहरू बन्दै गएको छ, अनि ठिक छ अहिले। अब जीवामृत बनाउने कुरामा, जीवामृत बनाउने कुरामा हामीले के गर्छौँ भने एक दिनको गाईको गोबर तपाईँको 180 लिटर पानी ड्राममा हाल्छौँ, अनि पिसाब पनि 7-8 किलो हाल्छौँ, अनि 1.5 किलोसम्म बेसन त्यसमा हाल्ने गर्छौँ, मतलब लोकल गाईमा तपाईँको 1 ग्राममा 300 करोड सूक्ष्मजीवहरू छ, त्यो सूक्ष्मजीवहरूलाई बलियो बनाउनको लागि प्रोटिनको प्रयोग प्रोटिन चाहिन्छ, अनि दालमा प्रोटिन छ होइन, त्यो पनि दिन्छौँ त्यसमा हाल्छौँ, त्यसपछि तपाईँको गुड पनि हाल्छौँ मल्टिप्लाई संख्या बढाउनको लागि, अनि सूक्ष्म जङ्गलको रासायनिक मुक्त माटो अथवा पिपल मुनिको माटो एक मुठी राखेर अनि घोल्छौँ, 4 दिनमा तयारी हुन्छ, उसको स्प्रेको माध्यमबाट पुरा खेतमा बालीमा लगाउँछौँ होइन, अनि पानीको माध्यमबाट पनि पठा यो मुहानमा त्यसलाई ड्रामको टुटीमा खोलेर थोपा थोपा झारेर त्यो सूक्ष्मजीवलाई फैलाउने काम गर्छ, यो मल होइन के, यो यसलाई जोरन भन्छ क्या,
8: हामीले अहिले भन्दा उत्प्रेरकको रूपमा यो भने भयो, र यो प्रविधि यो पद्धति चाहिँ सबैलाई आवश्यक हो भन्ने खालको यहाँले प्रष्टसँग आफूले अनुभव गरेको कुरा बताउनुहुन्छ।
9: एकदमै एउटा गाईले 10 बिघा खेती गर्न सक्छ, मलको आवश्यकता छैन। यसको यो पद्धतिमा तपाईँको बजारबाट 1 रुपियाँको केही सामान किन्नु पर्दैन, किनभने हाम्रो स्थानीय जातको बिउ बिरुवाहरूलाई जगेर्ना गरेर फस्टाउने हो कि। अनि त्यसले अहिलेसम्म जति हाम्रो मार्केटमा पाएको अन्य बाली तरकारीहरू त्यसको गुणवत्ता त 50% ह्रास भइसकेको छ। हाम्रो अहिले बिमारी त्यत्रो फैलिरहेछ, होइन, वातावरण दूषित बनिरहेछ। हामी त वातावरणलाई प्राकृतिकलाई सपोर्ट गर्ने खालको क्रियाकलाप गरेन, हाम्रो खानु स्वस्थ हुने हो, माटो स्वस्थ हुने हो, होइन।
8: जस्तो पटक पटक हामीलाई विज्ञहरूले भनिरहनुहुन्छ, हिजो अस्तिको श्रृङ्खलामा पनि छलफल भएको छ, विशेष गरी अन्न बालीहरूको लागि चाहिँ रासायनिक बिना उत्पादन एकदमै न्यून छ, अथवा चाहिँ अन्न बालीको लागि चाहिँ आवश्यक नै छ, अत्यावश्यक नै छ, नत्र भने उत्पादकत्व घर छ, त्यो कारणले पनि रासायनिक मलको चाहिँ हामीले बेलैमा चाहिँ प्रयोग गर्नुपर्छ भनेर विज्ञहरूले भनिराख्नुहुन्छ। हिजो अस्तिको श्रृङ्खलामा पनि यो कुरा आएको थियो कि धानकै कुरामा, अरू कुरामा चाहिँ म अहिले गइनँ, तर धानमा पनि सम्भव गरेर देखाउनु भयो कि यहाँले चाहिँ यो कुरा नै मैले अलिकति महत्त्वपूर्ण।
9: म पनि ट्रायलमा थिएँ कि, हजुरले भनेको शङ्कर जातको जति बीजहरू छ नि त्यसलाई कस्तो बनाएको छ भने त्यो वास्तवमा जति यताको मल दिए पनि त्यसलाई नपुरा हुँदो रहेछ, अनि डिएपी युरिया हाल्ने दिनुपर्ने रहेछ।
8: शङ्कर जातको
9: हाइब्रिडहरू, यो लोकल उन्नत जातको बिउहरूमा यो सोर्याना लाग्छ, तर शङ्कर जातको बिउमा वास्तवमा त्यो लाग्दैन, कम लाग्छ, लाग्दै लाग्दैन, मतलब त्यो नहालेसम्म हुँदैन। म आफै
8: यस अहिले मैले यहाँलाई कटाक्ष गरेको विषयमा चाहिँ जस्तो विज्ञहरूले भनेको यो जातमा चाहिँ लागू हुन्छ नत्र भने हुँदैन भन्न खोज्नु भयो नि,
9: शङ्कर जातलाई स्थापित गर्नुपर्छ हामीले, बुझ्नुभएन, आफ्नो लोकल जातको उन्नत बनाउनु पर्छ। जस्तै कि अहिले हाइब्रिडलाई पनि 6 वर्ष लाग्छ कि त्यसलाई लोकल बन्नलाई, त्यो पनि ट्रायल गरिरहेको छु मैले, त्यो मकैहरूलाई होइन, धानहरूमा त यो त तपाईँको उन्नत जातको धान लोकल यो सामानसुलीहरू त तपाईँको एकदमै काम गरिरहेछ, शङ्करमा पर्दैन के। त्यस कारणले मैले के बुझेँ भने एउटा गाईले हामीलाई 1 दिनमा 12 कट्ठाको मल तयारी हुन्छ भने के चाहियो, मलै दिनु परेन, केही दिनु परेन जस्तो लाग्यो,
8: भनेपछि त्यहाँनिर लागत मूल्य घट्यो
9: घट्यो, यसमा त पुरै लागत घट्छ, उत्पादन कम हुँदैन। हाइब्रिडको कुरा त मैले भनिसकेँ,
8: हाइब्रिडमा पनि एउटा जात भन्नुभयो, जस्तो हाम्रा अरू जातहरू छन् नि, जस्तो खुमल लगायतका विभिन्न जातहरू छन् नि, हाम्रो नेपाली जातहरू हाइब्रिड छन् नि, यिनीहरूमा चाहिँ तपाईँले भनेको सिद्धान्त लाग्यो,
9: पुरै लाग्यो, पुरै एकदम पर्याप्त हुन्छ। कन्दमूलको कुरा गर्दाखेरि बाबा यो मैले नै तरुलको खेती यो साल गर्दाखेरि 10 क्विन्टलको कठा आयो मलै नहालिकन, यसमा पनि थोरै हालेँ मैले, त्यो विधिवत जुन छ सिस्टमहरू त्यो पनि नगरेर, तर आयो के, किनभने यसले सूक्ष्म जीवहरूले नै बिरुवाहरूलाई खाना अनुकूल बनाएर दिँदो रहेछ क्या। अनि त्यसले गर्दाखेरि बालीलाई पनि हाम्रो अहिले सबै गरिउलाहरू एकदमै खेतमा आफै आइसकेका छ। अब यो रासायनिक खेतीमा के हुँदो रहेछ भने हामीले फिल गरेको यो माटोमा सुसुरी मर्दो रहेछ, एक त तपाईँको त्यहाँको अवशेषहरू पनि डराउने काम गर्छौँ हामीले, हटाउने काम गर्छौँ, तर यसमा सबभन्दा मायने राख्ने जति बिरुवाको हाम्रो बाली बिरुवाहरूको अवशेष छ नि त्यसलाई रिटर्निङ दिनु पर्दो रहेछ, आच्छादन गर्नु पर्दो रहेछ, होइन। त्यसले गर्दाखेरि के हुन्छ भने सूक्ष्म जीवहरूलाई पानी पनि तपाईँको 70%देखि 75% बचत हुँदो रहेछ आच्छादनले, होइन। यो रासायनिक यो प्राकृतिक खेतीमा 70-75% पानी पनि जोगियो, बिउ पनि तपाईँको आफै बनाउने हो, यो मल पनि आफ्नै खेतबाट बन्ने हो, आफै एउटा गाई राख्दाखेरि हुने हो, होइन, सानो गाई अब पहाडमा पनि सानो गाई लोकल गाईबाट हुन्छ। यो जुन अहिले रासायनिक अहिले हाम्रो के भन्छ अर्ग्यानिक मल जुन भर्मी कम्पोस्ट बन्छ नि, त्यो गरिउला जुन त्यो अङ्ग्रेज त्यो लोकल होइन रे, त्यो गोबर मात्रै खान्छ, त्यसले त्यो जाडो पनि खप्न सक्दैन, गर्मी पनि खप्न सक्दैन, तर यो स्थानीय जातको हाम्रो आफ्नो जुन गरिओला छ नि त्यसले जतिसुकै गर्मीमा बालुवामा जाडोमा सबै ठाउँमा अर्छ यो 10 फिटसम्म तल माथि गर्दो रहेछ होइन अनि त्यसले जमिन फोड्ने अहिले पानीको समस्या आयो हाम्रो किन समस्याले यो पानीको लेयर किन घट्यो भन्दाखेरि यो रासायनिक खेती र पोइजन खेती यो छिड्काउले हो अनि ट्र्याक्टरको जोताइ ठुलो ठुलो ट्र्याक्टरको सूक्ष्मजीवहरू हाम्रो बाहिर एउटा संसार छ भने माटोभित्र पनि अर्को संसार नै छ
8: जस्तो यहाँले भन्दै गर्दा अहिले जस्तो अहिले यन्त्रीकरणका कुरा मेकनाइजेसनका कुराहरू आउँछन् यसको चाहिँ तपाईँ विरोधी हो जस्तो तराईको ठाउँमा बस्नु भएको छ तराईमा चाहिँ ठुला प्लटहरूमा मेकनाइजेसनको अथवा यन्त्रीकरणको चाहिँ आवश्यक हुन्छ भनेर पनि हामीले भनेका छौँ कि परपर भनेका छौँ तर यहाँ चाहिँ यसको ठ्याक्कै विरोधी देख्नुभयो
9: होइन विरोधी भन्दा पनि त्यसले त्यहाँ जुन छ नि हाम्रो अहिले नेचुरल फार्मिङको अहिले हामी त ट्रायलमै छौँ यो यो अब रिजल्ट आइरहेछ अब किसान त आफै लाग्छ त्यसमा मैले भन्न खोजेँ के भन्दाखेरि यो रासायनिक खेतीले पानीको जुन माटोको जुन छ नि सूक्ष्मजीव मरेपछि लेयर बन्द हुँदो रहेछ खो पानीको तल जाँदैन बाढी पहिरोको निम्ति आउँछ यो यो पद्धतिबाट के हुन्छ भने माटो खक्लो हुन्छ आली भन्दा बाहिर जाँदैन पानी के त्यो एकैछिनमा पानी जमिनले लिन्छ त्यो तलको लेयर तलको पानीसँग रिचार्ज गर्छ के होइन त्यो पानीको लेयर घट्दैन अहिले त जबरजस्ती हामी के गर्छौँ पानी तानेर निकाल्छौँ उसको चार्जिङ त हुँदैन अनि पानीको दिन प्रतिदिन लेयर घट्ने कारण त्यो पनि रहेछ जस्तो फिल हुन्छ कि
8: यसमा चाहिँ एकदम यथार्थ छ रियालिटी छ अब धेरै किसानहरूले भन्नुहुन्छ हिजो अस्तिका श्रृङ्खलामा मैले विज्ञसँग पनि धानको विषयमा चाहिँ धानको उत्पादन उत्पादकत्व वृद्धि गर्ने कुराहरूमा कुराकानी गर्दै गर्दा चाहिँ पछिल्लो समयमा धेरै विशेष गरी तराईका जिल्लाहरूमा पूर्वदेखि पश्चिमसम्मका तराईका जिल्लाहरूमा अब धान रोपाई गर्नुभन्दा पनि अथवा धान खेती गर्नुभन्दा पनि अन्य खेतीबाट फाइदा हुन थाल्यो धानमा चाहिँ फाइदाको कुरा छोडिदिनुहोस् उत्पादन लागत उठाउन गाह्रो छ भनेर धेरैले भन्नुहुन्थ्यो यसमा पनि तपाईँले यो कुरालाई खण्डन गर्नुहुन्छ मेरो कुरालाई मैले धेरै ठाउँहरूका किसानहरूबाट आएको कुरा हो तर यहाँले चाहिँ यो कुरालाई पनि खण्डन गर्नुहुन्छ है
9: किनभने अब हाम्रो वास्तवमा अहिले जोताइमा खेत जोताइ जुन छ नि धेरै लागत गएको रहेछ रोपाइमा जहाँ लागत गयो खाद मलमा त लागत गयो लागतै बढ्दो रहेछ होइन अनि पछि गएर कीटनाशक
8: यहाँले भन्दै गर्दा एउटा कीटनाशक होला अर्को रासायनिक मलकै कुरा त भने अरू त लाग्ने नै खर्च त आउने पनि यहाँको पद्धतिमा पनि
9: हाम्रो पद्धतिमा कसरी बचत हुन्छ सामान्य जोताइ हुन्छ होइन हाम्रो यो घनजीवामृत छर्छौँ गोबरबाट बन्ने हो हाम्रो खेतीबाट मल बाहिरबाट किनेको केही पनि होइन होइन त्यो घनजीवामृत छरेपछि अनि त्यहाँबाट हामीले त्यसलाई चाहिँदैन के डिएपी युरिया चाहिँदैन पछि गएर हामीले त्यही जीवामृत छर्ने हो होइन छरेपछि हाम्रो त्यहाँ लागतै लागेन होइन र त्यो लागतमा हाम्रो किसानलाई अहिले म आफै फिल गरेको कुरा हो अहिले गरिरहेको अब साथीहरूले शङ्कर जातको कुरा गर्दाखेरि धानको विषय विज्ञहरूसँग कुरा गर्दा म पनि यो कुरा खुमल टारको विशेषज्ञ उज्जवल पुष्पासँग मैले यस्तै संवाद गर्दाखेरि उहाँले बताइदिनु भयो होइन कि वास्तवमा उहाँले पनि यो सुभाष पालेकरको मोडलहरू अनुभव गरेको
8: यहाँ चाहिँ प्र्याक्टिकल रूपमा सफल हुनु भएको छ तर सर्लाहीमा चाहिँ मलको लागि किसानहरू लाइन बस्ने यहाँको प्रविधिलाई चाहिँ यहाँको पद्धतिलाई किन चाहिँ अवलम्बन गरेन अरू किसानले चाहिँ
9: कुरा यसरी छ क्या हामीहरू हामी अहिले त्यो बाहिर गएको छैन बाहिर गएकै छैन अनि मलाई पागल पनि भन्छ कहिले काहीँ कि सबै मान्छेहरूले पागल भन्छ कता लाग्छ तर सफल भइसकेपछि अनि नकल गर्नुहुन्छ क्या त अहिले मैले जस्तै तरुलको खेती सबैले गर्यो म गरेँ सबैले गर्यो होइन बेसारको खेती मैले विस्तार गरेँ सबैले गर्यो ओल नेपालमा भित्राएको 20 किलो हो जबकि मैले नवलपरासी दाङलाई 18 टन बिउ पठाएको हो
8: कुरा
9: यो त तपाईँको यो 7-8 वर्ष अगाडि होइन होइन यसरी पहिला त पागलै भन्छ के साथीहरू
8: हुन्छ. अन्तिम खण्डमा सम्म केही सन्देश दिन चाहनुहुन्छ? धेरै कुराहरू बाँकी थिए, हामीले आजको श्रृङ्खलामा यति मात्रै. हामी अर्को श्रृङ्खलामा चाहिँ मिल्यो भने यहाँहरूको ठाउँमै गएर त्यो कुराहरू चाहिँ त्यो पद्धतिका प्रविधिका कुराहरू पनि हामीले देखाउने गरेर पनि यहाँसँग फेरि वार्तालाप गरौँ भन्दै केही भन्न चाहनुहुन्छ अन्तिम खण्डमा?
9: अन्तिममा हामीले त्यो जीवामृत होइन, घन जीवामृत, बिउ उपचार गर्नलाई बीजामृत, यो तीनवटा साधारण पैसा नलाग्ने सिस्टमबाट बन्छ होइन. र यो बीजामृतले बिरुवालाई स्वस्थ बनाएर त्यो बिरुवाहरू स्वस्थ भएर आउँछ, रोग लाग्दैन. बीजामृत खास गरेर त्यही गौको मूत्र र गोबर अलि 50 लिटर थोरै चुना घोलेर रातमा घोलिदिने, भोलिपल्ट उपचार गरेर रोप्ने एकदमै राम्रो हुन्छ यो प्रविधि र आच्छादन बढी मान्य राख्छ. यो पद्धति हामी किसान दाजुभाइहरूले अलिकति अमल गरिदियो भने त माटो स्वस्थ हुने, हामी स्वस्थ हुने, बिरुवा स्वस्थ हुने, पर्यावरण स्वस्थ हुन्छ.
8: हुन्छ जङ्गजी, यहाँप्रति हामी कृतज्ञ छौँ. कृतज्ञ प्रकार विदा गर्न चाहन्छौँ. नमस्कार. हजुर, हामीले आजका अतिथिलाई विदा गरिसकेका छौँ. अलिकति पाका किसान जसले प्राकृतिक खेती पद्धतिलाई अवलम्बन गर्दै आउनुभएका जङ्गबहादुर महतोको अनुभवको प्राकृतिक कृषि शालाको अनुभवलाई जस्ताको तपाईँ साथै प्रयास गऱ्यौँ, कुराकानीमा जुट्नुभएको उहाँलाई फेरि पनि आभार गर्न चाहन्छौँ. र हामीले एउटा गरे के पो हुँदैन भन्ने खालको अनि पर्यावरणका कुराहरू, वातावरणका कुराहरूलाई हामीले स्वस्थ राख्नुपर्छ र हामीले प्राकृतिक तौरले पनि खेती गर्न सकिन्छ भन्ने खालको बढियो उदाहरण दिनको लागि पनि हामी उहाँसँग कुराकानी गरेका थियौँ. कुराकानीमा जुट्नुभएको उहाँलाई फेरि पनि आभार भन्न चाहन्छु भन्दै असीम सापर यहाँको माझबाट बिदा पनि अनुमति माग्छु. नमस्कार.
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz.
10: के गर्नु, सबै गाउँका चिताहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
11: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि. त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि. त्यही गएर ल्याए त भइगयो नि.
12: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली. सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788.
11: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
12: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि. रानेछाप नगरपालिकाको अनुरोध.
13: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ. यो सेवा निशुल्क पाइन्छ.
12: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप.
14: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान,
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98 0485430 98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
6: सम्पर्क नम्बर 0475-94-66-98-692-65-99-8।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
10: नगर कार्यपालिकाको कार्यालय बन्थरी रामस्थापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामिछापको बन्थरी नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाण पत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण, वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844-44-31-99। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 97-61-63-30-33। वडा नम्बर 3 मनिषा बुढाथोकी, सम्पर्क नम्बर 98-49-73-0-4-79। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 97-66-47-11-48।

0: वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 98660097772। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 98661136555। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 98404996। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 98691133345। र सृजना थापा मगर, सम्पर्क नम्बर 98406220072। वडा नम्बर 9 प्रेरणा सारु, सम्पर्क नम्बर 98652033553। र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 98441408003। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 98695059। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 98169038068। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 98160064176। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 97031303827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 97628873। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083/84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 9851216, 9843361494।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। जेएनजी आन्दोलनमा मानवाधिकार उल्लंघन भएको आयोगको ठहर, ओलीसहित 3 जना विरूद्ध मुद्दा चलाउन सिफारिश, रासोपा सभापति लामिछाने सहित कार्की गुरूङ लगायतमाथि पनि छानबिन गर्न सिफारिश। सरकारले सञ्चालन गरेको सडक बाल बालिका मुक्त नेपाल अभियानमा 10 वर्षमा 2658 बाल बालिकाको उद्धार, ग्रीन भेन्चर्सलाई प्रतिवेदन सहित उपस्थित हुन ओखलढुङ्गाको खिचदम्ब गाउँपालिकाको निर्देशन। चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा मून बेस योजना सार्वजनिक, र एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालको विजयी शुरूआत।
1: केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है केही।

0: आजी पूजा गर्दै हुन्छ अनि अनि मूर्ति बनाउने कछोरा मस्तक तपाई छैन हुँदैन र
1: एक पटक सोच्नुस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउं।
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
1: हजुरको रेडियो 102.1 MHz।
3: अब समाचार विस्तारमा। राष्ट्रिय मानवाधिकार आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडीलाई विभागीय छानबिन गर्न सिफारिश गरेको छ। भदौ 23 र 24 गतिको घटनामा मानवाधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले थप छानबिनको सिफारिश गरेको हो। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई भने भविष्यमा अयोग्य हुने गरी नेगेटिभ लिस्टमा राख्न सिफारिश गरेको छ। उनीहरूसहित केही सुरक्षा अधिकारी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कार्यवाहीको दायरामा ल्याउन आएको सिफारिश छ। आयोगले कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै लामिछानेलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ। रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको आएको ठहर्छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछानेसहित नखु कारागार प्रशासनका सत्यराज जोशी र राष्ट्रपाकै सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरेको छ। आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री सुदन गुरूङसम्म माथि पनि भदौको आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको नभएको बारे थप अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तै आयोगले भदौ 23 र 24 घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि नै छानबिन सिफारिश गरेको छ। कार्कीको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिश गरेको हो। यस्तै आयोगले आन्दोलन र प्रदर्शनका समयमा नेपाली सेनाको कमजोरी भएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनको संक्षिप्त अंशमा सेनाले जनअपेक्षा अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको भनिएको छ। समितिले सिंहदरबार र शीतल निवासका कमाण्डरलाई सचेत गराउन सिफारिश गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानवाधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको छ। गएको भदौ 23 र 24 गतिको घटनाबारे गठन भएको अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कार्यवाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको हो। अहिले प्रचलित कानूनमा सजायको व्यवस्था नभएकाले कानून बनाएर पनि कार्यवाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। सिफारिश अनुसार उल्लंघनकर्तालाई बढ़ीमा 6 महिना कैद, 3 लाख रूपियाँ जरिवाना र कम्तीमा 5 वर्ष राजनैतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न भनिएको छ। अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिश अन्तर्गत कार्यवाही सिफारिश खण्ड आज आयोगले सार्वजनिक गरेको छ। यस्तै राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका क्रममा मानवाधिकार उल्लंघनमा दोषी ठहर भएका विभिन्न अधिकारीलाई कम्तीमा 6 महिना निलम्बन गर्न निलम्बन गर्न सरकार समक्ष सिफारिश गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मानव अधिकार उल्लंघनकर्ता भनी तोकिएका व्यक्तिहरू हाल जहाँ जुनसुकै सार्वजनिक पदमा रहेको भए तापनि कम्तीमा छ महिना निलम्बन गरी मानव अधिकारको सम्मान तथा संरक्षण गर्न समेत राष्ट्रिय मानव अधिकार आयोग एन 2068 को दफा 41(6) बमोजिम सिफारिश सहित निर्देशन दिन सरकारलाई सिफारिश गरेको छ। नेपाल प्रहरीका तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी नायब महानिरीक्षक ओम विक्रम राणा, प्रहरी वरिष्ठ प्रहरी परीक्षक विश्व अधिकारी, तत्कालीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायण प्रसाद पौडेल, सशस्त्र प्रहरी परीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाल, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा भाद्र 23 गते बानेश्वर र संसद भवन क्षेत्रमा फिल्डमा खटिएका नेपाल प्रहरी सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूलाई मानव अधिकार उल्लंघनमा जिम्मेवार ठहर गरेको छ। आयोगले कार्यवाही सिफारिश गरेका नेपाल प्रहरीका तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की हाल नेपाल प्रहरीको महानिरीक्षक हुनुहुन्छ। यस्तै सशस्त्र प्रहरी बलका तत्कालीन अतिरिक्त महानिरीक्षक नारायण प्रसाद पौडेल अहिले सोही संगठनको महानिरीक्षक हुनुहुन्छ। यस्तै राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला संग्रौलामाथि अनुसन्धान गर्न सिफारिश गरेको छ। 2082 भदौ 23 र 24 भएको जनजी आन्दोलनका क्रममा हिंसा भड्काउन र भीड़लाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै सामाजिक अभियन्ताहरू केपी खनाल र ज्वाला संग्रौला सहितका व्यक्तिहरूमाथि थप अनुसन्धान गरी कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको आयोगको प्रतिवेदनले आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षतिका पछाडि सामाजिक सञ्जाल मार्फत दिएका उत्तेजक अभिव्यक्तिहरू पनि जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। को बुधा नम्बर 30 र सिफारिश खण्डको बुधा नम्बर 10 उल्लेख भए अनुसार केपी खनाल, ज्वाला संग्रौला, पुण्य गौतम, मुकुन्द उप्रेती लगायतका अभियन्ताहरूले आन्दोलन पूर्व, आन्दोलनको दौरान र आन्दोलन पश्चात सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिहरूले प्रदर्शनलाई उग्र बनाउन सहयोग पुर्याएको पाइएको छ।

Eso pienso. राष्ट्रमानव अधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघनको घटनाबारे अनुसन्धान प्रतिवेदन सार्वजन गरेको छ। 29 पृष्ठ लामो उक्त प्रतिवेदनले देशको तत्कालीन शीर्ष राजनैतिक नेतृत्वदेखि चर्चित सामाजिक सञ्जाल प्रयोगकर्तासम्मको भूमिकालाई केलाए पनि काठमाडौँ महानगरका तत्कालीन मेयर तथा हालका प्रधानमन्त्री बालन शाहका बारेमा भने प्रतिवेदन मौन देखिएको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी शिव गुरूङलाई मुख्य दोषीका रूपमा चित्रण गरेको छ। यस्तै आन्दोलनको केन्द्र काठमाडौँ भएकाले तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि मानवाधिकार उल्लंघनमा जिम्मेवारी ठहराउँदै कार्यवाहीको सिफारिश गरेको छ। तर बालन शाहको उपस्थिति वा भूमिकाका बारेमा प्रतिवेदनले कुनै पनि तथ्य उल्लेख गरेको छैन। यद्यपि त्यति बेला बालनले आयोगलाई बयान दिएको विषय भइरहेको थियो। राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष 2082 भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनलाई हिंसात्मक बनाउन र प्रदर्शनकारीलाई सुरक्षा फौज विरूद्ध उक्साउन तिब्बतीयन ओरिजिनल ब्लड टीओबी भनिने समूहको मुख्य तिब्बतीयन ओरिजिन ब्लड भनिने समूहको मुख्य भूमिका रहेको निष्कर्ष निकालेको छ। आयोगले सो समूहमाथि सूक्ष्म अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन सरकारलाई सिफारिश गरेको छ। छानबिन प्रतिवेदन अनुसार शान्तिपूर्ण भनिएको आन्दोलनलाई हाइज्याक गर्न र भीड़लाई उत्तेजित बनाउन टीओबी समूह सुनियोजित रूपमा परिचालन भएको देखिएको। आन्दोलनका क्रममा बानेश्वर स्थित एभरेस्ट होटल अगाडि टीओबी लेखिएको कालो टी शर्ट लगाएका र हात तथा शरीरमा टीओबी नै लेखिएको ट्याटु खोपेका 15-20 जनाको बाइकर ग्रुप देखा परेको थियो। यो समूहले शान्तिपूर्ण रूपमा भेला भएका जेएनजी युवा र विद्यार्थीलाई सुरक्षा घेरा तोडेर निषेधित क्षेत्रमा प्रवेश गर्न र संसद भवनतर्फ अगाडि बढ्न निरन्तर उक्साएको पाइएको छ। आएको छानबिनले टीओबी समूहले नवयुवा र विद्यार्थीलाई अगाडि सारेर उनीहरूलाई मानव ढालका रूपमा प्रयोग गरेको र आफूहरू पछाडि बसेर सुरक्षाकर्मीमाथि ढुङ्गा मुढा तथा आक्रमण गरेको गम्भीर तथ्य फेला पारेको छ। आयोगले टीओबी समूहका व्यक्तिहरूको पहिचान, उनीहरूको उद्देश्य र आन्दोलनका आयोजकहरूसँग उनीहरूको के कस्तो सम्बन्ध थियो भन्ने विषयमा हालसम्मको अनुसन्धानबाट स्पष्ट नभएको जनाएको छ। यस्तै मानवाधिकार उल्लंघन सम्बन्धमा छानबिन समितिको प्रतिवेदनले भदौ 24 गतेको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएकाहरूमध्ये अझै पहिचान नभएका 12 जना मृतकका बारेमा पनि बोलेको छ। सिफारिश खण्डको 6 नम्बर बुदामा यसबारे सम्बोधन गर्दै उनीहरूको पहिचान गरी उनका परिवारलाई पनि अन्य मृतक सरह राहत र क्षतिपूर्ति दिन भनिएको छ। उक्त दिन मृत्यु भएका 21 मध्ये पहिचान भएका 9 जनाको परिवारको हकमा पनि जेएनजी प्रदर्शनका क्रममा मृत्यु भएका अन्यका परिवारलाई जस्तै राहत क्षतिपूर्ति उपलब्ध प्रतिवेदनमा सिफारिश गरिएको छ। सो दिन मृत्यु भएका मध्ये 12 जनाको अझै पहिचान भएको छैन।

आगामी आर्थिक वर्षको बजेट यही जेठ 15 गते अपरान्ह 4 बजे प्रस्तुत हुने भएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान पेश हुने जानकारी दिनुभएको छ। बजेट अर्थमन्त्री सोनी मुवागले प्रस्तुत गर्नुहुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य सांसदहरूलाई दिउँसो 3:45 अघावै आएर आसन ग्रहण गर्नका लागि सभामुखले सूचना सुनाउनु भएको छ। बजेट प्रतिनिधि सभाका लागि निर्माणाधीन कक्षबाट प्रस्तुत गर्ने तयारी छ। प्रतिनिधि सभाको अर्को बैठक जेठ 15 गते साँझ 5:30 बजेका लागि बोलाइएको छ।

0: आर्थिक घोटालाको आशंकामा दुग्ध विकास संस्था एनडीडीसीको लैनचोर स्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले छापा मारेको छ। बुधबार छापा मारेर सीआईबीको टोलीले 5 कर्मचारीको मोबाइल जफत गरेको छ। 81 टोली आएर छापा हानेको केही कर्मचारीको मोबाइल समेत जफत भएको डीडीसीले जानकारी दिएको छ। सीआईबीले दुग्ध खरिद बिक्री सम्बन्धी कागजात नियन्त्रणमा लिएको बताएको छ। सरकारले निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा आउँदो शनिबार जेठ 16 गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको बोर्डले निकालेको सूचनामा बोर्डको बढ्दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको उल्लेख छ। अर्थमन्त्री डाक्टर सोनमी वाग्लेले संघीय संसदमा चालू आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको छ। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बावजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताउनु भएको छ। आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। विश्व अर्थतन्त्र 3.1% खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धि दरलाई सकारात्मक मानिएको छ। देशको अर्थतन्त्र कुल आकार 66 खर्ब रूपियाँ पुग्ने र नेपालीको प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको वृद्धि दर राष्ट्रिय औषधभन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धि दर भने औषधभन्दा न्यून रहे भने देखिएको छ। सर्वेक्षण अनुसार कुल गृहस्थ उत्पादन जीडीपीमा कृषि क्षेत्रको योगदान 24% र गैर कृषि क्षेत्रको 76% रहने अनुमान छ। आर्थिक गतिविधिमा बागमती प्रदेश सबैभन्दा अघि छ, जसले जीडीपीमा 36.7% योगदान पुर्याएको छ। यद्यपि प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने 4.20% संकुचन आई 57,05,000 मेट्रिक टनमा सीमित भएको सर्वेक्षणले देखाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी दिनुभएको छ। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झनै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजात रहेको पोखरेलले बताउनु भएको छ। उहाँका अनुसार यो मल्य असार अन्तिमसम्म मात्रै धान छ। बैठकमा सांसदहरूले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सरकारले सञ्चालन गरेको सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2,600 भन्दा बढ़ी बालबालिकाको उद्धार गरिएको छ। सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 देखि 2082 फागुनसम्म कुल 2,658 जना सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको छ। उद्धार गरिएका कुल बालबालिकाहरूमा बालकको संख्या उल्लेख्य देखिएको छ। प्रतिवेदन अनुसार उद्धार गरिएका मध्ये बालक 2,258 जना र बालिका 400 जना रहेका छन्। चालू आर्थिक वर्ष 2082-83 को 8 महिना फागुनसम्ममा मात्रै 105 जना बाल बालिकाको उद्धार गरिएको छ, जसमा 69 जना बालक र 36 जना बालिका रहेका छन्। गत आर्थिक वर्ष 2081-82 204 जना र आर्थिक वर्ष 2080-81 235 जना सड़क बाल बालिकाको उद्धार गरिएको छ। राष्ट्रिय बाल अधिकार परिषदको समन्वय र स्थानीय तहहरूको सहयोगमा यो अभियान सञ्चालन भइरहेको छ।
1: खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 9896692998।
2: रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: हजुरको रेडियो 102.1 मेगा।
0: राष्ट्रिय मानव अधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको भौतिक क्षतिको यथार्थ विवरण संकलन गरी उचित क्षतिपूर्ति दिन सरकारलाई सिफारिश गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा राज्यले नागरिकको जन धनको सुरक्षा गर्न नसकेको उल्लेख गर्दै पीड़ितहरूलाई न्याय र राहत दिन आग्रह गरेको हो। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सरकारी भवनहरू मात्र नभई निजी व्यापारिक प्रतिष्ठान, संचार गृह र राजनैतिक दलका नेता तथा कार्यकर्ताका निजी निवासहरूमा समेत व्यापक तोडफोड र आगजनी गरेका थिए। आयोगले सम्बन्धित निकायहरूलाई तत्कालै क्षतिको लागत संकलन गर्न र विशेषज्ञ टोली मार्फत त्यसको आर्थिक मूल्याङ्कन गराई पीड़ित उद्यमी, व्यवसायी र सर्वसाधारणलाई राहत उपलब्ध गराउन निर्देश गरेको छ। लागू औषध मुद्दा मिलाइदिने वाहनामा सेवाग्राहीबाट घुस लिएको अभियोग लागेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुसमा गरेको आरोपमा केही अघि पक्राउ परेका थिए। अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई 50,000 रूपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। ओखलढुङ्गाको खिचदेम्बा गाउँपालिकाले लिखु 4 जलविद्युत आयोजनाको प्रवर्धक ग्रीन भेन्चर्स लिमिटेडलाई वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सहित गाउँपालिकाको कार्यालयमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। गाउँपालिकाले पटक पटक पत्रचार गरेर आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरे पनि कम्पनीबाट पर्याप्त जानकारी र समन्वय नभएको जनाउँदै पुनः आधिकारिक प्रतिनिधि सहित उपस्थित हुन भनिएको। गाउँपालिका अध्यक्ष गम्बु शेर्पाद्वारा हस्ताक्षरित पत्रमा कम्पनीलाई 2083 जेठ 19 गते बिहान 10 बजे गाउँ कार्यपालिकाको कार्यालयमा वातावरणीय परीक्षण प्रतिवेदन सहित उपस्थित हुन भनिएको छ। यसअघि गाउँपालिकाले सामाजिक क्षेत्रमा गरिएको खर्च विवरण सहित प्रतिनिधि उपस्थित गराउन पत्रचार गरेको थियो, तर कम्पनीले प्रतिनिधि नपठाई खर्च विवरण मात्रै उपलब्ध गराएको थियो। उक्त विवरण सार्वजनिक भएपछि आयोजनाले सामाजिक काम तथा वातावरणीय असर न्यूनीकरणका नाममा गरेको खर्च पारदर्शी रहेको भन्दै स्थानीयवासीले प्रश्न उठाएका छन्। वैदेशिक रोजगारीका लागि युरोप पुगेका ओखलढुङ्गाका एक युवा को नेपाल फर्किने क्रममा ग्रीसको एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिट क्षेत्रमा निधन भएको छ। मोलुङ गाउँपालिका आठका 37 वर्षीय राजकुमार राईको ट्रान्जिटमै मृत्यु भएको परिवार तथा स्थानीय जनप्रतिनिधिका अनुसार राई चेक रिपब्लिकबाट नेपाल फर्किने क्रममा ग्रीसको एथेन्स अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। सोही क्रममा विमानस्थलको शौचालय क्षेत्रमा उनी बेहोश अवस्थामा फेला परेका थिए। तत्काल आपतकालीन स्वास्थ्य टोली पुगेर उपचारको प्रयास गरे पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ। राई केही वर्ष अघि रोजगारीको खोजीमा नेपालबाट रोमानिया पुगेका थिए। त्यसपछि विभिन्न परिस्थितिबीच उनी चेक रिपब्लिकमा बस्दै आएका थिए। पछिल्लो समय स्वदेश फर्किने तयारीमा रहेका उनी अन्तिम यात्रामै असामयिक रूपमा अस्ताएका हुन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि आफ्नो महत्वाकांक्षी मूनबेस योजनाको खाका सार्वजनिक गरेको छ। नासाले चन्द्रमामा पठाउने लक्ष्य राखेका रोबोटिक ल्याण्डर, हपिङ ड्रोन र गाड़ीहरूको विवरण नै सार्वजनिक गरेको। आर्टेमिस अन्वेषण कार्यक्रमको एक हिस्साका रूपमा नासाले चन्द्रमाको दक्षिण ध्रुव नजिकै मानव बस्ती र पूर्वाधार विकास गर्ने रणनीति अघि सारेको। नासाको मुख्यालय वाशिङटनमा आयोजित कार्यक्रममा चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ। बेलायती डाक्टरहरूले सामाजिक सञ्जाल बालबालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बताएका छन्। उनीहरूले अत्याधिक स्क्रीन समयले युवाहरूलाई निम्ताउने हानिलाई सम्बोधन गर्न सांसदहरूलाई आग्रह गरेका समाचार संस्था रोइटर्सले जनाएको छ। पछिल्ला वर्षहरूमा प्रविधि र उपकरणको निर्बाध सम्पर्कले बालबालिका र युवाहरूको स्वास्थ्यमा प्रभाव पारिरहेको बेलायत र आयरल्याण्डका 23 साई मेडिकल कलेज र संकायहरूको प्रतिनिधित्व गर्ने निकाय एकाडेमी अफ मेडिकल रोयल कलेजले भनेको छ। सर्वेक्षणमा सहभागी 132 डाक्टर मध्ये आधाभन्दा धेरैले प्रत्येक हप्ता प्रविधि र उपकरणसँग सम्बन्धित हुन सक्ने स्वास्थ्य हानिको कम्तीमा एउटा घटना देखेका र एक तिहाई भन्दा धेरै डार्कले हप्तामा धेरै पटक हानिको प्रमाण देखेको खबरमा उल्लेख छ। र समाचारको अन्त्यमा खेल समाचार। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। यससँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह ए को खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हराएको छ। 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। जेएनजी आन्दोलनमा मानवाधिकार उल्लंघन भएको आयोगको ठहर, ओलीसहित 3 विरूद्ध मुद्दा चलाउन सिफारिश। राष्ट्रपति सभापति लामी छानेसहित कार्की, गुरूङ लगायतमाथि पनि छानबिन गर्न सिफारिश। सरकारले सञ्चालन गरेको सडक बाल बालिका मुक्त नेपाल अभियानमा 10 वर्षमा 2658 बाल बालिकाको उद्धार। ग्रीन भेन्चर्सलाई प्रतिवेदन सहित उपस्थित हुन ओखलढुङ्गाको खिस्दमा गाउँपालिकाको निर्देशन। चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा मूनबेस योजना सार्वजनिक। र एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालको विजय शुरूआत। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: समृद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 101.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो तीफदीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ। रामेछापको सुनापति गाउँपालिका अब पूर्ण खोप सुनिश्चितता तथा दिगोपन गाउँपालिकाका रूपमा परिचित बनेको छ। गाउँपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै पूर्ण खोप सुनिश्चित गर्ने अभियान औपचारिक रूपमा घोषणा गरेको हो। रामेछाप जिल्लामा गाउँपालिका मध्येमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन गाउँपालिका बन्न सफल यो पहिलो गाउँपालिका हो। यसअघि जिल्लामा रहेका मन्थली र रामेछाप यी दुई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भइसकेका छन्। कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यता र गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङको अध्यक्षतामा घोषणा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय सरकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो। यिनै सन्दर्भमा रहेर आजको रेडियो कार्यक्रम हाम्रो सुनापतिमा कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का, गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ र उपाध्यक्ष गीता विष्टले कार्यक्रममा राख्नु भएको मन्तव्यको अंश प्रस्तुत गर्नेछौ। रेडियो सुन्दै गर्नुहोला। जिल्ला समन्वय प्रमुख चिना खड्काले बाल मैत्री वडा तथा पालिका घोषणा सफल बनाउन सबै वडा अध्यक्ष, कर्मचारी र जिम्मेवार पक्ष सक्रिय भइलागेकोमा धन्यवाद दिनुभएको छ। उहाँले पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत बाँकी कामहरू सबैभन्दा अगावै सम्पन्न गर्न सके स्थानीय तहको 5 वर्ष कार्यकाल उपलब्धि हुने पनि बताउनुभयो। वहाँले बाल मैत्री अभियान विकास, सुशासन र सामाजिक उत्तरदायित्वका सबै पक्ष समेटिने भएकाले ढिला सुस्ती नगरी काम अघि बढाउन अनुरोध गर्नुभयो। कार्यान्वयनमा कुनै अन्यल र समस्या आए जिल्ला समन्वय समिति तथा उप प्रमुखहरूसँग समन्वय गर्न सकिने उल्लेख गर्दै आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: यो जिल्लाबाट यो पालिका पहिलो हुन सफल भएको हो। यहाँ अध्यक्षज्यू, वडा अध्यक्षज्यूहरू मात्र लागेर हुँदैन, पहिलो कुरा त सफलतालाई कर्मचारी साथीहरू नै लाग्नुपर्छ। कर्मचारी साथीहरू सँगसँगै हाम्रो निर्वाचित जनप्रतिनिधिहरू पनि लाग्ने हो। त्यस कारणले यहाँलाई म फेरि पनि निर्वाचित जनप्रतिनिधिहरू समग्र यहाँ उपस्थित र यो कार्यालयभित्र, यो पालिकाभित्र जति पनि कर्मचारी साथीहरू हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई हाम्रो जिल्ला समन्वय समितिको तर्फबाट र मेरो तर्फबाट पनि एकदमै हार्दिक धन्यवाद र शुभकामना पनि दिन चाहन्छु। असल अभ्यासमा पहिलो भएको कुरा गर्दै जाँदाखेरि लामो हुन्छ, धेरै कुराहरू भन्न मन छ। हामीले यो पालिकाको विषयमा जिल्ला स्तरीय पूर्ण खोप समिति छ, त्यो समितिको संयोजक, जिल्ला समन्वय समितिको प्रमुख, यहाँ जनस्वास्थ्य कार्यालय जिल्ला जनस्वास्थ्य कार्यालयबाट हाम्रो दिपेन्द्रजी पनि यहाँ हुनुहुन्छ। हामी बैठक बस्यौँ, यहाँ अनुगमन गर्नको लागि हामी हाम्रो समय प्राप्त भएन, हामी बिजी पनि थियौँ। हामी दुईटा पालिकामा अनुगमन गर्न गयौँ। यो पुनर्खोजको विषयमा यहाँले गरेका कार्यहरू सही छन् या गलत छन्, गर्नुभयो या गर्नुभएन हेर्ने क्रममा यहाँ आउन हामी फुर्सद भएन। तर जिल्ला स्वास्थ्य कार्यालयको तर्फबाट उहाँले यहाँले गरेका सबै फाइलहरू तय गरेर हामीले राखेर सबै हामीले पल्टाएर हेरेकै थियौँ। हेर्दै गर्दाखेरि केही कमी कमजोरी भएका कुराहरू हाम्रो दिपेन्द्रजी यहाँ आउनुहुन्छ, उहाँले फोन मार्फत यहीँ पनि आएर मलाई लाग्छ पटक पटक उहाँ त्यो मोटरसाइकलमा यहाँ आवत जावत पनि गर्नुभएको छ, एकदमै लाग्नु भएको छ। यो सफल प्राप्त गर्नको लागि यहाँभित्र केही काम गर्दै गर्दाखेरि अन्जानमा केही सानो कुरा मिस्टेक भएका कुराहरूलाई सच्याउनको लागि, सुझाव दिनको लागि पनि जिल्ला जनस्वास्थ्य कार्यालयको र हाम्रो दिपेन्द्रजीको एकदमै भूमिका छ। उहाँलाई पनि म धन्यवाद गर्न चाहन्छु। यहाँबाट हाम्रो अध्यक्षज्यू पनि जानुभएको थियो र त्यो विषयमा हामी जिल्ला समन्वय समितिले पनि दुई चारवटा यो सुनापाती गाउँपालिकाभित्रका केही विषयवस्तु पनि अनि हामीले त्यहाँ समेटेर उहाँलाई दिएका छौँ। उहाँले चाहिँ म यो केही सम्भव भएसम्म म गर्नेछु भन्नुभएको छ। यहाँलाई हामीले बयान नगर्दै गर्दाखेरि, हामीले सामाजिक सञ्जालमा नल्याउँदै गर्दाखेरि सुनापाती गाउँपालिकाभित्रका केही सानातिना या ठुला जटिल समस्या दिइपर्छ। अध्यक्षज्यू, उपाध्यक्षज्यू, यहाँका वडाध्यक्षज्यूहरूसँग हामीले सल्लाह गरेर हामीले समन्वित निकायसँग अनुरोध पनि गरिरहेका छौँ। जिल्ला समन्वय समितिले गर्नुपर्ने काम यहाँको साथमा रहेर हामीले गरिरहेका छौँ। र अब अघि नै पनि कर्मचारी साथीहरूको तर्फबाट केही स्वास्थ्य कर्मी साथीको तर्फबाट केही कुराहरू आएका छन्। हामी स्वास्थ्य कर्मीहरू जो स्वयंसेवीका हाम्रो दिदीबहिनीहरू, उहाँहरूले केही सेवा सुविधा एकदमै न्यून रूपमा दिएको हो कि होइन भन्ने तरिकाले काम गर्दै गर्दाखेरि हामीले केही प्राप्त गर्न सकेका छैनौँ। यहाँले केही बोलिदिनु पर्यो भन्दै गर्दाखेरि हामीले भन्ने भनेको यही यहाँको अध्यक्षज्यू, उपाध्यक्षज्यू, स्थानीय सरकारलाई भन्ने हो, थप सेवा सुविधा दिने कुरामा हाम्रो अधिकार हुँदैन। तर आवाज त हामी अवश्य उठाइरहन्छौँ। पाँच वर्ष कार्यकालमा चौथो वर्ष पूरा गरेर यो पालिका अन्तर्गत सबै जिल्ला स्तरीय सबै ठाउँ भनौँ स्थानीय जनप्रतिनिधिको अन्तिम कार्यकाल छ। तर हरेक क्षेत्रका कर्मचारी आफ्नो घर परिवार बाँध्नको लागि कर्मचारी साथीहरूलाई कठिनाई छ नै, मनमा मलम पनि लाग्नेछ, खुसी पनि हुनुहुन्छ। अघिदेखि उपाध्यक्षज्यूले केही कुराहरू प्रतिबद्धता गर्नुभएको छ, अहिले मैले ती सानो कुरा भन्दै गर्दाखेरि खुसी हुनुभएको छ। त यो आवश्यक अनुसारले यहाँले के हो त, के चाहेको छ त भन्ने कुराहरू यहाँले बुझ्न पनि जरुरत छ। र यति भन्दै गर्दाखेरि हामी सबैजना एकै ठाउँमा छौँ। जनप्रतिनिधि र कर्मचारीको बराबरी इच्छा र चाहना हैसियत हो। सबैजना हामी सेवा गर्न आएका हौ, हामी पनि नागरिकको सेवा गर्न आएका हौ, यहाँहरू पनि नागरिकको सेवा गर्न आउनुभयो। आजको दिनमा प्रशंसा पत्र प्रमाण पत्र दिँदै गर्दाखेरि पूर्णखोजको विषयमा आजको मिति योभन्दा अगाडि खट्यौं, यो वर्षभित्र भएका सबै कुराहरू जुटायौं, सबै हामी सफलता प्राप्त भयौं। अब आजबाट हाम्रो जिम्मेवारी पूरा गर्यौं, अब फुर्सद भन्न पाउनुहुन्न। जो जो यहाँ पुरस्कृत हुनुभएको छ, प्रशंसा पत्र पनि पाउनुभएको छ, प्रमाण पत्र पनि पाउनुभएको छ, विशेष गरी त झन् हाम्रो अध्यक्षज्यू, उपाध्यक्षज्यूले पनि पालिका घोषणा जिल्ला समूहले हाम्रो जिल्ला स्तरीय जनस्वास्थ्य कार्यालय मार्फत अघि हामीले बुझाएका पनि छौँ। यदि पाउँदै गर्दाखेरि सकिएको होइन, फेरि सुरु हो, अर्को वर्षको लागि फेरि हामी सुरुवातमा छौँ। काम कहिले पनि पूरा हुँदैन, एक वर्षको अवधिमा गरेका काम पूरा भयो, अब फेरि नयाँ सुरुवातमा हामी छौँ। यसलाई पनि हामी सफलता प्राप्त गर्नुपर्छ भनेर यहाँहरू लाग्नुहुनेछ। र जतिले पनि प्रमाणपत्र पाउनु भएको छ, प्रशंसा पत्र पाउनु भएको छ, थप जिम्मेवारी पनि यहाँलाई थपिएको छ भन्ने कुराहरू पनि यहाँले महसुस गर्नुपर्छ। र यति भन्दै सुनापाती गाउँपालिकाको विषयमा हामीले त्यस्तो खासै नराम्रो केही पनि सुनेका छैनौँ। यहाँ जति पनि कर्मचारी साथीहरू हुनुहुन्छ, यहाँ जनप्रतिनिधिहरू हुनुहुन्छ, यहाँले गरेका कामहरू राम्रो पक्षमा छन्, धेरै राम्रो कामहरू बनेको छ। यहाँ बाल मैत्री वडा पालिका घोषणा गर्ने कुराहरू पनि छन्। समय यहाँले मिति तोकिसक्नु भएको छ, तोकिएको मिति भन्दा पनि अगाडि गर्न सक्ने वातावरण यो पालिकामा छ। किन यो अलिक भौगोलिक हिसाबले अलिकति सानो पनि छ, यो हेर्दाखेरि सुगम पनि देखिन्छ, यहाँ धेरै कामहरू गर्न सजिलो, मतलब सजिलो बनाइएको हो, काम गरी गरिकन सम्पन्न गर्दै ल्याएर सजिलो बनाइएको हो। त्यति धेरै ठुला कामहरू यहाँ गर्नुपर्ने छैन, अब भएका कामहरू राम्रा छन्। भोलि बाल मैत्री पालिका घोषणा गर्नको लागि कुनै आँचो र जटिल छैन। त्यस कारणले सबैजना आफ्नो क्षेत्रबाट राखेर, देशको परिस्थिति यस्तो छ, कतिखेर के हुन्छ कसैलाई थाहा छैन, जस्तो परिस्थिति आए पनि हामी बेहोर्न तयार भएर बसेका छौँ, तर त्यो तयार हुँदै गर्दाखेरि तोकिएको समयभन्दा पनि अगाडि विशेष गरी हाम्रो कर्मचारी साथीहरू, ओडाध्यक्षजीहरू, यहाँ आज प्रायः सबै ओडाध्यक्षजीहरू मैले देखिरहेको छु, उहाँहरू आफै खट्ने होइन, सँगसँगै कर्मचारी साथीहरू, जिम्मेवार साथीहरू हुनुहुन्छ, उहाँहरू सहित लागेर आफ्नो ओडामा भएका कम गर्नुपर्ने के कामहरू बाँकी छन्, रोजगारका काम होला, स्वास्थ्यका काम, शिक्षाका काम, खाने पानीका काम, यस्तै कामहरू पुरा गर्दै जाने हुन्, पुरा भइसकेका छन्। अब बाँकी कामहरूलाई यहाँले पुरा गरेर चुकेको समयभन्दा पनि अझ अगाडि नै यहाँले बालमैती ओडा र पालिका घोषणा सफल हुनुभयो भने यहाँहरूको 5 वर्षीय कार्यकालमा गरेको काम यही नै यहाँको उत्कृष्ट काम हुन्छ। यो काम गर्नुभयो भने सबै कामहरू त्यहीँभित्र पर्छ, विकासका योजना, हरेक कुराहरू, सुशासनका कुराहरू। त्यस कारणले यसलाई यहाँले ढिला सुस्ती नगरिकन अगाडि बढ्नुहुन्छ भन्ने जिल्ला समन्वय समितिको तर्फबाट यहाँलाई हार्दिक अनुरोध पनि हामी गर्न चाहन्छौँ। यहाँलाई केही कमी कमजोरी, केही कन्फ्युजन छ भने हामीसँग पनि हाम्रो उपप्रमुखज्यू त अरू जिल्लाले पनि उहाँलाई बोलाइरहनुहुन्छ। हामीले मन्त्री रामेछाप नगरपालिकाभित्रका सबै ओडा र नगर घोषणा गर्दै गर्दाखेरि बाह्य जिल्लामा पनि हामीलाई उहाँले धेरैवटा जिल्लामा हामी गयौँ, कसरी तपाईँहरू सफल हुनुभयो, के काम हो हामीलाई सिकाउनुहोस् भन्नुभयो। हाम्रो उपप्रमुखज्यू यही पालिकाको हुनुहुन्छ, उहाँलाई धेरै कुराहरू जानकारी छ, यहाँलाई थाहा पनि छ। केही कुराहरू त्यस्तो कन्फ्युजन भयो भने उहाँहरूसँग सल्लाह लिनुहुनेछ। हाम्रो समन्वय अधिकारीज्यूले अस्ति नै बोलेर पनि जानुभएको छ, हामी पनि यहाँहरूको साथमा छौँ, यहाँहरूको घोषणा गर्ने कुरामा हाम्रो पनि उत्तिकै जिम्मेवारी छ। हामी यहाँको साथ सहयोग जहिले पनि निरन्तरता रहनेछौँ, गर्ने पनि छौँ, गरेका पनि छौँ। र यति भन्ने अरू फेरि पनि म यी कुराहरू जोडेर चाहिन, धेरै कुराहरू रिपोर्टमा छन्, यहाँले बोलेका कुराहरू पनि छन्। यहाँ हाम्रो विशेष गरी महिला छोरी छोरीका दिदी बहिनीहरू धेरैजना उपस्थित हुनुहुन्छ, उहाँहरूको मनमा कति कुराहरू बोल्न मन लागिरहेको होला, बोल्न सक्नुहुन्छ। धेरै काम गर्नुभएको छ, सबभन्दा बढी काम यो घोषणा गर्न सफल पर्ने उहाँहरू नै हो। काम गर्दाखेरि आफ्नै ओडाभित्र पनि कति कठिनाइहरू पनि आए होलान्, त्यो पनि उहाँको मनमा छ, तर बाहिर भन्न उहाँले सक्नुभयो। खुसी पल पनि आएका होलान्, सुत्केरीदेखि लिएर बच्चादेखि लिएर हरेक कुराहरूको साथमा रहेर काम गर्नुपर्ने कुरामा दिन रात नबनिकन हिँड्नुपर्ने कुराहरूमा कठिन पनि आएका होलान्, खुसी पनि होलान्, उहाँले व्यक्त गर्न सक्नु भएन। किन कसैको भुल्ने पानी हुँदैन, हामीले बुझेका छौँ। यहाँले गर्नुभएको छ, राम्रो गर्नुभएको छ, राम्रो गरेकै कारणले गर्दाखेरि आज यो खुसीको पल यहाँ हामीले प्राप्त गर्न सकेका छौँ। र उहाँहरूलाई फेरि पनि थप ऊर्जाका साथ यहाँहरूले यो कामको लागि अझ यो भन्दा पनि राम्रो गरेर अगाडि बढ्नुहुन्छ भन्ने हामीले आशा लिएका छौँ। र यति भन्दै यहाँहरू सामु यो बीचमा पटक पटक केही कुराहरू गर्नु पर्यो, सल्लाह लिनु पर्यो, सोध्नु पर्यो भने यहाँको साथमा हामी जतिखेर पनि हुनेछौँ। यहाँले हामीलाई सोध्न सक्नुहुनेछ, फोन गर्न सक्नुहुन्छ, भेट्न सक्नुहुनेछ। र यहाँहरूको साथमा हामी रहँदै र फेरि पनि यो कार्यक्रममा उपस्थित भएर धेरै कुराहरू भन्ने सुन्ने अवसर प्राप्त गर्नुहुने
1: सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्ट चौलागाईले स्वास्थ्य स्वयं सेविका दिदी बहिनीहरूको योगदानको उच्च प्रशंसा गर्दै बाल स्वास्थ्य तथा मातृ स्वास्थ्य सेवा क्षेत्रमा उनीहरूले खेलेको भूमिकाले गाउँपालिकालाई गौरवान्वित बनाएको बताउनु भयो। गाउँपालिकाले पूर्ण खोप पाए नपाएको, जुकाको औषधि तथा भिटामिन ए सेवन गरे नगरेको र गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच अस्पताल तथा स्वास्थ्य चौकी सेवा लिए नलिएको विषयमा स्वयं सेविकाहरूले निरन्तर निगरानी गर्दै आएको उहाँले बताउनु भयो। उपाध्यक्ष विष्टले स्वयं सेविकाहरू समय भन्दा अघि नै कार्यक्रममा उपस्थित हुने, दुर्गम स्थानमा पैदल हिँडेर सेवा दिने तथा आवश्यक रिपोर्ट समयमै बुझाउने कार्य अत्यन्त प्रशंसनीय रहेको बताउनु भयो।
3: कार्यक्रम सम्पन्न गर्नको लागि सुरुदेखि अन्तिमसम्म औरात र खट्नु हुने स्वास्थ्यका सम्पूर्ण कर्मचारी साथीहरू, जनप्रतिनिधि साथीहरू र सम्पूर्ण स्वयंसेविका दिदी बहिनीहरूलाई म हृदयदेखि नै हार्दिक आभार एवं प्रकट गर्दछु, हार्दिक आभार प्रकट गर्दछु। किनभने यहाँहरूको सक्रियताले आज सुनापति गाउँपालिका पूर्ण खोपको घोषणा गरेका छौँ र यसलाई दिगोपना दिनको निमित्त हामी प्रतिबद्ध भएर यहाँ उपस्थित भइरहेका छौँ। मुख्य कुरा त सुनापति गाउँपालिका दिगोपना घोषणा गर्दै गर्दाखेरि हामी किन खुसी हुनुपर्छ भने हाम्रा बालबालिकाहरू, अबका भविष्यका कर्णधारहरू एकदम स्वस्थ हुनुहुन्छ। उहाँहरूले सिङ्गो नेपाल प्रकट गर्दछु, किनभने यहाँहरूको सक्रियताले आज सुनापति गाउँपालिका पूर्ण खोपको घोषणा गरेका छौं र यसलाई दिगोपना दिनको निमित्त हामी प्रतिबद्ध भएर

हामीलाई आएको थियो त्यो जिम्मेवारी पूरा गर्नको लागि पूरा गरेर आज हामी यहाँ खुसी साटासाट गरिरहेका छौँ. यसकारण हामी सबै आज धन्यवादका पात्र भएका छौँ र हामी सबै खुसी भएका छौँ. र यो खुसी सँगसँगै मुख्य कुरा त दिगोपनाको हो. हामीले यसलाई दिगोपना कसरी बनाउने? जसरी यहाँहरू खटेर धेरै वर्षदेखि खटेर जसरी एउटा राज्यको नीति छ त्यसलाई ढाल्नको लागि र हाम्रो समाजमा भएको धेरै कुराहरूको जुन अभाव थियो त्यसलाई पूर्ण गर्नको निमित्त र हामीले देखेका भोगेका धेरै कुराहरूलाई समाधान गरेर आज हामी यहाँ उपस्थित भएका छौँ. यसर्थ म सुरापति गाउँपालिका स्वास्थ्य शाखालाई एकदमै हृदयदेखि नै हार्दिक आभार प्रकट गर्दछु. किनभने हामीले पटक पटक मिटिङमा पटक पटकको विभिन्न अनौपचारिक कार्यक्रममा पनि स्वास्थ्य शाखाले यो गरेन, स्वास्थ्य शाखामा त्यो भएन भनेर हामीले धेरै गुनासोहरू गरिरहन्थ्यौँ. किनभने हामी चाहन्छौँ सुनापति गाउँपालिकाले एउटा राम्रो रिजल्ट दिन सकोस्. सुनापति गाउँपालिकाका प्रत्येक बाल बालिकादेखि वृद्धसम्मले आफूले पाउनुपर्ने स्वास्थ्य सुविधा पाओस् र यसमा कमी नहोस् भनेर हामीले केही तिता मिठा पनि हामी स्वास्थ्य शाखासँग भयौँ र म आज खुसी छु यहाँहरूले जसरी सुनापति गाउँपालिका हामी जनप्रतिनिधिहरूले यहाँहरूसँग जति रिस जति जे भए पनि यहाँहरूले कहिले गुनासो नगरिकन होइन हाम्रो कमजोरी रहेछ हामी गर्नुपर्छ भनेर स्वास्थ्य शाखा जसरी अगाडि बढ्नुभयो यसको लागि यहाँहरूको मेहनतको लागि म एकदमै हृदयदेखि नै हार्दिक आभार प्रकट गर्दछु. र अर्को कुरा जुन नेपालमा जसरी स्वास्थ्य क्षेत्रमा एउटा आमूल परिवर्तन आएको छ यसको मुख्य भूमिका स्वास्थ्य स्वयंसेविका दिदी बहिनीहरूले गर्नुभएको छ र जति पनि कार्डहरू केन्द्र सरकारले लिएर आउँछ प्रदेश सरकारले लिएर आउँछ स्थानीय सरकारले लिएर आउँछ जति पनि कुराहरू पूरा गर्नको निमित्त बिना पारिश्रमिक खाली खुट्टा प्रत्येक घर घरमा प्रत्येक बाल बालिकाले पूर्ण खोप पाए कि पाएन प्रत्येक बाल बालिकाले जुकाको औषधि पाए कि पाएन भिटामिन ए खाए कि खाएन र प्रत्येक महिला गर्भवती छ भने त्यसले हस्पिटल जान्छ कि जाँदैन स्वास्थ्य चौकी जान्छ कि जाँदैन उसलाई दिएका औषधिहरू क्याल्सियमदेखि हरेक औषधिहरू उसले खाएको छ कि छैन सबै कुराहरू चाहिँ रेट टेक गर्ने मुख्य अभिभावकत्व भूमिका चाहिँ स्वास्थ्य स्वयंसेविका दिदी बहिनीहरूले गर्नुभएको छ. उहाँहरूलाई जतिखेर ओडामा बोलाओस् जतिखेर गाउँपालिकामा बोलाओस् आज 11 बजे भनेको थियो सबै स्वास्थ्य स्वयंसेविका दिदी बहिनीहरू 10 बजे यहाँ उपस्थित भइसक्नु भएको थियो खाली खुट्टा हिँडेर यहाँसम्म आउनु भएको थियो र प्रत्येक कार्यक्रममा उहाँहरू कहिले त्यो माथि डाँडामा हिँड्दै गर्दा होस् अथवा कहिले कहीँ जाँदै गर्दाखेरि होस् उहाँहरूले जति रिपोर्टहरू आफ्नो ओडामा बुझाउनु पर्छ त्यो रिपोर्ट लिएर जानेर नजानेर जे गरेर भए पनि उहाँहरूले गर्नुभएको छ. यसकारण हामी सुनापति गाउँपालिका जनप्रतिनिधिहरू गर्वले छाती फुलाएका छौँ कि यहाँहरूले गर्नुभएको जुन अथक प्रयास छ दुःख छ मेहनत छ यसकारण हामी अत्यन्तै गौरवान्वित भएका छौँ र मुख्य भूमिका यहाँहरूले खेल्नु भएको छ र यहाँहरूले जति भूमिका निर्वाह गर्नुभएको छ यसको लागि म हृदयदेखि आभार प्रकट गर्न चाहन्छु र मैले पटक पटक विभिन्न कार्यक्रममा पनि यहाँहरूसँग अनौपचारिक औपचारिक छलफलमा पनि भन्न आएको छु. हाम्रा वडा अध्यक्षज्यूहरूले पनि अघि मन्तव्यको क्रममा प्रतिबद्धता पनि जनाइसक्नु भएको छ. यो वर्ष हामी जाँदै गर्दा सुनापति गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन घोषणा गर्दैछौ. यसमा मुख्य भूमिका यहाँहरूको छ. यस कारण पनि हामीले जाँदै गर्दा यहाँले जति दुःख श्रम पसिना बगाउनु भएको छ यसको लागि हामीले पुरै दिल खोलेर जति गर्न सके पनि यहाँहरूलाई त्यो पुरा त हुँदैन र पनि हामीले केही यहाँहरूको जुन दुःखलाई केही मलमपट्टी गर्ने हामीले सोचिरहेका छौँ र यसमा म तपाईँहरूलाई प्रतिबद्धता पनि जनाउन चाहन्छु र यहाँहरूले अझ खुलेर जसरी यहाँहरूले काम गर्नुभएको छ स्वयं सेविकाको हिसाबले अझ पनि बढी यहाँहरूले अझ जिम्मेवारी भूमिकाले चाहिँ अब यो गाउँपालिकालाई पूर्ण खोप साथसाथै हरेक कुरामा स्वास्थ्यको क्षेत्रमा अन्य क्षेत्रमा यहाँहरूले

0: नागरिक सचेत नागरिक हुँदाखेरि यहाँहरूको लागि सधैँ साथ र सपोर्ट रहने मेरो प्रतिबद्धता छ र यो आजको कार्यक्रममा सबै वडाबाट यहाँहरू आउनुभयो यहाँहरू सबैलाई मेरो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु र यो आजको हाम्रो कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि जिल्ला जनस्वास्थ्यबाट पाल्नुहुने सम्पूर्ण अतिथिज्यूहरूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु र मेरो भनाइ यही अन्त्य गर्छु। हस् धन्यवाद।
1: गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले स्वास्थ्य कर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको उच्च प्रशंसा गर्नु भएको छ। खोप घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष तामाङले लामो दुःख र मेहनत पछि गाउँपालिकाले सफल खोप घोषणा गर्न सफल भएको बताउनु भयो। वहाँले रामेछाप जिल्लामै तेस्रो स्थान हासिल गर्नु गाउँपालिकाको लागि गर्वको विषय भएको उल्लेख गर्नुभयो। अध्यक्ष तामाङले स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य कर्मी तथा स्वयंसेविका दिदी बहिनीहरूको अथक मेहनतकै कारण यो सफलता सम्भव भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। घाम पानी नभनी गाउँपालिकामा पुगेर सेवा दिने स्वयंसेविकाको समर्पण आफूले नजिकबाट देखेको बताउनुभयो। वहाँले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूको मेहनतलाई सम्मान गर्दै गाउँपालिकाले सम्मान पत्र प्रदान गरेको जानकारी दिनुभयो।
2: तपाई हामी एउटा धेरै दिन दुःखको पछि आज एउटा हामी एकै ठाउँमा भेटेर जमघट गरेर गीत गाएर नाचेर यो घोषणा सभा गर्नु पाउँदाखेरि हामी सबैलाई एउटा गर्व लागेको छ र यति मात्रै होइन हामी यो सफल खोप घोषणा गर्नलाई सफल र रामेछाप जिल्लाको पनि तेस्रोमा परेकोमा यहाँसम्म पुग्नका लागि यहाँका स्वास्थ्य कर्मी स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य कर्मी र स्वयंसेविका दिदी बहिनीहरू सम्पूर्णलाई मेरो भित्रीबाट तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँहरूले गरेको योगदान तपाईँहरूले गरेको दुःख परिश्रमले जुन स्वास्थ्यमा गर्नुभएको छ त्यही कुरालाई बुझेर हामी सुनपति गाउँपालिकाको जनप्रतिनिधिहरूले पनि उहाँहरूलाई पहिला पनि खोप घोषणा गर्थ्यो तर यसपालि चाहिँ हामी लास्ट हाम्रो पनि कार्यकाल र उहाँहरूले धेरै मेहनत र दुःख गर्नुभएको छ र उहाँहरूलाई एकचोटि चाहिँ हामी सम्मान गरौँ सम्मान गर्नुपर्छ भनेर छलफल गरिसकेपछि हामी तपाईँहरूले यहाँ आज सम्मान पत्र एउटा कार्यक्रममा तपाईँहरूले उपस्थित हुनुभयो र त्यो मात्रै नभएर जुन खालको तपाईँहरू विशेष गरी स्वास्थ्य स्वयंसेवीका दिदी बहिनीहरू म गाडीमा हिँड्दै गर्दाखेरि बाटोमा घाम पानी नभनिकन असिना पसिना गरेर हिँड्ने देखेको छ त्यतिखेर मसँग गाडीमा खाली भए खण्डमा जाउँ भनेर पनि मैले भनेको छ खाली नहुने बेलामा त मैले अब भन्ने कुरा पनि भएन त्यो कुराहरू हामीलाई थाहा छ यसले गर्दाखेरि उहाँहरू आर्थिक रूपमा भन्दा पनि यो सेवा हामी स्वास्थ्य कर्मीहरूले एउटा मानवताको नाताले पनि हामीले गर्नुपर्छ भनेर उहाँहरू अगाडि बढिरहनु भएको छ त्यसैले गर्दाखेरि हामी सुनपति गाउँपालिका धेरै खुसी लागेको छ र अर्को कुरा यहाँहरूले जुन सेवाहरू थपको कुराहरू अहिले मात्रै होइन योभन्दा विगतको वर्षदेखि पनि उहाँहरूले उठाउनु भएको छ तर हामी तपाईँहरूको दुःख र मेहनत परिश्रम हेर्दाखेरि त भोलिको बजेटमा धेरै पैसा छुट्याएर छुट्याइदिउँ भने जस्तो लाग्छ तर के गर्ने स्वास्थ्य मात्रै होइन शिक्षा मात्रै होइन कृषि मात्रै होइन पर्यटन मात्रै होइन बाटो मात्रै होइन खानेपानी मात्रै सबैतिर हामीले मिलाएर लिएर जानुपर्ने हुन्छ त्यसैले गर्दाखेरि त्यो तपाईँहरूको मेहनत र तपाईँहरूको दुःख परिश्रमलाई पोहोर पनि छलफल भएको थियो हामीले हाम्रो कार्यपालिकामा हामी पोहोर पनि छलफल भएको थियो पोहोर हामीले के गरौँ भने यसपालि होइन अहिले अर्को पटक चाहिँ हामी उहाँहरूलाई के चाहिँ विचार गर्नुपर्छ भन्ने कुरा हामी कार्यपालिका सदस्य हाम्रो चाहिँ प्रशासकीय अधिकारी उपाध्यक्ष वडाध्यक्ष वडा सदस्यज्यूहरूसँग हामी छलफल पोहोरै भइसकेको छ त्यसैले गर्दाखेरि यसपालि एउटा कानूनले कति मिल्छ एउटा कार्यविधि बनाएर एउटा गाउँ सभा हामी कार्यपालिकाले निर्णय गरेर गाउँ सभामा लगेर कार्यविधि बनाएर त्यति हुन्छ पनि हामी के तपाईँहरूको दुःख सुखलाई बुझेर हामी के थपहरू गर्नु तपाईँहरूले गरिदिन्छु भने म प्रतिबद्ध पनि गर्छु र अर्को कुरा हामी स्वास्थ्यको कुरा गर्दै गर्दाखेरि जब मानिस एउटा स्वस्थ हुनलाई कान आँखा नाक मुख लगायत हात खुट्टा यति कुरा सबै कुरा स्वस्थ भएन छ भने हाम्रो दिमाग पनि स्वस्थ हुँदैन दिमाग स्वस्थ भएन भने हामीले के पनि काम गर्न सक्दैन त्यस्तै नै आज सुनपरी गाउँपालिकामा शिक्षाको क्षेत्रबाट शिक्षा स्वास्थ्यको क्षेत्रबाट स्वास्थ्य कृषि पशु र पूर्वाधार लगायत सबै क्षेत्रबाट साथ र सहयोग पाएको खण्डमा चाहिँ यो सुनपरी गाउँपालिका नमुना गाउँपालिका बन्न सक्छ त्यसैले गर्दाखेरि पनि अघि नै समन्वय समितिका उपप्रमुख प्रमुखज्यूहरूले भन्नुभयो असल अभ्यास कार्यक्रममा जुन खालको हामीले सुनपरी गाउँपालिकाले गरेको मेहनत परिश्रम उहाँहरूले मूल्याङ्कन गरेर हामीले प्रथम घोषणा गर्नुभयो त्यसको लागि उहाँहरूलाई धेरै धेरै सुनपरी गाउँपालिको तर्फबाट बधाई दिन चाहन्छु धन्यवाद दिन चाहन्छु हामी खुसी छौँ र अहिले हामी प्रदेशमा पनि फर्स्ट हुन्छ भनेर हामी हाम्रो सुरेश सर अस्तिको दिनै लाग्नु भएको छ 10 गते नै हिजो 11 गते र आज 12 गते आज 5 गतिसम्म सकेसम्म हामी प्रदेशमा पनि फर्स्ट हुन्छ भन्ने हिसाबले तर यो सबै कुरा फर्स्ट हुनको लागि हामी सुनपरी गाउँपालिका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष सबैले मात्रै चाहेर नहुँदो रहेछ मैले अघि नै भयो सबै अङ्गहरू परिचालित भए खण्डमा मात्रै हामी स्वस्थ हुन सकिन्छ स्वस्थ भए खण्डमा मात्रै हामीले स्वच्छ जीवन जिउन सकिन्छ त्यसैले गर्दाखेरि सुनपरी गाउँपालिकाले जुन गरेको कामहरू हामीले चाहे स्वास्थ्यमा होस् यहाँको स्वास्थ्य हस्पिटल बनाएर हाम्रो एउटा सेवकराहरूलाई काठमाडौँ जामसम्म दुःख नपाओस् खर्च नहोस् भनेर हामी हस्पिटल उद्घाटन गरेर आज 10 सयको हस्पिटल सञ्चालन गरेका छ त्यसमा केही कुराहरू नपुगेको छ त्यसको लागि हामी जिल्लादेखि हामी प्रदेश र सङ्घमा हामीले धेरै मेहनत गरिरहेछ दुःख गरिरहेछ अब यो उपकरण सहित यो दक्ष जनशक्तिको लागि भनेर त्यसैले गर्दाखेरि स्वास्थ्य मात्रै होइन शिक्षा पनि सुनपरी गाउँपालिकाको शिक्षालाई सफल बनाउनको लागि हामीले बाल मैत्री घोषणा गर्ने भन्ने अभियानमा हामी लागिरहेछौँ त्यसमा पनि तपाईँहरू स्वास्थ्य शिक्षाबाट हरेक कुरोबाट हामी सफल हुन्छौँ भन्ने कुरा हामी लागेको छौँ त्यसैले गर्दाखेरि जुनसुकै कुरामा चाहे पर्यटनमा होस् चाहे शिक्षामा होस् चाहे स्वास्थ्यमा होस् चाहे बाटोमा होस् हामी सुनपरी गाउँपालिकामा हामी जनप्रतिनिधिहरूले जुन खालको चुनावको बेलामा बाचा गरेका थियो त्यो बाचा भन्दा या घोषणा पत्र भन्दा हामीले बढी गरेका छ घटी गरेका छैन त्यसैले गर्दाखेरि पनि यो हाम्रो अन्तिम कार्यकालमा तपाईँहरूले गरेको मूल्याङ्कन मेहनतलाई एउटा बोलाएर सम्मान गर्छु भनेर सम्मान आज गर्नु पाउँदाखेरि धेरै खुसी लागेको छ त्यसमा आज यहाँ हाम्रो निमन्त्रणलाई स्वीकारेर जिल्ला समन्वय प्रमुखज्यू उपप्रमुखज्यू र स्वास्थ्य जनस्वास्थ्यबाट र उहाँहरू यहाँ आइदिनु भएको छ उहाँहरूले पनि हाम्रो सुनपरी गाउँपालिकाको तर्फबाट धेरै धेरै बधाई
3: आदरणीय श्रोता मित्र तपाईँ यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका 5 वटा रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 048-540-132 मा पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईँको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
1: हवस् त, आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईँलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्नु भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अङ्कमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रममा हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार र रेडियो एनर्जीमा हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: रामेछाप नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। पालिका भित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोप प्राप्त गरिसकेपछि पालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो। आजको कार्यक्रममा हामी सोही घोषणा कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: हाम्रो पालिकाको जनसंख्याको अवस्था देखाइएको छ। यसलाई खास गरी हाम्रो नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरू र त्यो संस्थाहरूमा खटिएर सेवा दिनुहुने स्वास्थ्यकर्मी लगायत खोप कार्यमा खट्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मीहरू विवरण प्रस्तुत गरिएको छ। त्यसै गरी यस कार्यक्रममा चाहिँ हाम्रो नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूबाट समुदाय तहमा रहेका खोप केन्द्रहरू 33 खोप केन्द्रहरूको अवस्था देखाएको छ, जसमा खोप केन्द्रहरूको आफ्नो भवन भएको तथा भवन नभएको र सञ्चालित खोप केन्द्रहरूको अहिले कुन स्थानमा चलेका छन् त्यो देख्न मिलेको छ। जसमा केही खोप केन्द्रहरू चाहिँ हामीले व्यक्तिका घरहरूमा सञ्चालन गरेको अवस्था छ भने केही खोप केन्द्रहरू चाहिँ हामीले विद्यालयहरू पनि खुले गरेका छौँ। यसमा हामीले तालिका देखाए अनुसार चाहिँ पूर्ण खोप सुनिश्चितता तथा दिनुपना घोषणा कार्यक्रम हाम्रो यस आर्थिक वर्षको माघ महिनाबाट शुरू भएको हो। माघ महिनामा चाहिँ सम्पूर्ण स्वास्थ्य वडामा रहेका स्वास्थ्यकर्मी ज्यूहरूबाट समुदायमा रहेका घर टोलहरूसम्म पुगेर 0 देखि 59 महिनासम्मका बालबालिकाहरूलाई भेटेर उहाँहरूलाई खोप लगाएको प्रमाणको रूपमा खोप कार्ड हुन्छ, त्यसको अध्ययन गरेर हेर्दाखेरि यदि अभियान हुन्छ र त्यो सँगसँगै यदि खोप छुटेको अवस्था छ भने उक्त बालबालिकाहरूलाई सोही अवधिमा खोप दिइन्छ। त्यसै गरी उहाँहरूले सर्वेक्षण गरिसकेपछि पालिका स्तरबाट त्यसलाई चाहिँ क्रस चेकिङ गरेर भेरिफिकेसन गरिन्छ र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयबाट अनि वडा स्तरको उपाधिका घोषणा गर्नको लागि तयारी गरिन्छ र एवं जितले चाहिँ नगरपालिका घोषणाको अवस्थामा आइपुग्नको लागि हामीलाई माघ महिनाबाट जेठ महिनासम्मको अवधि यसमा कायम गरिएको छ। यसमा एउटा पूर्णखोपको अवस्था भन्नाले हामी के बुझ्छौँ भन्ने गर्न खोजेको छ, जसमा हामी खास गरी तोकेको उमेर समूह भन्नाले खास गरी हामीले चाहिँ 15 महिनादेखि 23 महिनासम्मको अवधिमा खोप लगाएका सबै बालबालिकाहरूले खोप पाएको हुनुपर्छ भन्ने कुरा व्यक्त गर्न खोजेको छ। साथसाथै हामीले सो अवधिमा चाहिँ 59 महिनासम्मका बालबालिकाहरूलाई हामीले यदि खोप छुटेको छ भने पनि खोप दिने हाम्रो अभियान हुन्छ र यसको यो कार्यक्रमको मुख्य उद्देश्य भनेको चाहिँ 5 वर्षभन्दा मुनिका सम्पूर्ण बालबालिकाहरूलाई हामीले खोप सेवामा आबद्ध गर्ने र कुनै पनि बालबालिकाहरूलाई खोपबाट खोपमा ल्याइ खोपबाट वञ्चित नगराउने हाम्रो उद्देश्य हो। र खास गरी यसमा चाहिँ सम्पूर्ण स्वास्थ्यकर्मीहरू, समुदायका आमा समूहहरू, महिला स्वयंसेवकाहरू, वडा अतिथिहरू र पालिका सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ। खास गरी खोप कार्यक्रमको प्रमुख उपलब्धिको रूपमा चाहिँ प्रमुख रोगहरूको उन्मूलन र नियन्त्रण अहिले भएको छ। हालसम्म 11 खोपहरू अनि कार्यक्रमको विस्तार र पहुँच अहिले चाहिँ हाम्रो यो कार्यक्रम नेपालभरि हुँदै हाम्रो नगरपालिकाको हरेक टोल बस्ती घर घरमा पुगेको अभियान छ र कुनै पनि बालबालिका छुटेको छैन। त्यसै गरी मातृ तथा शिशु मृत्युदर कमी, यसको उद्देश्य मुख्य चाहिँ यो रहन्छ। र अर्को मुख्य यसको चाहिँ उपलब्धि भनेको चाहिँ हाल नेपालले अन्तर्राष्ट्रिय मान्यता र कानुनी प्रगति डब्ल्युएचओबाट रुबेला नियन्त्रणको प्रमाणपत्र प्राप्त साथै खोप एनजेजेल बदर जारी भएको र संवैधानिक हकको नियम व्यवस्था भएको पनि छ। यो सँगसँगै नगरपालिका रामेछापबाट चाहिँ भएका कामहरू यहाँ प्रस्तुत गरिएको छ। यसमा चाहिँ सम्पूर्ण वडाहरू पूर्ण खोप सुनिश्चित वडा घोषणा सम्पूर्ण 2083 वैशाख 31 गते भएको छ। त्यसै गरी नियमित खोप कार्यक्रम प्रभावकारी सञ्चालन हरेक महिना सञ्चालन हुन्छ। महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य कर्मी तथा सरकारवालाहरूको सक्रिय सहभागिता छ यसमा चाहिँ खास यो समुदाय तहमा त्यसै अभिभावक तथा समुदायको सकारात्मक सहयोग रहेको देखिन्छ र हाम्रो पूर्णखोप घोषणा अभियानमा भएका तस्विरहरू यसमा प्रस्तुत गर्न खोजेको छ। अब हाम्रो प्रतिबद्धता के रहन्छ यसपछि भन्दाखेरि कुनै पनि बाल बालिकाहरू फोहोरबाट नछुटुन्, नियमित अनुगमन र सुनिश्चितता जारी रहने, स्वास्थ्य सुरक्षित र समुन्नत ग्रामीण निर्माणमा सहकार्य गर्ने, यसपछि हामीले माघ महिना र फागुन महिनाको अवधिमा हरेक टोल बस्तीमा रहेर उहाँले हरेक बच्चालाई भेटेर खोप कार्ड अध्ययन गरेर वडागत रूपमा पत्र भएका बाल बालिकाको संख्या उल्लेख गरिएको छ, जसमा 0 देखि 15 महिनासम्मको हाल खोप लगाइरहेका बाल बालिकाहरूको संख्या 243 देखिन्छ। अनि त्यसपछि घर धुली संरक्षणबाट पुनः खोप सुनिश्चितता तथा दिगोपनाको वडागत विवरण हेर्दाखेरि चाहिँ हाम्रो नगरपालिकाभित्र जम्मा 16 देखि 23 महिनाका बाल बालिकाहरू 147 जना, त्यसै गरी 24 देखि 59 महिनाका बाल बालिकाहरू 681 गरी जम्मा 828 जना बाल बालिकाहरूलाई हामीले भेट्दाखेरि उहाँहरूको खोप कार्ड भएको, खोप लागेको प्रमाणित भयो र खोप नलागेको बाल बालिकाहरू कुनै पनि भेटिएन नगरपालिकामा, जसको फलस्वरूप आज हामी रामेश्वर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका प्रमाणीकरण गर्न गइरहेका छौँ। अब खास गरी हामीले खोप कार्यक्रम सञ्चालन गर्दाखेरि आइपर्ने हाम्रो चुनौतीहरू के छन्, त्यसको समाधानको उपायहरू के छन् र जिम्मेवारी निकायहरू को भनेको देखाउन खोजेको छ। यसमा खास गरी केही खोप केन्द्रहरूमा अलिकति हामीलाई चाहिँ टाढा भएको अवस्थाहरू छ र सो केन्द्रहरूमा चाहिँ अलिकति हामीले व्यक्तिगत घरहरूमा पनि खोप लाउनुपर्ने अवस्था छ र त्यसलाई हामीले प्रयास हाम्रो प्रयास मुख्य खास गरी नगरपालिका स्वास्थ्य शाखा लगायतको भूमिका रहनेछ। अनि हल्का हाम्रो समस्या भनेको चाहिँ खास गरी लक्ष्य हाम्रो बढी छ, त्यो अनुसारको प्रगति कम देखिन्छ, तर हाम्रो जुन फिल्ड यथार्थमा चाहिँ कुनै पनि बाल बालिकाको खोपमा छुटेको छैन र अनि केही स्वास्थ्य कर्मीहरूलाई हामीले नयाँ आउनेहरूलाई तालिम व्यवस्था गर्नुपर्ने हुन्छ, त्यो नियम प्रक्रियामा जान्छ। अब यसमा चाहिँ हामीले खास गरी खोप कार्यक्रम सम्पन्न गरिरहँदा गएको वर्ष चाहिँ हाम्रो रामेश्वर नगरपालिकाबाट एकजना महिला स्वास्थ्य संसिकाज्यूलाई बागमती प्रदेश स्तरीय पूर्णखोप घोषणाको अभियानमा सम्मान गर्ने अवसर प्राप्त भएको थियो, यसको तस्विर यसमा प्रस्तुत गरिएको छ। यसै गरी नगरपालिकामा हामीले वडा स्तर घोषणा गर्दा तस्विरहरू यहाँ राखिएको छ, साथमा हामीले टोल बस्तीमा गएर घर घरमा बाल बालिकाहरूलाई भेट्दा उहाँहरूको चाहिँ खोप कार्ड हेरेको सहितको तस्विर यसमा प्रस्तुत गरिएको छ। ल अन्तमा हामीले सबै खोप बाल बालिकालाई खोप लगाइसकेको हुनाले अहिले हाम्रो नगरपालिका पूर्ण खोप सुनिश्चितता भएको अवस्था छ जुन आज हामी घोषणा गरिरहेको छौँ भन्दै म मेरो भनाइहरू यहीँ अन्त्य गर्न चाहन्छु। हस् धन्यवाद।
3: यो पूर्ण खोप पालिका सुनिश्चितता प्रमाणीकरण एवं घोषणा कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राखिदिनुको लागि म जिल्ला खोप समन्वय समितिका सचिव तथा जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख आदरणीय विभु कुमार छाजीलाई म हार्दिक अनुरोध गर्दछु।
4: स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ प्रत्येक वर्ष हामीले दिगोपना सुनिश्चितता गर्ने पूर्ण खोप पालिका सुनिश्चितता प्रमाणीकरण एवं घोषणा कार्यक्रमका आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू लगायत यस हलमा उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो व्यक्तिगत तर्फबाट, जनस्वास्थ्य कार्यालय रामेछापको तर्फबाट र जिल्ला खोप समन्वय समितिको तर्फबाट हार्दिक अभिवादन, नमस्कार र शुभकामना भन्न चाहन्छु। वास्तवमा यो प्रत्येक वर्ष हामीले हाम्रो वडा स्तरबाट 5 वर्ष मुनिका सबै बालबालिकाले उहाँहरूले पाउनुपर्ने सबै खोप चाहिँ पाउनु भएको सुनिश्चितता गर्ने हिसाबले हामीले काम सुरु गर्छौँ र त्यही अनुसारले वैशाख महिनालाई, प्रत्येक वर्षको वैशाख महिनालाई हामीले खोप महिनाको रूपमा पनि प्रयोग गर्छौँ, त्यसलाई उपयोग गर्छौँ र त्यसैको परिणामस्वरूप अघि प्रेजेन्टेसन स्वास्थ्य शाखामा भएको प्रेजेन्टेसनबाट पनि आएको लगभग 900 जना बच्चाहरूलाई हामीले यस वर्ष पनि उहाँहरूले पाउनुपर्ने सबै खोपहरू चाहिँ पाइसकेको र सबभन्दा राम्रो कुरा के रहेछ भने घर धुरी सर्वेक्षण गर्दाखेरि, त्यो भेरिफिकेसन गर्दाखेरि कुनै पनि बच्चा 0 डोजको भेटिनु भएको छैन, त्यो भनेको सबै बच्चाले आफूले पाउनुपर्ने खोप लगाएको भेटिनु भएको छ। त्यसको लागि म सम्पूर्ण स्वयंसेविका दिदीहरू, स्वास्थ्य कर्मी साथीहरू हार्दिक आभार व्यक्त गर्न चाहन्छु र सम्पूर्ण हलमा उपस्थित महानुभावहरूलाई ताली बजाएर उहाँहरूलाई आभार व्यक्त गर्ने अनुरोध गर्छु। र यस जिल्लाको हकमा हामीले अस्ति भर्खर उमाकुण्ड गाउँपालिकालाई पहिलो यो आर्थिक वर्षमा पहिलो पूर्ण खोप सुनिश्चितता दिएको पनि घोषणा गर्यौँ र दोस्रोमा चाहिँ आज हामी रामेछाप नगरपालिकालाई पूर्ण खोप घोषणा गर्न पाउँदा चाहिँ अत्यन्तै हर्षित पनि छौँ र त्यसको लागि सम्पूर्ण नगरपालिकाको टिम स्वास्थ्य सहायकको टिमलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र आगामी आर्थिक वर्षहरूमा पनि यसै गरी हाम्रो स्वास्थ्य कर्मी साथीहरूको प्रत्यक्ष कार्यवाहीका कामले र स्थानीय रामेछाप नगरपालिकाको स्वास्थ्य शाखा लगायत नगरपालिकाको टिमले चाहिँ उहाँहरूलाई आगामी दिनमा पनि सहयोग समन्वय गर्दै हामीले हरेक वर्ष हाम्रो बाबु नानीहरूलाई उहाँहरूले पाउनुपर्ने खोपहरू पूर्ण मात्रामा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दै यो कार्यक्रमको सफलताको शुभकामना पनि व्यक्त गर्दै बिदा हुन चाहन्छु। हस् धन्यवाद।
3: धन्यवाद आदरणीय जिल्ला खोप समन्वय समितिका सचिवज्यूलाई यो महत्वपूर्ण भनाईको लागि। यस पछाडि आज हामीले समयलाई सकेसम्म व्यवस्थित गर्ने प्रयास गरिराखेका छौं। यस पछाडि पालिकाभरिमा जुन समृद्ध रामेछाप नगरपालिकाको सपनालाई पूरा गर्नको लागि लक्ष्यलाई पूरा गर्नको लागि अहरात्र खटिराख्नुहुने आदरणीय उपप्रमुख बालकुमारी कार्की थापाज्यूलाई यो गौरवपूर्ण र महत्वपूर्ण ऐतिहासिक कार्यक्रममा आफ्नो सम्बोधन गरिदिनुहुनको लागि म हार्दिक अनुरोध गर्दछु।
5: यहाँहरू सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट र रामेछाप नगरपालिकाको तर्फबाट हार्दिक सम्मान र नमस्कार व्यक्त गर्दछु। वास्तवमा आज हामी हाम्रो बाल बालिकाको स्वास्थ्यको लागि हामीले उसको जीवन पर्यन्त स्वास्थ्य रहनको लागि सानो भूमिकादेखि ठूलो भूमिकासम्म रहनुहुने यो हलमा आज उपस्थित हुनुहुन्छ। मलाई आज यो दिन खुसी पनि लागेको छ। जुन यस यो पूर्ण खोप दिगोपना सुनिश्चितताका लागि खट्नुहुने प्रत्येक ओडामा रहनुहुने प्रत्येक टोलमा रहनु भएको हाम्रो स्वयंसेविका जीवहरू हुनुहुन्छ, उहाँहरू प्रत्येक घरमा प्रत्येक बाल बालिकाहरूसँग पुगेर उहाँहरूको अभिभावकहरूलाई सम्झाएर उहाँहरूको खोप कुनै छुटेको छ कि भनेदेखि उहाँहरूलाई पूर्ण खोप दिनको लागि यहाँहरू प्रत्येक घरमा पुगेर आफ्नो समय खर्च गरेर जुन खट्नु भएको छ उहाँहरूलाई सर्वप्रथम म हार्दिक सम्मान व्यक्त गर्दछु। त्यसपछि जुन स्वास्थ्य संस्थामा रहेर स्वास्थ्य कर्मीहरूले त्यो बाल बालिकालाई पूर्ण खोप दिलाउनको लागि यहाँहरू अहरात्र खटेर जुन टोलमा बस्तीमा पुगेर उहाँहरूलाई पूर्ण खोपको लागि यहाँहरूले आफ्नो समय खर्च गर्नु भएको छ, यहाँहरू लागि पर्नु भएको छ, यो स्वास्थ्य कर्मीहरूलाई म पालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हार्दिक सम्मान र धन्यवाद व्यक्त गर्दछु। त्यो सँगसँगै पालिकाबाट खटिरहनुहुने हाम्रो पालिकाको खोप सम्बन्धी हेर्नुहुने हाम्रो रामशरण सर, मैले देखेको छु ठाउँ ठाउँमा टोल टोलमा बस्ती बस्तीमा उहाँ पनि स्वास्थ्य संस्थाहरूमा पुगेर आफू अरात्र खट्नु भएको छ र नगरपालिकाको स्वास्थ्यको टिम सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। त्यो सँगसँगै जिल्लाबाट पनि यो पूर्ण खोपको लागि जुन आफूले खट्नु भएको छ, समय खर्चिनु भएको छ, हाम्रो रामेछाप नगरपालिकाभित्र रहनु भएको साना 5 वर्ष मुनिको बाल बालिकाको लागि यहाँहरूको सम्पूर्ण जुन भूमिका थियो यो भूमिकामा रहेर बाल बालिकाहरू जुन पूर्ण खोप पाउनु भएको छ उहाँहरू आफ्नो भविष्यलाई स्वास्थ्य बनाउनको लागि यो टिम सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै मैले अर्को पटकमा पनि हामी यो पूर्ण खोप बाल बालिकाहरूलाई चाहिँ दिगोपना सुनिश्चिततामा हामी निरन्तर लागिरहनेछौ, यहाँहरू लागि परिरहनुहुनेछ भन्ने विश्वासका साथ मेरो थोरै शब्द अन्त्य गर्दै प्रमुख आजको जुन यो कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहनुहुने जिल्ला समन्वय प्रमुख ज्यू लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै मेरो थोरै शब्द यही अन्त्य गरे। हस्त धन्यवाद, नमस्कार।
3: यो कार्यक्रममा आफ्नो महत्वपूर्ण र सार गौरवान्वित भनाइहरू राखिदिन हुनको लागि आजको कार्यक्रमका प्रमुख अतिथि जिल्लाको समन्वय समितिका प्रमुख आदरणीय चिना खड्काज्यूलाई म हार्दिक अनुरोध गर्दछु।
6: हस् धन्यवाद कार्यक्रम सञ्चालकज्यू। सबैभन्दा पहिला आजको यो जुन कार्यक्रम भइरहेछ एकदमै यो उपयुक्त राम्रो र नगरपालिकाको उत्कृष्ट कार्यक्रम र यो कार्यक्रममा यहाँहरू सामु उभिएर यहाँका कुरा सुन्ने यो नगरपालिकाले पूर्ण खोपका विषयमा गरेका कामहरूको प्रेजेन्टेसन सहित सुन्ने केही बुझ्ने अवसर प्राप्त गराउने यो नगरपालिकाको जुन पूर्ण खोप समिति यहाँ चाहिँ यहाँ यो आयोजकमा म हार्दिक धन्यवाद पनि भन्न चाहन्छु र यो विषयमा धेरै कुराहरू मैले यहाँलाई भनिरहनु पर्छ जस्तो मलाई लाग्दैन र हामीले यो कार्यक्रममा छोटो समयमा छोटो सानो कार्यक्रम भए पनि यो एकदमै उत्कृष्ट र एकदमै आवश्यकता राम्रो कार्यक्रम छ र धेरैजना यहाँ सहभागी हुनुभएको छ सबै विभागका जुन विभागबाट उपस्थित हुनुपर्ने यहाँहरू सबैजना यहाँ उपस्थित भइसक्नु भएको छ यो खुसी पनि लाग्यो र हामीले कार्यक्रम गर्दै गर्दाखेरि घोषणाको नाममा घोषणा मात्र होइन यो कार्यक्रम घोषणा गरिसकेपछि हाम्रो जिम्मेवारी पुरा हुन्छ भोलिका दिन जेसी होस् भन्ने तरिकाले पनि यो कार्यक्रम गरिएको छैन अघि नै हाम्रो जिल्ला चाहिँ स्वास्थ्य जो हाम्रो यहाँको घाटी साहब हुनुहुन्छ रामेछाप जिल्लाको जनस्वास्थ्य कार्यालयको प्रमुख जो यहाँ हुनुहुन्छ उहाँले छोटो तरिकामा यहाँले सबै कुराहरू बताइसक्नु भएको छ यो भूमिका कहाँ कसरी र हामीले कसरी अगाडि बढिरहेको छ भन्ने कुरा र हामीले 18 स्थानीय तहमध्ये 2 उमाकुन्ना गाउँपालिकाको र यो रामेछाप नगरपालिकाको 2 चाहिँ स्थानीय तहमा हामीले यो पूर्णखोप घोषणा कार्यक्रम गरिसकेका छौँ र बाँकी 6 पनि छन् हामीले यो समिति हामीले बसेर बैठक बसेर छलफल गर्दै गर्दाखेरि जिल्लाभित्रका हरेक पालिकामा हामीले स्थानीय तहमा गएर सबै कुराहरूको प्रति हामीले पुरा गरिसकेका छौँ अब यसलाई हामीले घोषणा गर्नलाई प्राप्त हामीले चाहिँ पाइसकेका छौँ हामीले गर्न मिल्छ भनिसके पछाडि मात्रै हामी यो कार्यक्रम सुरु गरेका हौ र यसमा हामीले कार्यक्रम गर्दै गर्दाखेरि अघि नै पनि मैले भने यो कार्यक्रममा यो पूर्णखोप घोषणा गर्ने कार्यक्रममा चाहिँ सबभन्दा बढी महत्वपूर्ण कस्तो हुन्छ भन्ने कुरा पनि हामीले जानकारी पाइसकेका छौँ हामी चाहिँ ओडाका स्वयंसेविका जो हुनुहुन्छ यहाँ अघि पनि उपस्थित हुनुभएको छ उहाँले चाहिँ सम्मान पनि पाइसक्नु भएको छ विशेष गरी भूमिका उहाँहरूको रहन्छ र हामी यहाँ जति पनि उपस्थित छौँ हरेक स्थानीय तहका हाम्रा वडाध्यक्षजीहरू हुन्छ यही नगरपालिकाको स्वास्थ्य शाखा छ र यहाँहरू सबैको भूमिका बराबरी रहन्छ यहाँहरू सबैले आफ्नो क्षेत्रबाट यसलाई चाहिँ भोलिका दिनमा कसैले पनि काम गर्दै गर्दाखेरि केही कुराहरूको त्रुटि फेला पार्दा केही कमी कमजोरी भएको महसुस नगराउनुको लागि यहाँहरू सबैजना लाग्नु भएको छ र रामेछाप जिल्लाभित्र जति पनि गरेका र यो नगरपालिकाभित्र गर्दै गर्दाखेरि यो पनि हाम्रो एउटा कार्यक्रम चाहिँ भोलि असल अभ्यासको रूपमा पनि रहनेछ हामी अरू जिल्लामा जाँदै गर्दाखेरि यही पूर्ण खोपका कुराहरू पहिलो परिचय कार्यक्रम सकिसके पछाडि यो नगरपालिका यो गाउँपालिका र यो जिल्लाभित्र के गर्नुभएको छ भन्ने गर्दाखेरि यही पूर्ण खोपका कुराहरू चाहिँ हामीले सुन्न पाइरहेका छौँ र त्यसो गर्दै गर्दाखेरि म फेरि पनि के भन्न चाहन्छु नि लामो कुरा धेरै कुरा म भन्न चाहन्न जसरी पनि यहाँले यो नगरपालिकाभित्र आफ्नो जिम्मेवारभित्र बसेर यस्ता कामहरू कार्यान्वयन गरिरहनु भएको छ यहाँले गरेका कामहरू एकदम उत्कृष्ट छन् हामीले तारिफ गर्न लायकका छन् आजको दिन मात्रै हामीले यो कार्यक्रम गरेर सक्यो भनेर यहाँबाट निस्किँदै गर्दाखेरि अब ढुक्क भयो अब केही छैन भन्ने होइन जति पनि प्रमाणपत्र पनि हामीले पाइसकेका छौँ आफ्नो आफ्नो क्षेत्रबाट विशेष गरी नगरपालिकाले पनि हाम्रो आदरणीय नगर प्रमुखज्यू उपप्रमुखज्यू यहाँको जो प्रमुख प्रशासकीय अधिकारीज्यू लगायतले चाहिँ अघि प्रमाणपत्र पनि पाइसक्नु भएको छ जिल्लाको समन्वय समितिको तर्फबाट र त्यो प्राप्त गरिसके पछाडि थप जिम्मेवारी यो प्रमाणपत्र पाइसक्यौँ आजबाट हामी यो जिम्मेवार फुक्का भइसक्यौँ होइन अब फेरि पनि भोलिका दिनदेखिको रेगुलर यो वार्षिक कार्यक्रममा गर्दै गर्दाखेरि हाम्रो जिम्मेवार थप भएको छ है हामीले फेरि यसलाई चाहिँ निरन्तरता दिनुपर्छ भन्ने कुरा पनि उहाँहरूकोमा जिम्मा लिइसक्नु भएको छ र यसमा नगर प्रमुख उपप्रमुख यहाँ हुनुभएका आदरणीय हाम्रो चाहिँ प्रमुख प्रशासकीय अधिकारी जो हुनुहुन्छ निरन्तर धेरै लामो समय यहाँ बस्दै गर्दाखेरि यस्ता कामहरूमा नगरपालिकाभित्र असल अभ्यासभित्र पनि राम्रा कामहरू हामी कसरी सफलता प्राप्त गर्न सक्छौँ त भनेर निरन्तरता सबभन्दा बढी लागिरहनु भएको छ र यहाँभित्र हुनुभएका सम्पूर्ण कर्मचारी साथीहरू आफ्नो शाखा अन्तर्गत गरेका कामहरू पनि रामेछाप नगरपालिकाले देखाउन मात्रै नसकेको हो कार्यक्रम देखाउन नसकेको हो तर बयान तारिफ गर्न लायकका कामहरू यहाँले गर्नुभएको छ र आफूले आफ्नो क्षेत्रमा आफ्नो शाखामा यस्ता खालका कार्यक्रमहरू गर्दै गर्दाखेरि केही प्रचार प्रसार पनि गर्नुपर्ने रहेछ हामी त्यसमा अलिकति कन्सुसाई पनि छौँ गरिरहेको छौँ जस्तो हामीले देखेका छौँ यसो हेर्दाखेरि र यहाँहरू सबैजनाहरू जिम्मेवार हुनुहुन्छ आफ्नो भूमिकाभित्र रहेर राम्रो काम गर्नुभएको छ र यो दिगोपनको लागि भोलिका दिनमा यो हलभित्र हामी जति पनि छौँ एउटा शाखा स्वास्थ्य शाखाको मात्रै जिम्मेवारी होइन यहाँ शिक्षा शाखाका पनि कुरा छन् हाम्रो क्याम्पस चिफ पनि यहाँ आउनुभएको छ हरेक क्षेत्रबाट जति पनि यहाँ उपस्थित भएका छौँ यहाँ हामी सबैको बराबरी जिम्मेवार हो र यसलाई निरन्तरता दिएर अगाडि बढ्नुपर्छ भन्ने सल्लाह र अनुरोधका साथ म यति मात्रै भन्न चाहन्छु र यो कार्यक्रममा मलाई बोलाएर प्रमुख अतिथि बनाउनु भएको छ यो आयोजक टिमलाई फेरि पनि हृदयदेखि नै हार्दिक धन्यवाद भन्दै भोलिका दिनमा यहाँहरूलाई गर्ने जिल्ला खोप समन्वय समितिको तर्फबाट यहाँहरूलाई दिने सल्लाह सुझाव र सहयोग जहिले पनि हाम्रो निरन्तरता रहिरहन्छ भन्दै मेरो भनाइ यही अन्त्य गर्छु। हस् धन्यवाद, नमस्कार।
3: हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ। आजको यो रामेछाप नगरपालिकाको महत्वपूर्ण र यो ऐतिहासिक कार्यक्रममा जुन हजुरहरूको समुपस्थित रह्यो र यो जिम्मेवारी पूर्ण सहभागिता रह्यो, यहाँहरूलाई रामेछाप नगरपालिका खोप समन्वय समितिको तर्फबाट यहाँहरूलाई हार्दिक आभार व्यक्त गर्दै यो कार्यक्रममा आफ्नो महत्वपूर्ण भनाइहरू सहित कार्यक्रमको समेत समापन गरिदिनु हुनको लागि आदरणीय कार्यक्रमका अध्यक्षज्यू नगर प्रमुखज्यूलाई म हार्दिक आग्रह गर्दै र यो मञ्च हस्तान्तरण गर्दै म बिदा चाहन्छु। धन्यवाद।
7: धन्यवाद ध्रुवजी। मेरो खासै केही छैन। रामेछाप पालिकाको समन्वय समितिको पूर्ण खोप सुनिश्चित कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकारेर काठमाडौँदेखि यहाँसम्म आउनुहुने रामेछाप जिल्ला समन्वय समितिका सभापति चिनाजीलाई मेरो हार्दिक धन्यवाद छ र तपाईँलाई बधाई पनि छ, किनभने हामी यो कार्यक्रम उहाँकै लागि हो। आज हामीले सारेको मेरो हाम्रो एउटा कार्यक्रम अपर छ, हाम्रो नीति हाम्रो कार्यक्रमभन्दा पछि अर्को पार्टीले एउटा कार्यक्रम गर्यो, त्यो कार्यक्रमले 4 गते हामीले कार्यपालिकाको बैठक राखेको हुँदैथ्यौँ, त्यसलाई 6 गते सारियो। त्यस कारणले हिजो र अस्ति हाम्रो पार्टीको मिटिङ पनि छ त्यत्र गयो। म साथीहरूसँग क्षमा बडा अध्यक्ष लगायत साथीहरूसँग क्षमा पनि माग्न चाहन्छु, किनभने 4 गतेलाई किन 6 गते पुर्याइयो भन्ने प्रश्न पनि उठ्न सक्छ। त्यस कारणले यो पूर्ण खोप सुनिश्चित भनेको के हो भन्नुहुन्छ भने कुनै पनि बाल बालिका खोपबाट वञ्चित हुनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो। नगरपालिकाको मात्र होइन कि यो मुलुकै उद्देश्य हो। त्यस कारणले बाल आजका बाल बालिका भोलिका कर्णधार भन्ने जुन उखान छ नि, आज हामीले त्यसलाई बाल बालिकालाई खोपदेखि पूर्ण खोपदेखि त्यसपछि तपाईँको पौष्टिक आहारसम्म र विद्यालय माथि तहसम्म पढाउनको लागि अभिभावकको ठूलो भूमिका रहन्छ, जसमध्ये रामेछाप नगरपालिका रामेछाप जिल्ला समन्वय समिति बाल बालिकाको अभिभावक हो। त्यसरी दिगो विकास लक्ष्यका लागि सदा सर्वदा यो खोप चाहिँ निरन्तर चल्ने कुरा हो। यो प्रकृति जस्तो हो, खोप पनि त्यस्तै हो। प्रकृतिमा खोल बगेको ठाउँमा बगिरहन्छ, रुख उम्रेको ठाउँमा उम्रिरहन्छ, हिउँ परे ठाउँमा हिउँ परिरहन्छ। प्रकृति र बाल बालिकासँग हामीले जोडेका छौँ, त्यसैले प्रकृति जसरी निरन्तर चल्छ त्यसरी बाल बालिका जन्मेर हुर्कन्छन् अनि बुढो भएपछि मर्छन्। त्यस कारणले यसलाई दिगो विकास लक्ष्यको लागि बाल बालिकालाई खोप दिनुपर्ने भन्ने हामीले अठोट गरेका छौँ। नेपालले पनि अठोट गरेको छ, नगरपालिकाले पनि गरेको छ, सबै तह र तबकाका साथीहरूले यसलाई सहयोग गर्नु भएको छ। खास गरेर स्वास्थ्य शाखाका साथीहरूले ठुलो सहयोग गर्नुभएको छ, स्वास्थ्य स्वयं सेविका साथीहरूले ठुलो सहयोग गर्नुभएको छ, वडाध्यक्ष साथीहरूले आफ्नो वडामा चाहिने पर्याप्त मात्रामा सहयोग गर्नुभएको छ, सबै कर्मचारी विभिन्न तह र तबकाका राजनीतिक दलका साथीहरूले युद्ध सहयोग गरिरहनु भएको छ र यसलाई फेरि अझ विस्तृत रूपमा हामीले छुटेका छन् भने पनि नछुटाइकन हामीले खोप दिने प्रतिबद्धता जाहेर गर्दै आजको यो कार्यक्रममा सम्पूर्ण साथीहरू आइदिनु भयो, भेला भइदिनु भयो, शोभा बढाइदिनु भयो, यहाँहरू सबै आभारी हुनुहुन्छ। नगरपालिका तर्फहरूलाई धन्यवाद दिन चाहन्छु। खास गरेर जिल्ला सम्बन्धी परिवार खोपमा लाग्ने महिला स्वयंसेवीका साथीहरू, स्वास्थ्य कर्मी मित्रहरू सबैमा धन्यवाद दिँदै यो कार्यक्रमलाई आज यही समापन भएको घोषणा।
0: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रानीछाप, फोन नम्बर 048 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि बिदा हुन्छौ।
1: नमस्कार।
8: हजुरको रेडियो 102.1 मेगाहर्ज।
9: नगर कार्यपालिकाको कार्यालय बन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत ओडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 98 44 44 31 79, वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 97 61 63 30 33, वडा नम्बर 3 मनिषा बुढाथोकी, सम्पर्क नम्बर 98 49 73 04 80, वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 97 66 47 11 48, वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 98 66 00 97 72, वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 98 64 11 36 55, वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 98 40 94 96 19, वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 98 69 11 33 45, र सृजना थापा मगर, सम्पर्क नम्बर 98 40 26 20 72, वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 98 65 20 33 53, र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 98 41 21 48 03, वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 98 69 35 05, वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 98 61 59 38 68, वडा नम्बर 12 प्रवीण केसे, सम्पर्क नम्बर 98 61 064 176 76, वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 97 031 30 8 27, र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 97 62 87 18 73। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
11: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: किन आँखा मिचेको मिचे गरेको
14: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
13: धेरै समय मोबाइल चलाएपछि क्या हो
14: भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
13: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
14: ए, त्यसो भए जोगिन के गर्ने त?
13: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइल में नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनट में फोन हेर्न छोड्ने कम्ती में 20 सेकेंड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
14: बुझे
13: यसलाई 20 20 20 को नियम भन्छन् मोबाइल को उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करीब 18 इन्च टाढाबाट हेर्ने दुबै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
15: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
16: नेपाल सरकार विज्ञापन बोर्ड
8: हजुरको रेडियो 102.1 मेगाहर्ज
17: व्यवस्था पनि छ अब हामी चाहिँ के एक्सपेक्ट गर्छौँ भन्दा सरकारले यो सिफारिस कार्यान्वयन गर्छ
18: निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण सार्वजनिक सुधारका संकेत बीच चुनौतीपूर्ण अर्थतन्त्र निजी क्षेत्रमा लगानी बढ़ाउन सरकारको विज्ञहरूको सुझाव
17: आर्थिक सामाजिक विकास गर्ने कुरामा पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ
18: 10 वर्षमा 2500 भन्दा बढ़ी सड़क बालबालिकाको उद्धार तर सड़क बालबालिका अझै जोखिममै निर्वाचनमा हारपछि स्थानीय तहसँग रणनीतिक पुनर्समीक्षामा नेकपा
19: नयाँ पहल कदमी लिन सक्नेछौ र हाम्रो पहल कदमीले 84 निर्वाचनलाई निश्चित रूपमा प्रभाव पार्नेछ
18: र एसियन गेम महिला छनौटमा नेपालद्वारा चीन पराजित
8: कैयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
18: विद्यालयदेखि विश्वविद्यालयसम्म मेडिकल कलेजदेखि सी विकास केन्द्रसम्मका संरचनाले शिक्षाको गुणस्तर सिकाइको वातावरण र विद्यार्थीको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्दछ तर नेपालमा यति महत्वपूर्ण क्षेत्रको भौतिक संरचना र त्यसको प्रयोगको संस्थागत दक्षताको अभाव देखिन्छ गुणस्तरीय शिक्षाका लागि यी कुरामा निकै प्राथमिकता दिनुपर्दछ अब सरकारले यस्ता कुरामा प्राथमिकता दिए मात्र विदेशमा गुणस्तरीय शिक्षा लिन जाने विद्यार्थीलाई स्वदेशमै रोक्न सकिन्छ अब खबर सुशीला श्रेष्ठबाट
20: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघनबारे तत्कालीन सरकारका प्रमुखलाई कार्यवाहीको सिफारिश गरेको छ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतमाथि नयाँ कानून बनाएर भए पनि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको हो आयोगका आयुक्त लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा मानवाधिकार उल्लंघन सम्बन्धी स्पष्ट मापदण्ड व्यवस्था नभएकाले नयाँ कानून आवश्यक रहेको उल्लेख रहेको छ प्रस्तावित कानूनमा दोषीलाई 6 महिनासम्म कैद 3,00,000 रूपियाँसम्म जरिवाना तथा 5 वर्षसम्म निर्वाचन लड्न रोक लगाउने व्यवस्था गर्न सुझाव दिइएको छ त्यस्तै मानवाधिकार उल्लंघनमा संलग्न व्यक्तिलाई कम्तीमा 3 वर्ष प्रशासनिक जिम्मेवारी र विदेश भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने आयोगको भनाई छ मुद्दा दर्ता भएपछि सार्वजनिक पदबाट स्वत निलम्बन हुने व्यवस्था पनि कानूनमा राख्न सिफारिश गरिएको छ आयोगले आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार र औषधि निशुल्क गर्न सरकारलाई आग्रह गरेको छ साथै मृतकका आश्रित परिवार मध्ये कम्तीमा एकजनालाई रोजगारी वा स्वरोजगारीको व्यवस्था गर्न सिफारिश गरिएको छ प्रदर्शनका क्रममा अपाङ्ग भएका घाइतेलाई आजीवन सहयोगी वा सहयोगी भत्ता उपलब्ध गराउनुपर्ने आयोगको सुझाव छ आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ सीआईएनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो
17: यो सिफारिस चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ यदि 3 महिनाभित्र कार्यान्वयन गर्न नसक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाई छ भनेर चाहिँ सरकारले जवाफ दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ अब हामी चाहिँ के एक्सपेक्ट गर्छौँ भन्दा सरकारले यो सिफारिस कार्यान्वयन गर्छ
20: यसैबीच आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिश गरेको छ। सामाजिक सञ्जाल मार्फत आन्दोलनलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै उहाँको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ। आयोगले आन्दोलनका क्रममा सिंहदरबार सर्वोच्च अदालत र शीतल निवासमा भएको तोड़फोड़ तथा आगजनी रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। वहालवाला आईजीपी द्वयन दान बहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायण प्रसाद पौडेललाई समेत विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। त्यसबाहेक रासोपाका कतिपय सांसदहरूमाथि नै अनुसन्धान गर्न सिफारिश गरिएको छ। रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने समेत भनिएको छ। यस्तै मानवाधिकार आयोगको छानबिन प्रतिवेदनले भदौ 23 गतेको जेएनजी आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङको नेतृत्वपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावनाबारे सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
2: राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिशलाई कार्यान्वयन गर्ने हो। अब त्यसको सिफारिशमा कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन। अब त्यसको त्यो काम गर्ने पक्षहरू छन् होइन, नागरिक समाज छ, अड्डा अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन् र सम्पूर्ण यो के भनेदेखि प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। अब प्राय जस्तो कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ। तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भने बमोजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारकै।
21: आयोगले सरकारलाई कानून नै बनाएर कार्यवाहीको दायरामा ल्याउनु भनिएको छ कि अहिलेको अवस्था हेर्दाखेरि कानून निर्माण गर्ने या त संशोधन गर्ने अवस्था देखिन्छ।
2: अब अहिले यस्तो छ, सरकारले मानवाधिकार आयोगको जुन निर्माण गरिएको छ, व्यवस्था गरिएको छ संविधानमा, त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ। त्यस हुनाले त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको हो। त अब गर्नुपर्छ, त्यो कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानवाधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो, छनौटको विषय चाहिँ छैन।
20: नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 नेपालको अर्थतन्त्र विस्तारको दिशामा अघि बढ़िरहेको संकेत गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको छ। सर्वेक्षणले नेपालको बाह्य क्षेत्र बलियो बन्दै गएको देखाएको छ। रेमिट्यान्स आउने क्रम 37.7% बढ़ेर 14.50 अर्ब पुगेको छ भने विदेशी मुद्रा संचिति 34.14 अर्ब पुगेको छ। यसले 18 महिनाभन्दा बढ़ीको आयात धान्न सक्ने अवस्था देखिएको छ। सर्वेक्षणमा मुद्रास्फीति 2.13% सीमित रहेको छ भने डिजिटल भुक्तानी प्रणालीमा उल्लेख्य विस्तार भएको देखिएको छ। क्यूआर कोड मार्फत कारोबार हुने संख्या 1.25 अर्ब नागेको उहाँले बताउनुभयो।
22: चालू आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति 2.13% रहेको छ। चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा रू 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारको वित्त सन्तुलन रू 58 अर्ब र प्राथमिक सन्तुलन रू 9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण रू 28 खर्ब 78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ।
20: तर सकारात्मक सूचकका बावजूद नेपालको अर्थतन्त्रका आधारभूत चुनौतीहरू भनिरहेको विज्ञहरूले बताएका छन्। नेपालको वैदेशिक व्यापार घाटा 11.11% भन्दा बढ़ीले बढ़ेर 10.98 खर्ब पुगेको छ। कृषि क्षेत्रमा धान उत्पादन 4.2% घट्नु, सरकारी खर्च बढ़े पनि पूँजीगत खर्च प्रभावकारी हुन नसक्नु चुनौतीको विषय रहेको सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ डाक्टर चन्द्रमणि अधिकारीले बताउनुभयो।
4: आर्थिक स्रोत परिचालन गर्ने चुनौती पनि छ, लगानी गर्ने चुनौती पनि छ, अर्थतन्त्रलाई सन्तुलनमा राख्ने चुनौती पनि छ र न्यायोचित ढंगले प्रादेशिक र भौगोलिक सन्तुलन राखेर विकास गर्ने कुरामा पनि आर्थिक सामाजिक विकास गर्ने कुरामा पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
20: सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढ़ी बालबालिकाको उद्धार गरिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 देखि 2082 फागुनसम्म कुल 2658 जना सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको उल्लेख रहेको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै बीमा सेवा स्थगित गर्ने जनाएको हो। साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ। आज भएको खेलमा उपकप्तान पूजा महतोको अर्धशतकसँगै नेपालले चीनलाई 20 रनले हराएको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 106 रन बनाएको हो। यो सँगै 2 अंक जोड़ेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इण्डोनेसियासँग खेल्नेछ।
18: दाङमा पहिलो महामहोत्सव माउरी पाला किसानको उत्साह र समस्या एकै ठाउँमा।
5: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ बस आशा छ।
6: मौरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ।
18: मह उत्पादन बढ्दै तर बजार प्रचार प्रसार अझै चुनौतीपूर्ण। रिपोर्टसँगै नेपालको अर्थतन्त्रमा आन्तरिक बसाई सराईको प्रभाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
24: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
25: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
23: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
18: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मह उत्पादनमा भएका सफलता र देखिएका चुनौती अनि समाधानका उपायका बारेमा छलफल प्रचार प्रसार पर्याप्त नभएको किसानहरूले गुनासो गरेका छन्। हुन त मह उत्पादन बढ़ाउन र किसानलाई प्रोत्साहित गर्न भन्दै तीनै तहका सरकारले विभिन्न कार्यक्रम ल्याउने गरेका छन्। तर सबै किसानसम्म ती कार्यक्रम पुग्न सकेका छैनन्। दाङमा भने तीन दिनसम्म सरकारवाला बीच मौरी पालनका लागि आवश्यक सामग्री उपकरण तथा प्रविधिको बारेमा प्रदर्शनी र अनुभव आदान प्रदान कार्यक्रम भएको छ।
0: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको गोराहीमा पहिलो पटक मह महोत्सव 2083 आयोजना गरिएको हो। महोत्सवबाट मौरी पालन किसानलाई फाइदा पुग्ने बताउनुहुन्छ गोराही 10-15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनुभएका देवा भण्डारी।
1: यो महोत्सवबाट अब हाम्रो मौरीको लागि प्रचार प्रसार होला, मह सम्बन्धी मौरी सम्बन्धी उपभोक्ता
18: लागि आवश्यक सामग्री उपकरण तथा प्रविधिको बारेमा प्रदर्शनी र अनुभव आदान प्रदान कार्यक्रम भएको छ।
0: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको

0: सम अनुसारको फूल अनुसारको महहरू हुन्छ भन्ने बारेमा उपभोक्तालाई पनि जानकारी होस् र हाम्रो महको पनि प्रचार होस् भन्नको लागि
1: महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार उपभोक्तालाई महको महत्वका बारेमा जानकारी दिन तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावना लगायतका विषयमा छलफल पनि भइरहेको छ। महोत्सवमा भेटिनु भएका घुराही 18 मसिनाका पञ्चराम नेपाली 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ भने उहाँसँग हाल 80 मौरी सहितका कहार छन्।
2: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने आशा छ। बाहिरबाट मह आएर हाम्रा मह बिग्रिने थिए, यो साल चाहिँ बाहिरबाट मह पनि आएन र मह चाहिँ भने जस्तो किसिमले अहिले मह पनि उत्पादन भएन। मह चाहिँ अहिले पुर्याउन चाहिँ लगभग धोइ भएको अवस्था हो। यो महोत्सवले हामी सबै मौरी पालक किसानलाई सहयोग गर्छ।
1: दाङ जिल्लामा पहिलो पटक सञ्चालन भएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदान सँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। कोराही 4 लक्ष्मीपुरका माधव प्रसाद शर्मा।
3: दाङको जो मह छ त्यसलाई चाहिँ यहाँ दाङमा छ है मह र बेच्न पनि यहाँ पुग्छ। हाम्रो दाङ्गी दङ्गारीहरूलाई खानलाई पुग्छ। हामीसित प्रयोग गर्नु र यो चिज राम्रो छ भनेर देखाउनलाई हो। हामीले व्यवसायमा सबभन्दा यो प्रतिस्पर्धामा मिलिराखेको छैन कि कसैले 300 कसैले 400 कसैले 500 यो मूल्य आफ्नो आफ्नो मनको छ। यसले गर्दाखेरि कति मिलिरहेको छैन।
1: दाङमा 450 भन्दा बढी किसान व्यावसायिक माहुरी पालनमा जोडिएका छन् र वार्षिक 315 टन मह उत्पादन हुने गरेको नेपाल माहुरी पालक महासंघ दाङको भनाइ छ। नेपाल माहुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओली,
4: यो मह महोत्सव मार्फत दाङमा उत्पादन भएको महको प्रचार प्रसार र बजारीकरणको चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ र दाङमा उत्पादन भएको गुणस्तरीय मह दङ्गाली उपभोक्ता र दङ्गाली जनसमुदायहरूलाई निशुल्क रूपमा चखाउने र मौरी र महका सन्दर्भका कुराकानीहरू समेत गर्ने भन्ने हामीले योजना गरेका छौँ।
1: आधुनिक हार मह प्रशोधन सामग्री माहुरीको चरीचरण लगायतका सामग्रीको व्यवस्थापनका बारेमा शीघ्र ज्ञान दिनुपर्ने माग पनि किसानको छ। दाङमा सेराना र मेलिमेरा जातका मौरी किसानले पाल्ने गरेका छन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
5: गएको निर्वाचनमा चौथो पार्टीमा खुम्चिएको नेपाली कम्युनिष्ट पार्टीले स्थानीय जनप्रतिनिधिसँग छलफल शुरू गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिन वृहत छलफल हुने नेताहरूले बताएका छन्। आज र भोलि हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्य प्रगतिको समीक्षा र आगामी योजना बारेमा प्रतिवेदन पेश गर्नु भएको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै सेवाहरू स्थगित गरेको जनाएको हो। तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुविधाको खोजीमा तराई चुरे खाली हुँदै
6: बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी चाहिँ कस्तो भन्नुभयो।
5: तराई मधेसकै चुरे क्षेत्रमा समेत आधारभूत सेवाको पहुँच कमजोर, रिपोर्टसँगै अव्यवस्थित बसाई सराईलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ, विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बसाई सराईको प्रसंग।

0: राम्रो शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित सड़क, खानेपानी, रोजगारीको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन्। तर सुगम मानिने तराई मधेसमै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बन्दै गएको छ, जसका कारण सर्लाहीको चुरे भेग यति बेला विस्तारै रित्तिँदै गएको छ।
1: कुनै समय खेतीपाती, पशुपालन र सामुदायिक जीवनले भरि भराउ रहने चुरे क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन्। लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा, स्वास्थ्य, सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ। त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाइ सर्न बाध्य भएको उहाँको भनाइ छ।
2: अब त्यो प्रकारको बाटै हो, बाटो राम्रो भइदियो भने यसो बजार जान, अब यहाँको भएको यसो किनबेच गर्न पनि सजिलो हुन्थ्यो, त्यही नै हो।
1: पहाड़बाट तराई झर्ने क्रम शुरू हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे, तर अहिले अवस्था उल्टिएको छ। मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढेको स्थानीयको गुनासो छ। वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर, बँदेल, हात्ती लगायतका जंगली जनावरले बालीनानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदामी नै संकटमा परेको स्थानीय हेम कुमारी सिन्जाली मगर बताउनुहुन्छ।
2: खेतीपाती हुन्छ नि, बँदेल दुम्सीले खाइन्छ, हुँदैन धेरै, आधी पनि खान पाउँदैन, दिउँसो ढेडा बाँदरले खाइन्छ, अनि खोइ आधी सर पनि खान पाउँदैन नि, अलिअलि दसवटा भए बाँच्यो, त्यही पनि मगर घुनले खाइदिन्।
1: विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ।
3: उहाँले किन मान्नु भएन भने हामीलाई त्यहाँ खेतीपाती गरेछौ, हामी त्यहाँबाट यता तल झरेपछि हाम्रो खेतीपाती हुँदैन, खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ तल बसेपछि हाम्रो खेतीपाती बर्बाद हुन्छ, बाँदर रोक्नु पर्ने, जङ्गल जनावर रोक्नु पर्ने, हाम्रो समय पनि वेस्ट हुन्छ, त्यसकारण हामी त्यहीँ बस्छौँ। बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो। त्यसकारण अहिले चाहिँ हामीले बाटो, बिजुली, खानेपानीको पुर्याएछौँ।
1: सर्लाहीको ईश्वरपुर नगरपालिका 12 माथिल्लो भेग, लालबन्दी नगरपालिका 13 र 14, हरियोनको 1 र 2 र बागमतीको 1 र 11 धेरै बस्तीमा अहिले बसाई सराई तीव्र बनेको छ। लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन। चुरे क्षेत्रमा शिक्षा, स्वास्थ्य, सड़क, सिंचाई, खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ।
4: त्यहाँनिर संघीय सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्छन्, स्थानीय सरकारले त्यहाँ गर्न सकेको सम्भावना कम देखिन्छ। अब अहिलेको परिस्थितिले चाहिँ अब हामीले नगरपालिकाले पूर्वाधार सब तयार गरेर न त्यहाँको बस्ती रोप्न सक्छ, न त्यहाँका लागि राम्रोसँग आय शिक्षा दिएकै दिन्छ।
1: चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाई सराईको विषय मात्र होइन, यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो। राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बढ्ने खतरा बढ्दै गएका छन्। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हरेक वर्ष करिब 29% भन्दा बढ़ी मानिस आन्तरिक बसाई सराई अर्थात देशभित्रै स्थान परिवर्तन गर्ने गर्दछन्। यसको अर्थ करिब प्रत्येक 10 मध्ये 3 नेपालीले आफ्नो जन्मस्थान छोडेर अन्य ठाउँमा बस्ने गरेका छन्। बसाई सराईलाई व्यवस्थित गर्न सरकारले विभिन्न नीति अवलम्बन गरेको भए पनि प्रभावकारी देखिएको छैन। अव्यवस्थित बसाई सराईको प्रभाव नियन्त्रण गर्ने उपाय र चुनौतीका बारेमा साथी सन्तोष गन्धर्वले अर्थविद डाक्टर दिल्लीराज खनालसँग कुराकानी गर्नुभएको छ।
5: अब बसाई सराईको अब देशका धेरै कारणहरू हुन्छन्। केही बसाई सराई त युवाहरू विदेशमा जाने होइन, बुवा आमाहरू अलिकति सहरमा चाहिँ तपाईँको घर सर बनाउने उनीहरूसँग त्यो क्षमता हुने हुनाले पनि केही प्रवृत्ति त्यसरी पनि बढेको छ, केही आंशिक रूपमा सहरमा पनि आउने। अर्कोतिर गाउँमा चाहिँ तपाईँको अब धेरै हिसाबले अहिले त अब तपाईँको बाँदरदेखि लिएर सबै चाहिँ एक प्रकारले उजाड हुने स्थिति छ। अब बुढाबुढी छन्, उनीहरू गर्न सक्ने स्थिति पनि छैन, त्यसो भएको हुनाले अलिक विकल्प अलिक सुविधा कतै पाइन्छ कि अरू अवसर पाइन्छ कि भनेर कतिपय जाने कतिपय त्यो बाध्यतालाई दिइहाल्ने त्यसो भएको हुनाले आम रूपमा एक ठाउँमा अवसरको हिसाबले एउटा भन्छ नि तपाईँको यो माइग्रेसन अथवा बसाइसराई चाहिँ आर्थिक हामीले विकास क्रमलाई चाहिँ हेऱ्यो भने यसलाई केही हदसम्म सकारात्मक रूपमा पनि लिने हुन्छ तर पनि नेपालको जुन किसिमको विशिष्ट अवस्था छ यसले जहाँबाट सरुवा भएको छ त्यहाँ चाहिँ कतिपय स्थितिमा बस्न नसक्ने कारणले गर्दाखेरि पनि त्यो भएको हो र त्यसले एउटा थप रूपमा त्यसलाई कसरी त्यसको सम्बोधन गर्ने समाधान गर्ने र जहाँ मान्छेहरू छन् त्यहाँ परम्परादेखि बसिरहेका छन् तिनीहरूलाई केही नै सम्भावनाहरू अवसरहरू खोजेर अगाडि बढाउने अरू प्रकारको अघि मैले वन जङ्गलदेखि लिएर जनावरहरूको पनि जुन किसिमको समस्या थियो त्यो समस्या पनि समाधान गर्ने गरेर एउटा आम रूपमा मुलुकमा सन्तुलित विकास जहाँ पछाडि परेका ठाउँहरू छन् त्यहाँ पनि त्यही ढङ्गले चाहिँ अगाडि बढाएर लिएर जाने र अवसरहरूको चाहिँ र सुविधाहरूको समान ढङ्गले अगाडि बढोस् भनेर त्यो पहल र प्रयत्न गर्नुपर्ने यो स्थितिले देखाउँछ।
6: जस्तो अहिले तीन तहका सरकारहरू छन् त्यसमा बसाई सराईसँग एकदमै नजिकसँग जोडियो भने त्यो भनेको स्थानीय सरकार जसले सुशासन विकास सबैको प्रतिभूति दिलाउन सक्छ। बसाई सराई रोक्नलाई स्थानीय सरकारको भूमिका र त्यसको प्रभावकारिता कस्तो हुनुपर्छ यहाँको विचारमा के लाग्छ?
5: अघि भनेकै कुरासँग मैले जोड्न खोजेँ त्यो के हो भने स्थानीय तहमा कतिपय ठाउँमा त केही अघि मैले भनेको मैले हेरिरहेको छु तपाईँको बाटाघाटा बनेका छन् तर त्यहाँ चाहिँ मान्छेहरू त्यही पनि त्यहाँबाट चाहिँ बसाई सरिरहेका छन्।
0: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघन बारेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री लगायतका माथि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ भने राष्ट्रपतिका सभापति रवि लामिछाने लगायतका अहिले भएका केही सांसदहरूलाई आन्दोलनमा जिम्मेवार भएको भन्दै शंकाको दायरामा ल्याउँदै सूक्ष्म अनुसन्धान गर्न सिफारिश गरेको छ। आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङ जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र विस्तारको दिशातर्फ अगाडि बढ़ेको संकेत गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून स्तरको तोरीको तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ र नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
1: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
2: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
0: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
1: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
3: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
4: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
2: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
5: हाम्रा दुःख नै सरकारी खेती गरिछौँ र पानी पिग्रला।
6: अहिले रातको 8 बजे
7: हजुरको रेडियो 102.1 मेगा
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी,
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
5: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
11: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
12: हो र?
11: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
11: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
15: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
14: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
15: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
14: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
15: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
14: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
15: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 98512016, 98436394.
14: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
16: हावा हुरी चलेको बेला के गर्ने?
17: घरको झ्याल र ढोका बन्द गर्ने,
16: आगोका स्रोतहरू बन्द गर्ने,
17: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
16: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
17: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
15: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
17: हावा हुरी चलेको बेला के नगर्ने,
15: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
17: बिजुलीको तार लत्रिएको छ भने नछुने,
15: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
17: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
15: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: रेडियो पाओ घटना विषय को सशक्त संवाद
1: किशन पाटीजी म तपाईलाई कार्यक्रम रेडियो फार्म स्वागत गर्छु।
2: धन्यवाद रूपाजी, नमस्कार।
1: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भयो, यसलाई कसरी लिनुहुन्छ? जो प्रतिवेदन सार्वजनिक भएको छ,
2: म त बाहिर छु र यो आयोगको प्रतिवेदन सार्वजनिक भयो भन्ने संचार माध्यमबाट मैले सुने, मैले पूरा पढेको छैन अघि, तर संचार माध्यममा आए अनुसार किटानी चाहिँ तीनजनाको बारेमा मात्रै छ भन्ने कुरा छ
1: अघि।
2: अब हामीले तीनटा कुरा बुझ्नुपर्छ। रिपोर्टमा लेखिएका कुराहरू चाहिँ मतलब कुन वजनका छन्, होइन, जस्तो किटानी छ कि छैन अघि। जस्तो एउटा कुरा चाहिँ मिल्दैन, के मिल्दैन भने अहिले कारवाही गर्न कानून छैन, पश्चातगामी कि पश्चगामी कानून बनाएर पनि है, रिट्रोस्पेक्टिभ भन्छ सायद अङ्ग्रेजीमा अघि, घटना अहिले घट्यो पछि कानून बनाएर पनि कारवाही गर्न सकिन्छ भनेको छ। त्यो चाहिँ फेरि मानव अधिकारको सार्वभौम मान्यताको विपरीत हो
1: अघि।
2: सार्वभौम मान्यताको विपरीत के हो भने अहिले भन्यो पछि कानून बनाएर कारवाही चाहिँ भन्न सकिँदैन अघि, मैले बुझेसम्म। त एउटा कुरा आयोगको रिपोर्टै के छ, पहिला त आयोगले प्रेसमा केही अंशलाई चुहायो, प्रेसमा चुहाएको अंशको मैले अहिले पढ्न पाइन
1: अघि।
2: जस्तो पृष्ठभूमि बुझौं, कार्की आयोग थियो, गौरी बहादुर कार्कीको आयोग, त्यसले आफ्नो दायित्व नै पूरा गरेन। 23 गतेको घटनामा मोरलले उसले चित्रण गर्यो र केही कुरा किटानी पनि गर्यो अघि, कारवाही गरेर सिफारिश पनि गर्यो, तर 24 घटनाको सम्बन्धमा मन्त्री परिषदको बैठकले पूरै दायित्व दिएको थियो 24 घटनाको छानबिन र किटान गर्न। त कार्की आयोग भाग हो त्यसबाट, गौरी बहादुर कार्कीको आयोगको विवरणात्मक मात्रै छ नम्बर एक अघि। नम्बर दुई जानुहोस् सरकारको बारेमा, सरकारले आफ्नो शपथ ग्रहण गरेको 24 घण्टा नबित्दै चैत्र 14 गते सय बुधे शासकीय स्वरूपको बारेमा चाहिँ अघि सय बुधा चाहिँ सार्वजनिक गरेको छ। मैले यो कुरालाई दोहोरे होइन अघि, शपथ ग्रहणको 24 घण्टा नबित्दै अब शासकीय सुधारका त्यो 100 कार्यसूची मध्ये त्यसको 7 नम्बर बुधामा के छ भने, छोटकरीमा भन्नुहुन्छ भने, सम्बत 2082 भाद्र 24 गते घटेको घटनाको सत्य तथ्य छानबिन गर्न एक उच्च स्तरीय छानबिन समिति 1 हप्ताभित्र गठन गर्ने भन्ने उल्लेख थियो। हेर्नुहोस् है, 1 हप्ता 13 गते ठ्याक्कै 2 महिना बित्यो, तर 1 हप्तामा गठन गर्छु भनेको त्यो देशको एजेण्डा भयो। अब त्यो कुनै व्यक्तिको सत्ताको एजेण्डा भएन। चैत्र 24 ध्वंस र विनाशका दोषीलाई पहिचान गरेर कारवाही नगर्ने हो भने नेपालमा कोही पनि सुरक्षित हुँदैनन्, कुनै पनि व्यवस्था टिक्दैन, कुनै पनि संसद र सरकार टिक्दैन भनेर भदौ 26 गतेदेखि नै मानव अधिकार शान्ति समाज हामीले भन्दै आएका छौँ। हिंसाप्रति हाम्रो सदैव विरोध छ अघि। हिंसा र ध्वंसबाट आएको परिवर्तनलाई गर्व गर्न थाल्नुभयो भने सबैले त्यही मार्ग अनुसरण गर्छन्। नेपाल त्यही विकृतिको दशकौँदेखि शिकार भयो। त सरकार ले पनि स्वीकार गर्यो चैत्र 24 घटनाको भन्यो उसले कि छानबिन 1 हप्ताभित्र गठन गर्ने भने किन भएन भनेर हामीले 3 एंगलबाट हेर्यौं। गौरी बहादुर कार्कीको आयोग भाग्यो नै भन्नुहोस् त्यो मामलामा, छैन, दायित्व पूरा गरेन अघि। राष्ट्रिय मानवाधिकार आयोगको अखबारमा उहाँको अनुसारको त अफिसियल मानिँदैन, आज उहाँहरूले मिटिङ बसेर सार्वजनिक गरेर के छ पहिला त पूरा पढ्नुपर्छ। तर 24 घटनाको बारेमा कारवाही किटानी सिफारिस गरेर मैले देखिनँ, फेरि हेर्नु
1: सिफारिस गरेन तर अनुसन्धान गर भनेको छ त्यहाँ पनि।
2: सुन्नु न,
1: 23 घटनामा उसले किटान नै गर्यो, पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री र पूर्व सूचना संचार मन्त्रीसम्मलाई मानव अधिकार उल्लङ्घनमा कारवाही नै गर्यो, त पनि कानून बनाऊ 6 महिनासम्मको
2: भागेको भनेको के हो भने, म तपाईँलाई 2060 कुरा उल्लेख गर्न चाहन्छु नि। 2060 पनि यस्तै मानव अधिकार आयोग थियो, यही मानव अधिकार आयोग होइन, संवैधानिक भन्दा पनि त्यो बेला बनाएको थियो। त्यो सिरामा एकजना पूर्व सांसदको हत्या हुँदाखेरि त्यो गएर त्यसले प्रतिवेदन सार्वजनिक गर्न सकेन। हेर, त्यो बेला पनि जटिल अवस्था थियो। त्यो बेलामा मेरै नेतृत्वमा शान्ति समाजको टोली गएको र हामीले यसको दोष त भनेर सार्वजनिक गर्यौं, त्यसको मार आज पनि हामी खप्दैछौं अघि। तपाईँले मसँग इन्टरभ्यू लिएपछि या टेलिभिजनमा इन्टरभ्यू लिएपछि तल गाली गरिने एउटा ठूलो तब्का त्यो बेलाको एउटा तब्का छ, जसले त्यो बेलाको मानव अधिकार उल्लङ्घन राज्यले गरेको र ज्यादती सरकारले गरेको विरूद्धमा बोल्दाखेरि आजसम्म पनि पिछा छोडेका छैनन् अघि। अब म तपाईँलाई मूल कुरामा आउँछु, त्यो बेला पनि मानव अधिकार आयोग भागेको, संकटको बेलामा यो भाग्दै आएको छ र सरकारले यसलाई म्यानेज गर्दै आएको छ। म्यानेज भन्ने शब्द राम्रो हुन्छ, त्यसको उदाहरण हो 2081 चैत्र 15 गते 3 कुरेमा जुन घटना घट्यो नि अघि, त्यो घटना घटना मानव अधिकार आयोगको काम त अनुगमन गर्ने, छानबिन गर्ने, प्रतिवेदन प्रकाशित गर्ने हो कि होइन भन्नुहोस् त। त्यसको पक्ष होला कसैको, उनीहरूका मागसँग असहमत होला, तर शान्ति समाजले अनुगमन नगरे पनि वेबसाइटमा हेर्नुहोस् आज पनि चैत्र 15 त्यो 3 कुने घटनाको बारेमा के भनेको छ भने उच्च स्तरीय छानबिन गरौं र पहिचान गरौं, होइन भने यो प्रवृत्तिले पिरोल्छ भनेको थियो 24 गते बुझ्नलाई। त्यो कुरा बुझ्नुपर्छ, मानव अधिकार आयोग भाग्यो त्यहाँ, त्यो बेलाको सरकार ओलीजीहरूले म्यानेज गर्नुभयो भन्ने मेरो बुझाइ हो। आजसम्म रिपोर्ट निकालेको छैन, जसलाई घटनाको बारेमा रिपोर्ट निकाल्ने छानबिन गर्ने अधिकार हुन्छ भागेपछि त्यहाँ जागिर खाएर बसिराख्ने दायित्व हुन्छ कि हुँदैन, भलै त्यो दुर्गा जनता प्रतिनिधिहरूको आन्दोलन थियो, कोही सहमत होलान् कोही असहमत होलान्, तर मानव अधिकार आयोगले किन रिपोर्ट निकाले त आजसम्म कसैले प्रश्न त गरेनन्।
1: सेलेक्टिभ काम मात्रै गर्यो भन्ने कुरा,
2: सेलेक्टिभ होइन, त्यो अध्यादेशबाट नियुक्त भएको थियो कुरो बुझ्नुमा न के, जसले जसलाई नियुक्त गरेको थियो म्यानेज गरे भन्छु म, मैले पहिले म्यानेज गरे भन्ने शब्द भने, त्यसले यो मानव अधिकार आयोगको ट्र्याक रेकर्ड राम्रो छैन, संकटको बेलामा यसले रिपोर्ट ल्याउन सक्दैन, त्यो 60 सालमा पनि त्यही भएको हो, तीन कुरेको चैत्र 15 पछिको घटनामा पनि त्यही भएको हो, रिपोर्ट दबाउन पाइन्छ भनौँ न, जस्तो थियो लेखामा भइहाल्थ्यो त। त अहिलेको घटनामा भने उनीहरूले अखबारबाजी गरे, अब अखबारबाजी गरिसकेपछि विवरणात्मक मात्रै छ भदौ 24 को भने उनीहरू पन्थे भन्ने कुरा बुझ्नु होला, आयोगले अनुसन्धान गर भन्ने मिल्दैन नि, अनुसन्धान उसैले गर्ने हो, सरकारलाई अध्ययन अनुसन्धान गरेर यसो गर भन्ने पो हो त, एनजीओ त होइन, एनजीओ को काम गर्दैछ, सुन्नुहोस् न, सरकारलाई यसो गर भनेर जहिले पनि आग्रह गर्ने काम गर्दैछ, आग्रह गर्ने काम एनजीओ आइएनजीओ को, बुझ्नु भएन के, हगि त्यो त संवैधानिक आयोग हो नि त, जस्तो अख्तियार दुरुपयोग छ नि त, अख्तियारले पनि संवैधानिक आयोग सरकारलाई अनुसन्धान गर फलानुमा र कारवाही गर भन्ने लेख्छ, सरकारले पठाउँछ कि पठाउँदैन अख्तियारमा,
1: होइन 24 पनि बोलो रवि लामिछाने कोइदबाट भाग्नु फौजदारी अपराध हो, कारवाही गर भनौँ,
2: सुन न, त्यसैले त म रिपोर्ट पुरा नपढिकन त म केही पनि भन्न सक्दिनँ अघि, तर एउटा कुरा चाहिँ के हो भने, अब तेस्रो कुरामा जाउँ, अब मानव अधिकार आयोगको पुरा रिपोर्ट पढेपछि उसले किटानी गरेका छैन र ऊ पन्थ्यो भने हामीले हेर्ने तीनटा कुरा हो, एक नम्बरमा कार्की आयोगबाट पनि पार लागेन, अघि
1: आयोगलाई नै अनुसन्धान गर भने छ गौरीबहादुर कार्कीलाई नि,
2: त्यसैले त म आउँदैछु, अब दोस्रो कुरामा मानव अधिकार आयोगको पनि गर भनेको हो कि किटानी हो कि यो अन्तर्गत मुद्दा चलाऊ भनेको पहिला त पढौँ, अघि नबुझिकन त बोल्नु भएन, होइन, त तेस्रो कुरो गोल बटोल भाषा लेखेर हुँदैन,
1: लेखेको शब्द म तपाईँलाई पढिदिन्छु, पूर्व प्रधानमन्त्री सुशीला कार्की, पूर्व गृहमन्त्री सुदन गुरुङ, ओम प्रकाश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू हरि ढकाल, गणेश कार्की, सुलभ खरेल, बबलु गुप्ता, कृष्ण कार्की, डाक्टर तोसीमा कार्की लगायतको भूमिका रहेको नरहेको सूक्ष्म अनुसन्धान गरेर थप भन्नु, अहिले
2: सुन न, त्यही त भने त अर्को एकजना मूल मान्छेको पनि नाम कटायो, किन कटायो, अब म नाम भन्दिनँ, तपाईँ छोड्नुहोस् कुरो अघि, म तपाईँले तेस्रो बिन्दुमा आउँछु, नाम म के भने तेस्रो बिन्दुमा आउँछु भने, सूक्ष्म अनुसन्धान म फेरि प्रक्रियामा आउँछु शब्दमा होइन, कि सरकारलाई अनुसन्धान गर भने त आफ्नो संवैधानिक दायित्वबाट विमुख भएको होइन, यो कुरा कसैले बुझेकै छैनन्, त्यो त मानव अधिकार आयोगले किटानी गरे हो नि त, मानव अधिकार आयोग भने राज्यको अङ्ग हो, सरकारको अङ्ग होइन, संवैधानिक अङ्ग हो, उसले अनुसन्धान गर, अब किटानी गर यो गर भने 60 सालमा फर्क्यो, जुन मैले तपाईँलाई उदाहरण दिएँ अघि, तेस्रो बिन्दुमा आउनुहोस्, सरकारले भन्यो कि छानबिन समिति गठन गर्ने एक हप्ताभित्र, प्रेसले नागरिक समाजले भन्नु पर्यो कि तपाईँले छानबिन एक हप्ताभित्र गर्छु भन्नुभयो, त्यो हाम्रो कुरा त होइन, किन गर्नु भएन, र सरकारले यो कुरामा उच्च स्तरीय र चाहिँ निष्पक्ष छानबिन आयोग गरेर यो कुरा टुङ्ग्याउनु पर्छ, टुङ्ग्याएन भने के हुन्छ, परिणाम आउनुहोस्, नागरिक आयोग बन्न सक्छ, प्रेस नागरिक समाज अन्तर्राष्ट्रिय समुदायको सहभागितामा नागरिक समाजकै पहलमा चाहिँ अन्तर्राष्ट्रिय मतलब समर्थनकै एउटा आयोग बन्न सक्छ, हेर्नुहोस् विख्यात विधिवेत्ताहरू राखेर अरू देशका पूर्व प्रधानमन्त्रीहरू राखेर पनि बन्न सक्छ, किनभने यो घटना लड्सरो छैन, म तपाईँलाई योभन्दा बढी इन्डिकेट गर्दिनँ, अब त्यो पनि भएन भने भोलि अन्तर्राष्ट्रिय समुदायले आफ्नै पहलमा बनायो भने को तानिन्छन् त ठेगान हुँदैन अघि, त्यस कारण सरकार किन भाग्यो यो कुरामा, त्यसले शब्दमा हामी नजाउँ,
1: अब तपाईँ लोकतन्त्रका लागि लडेको भलै तपाईँका पछाडि खैरो खन्ने र एक समयदेखि आजसम्म पिछा लागेका छन् तपाईँले भन्दै हुन्छ, त्यो यथार्थ पनि छ, तर यो त्यो भन्नेमा हामी यथार्थ जियो त्यो भन्नबाट डराउने कुरो त भएन,
2: होइन,
1: जसको जिन्दगी नै यसैका प्रति समर्पित भएर लडेको छ ऊ डराएर हिँड्ने कुरो पनि भएन, हामीले सोध्न छोड्ने कुरो पनि भएन, जस्तो यो आयोगले मैले नभेटेको हो या पढ्न भ्याइन म जान्दिनँ, तर सरर स्क्यान गर्दा त्यो देखिनँ, सेनाबारेमा कमजोरी औले आयो तर कारवाही सिफारिस गरेन, एक अर्को जो मूल पात्र अहिलेको प्रधानमन्त्री हुनुहुन्छ उहाँको बारेमा काफी धेरै बहस र आलोचना छ, उहाँ बारे पनि यसले त केही बोल्दै बोलेन, यो मौन रह्यो, तपाईँले भने जस्तो यो सरकारले म्यानेज गरेको हो सेनाले म्यानेज गरेको भनौँ,
2: म यसरी बुझ्नु न, 60 सालमा पनि म्यानेज भयो,
1: हजुर,
2: चैत्र 15 को घटनापछि पनि, तीन गुनेको घटनापछि पनि म्यानेज भयो,
1: हजुर,
2: अब अखबारबाजी गरेका मान्छेहरूको अहिले जुन कुरा आएन, जुन अखबारबाजी गरियो नि, मानव आएको रिपोर्ट ल्याऊ भनेर दबाब दिन लाग्यो, रिपोर्ट काटकुट गरेर कस्तो आउँछ भन्ने कुरा थियो, होइन,
1: हजुर,
2: त यो पनि केही अर्थमा म्यानेज भयो कि भन्दा, सरकारले त आफ्नो दायित्व लेखेकै छ कि छानबिन आयोग बनाउने भनेर, सरकारले त बनाउनै पर्छ किनभने यो त सय सूचीमा शासकीय सूचीमा त इन्ट्रोड्युस भइसकेका छ, बुझ्नु भने के,
1: हजुर,
2: अब यो गरेन भने त सरकार त निष्क्रियतामा गयो, किनभने उसले 100 बुदामा दुईटा कुरा क्रस गरेको छ. एउटा सुकुमवासीको व्यवस्थापन पुनर्वासको सम्बन्धमा प्रमाणीकरण गर्ने भनेको थियो सायद 60 दिनमा. अह प्रमाणीकरण नगरी विस्थापनमा गयो. हुनुपर्छ चाहिँ के भने मैले एक लाइन सकेँ, हुनुपर्छ चाहिँ पहिला अभिलेखीकरण स्थानीय निकायको समन्वयमा वर्गीकरण प्रमाणीकरण अनि व्यवस्थापन पुनर्स्थापना अनि मात्रै विस्थापन त्यो ठाउँबाट हुनु पर्थ्यो. बुझ्नु भने के एकैताल विस्थापनमा गयो ठिक यसमा पनि. त्यसैले म तीनटा कुरा तपाईँलाई उल्लेख गर्न चाहन्छु. देश त 15 गते गणतन्त्र दिवस, यो गणतन्त्र ल्याएको लोकतान्त्रिक गणतन्त्र नेपाली नागरिकले हो. नेपालमालाई साम्यवादीकरणबाट पनि रोकेको हो, राजतन्त्रको निरङ्कुशताबाट पनि रोकेको हो. एउटा नयाँ यस्तो स्वतन्त्रताको धार शुरू भयो. अब यो अप्ठ्यारोमा छ भन्ने कुरा आयो त सरकारले पाएको म्यान्डेट त शासन गर्ने हो नि, सुशासनको हो नि. परालिन थाल्यो, अल्मलिन थाल्यो, गणतन्त्रै रहने नरहने भन्ने त राख्ने त उहाँहरूलाई अधिकार दिया छैन. हामी चाहिँ जेठ 15 गते आधा घण्टा माइती घरमा प्रदर्शन गर्दैछौ के भनेर, सरकार लोकतन्त्र विरोधीको लौरो नभन बस व्याख्या अब समाजले गर्छ. दुईमा हामी भन्दैछौ संसद संसदीय सर्वोच्चता जोगाऊ. तीनमा हामी भन्दैछौ न्यायालय पहिले दलको छाया पहिले सरकारको छायाबाट मुक्त गराऊ. त्यो भन्नुपर्ने अवस्था किन आयो भन्दा सांसदहरूलाई अहिले बन्दी बनाइएको छ, बोल्न पनि दिया छैन. ती त एक्टिभिस्ट भन्ने कति भयो त. हिजो तपाईँहरूले बोलाउँदाखेरि रमाएर फुर्किएर पुरस्कार पाएर जस्तो आएका होइनन्, युट्युबहरूसँग इन्टरटेन गरे होइनन् अघि. त्यो बन्दी भएर उहाँहरू कतिजनासम्म टिक्नुहुन्छ? त्यसले सरकार गयो भने आफ्नै अन्तर्द्वन्दले जान्छ. सरकार फेर्ने हाम्रो आन्दोलन होइन, त्यो संसदको काम हो. सरकारको विरोध पनि हाम्रो होइन, तर सरकार चुक्यो, केही कुरामा चुक्यो, सुकुमवासीको कुरामा चुक्यो. राज्यले अभिभावकीय दायित्व पनि निर्वाह गर्नुपर्छ त. बलात्कार गर्भवती महिला बालबालिका सबैलाई चाहिँ त्यहाँ डोजर लाएर उठाएर बन्दुकको छायामा बसेर त्रासमा गरेर त शासन कति दिन चल्छ? त्रासमा गरिएको भयो अभिभावकीय, मेरो शब्द बुझ्नु होला, अभिभावकीय भूमिका सरकारको भएन. अब 100 दिन नपुग्दै हामीले भन्नु पर्यो कि लोकतन्त्र विरोधीको लौरो नभन. किन भन्नु पर्यो भने पहिला पूर्व राजाको पनि सम्पत्ति जाँचबुझ छानबिन हुने भन्ने कुरा थियो. पूर्व राजा भनेको उहाँ राष्ट्राध्यक्ष पूर्व राजा मात्रै होइन, उहाँ 2061 साल माघ 19 देखि 2063 साल वैशाख 11 सम्म मन्त्री परिषदको अध्यक्ष होइन, सर्वशक्तिमान मन्त्री परिषदको. त उहाँसँग त सम्झौता गरे नि वर्तमान सरकारले, उहाँको छानबिन नगर्नको लागि पूर्व राष्ट्रपति उपराष्ट्रपति पनि नगर्ने भनेर. त्यो पन्छा आयो
1: हेर्नुहोस्,
2: हटाइयो. अब यो कुरा गइरहेपछि मतलब कतिपय कुराहरू चाहिँ सेलेक्टिभ हुने हुन् कि राजनीतिक केन्द्रित मात्रै हुने हुन् कि भन्ने कुरा.
1: सेलेक्टिभ जस्टिसतिर जो आए पनि त्यही बाटो समाउन खोज्यो. हाम्रा अवयवहरूले किन त्यसरी काम गरे?
2: हेर्नुहोस् वर्तमान प्रधानमन्त्रीज्यूको बारेमा म चाहिँ के कामना गर्छु भने उहाँले यो धेरै फोहोर बढाउनुहुन्छ, फोहोरहरू बढाउनुपर्छ अघि. फोहोर भने विकृति भ्रष्टाचारको कानूनसम्म कारवाही हुनुपर्छ. हामी त विधिको राज्यको पक्षपाती हो, त्यसै कसैलाई बलात् पक्रिन त पाइँदैन. तर अहिले के देखियो भने तिनटै अङ्गमा सरकारको छाया पर्यो. जस्तो कार्यपालिका के भयो भने मन्त्रीहरू अहिले पपेट हुन्, आज तपाईँले भन्नुभयो म बाध्य भएर भन्छु, मन्त्रीहरू पपेट हुन्.
1: कसरी कठपुतली भए कसको
2: हो? किन पपेट हुन् भन्दाखेरि मन्त्रीहरूले विज्ञप्ति जारी गरेका छ भोलि चाहिँ डोजर चल्दैन भनेर, तर डोजर त चल्यो भनेपछि कसैको चाहिँ सुप्रिमेसी स्थापित भयो. हिजो राजाको सर्वोच्चताको हामीले विरोध गर्यौं गणतन्त्र दिवसमा, बुझ्नु भएन के. हिजो पञ्चायतको सर्वोच्चताको श्रीपाठको सर्वोच्चताको विरोध हो, आज व्यक्तिको सर्वोच्चता स्थापित हुँदैछ, मन्त्री परिषद पपेट भयो. नम्बर एक चाहिँ अघि. अब दुई नम्बरमा तपाईँको कुरा मैले उदाहरण दिएँ, मैले तथ्यको आधारमा दिएको उदाहरण के हो भने मन्त्रीहरूले जब सार्वजनिक गरेका छन् व्हाट्सएपमा विज्ञप्तिहरू भने त्यसकै विपरीत भएर मन्त्रीलाई केही पनि थाहा हुँदैन भने पपेट भयो कि भएनन् भन्नु त. अब दुई नम्बरमा जानु, संसदलाई पपेट बनाउन खोज्यो. जस्तो सभामुखले त हाडगुहार गर्ने होइन नि प्रधानमन्त्रीज्यू समक्ष, सभामुखले त फरमान जारी गर्ने हो. तपाईँ 17 गते
1: तर त्यो कसरी सम्भव छ? संसदको लिडर त जस जे जे गरे पनि फेरि प्रधानमन्त्री हो नि, बिजनेस उसले दिन्छ, त्यसलाई आउने र जाने उसैले गराइदिन्छ, लिडर त प्रधानमन्त्री हो नि.
2: सुन न, संसदीय सर्वोच्चता नै बुझिएन त. संसद भनेको के हो भन्दाखेरि तीनटा कुरा हेर्नु, सभामुख प्रधानमन्त्री प्रधान न्यायाधीश नियुक्तिको प्रक्रिया पनि रहनुहुन्छ, न्याय परिषदको सदस्यमा संवैधानिक परिषदको, त्यो होल संसदको प्रतिनिधि हो, उपसभामुख पनि रहनुहुन्छ हो. कति महत्व दिएछ नेपालको अहिलेको संविधानले भने अन्य देशमा नभएको उपसभामुखलाई पनि हाल्या छ. सभामुख र उपसभामुख दुइटै हुनु भनेको संवैधानिक र न्याय परिषदमा भन्ने संवैधानिक परिषदमा भनेको संसदीय सर्वोच्चता हो, बुझ्नु भने कि संसदको अनुमोदन हो. अब तपाईँ तेस्रो नम्बरमा जानुहोस्, प्रधानमन्त्री कसले नियुक्त गर्छ? संसदले नियुक्ति गर्छ र संसदको प्रति उत्तरदायी छ अघि. तपाईँ हामीले हाम्रो सार्वभौम सत्ता प्रयोग गर्छौँ संसद मार्फत, 5 वर्षको लागि संसदलाई हामीले दियौं. अब संसदमा राष्ट्रपतिले सम्बोधन गर्दा गर्दै प्रधानमन्त्रीज्यू हिँड्नुभयो, त त्यो सम्बोधन राष्ट्रपतिको व्यक्तिगत थिएन, त्यो सरकारको नीति र कार्यक्रम थियो, त्यो लेखेको त सरकारले हो नि त. भनेपछि उहाँले संसदप्रतिको वितृष्णालाई संकेत गर्नुभयो, राष्ट्रपतिको अपमान गर्नुभएन, समग्र मर्यादाको अपमान गर्नुभयो. हेर्नु, यहाँबाट सुरु भयो कुरो, हेर्दा सानो जस्तो देखिन्छ, बुझ्नु भएन के. त्यसैले हामीले एक शब्दमा भन्यौँ, एक लाइनमा, संसदीय सर्वोच्चता जोगाऊ. हिजो सबै सडकको भरमा संसद गएको छ. 48 सालमा गिरिजा प्रसादले मेजोरिटीको संसद विघटन गर्नुभएको छ, 58 सालमा शेरबहादुरले काङ्ग्रेसको सरकार हुँदा मेजोरिटीको सरकार विघटन गर्नुभएको छ। 77 सालमा ओलीजीले आफ्नो बहुमत हुँदा नेकपाको दुई दुई पटक विघटनको सिफारिस गर्नुभएको छ। संसदको अवस्था विघटन सिफारिस मात्रै गर्नुभयो, अदालतले रोक्यो। संसदको अवस्थान चाहिँ अहंकारको कारणले भएको छ विगतमा। त हामीले भन्यौं कि सनकको भरमा यो संसद पनि विघटनको मार्गमा त जाने होइन, त त्यसको लागि वातावरण के त भन्दा हिजो पार्टीको छाया थियो, पार्टीका मान्छेहरूलाई साइडमा राख्नुभयो। अब त्यो ठिक बेठिकमा हामी नजाउँ, हामीले भनेको राजनीतिक छायाबाट मुक्त राखौँ भन्ने कुरा। तर कुनै पनि कुरा गर्पिट भएपछि रजिस्ट्रारले त्यसको विरुद्ध निवेदन पर्छ भने त्यो निवेदनलाई इन्टरटेन गर्ने नगर्ने त इजलासले गर्छ नि न्यायाधीशहरूले। यहाँ त गर्दै भएन नि त, पहिला गर्दा नभएर रजिस्ट्रार त प्रधानमन्त्री कार्यालय जानुभयो भन्ने भयो भने सरकारको छाया पर्यो। कार्यपालिकामा
1: कार्यपालिका न्यायपालिका र
2: व्यवस्थापिकालाई संसदहरूलाई बन्दी बनाइयो, संसदहरू दास निस्किए, अर्को राष्ट्रिय पञ्चायतको पुनरावलोकन हुन लाग्यो, आफ्नो पावर बुझेनन्। संसदीय व्यवस्थामा संसदको सर्वोच्चता हुन्छ, यसले के गर्यो भने देशलाई निर्देशित लोकतन्त्र गाइडेड डेमोक्रेसी भन्छ, त्यो बर्माको जस्तो हो कि, गोलकर पार्टीको जस्तो, इन्डोनेसियाको जस्तो हो कि, या त्यो पाकिस्तानको जस्तो, यो तीनटा धारा देखियो हेर्नुहोस्। त्यसकारण पहिलो दोस्त राष्ट्र भएको संसदीय सर्वोच्चता उहाँहरू जनताप्रति उत्तरदायी हुनुहुन्छ, उहाँहरूले संसदले जारी गर्ने हो, प्रधानमन्त्रीले यति गति आएर जवाब दिनुहोस् भन्ने। मैले अस्ति सुनाएँ एउटा पंक्ति चाहिँ, जब राम मनोहर लोहिया भारतको विख्यात समाजवादी नेता, उहाँ चाहिँ तीन तीन पटक सायद चुनाव हार्नुभयो, जवाहरलाल नेहरूसँग दुई तीन पटक अघि, पछि गएर उहाँले यो 60 दशकको केही वर्ष अगाडि या पछाडि उहाँले फुल यो उसबाट चुनाव जित्नुभयो, फर्रुखाबादबाट उत्तर प्रदेशबाट उपचुनाव अघि, त्यहाँनिर उहाँले रामधारी सिंह दिनकर क्रान्तिकारी कवि आग की भीख भन्ने कविता लेख्नेलाई व्यङ्ग गर्नुभयो। व्यङ्ग के भनेर गर्नुभयो भने, आप कवितामै देखे जस्तो, कवितामा देखे जस्तो तपाईँ क्रान्तिकारी हो कि यो काङ्ग्रेस पार्टीको लाचार सदस्य हो भन्दा उहाँले कवितै लेख्नुभयो, म चाहिँ के भने सोसलिस्ट हुँ तर पहिला चाहिँ नेसनलिस्ट हुँ भन्नुभयो, सायद यस्तै शब्द भन्नुभयो, र लोहिया संसदमै आया है भन्ने कविता लेख्नुभयो। संसदमा जवाहरलाल नेहरू जस्तो मान्छे गएर सम्बोधन गर्न पाउँदा कति तयारी गर्नुहुन्थ्यो, संसदलाई इन्टरटेन गर्ने भने त गर्वको पो कुरा हो त, संसदमा गएर प्रश्नको जवाब दिने, गौरव गर्ने, बाफ्रे भन्ने। त्यसले बालेन शाह बरालिनुभयो, बाटो बिराउन थाल्नुभयो प्रधानमन्त्रीजी, उहाँ संसदमा उहाँहरूले बहुमत पाउनुभयो, उहाँको लोकप्रियताले बहुमत पाउनुभयो, त्यो कुरा पनि शंका छैन। तर संसद प्रतिको चाहिँ मतलब के भने, उहाँको संसद प्रतिको चाहिँ एलर्जी जस्तो भन्नुहोस् या संसद प्रतिको वितृष्णा सो गर्न थाल्नुभयो, कुरो गम्भीर चाहिँ त्यो हो। पार्लियामेन्टलाई उहाँले चाहिँ राष्ट्रपति प्रणालीलाई चाहिँ सरकारलाई चाहिँ राष्ट्रपति प्रणालीमा लान थाल्नु,
1: लोकतन्त्र कतै संकटतिर जाँदैछ कि भन्ने चिन्ता तपाईँको।
2: हेर्नुहोस् एउटा कुरा त के बुझ्नुहोस् भने, भदौ 24 गते राति नै एउटा अभ्यास भएको थियो कि केही प्रतिगमन गर्ने भन्ने कुरा, सायद अन्तर्राष्ट्रिय समुदायबाट ग्रीन सिग्नल आएर ब्याक हटे, त्यही तपका अहिले बौरेको छ।
1: तपाईँले शंका गरेको त्यो पात्र अथवा प्रधानमन्त्री अहिले बालेन, सिएना, यी दुईटालाई मानवाधिकार आयोगले पनि चर्चा, यो त फेरि मसँग पुष्टि गर्ने आधार छ नै, रिजाइट गरिराखेको छ प्रतिवेदन भन्ने पनि थियो। अब यसलाई भोलि जसले यसको बीचमा आलोचना गरिराख्नु भएको थियो एकजना सदस्य, उहाँले नै पनि यसको कतिपय कुरा सार्वजनिक गर्नु होला। तर अहिले चाहिँ जे जे यसले जजलाई पोलेको छ, अहिलेको सेनाको सेना र खास गरी प्रधानमन्त्री बाहेक कसैलाई किटाने गरेका छ, कतिलाई पोलेकै छ, यो कारवाही प्रक्रियामा जान्छ, कार्यान्वयन हुन्छ भन्नेमा कति आशा गर्न सक्छ?
2: पहिला त कुरो कारवाहीको प्रक्रियाको कुरामा दृढ इच्छा शक्तिमा भर पर्छ, त्यहाँभित्रका पनि सेलेक्टिभ आफूले चाहेका मात्रै पकड्छ कि सरकारले भन्दा, तर किटानीमा अर्थ राख्छ बुझ भने के। तर मलाई चाहिँ के लाग्दैन,
1: यस्तो किटानी हो कि, कानून बनाउँदा बढीमा 6 महिनासम्मको वा 3 लाखसम्मको
2: कानून बनाएर पश्चगामी भन्छ नि, मतलब रिट्रोस्पेक्टिभलाई के भन्छ, पश्चातदर्शी भन्छ क्या र अघि, रिट्रोएक्टिभ रिट्रोस्पेक्टिभ कानून बनाएर पछि चाहिँ कानून बनाएर अगाडिको घटनामा कारवाहीको सम्भावना नि हुनुहुन्छ, पहिला यो कुरा
1: पनि छैन, हुँदो रहेछ त्यस्तो फेरि।
2: अब हुँदैन भनेपछि दोस्रो कुरा गर्नु, किटानी नै नभएपछि विवरण लेखेर के हुन्छ, कार्की आयोग एक स्टेपबाट ब्याक हट्यो 24 घटनामा, विवरणात्मक भयो, उल्लेख त उसले पनि संकेत गरेका छ है कार्की आयोगले पनि, अघि कार्की आयोगले पनि केही संकेत चाहिँ गरेका छ अघि, तर उसले सकेन, अब विचारा भन्नु पर्यो, नसकेपछि यसले पनि केही संकेत गरेका छ भने चाहिँ अब कहाँ गएर टुङ्गिन्छ त भन्दा, सरकारले छानबिन बनाउँछु भनेको छ, तर सरकारले आफ्ना चाहिँ मतलब के भने अब पपेटको कठपुतलीको राखेर बनाउने कि एउटा चाहिँ पूर्व प्रधान न्यायाधीश या न्यायाधीशको अध्यक्षतामा सर्वशक्तिमान आयोग बनाउने र यो कुरालाई क्लोज गर्ने, यो कुरालाई क्लोज गर्नुपर्छ कुरो बुझ्नु भएन के अघि। अब सेनाको बारेमा म अप्रिय कुरा केही पनि भन्न चाहन्न, किनभने धेरै कुरा बुझिएको छ, परिस्थिति बेला आयो भने कुनै बेला बोल्नु पर्यो भने एउटा हेरौँ, तर चाहिँ के भने भ्रष्ट र कुशासनमा लिप्त नेताहरूको कारणले गर्दा नेपालको लोकतन्त्र प्रति चाहिँ वितृष्णा पैदा भयो।
1: अन्तिम मेरो प्रश्न तपाईँलाई, समय सकियो, जस्तो यो आयोगको जो प्रतिवेदन सार्वजनिक भएको छ, यदि यसलाई कार्यान्वयन नगर्ने नै अन्तर्राष्ट्रिय स्तरमा मानवाधिकार उल्लङ्घनमा पनि हामीले त्यसै छाडिदिउँ भने हाम्रो हैसियत हामीलाई हुने त्यसको अप्ठ्यारो त्यो चाहिँ के हुन सक्छ? यो अलिकति
2: दुईटा कुरा हुन्छ। पहिला त यहाँ नागरिक स्तरबाट अब के प्रयास हुन्छ प्रेस नागरिक समाजको पहलमा बुझ्नु भएर त्यसले पनि ल्याउन सकेन भने आज इजरायलको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इन्टरनेसनल क्रिमिनल कोर्टले अरेस्ट वारेन्ट जारी गरेर कति रुपियाँ देशमा जान सक्दैनन्। सर्वशक्तिमान आणविक अस्त्रधारी रुसको राष्ट्रपति पुटिनलाई नै अरेस्ट वारेन्ट जारी गरेको हुनाले कैयन मुलुकमा आईसीसीको सदस्य राष्ट्रहरूमा जान सकिराख्नु भएको छैन, त्यसले गौरिँदैन भन्ने त कुरा छैन। त्यसैले यी छानबिन समिति सरकारले भने जस्तो सरकारको प्रतिबद्धतामा उल्लेख भए जस्तो गठन गरेर यो कुरालाई टुङ्ग्याउनु पर्छ। अब यो कुरा टुङ्ग्याउन चाहनुहुन्न भने चाहिँ कुरो चाहिँ अप्ठ्यारो हुन्छ। कुरो बुझ्नु भएन कि भविष्यमा
1: कुनै पनि बेला यो विषय बौरिन सकौ,
2: जहिले पनि बौरिन्छ। यो त पाँच वर्षको न अहिले पाएको म्यान्डेट त होइन, अहिले पाएको त पाँच वर्षको म्यान्डेट हो र भदौ 24 ध्वंस र विनाश हुन्छ। मेरो कुरा सुन्नु होला, खरानीको थुप्रोमाथि कर्फ्यू लागेको बेला देशले सास फेर्न पनि गाह्रो मानेको बेला 26 नै म भन्दै आएको छु देशको राजनीतिक दोषीलाई कारवाही हुनुपर्छ। 24 ध्वंस र विनाशको पहिचान गरी मूल पात्रहरूको कारवाही गर्न सक्नु भएन नेपालमा कुनै पनि व्यवस्था, कुनै पनि सरकार, कुनै पनि संसद सुनिश्चित हुँदैन।
1: तर छताछिल्लो भयो अहिले दुईटा संस्था, एउटा सेना अर्को प्रधानमन्त्री बालेन भाइ, करिब करिब कुनै न कुनै रूपमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा छताछिल्लो त अहिले भइसक्यो। अब
2: यस्तो
1: नजोगाउने कसलाई
2: आफ्नो प्रतिबद्धता अनुरूपको छानबिन समिति बनाउनुहुन्छ कि बनाउनुहुन्न? सहज विदेश शासकीय स्वरूपको त्यसबाट भर पर्छ। बनाउनु भएन या चाहिँ झाडा टार्ने बनाएर चाहिँ पन्साउन खोज्नुभयो भने उहाँहरू डराउनु भयो, उहाँहरूको पनि केही रहेछ भन्ने हुन्छ। अघि उहाँहरूले बनाउनु भयो प्रतिबद्धता अनुरूपको भने त त्यसले दुधका दुध पानी सुका पानी छुट्याउला।
1: के आशावादी हुन सक्छौँ त?
2: नागरिक दबाब कसरी जान्छ?
1: सरकारका प्रति आशावादी हुन सकिन्छ कि सकिन्न? मेरो प्रश्न यो।
2: अब त्यो त सरकारको प्रतिबद्धता, सरकारले गरेन भने त अहिलेको सरकारमै बस्नेहरूको इन्भल्भमेन्ट रहेछ भन्ने सन्देश पनि त जान्छ नि। फस्न चाहिँ फस्नु भएको छ किन सय बुद्धिमा लेखिहाल्नु भयो कुरो बुझ्नु भएन के
1: ट्र्यापमा पर्यो।
2: सय बुद्धिमा त लेखेको त तपाईँको र मेरो एजेन्डा होइन नि, त्यो त
1: उहाँकै हो।
2: त्यो त सात बुद्धे उहाँहरूको शासकीय प्रतिबद्धता हो र जेठ 19 हामी जुन स्थापना दिवस मनाउँदैछौँ शान्ति समाजको, त्यसमा हाम्रो पेपरमा यो कुरा प्रष्ट उल्लेख छ गोपालजी।
1: हस्, यहाँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
2: थ्याङ्क यू भेरी मच, नमस्ते।
0: रेडियो पाव, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 102.1 MHz।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौ।
4: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: सावधान, वन जंगल नजिक आगो नबालौ, आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ।
5: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाउ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50(4) बमोजिम लिगो असुल गरी 3 कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: hello.
1: Let's go. 6.9 inch ko sanda display, AI powered camera, 2 varsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik bishesta harule tapai ko man jitna barambar.
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
3: सम्पर्क नम्बर 0485410043 9863023422।
4: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
2: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
8: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
8: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
8: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
8: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
8: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447 52 14 13।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: सूचना
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
2: जिल्ला अस्पताल रामेछाप।
0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: आजको कार्यक्रममा जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगद्वारा पूर्व प्रधानमन्त्री लगायतलाई कारवाहीका सिफारिस, तर कार्यान्वयन हुनेमा किन आशंका।
8: सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु। विगतको अनुभवले गर्दा
7: पछिल्लो आर्थिक सर्वेक्षणमा कस्तो देखिन्छ अर्थतन्त्रको चित्र।
9: न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च जस्ता चुनौती विद्यमान नै छन्।
7: अनि कंगोमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या परेको डब्ल्यूएचओका प्रमुखको चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
10: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले इबोला प्रकोपका कारण कंगो गणतन्त्रले द्वन्द्व र रोगको विनाशकारी टकरावको एकसाथ सामना गरिरहेको बताएका छन्। डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम गेहब्रे
9: प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च जस्ता चुनौती विद्यमान नै छन्।
7: अनि कंगोमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या परेको डब्ल्यूएचओका प्रमुखको चेतावनी।

0: डीआर कंगो जाने तयारी में छन्। उनले नियन्त्रण को प्रयास भन्दा संक्रमित को संख्या तीव्र देखिएको बताए। इबोला संक्रमण को केन्द्रबिन्दु पूर्वी कंगो को इतुरी प्रांत में करीब 1000 मानिसहरूमा लक्षण देखिएको छ। संक्रमण नियन्त्रण का लागि उनीहरूसँग संपर्क में पुगेका मानिसहरू पहिचान गर्न चुनौती देखिएको छ। कन्सासाबाट बीबीसी संवाददाता एमरी मकुमेनो भन्छन्, कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाले संक्रमित मानिसहरूको सम्पर्कमा पुगेका 3500 मानिसहरूको निगरानी भइरहेको बताएका छन्। बीबीसी संवाददाताको भनाई, अमेरिका र इरान बीच सम्झौता हुन लागेको विवरणसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानको सरकारी टेलिभिजनले समझदारी पत्रको अनौपचारिक मस्यौदा तेहरानले प्राप्त गरेको जनाएको छ। उक्त प्रारूप अनुसार इरानले एक महिनाभित्र हुर्मुज जलमार्गलाई युद्धपूर्वकै अवस्थामा खुल्ला गर्नेछ। त्यसको बदलामा अमेरिकाले इरान वरपरको क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्दै इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउनेछ। ओमानसँगको सहकार्यमा इरानले सामुद्रिक वाहनहरूको व्यवस्थापन गर्ने बताइएको छ। 6 दिनभित्रै सम्झौता भए त्यसलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको संकल्पका रूपमा पारित गरिने भनिएको छ। एउटा भ्रष्टाचार प्रकरणको कागजात खोज्दै प्रहरीले स्पेनको सत्ताधारी सोशलिस्ट पार्टी कार्यालयमा छापा मारेको छ। पूर्व प्रधानमन्त्री जोजे सुइस जापातेरोमाथि औपचारिक छानबिन शुरू भएका समाचारसँगै पार्टी कार्यालयमा प्रहरी पुगेको हो। वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजका श्रीमती र भाइमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। स्पेनको कन्जर्भेटिभ पार्टी प्रमुखले सरकार भ्रष्टाचारमा मुसिएको भन्दै मध्यावधि निर्वाचन गर्न माग गरेका छन्। जर्मनीको एउटा अदालतले वामपन्थी विद्रोही समूह रेड आर्मी फ्याक्सनका एकजना पूर्व सदस्यलाई 13 वर्षको कैद सजाय सुनाएको छ। रेड आर्मीकी सदस्य ड्यानेला क्लेटर सन् 1999 2016 बीचमा श्रृंखलाबद्ध सशस्त्र डकैतीहरू गरेको आरोपमा दोषी ठहर भएकी हुन् र भारतमा चर्को गर्मीसँगै डढेलो लाग्ने र लूका कारण मानिसहरूको ज्यान जान थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई हरसम्भव सावधानी अपनाउन आह्वान गरेका छन्। अहिले विश्वका सबैभन्दा गर्मी 40 वटा शहरहरू सबै भारतीय शहर छन् जसमा तापक्रम 43 डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ। दिल्लीका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। चरम गर्मीका कारण बर्खे विदा अघि सारेर देशभरिका विद्यालयहरूमा छुट्टी दिइएको छ। हिमाचल प्रदेशमा फैलिएको ठूलो वन डडेलो नियन्त्रणका लागि भारतीय सेनाले संघर्ष गरिरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई स्वागत छ। जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगले गरेका कार्यवाही सिफारिश कार्यान्वयन हुनेमा आयोगकै पदाधिकारी तथा अन्य मानवाधिकार कर्मीहरूले आशंका प्रकट गरेका छन्। आयोगले भदौ 23 र 24 गतेका घटनाबारे गरेको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख अनि वर्तमान सत्ताधारी दलका केही नेतालाई पनि कार्यवाही सिफारिश गरिएका छन्। एक रिपोर्ट। करिब 10,000 पृष्ठको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक तथा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको भन्दै पाश्चात्य दर्शी कानून बनाएर सजाय दिन सिफारिश गरिएको छ। प्रहरीका अधिकारीहरूलाई विभागीय कार्यवाहीको सिफारिश गरिएको छ भने नेपाली सेनाको पनि कमजोरी देखिएको, राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न र मानवाधिकार संरक्षणका निम्ति संवेदनशील हुन नसकेको उल्लेखिएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङ सहित जेएनजी प्रदर्शनका आयोजकहरूले हिंसा रोक्न नसकेको बारे थप अनुसन्धान गर्न भनिएको छ। त्यस्तै कारागारबाट बाहिरिएका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तथा उक्त दलका अन्य नेताहरूबारे सूक्ष्म अनुसन्धान गर्न भनिएको छ। प्रतिवेदनमा भूमिकाबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै अभियन्ता, आह्वानकर्ता र समर्थक भनेर उल्लेख कैयन व्यक्तिहरूको सूचीमा पूर्व प्रधानमन्त्री सुशीला कार्कीको समेत नाम छ। बुधबार मानवाधिकार आयोगको बैठकले सो प्रतिवेदनबारे निर्णय गरी सिफारिश कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाउने निर्णय गरेको हो। तर विगतको अनुभव हेर्दा आफूहरूको सिफारिश कार्यान्वयन हुनेमा सो छानबिनको अगुवाई समेत गरेकी आयोगकी सदस्य लिली थापाले आशंका प्रकट गरिन्।
2: अब विगतको परिवर्तन हेर्ने हो भने चाहिँ अहिलेसम्म मानवाधिकार आयोगको सिफारिसहरू कार्यान्वयन एकदम कम छ, होइन? यो फेरि अलिकति अब हाई लेभलको कुराहरू पनि भएको हुनाले अब सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा होइन।
1: थापाले प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुनुमा चाहिँ कसैको दबाब नरहेको बताएकी छन्। आयोगका पूर्व सदस्य समेत रहेका मानव अधिकार कर्मी सुदीप पाठकले पनि सरकारलाई सिफारिस कार्यान्वयनमा आशंका मेटाउन आग्रह गरे।
3: अब अहिलेको चाहिँ जेएनजी आन्दोलनको जुन प्रतिवेदन छ नेपाल सरकारले बुझेर तद अनुरूप आएको सिफारिसलाई कार्यान्वयन गर्ने तर्फ सरकार अगाडि

0: जिनजी आन्दोलनका सन्दर्भमा यसअघि गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि प्रतिवेदन बुझाइसकेको छ। अब अर्को प्रसंग, चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र केवल 3.85% मात्र वृद्धि हुन सकेको अर्थमन्त्रीले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा देखिएको छ। विदेशी मुद्रा संचिति, भुक्तानी सन्तुलन जस्ता बाह्य क्षेत्र भनिने सूचकहरू राम्रो रहे पनि सरकारको पूँजीगत खर्च, राजस्व परिचालन जस्ता सूचकहरू सन्तोषजनक नरहेको देखिएको छ। एक रिपोर्ट, बजेट ल्याउने तयारी गरिरहेको सरकारका निम्ति आफ्नो थैली कतिको बलियो छ भनेर हेर्ने अवसर समेत दिने ठानिने आर्थिक सर्वेक्षणको प्रतिवेदन आज संसदमा प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुनाएका आँकडाहरू धेरै उत्साहित गराउने खालका थिएनन्।
1: बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ, तथापि न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च र जलवायु जोखिम जस्ता चुनौती विद्यमान नै छन्।
0: तीव्र आर्थिक वृद्धिको बाचा गर्दै आएको नयाँ सरकारको हातमा चाहिँ सुस्त गतिमा विस्तार भइरहेको अर्थतन्त्र रहेको देखिन्छ। असार मसान्तमा सकिने चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्र थोरै मात्र विस्तार भएको उनले सुनाए।
1: चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय $1,535 पुग्ने अनुमान छ।
0: अर्थमन्त्रीले बताएको 66 खर्बको नेपाली अर्थतन्त्रको आकारलाई उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 5 देखि 7 वर्ष भित्रैमा वार्षिक औसत 7% वृद्धि गर्दै $100 अर्ब वा ₹150 खर्ब भन्दा धेरैको अर्थतन्त्र निर्माण गर्ने वाचा गरेको छ। तर त्यसका निम्ति आवश्यक पर्ने सरकारी क्षमता अझै स्पष्ट देखिँदैन। राजस्व परिचालन तथा पूँजीगत खर्चका कमजोर आँकडाले त्यो क्षमता उजागर गरेको छ। फेरि मन्त्री वाग्ले,
2: फागुनसम्म संघीय राजस्व 3.2% बढेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढे पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्।
0: मुद्रास्फीति वा महँगी दर फागुनसम्म 2.13% मात्र रहेको अर्थमन्त्रीले जानकारी दिए। धेरैजसो आँकडा फागुन अन्त्यसम्मको रहेकाले तिनले मध्य पूर्वमा भएको युद्धका प्रभाव अझै प्रतिविम्बित नभइसकेको देखिने जानकारहरू बताउँछन्। अमेरिका र इजरायलले फागुन 16 गते इरानमा आक्रमण गरे यता विश्व बजारमा इन्धन, खाद्यान्न तथा रासायनिक मल लगायतका वस्तुहरूको आपूर्तिमा प्रभाव परेको तथा तिनको भाव प्रकाशिएको छ। यसै सिलसिलामा हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई सम्पर्क गरी आज प्रस्तुत आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रको कस्तो चित्र देखिन्छ भनेर सोधेका छौं।
3: सबभन्दा ठूलो कुरो नेपालको अर्थतन्त्र रेमिटेन्स नै, किनभने त्यत्रो 18.5 महिनालाई आवश्यक पर्ने आयात आवश्यक पर्ने हाम्रो वैदेशिक मुद्रा सञ्चिति छ भन्दाखेरि त्यही रेमिटेन्सले नै त्यसले सबै यो हाम्रो बजारको माग खपत बढाइरहेको छ, आयात पनि त्यसैले बढाएको छ भन्दाखेरि दिनानुदिन अब यता बाह्य सूचाङ्क राम्रो देखिए पनि हाम्रो अर्थतन्त्र रेमिटेन्समै एकदम टोटली डिपेन्डेन्ट जस्तो देखिन थाल्यो। अहिले सजिलो भएन, भविष्यमा अप्ठ्यारो पर्न सक्छ।
0: जस्तो अहिले नै पनि तपाईँले भने जस्तो डिप्रेसन आउने, धेरै जस्तो आउने खाडी मुलुकबाट छ, त्यहाँ पनि तनाव बेला बेला भइरहेको छ, अहिले युद्ध नै जारी छ, होइन? त्यो पनि त्यति भरलाग्दो दीर्घकालसम्म भर पर्ने खालको चिज त होइन नि।
3: संसारकै आर्थिक क्षेत्रमा सुस्थता मन्दी आयो भने त्यो क्षेत्रमा चाहे मलेसिया होस्, चाहे गल्फ रिजन होस्, त्यहाँ पनि त उत्पादन कम हुन्छ, फ्याक्ट्रीहरू कम हुन्छन्, त्यसपछि रोजगारका अवसरहरू कम हुन्छन्, अथवा अन्य जस्तै आफ्नै देशमा उत्पादन गर्ने नीति ल्याएको कारणले गर्दाखेरि हाम्रा मान्छेहरूलाई रोजगारीका अवसरहरू कम प्राप्त हुन सक्छन्। त्यसले गर्दा यो भन्दै बित्ति भोलि रेमिटेन्स आएन भने विकल्प के भन्नेमा हामीले अहिले नै प्लान गर्न सकेनौँ भने हामीलाई अप्ठ्यारो पर्न सक्ने स्थितिको अहिलेको संकेत गर्छ।
0: अब जुन अहिले नयाँ सरकारले चाहिँ तीव्र आर्थिक छलाङ मार्ने भनिराखेका छ, उनीहरूले 7% वृद्धि दर चाहिँ करिब 7 वर्षसम्म गरेर $100 अर्ब अर्थतन्त्र पुर्याउने बाचा पत्रमा उनीहरूको उल्लेख पनि छ। अहिलेको अर्थतन्त्रको जुन परिस्थिति देखिन्छ त्यसले त्यो आधार दिन्छ, त्यस्तो छलाङ मार्ने आधार दिन्छ?
3: त्यस्तो छैन। त्यस्तो किनभने सबभन्दा पहिले अहिले हामीले देखेका करिब करिब 80% नपुग चाहिँ हाम्रो अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्र हो। अहिले विभिन्न कारणले, अब कसको के गल्ती छ म भन्दैन, तर जेन्जी आन्दोलनपछि विगतका बेला माओवादीको हिंसात्मक द्वन्द अथवा त्यसपछि राजनीतिक संक्रमण काल भन्दा पनि अहिले यी क्षेत्रमा निराशा छाएको छ र तपाईँले ब्याङ्किङ प्रणालीमा जम्मा भएको जुन पैसा छ, रकम छ, त्यसैले नै इन्डिकेट गर्छ अहिले यति सस्तो ब्याज हुँदाखेरि पनि किन मान्छेहरूले ऋण लिएर लगानी गरिरहेका छैनन्। त्यही भएर अब निजी क्षेत्र जब प्रस्तुत हुन्छ, निराश हुन्छ, उत्साहित हुँदैन, तीन चौथाई जुन अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्रले प्रगति नगर्थ्यो भने सरकारको चाहे आर्थिक वृद्धिको लक्ष्य अथवा अर्थतन्त्रको आकार ठुलो बनाउने लक्ष्यमा चाहिँ पुग्न सक्दैन। किन मैले भने भने सरकारले अस्ति अध्यादेशबाट केही राम्रा कुराहरू पनि ल्याएको छ, राजनीतिक पाटो बाहेक आर्थिक क्षेत्रमा चाँडो चाँडो काम गर्नलाई, प्रक्रियाहरू छोटाउनको लागि, यो आर्थिक क्षेत्रमा सुशासनको माहौल कायम गर्नको लागि केही गर्न खोजे जस्तो देखिन्छ। तर त्यतिले पनि कन्फिडेन्स निजी क्षेत्रको विश्वास जित्न सकेन, धरपकड भयो, निर्माण व्यवसायहरू निराश भए, त्यसकारणले उहाँहरूले लिएको अर्थतन्त्रको जुन लक्ष्य छ त्यो पुग्न गाह्रो छ।
0: सरकारले विशेष गरी उद्यमी र मध्यम वर्गलाई ध्यान केन्द्रित गर्ने नीति बजेट ल्याउने भनिरहेको छ होइन, त्यो भनेको चाहिँ एक किसिमले बजेट मार्फत करका बोझ घटाउने भन्ने पनि बुझिन्छ। अहिले त्यस्ता सहजता दिने अवस्था छ कि छैन?
3: अब अहिले बजारमा आए अनुसार जुन 10 लाख रुपियाँमा सम्म कर छुट दिने भनेको छ, तपाईँले आज एउटा कार्यक्रममा मैले सुनेको थिएँ, त्यो उपल्लो जुन 10% पनि जुन छ नि धेरै कमाउने वर्गमा पनि वार्षिक आमदानी 10 लाख हुने चाहिँ वर्ग धेरै सानो संख्यामा, किनभने तपाईँ चाहे एउटा प्राध्यापक होस्, एउटा सरकारी अस्पतालमा काम गर्ने डक्टर होस् होइन, उच्च तहमा काम गर्ने मान्छेको पनि वार्षिक 10 लाख आमदानी पुग्दैन। त्यसकारणले त्यो कुन वर्गलाई अथवा उद्यमी वर्गलाई सुविधा दिन खोजिएको, उहाँहरूले 10 लाख आमदानी गर्नुभयो भने कर तिर्न नपर्ने हो भने उद्यमीलाई उत्साहित गर्ने होला, तर फ्यामिलीको कन्जम्सनलाई उत्साहित गर्नलाई त्यो वर्ग नै हामी कहाँ धेरै छैन। त्यसको तथ्याङ्क अलिक राम्ररी विश्लेषणै गर्नुपर्ने छ, त्यो छुटको फाइदा कसले लिन्छ त्यो हेर्नुपर्ने।
0: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का प्रमुखले कंगो गणतन्त्रमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या भएको बताएका छन्। इबोला फैलिएको मुख्य स्थान इतोरी प्रान्तमा नियन्त्रणका प्रयास भन्दा संक्रमण छिटो गतिमा फैलिरहेको टेड्रोस एधानम घेब्रेससले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
4: विश्व स्वास्थ्य संगठनका प्रमुखले बम खसिरहेको ठाउँमा डब्ल्यूएचओले समुदायमा विश्वास आर्जन गर्ने वा बिरामीलाई एकान्तमा राख्न नसक्ने बताए। इबोला भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासलाई बढ़ावा दिन उनी डीआर कंगो जाने तयारीमा जुटेका छन्। इबोला प्रकोप घोषणा भए यता 220 जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। खराब सड़कका कारण सहायता कर्मीहरूले यात्रामा समस्या भोग्नु परेको टेड्रोसले बताएका छन्। युद्धले ठूलो संख्यामा मानिसहरू विस्थापित भएका कारण स्वास्थ्य प्रणाली कमजोर बनेको छ। सबैभन्दा धेरै संक्रमण फैलिएको इतुरी प्रान्तमा सन् 2021 यता सैन्य शासन छ। टेड्रोसले यो क्षेत्रमा संक्रमण रोक्ने कार्य सहायताको पहुँचमा निर्भर रहेको बताए। कंगोका अधिकारीहरूका अनुसार अहिले इबोलासँग मिल्ने लक्षण भएका मानिसहरूको संख्या 1000 आसपास छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखाइ यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हर दिन रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: नगर कार्यपालिकाको कार्यालय बन्थली रामस्थापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामिछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत ओडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे सम्पर्क नम्बर 9844441390 वडा नम्बर 2 सरस्वती विक सम्पर्क नम्बर 9761633033 वडा नम्बर 3 मनिषा बुढाथोकी सम्पर्क नम्बर 9849773049 वडा नम्बर 4 स्वस्तिका खड्का सम्पर्क नम्बर 9766471148 वडा नम्बर 5 सुजन भुजेल सम्पर्क नम्बर 9866007972 वडा नम्बर 6 सीता श्रेष्ठ सम्पर्क नम्बर 9864111355 वडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9840949619 वडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9869111345 र सृजना थापा मगर सम्पर्क नम्बर 9840262072 वडा नम्बर 9 प्रेरणा सारू सम्पर्क नम्बर 9865203353 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214403 वडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9869335059 वडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9861958368 वडा नम्बर 12 प्रवीण केसे सम्पर्क नम्बर 9861064176 वडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9731330827 र वडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
3: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्जद्वारा जारी सन्देश।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
6: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका गरेका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
6: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843961494।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
8: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
8: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
8: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
7: आवश्यक कागजातहरू,
8: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौँ अघि बढौँ।
5: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
11: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 05 96, 0 47 5 90 453।
11: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
5: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 9692965998।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845875365, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड रामेछाप।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर,
3: किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
12: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
12: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
12: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845410043, 98-63-023-22।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।

0: हामीले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
5: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
4: निरूपण गर्ने प्रकृतिका विवादहरू
5: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
4: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
5: चरण घाँस दाउरा सम्बन्धी विवाद,
4: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
5: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
4: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
5: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
4: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
5: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
4: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
5: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
4: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
5: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
4: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
5: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
4: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
5: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
4: गाली बेइज्जती सम्बन्धी विवाद,
5: लुटपिट सम्बन्धी विवाद,
4: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
5: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
4: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
5: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
4: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
5: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म स्त्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप्र तामुको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेललाई विभागीय छानबिन गर्न सिफारिश गरेको छ। भदौ 23 र 24 गतेको घटनामा मानवाधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले थप छानबिनको सिफारिश गरेको हो। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापन, सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राज अर्याल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई भने भविष्यमा अयोग्य हुने गरी नेगेटिभ लिस्टमा राख्न सिफारिश गरेको छ। उनीहरू सहित केही सुरक्षा अधिकारी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालाई पनि कार्यवाहीको दायरामा ल्याउन आएको सिफारिश छ। आयोगले कारागारबाट कैदीबन्दी बाहिर पठाउने राष्ट्रिय कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किरण गर्दै लामिछानेलाई शंखाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ। रवि लामिछाने कैदबाट भाग्न फौजदारी अपराध रहेको आएको ठहर छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नखु कारागार प्रशासनका सत्यराज जोशी र रासपाका सांसदहरू मनिष चार हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरेको छ। आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री सुदन गुरूङसम्ममाथि पनि भदौको आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको नभएको बारे थप अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तै आयोगले भदौ 23 र 24 को घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि नै छानबिन सिफारिश गरेको छ। कार्कीको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिश गरेको छ। यस्तै आयोगले आन्दोलन र प्रदर्शनका समयमा नेपाली सेनाको कमजोरी भएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको छ। गएको भदौ 23 र 24 गतेको घटनाबारे गठन भएको अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कार्यवाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 मा भएको जनसी आन्दोलनका क्रममा मानवाधिकार उल्लंघनमा दोषी ठहर भएका विभिन्न अधिकारीलाई कम्तीमा 6 महिना निलम्बन गर्न सरकार समक्ष सिफारिश गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मानवाधिकार उल्लंघनकर्ता भनी तोकिएका व्यक्तिहरू हाल जहाँ जनसुकै सार्वजनिक पदमा रहेको भए तापनि कम्तीमा 6 महिना निलम्बन गरी मानव अधिकारको सम्मान तथा संरक्षण गर्न समेत राष्ट्रिय मानवाधिकार आयोग एन 2068 को दफा 41(6) दफा 4(1)(6) बमोजिम सिफारिश सहित निर्देशन दिन सरकारलाई सिफारिश गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला संग्रौलामाथि अनुसन्धान गर्न सिफारिश गरेको छ। 2082 भदौ 23 र 24 मा भएको जनजी आन्दोलनका क्रममा हिंसा भड्काउन र भीड़लाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै सामाजिक अभियन्ताहरू केपी खनाल र ज्वाला संग्रौला सहितका व्यक्तिहरूमाथि थप अनुसन्धान गरी कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको हो। राष्ट्रिय मानवाधिकार आयोगले गत वर्ष 2082 भदौ 23 र 24 गते भएको जनजी आन्दोलनलाई हिंसात्मक बनाउन र प्रदर्शनकारीलाई सुरक्षा फौज विरूद्ध उक्साउन टीओबी भनिने समूहको मुख्य भूमिका रहेको निष्कर्ष निकालेको छ। आयोगले सो समूहमाथि सूक्ष्म अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन सरकारलाई सिफारिश गरेको छ। मानवाधिकार उल्लंघन सम्बन्धमा छानबिन समितिको प्रतिवेदनले भदौ 24 गतेको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएकाहरूमध्ये अझै पहिचान नभएका 12 जना मृतकका बारेमा पनि बोलेको छ। सिफारिश खण्डको 6 नम्बर बुदामा यसबारे सम्बोधन गर्दै उनीहरूको पहिचान गरी उनका परिवारलाई पनि अन्य मृतक सरह राहत र क्षतिपूर्ति दिन भनिएको छ। उक्त दिन मृत्यु भएका 21 मध्ये पहिचान भएका 9 जनाको परिवारको हकमा पनि जेएनजी प्रदर्शनका क्रममा भएको मृत्यु भएका अन्यका परिवारलाई जस्तै राहत क्षतिपूर्ति उपलब्ध
प्रतिवेदनमा सिफारिश गरिएको छ। सोधिन मृत्यु भएका 12 जनाको अझै पहिचान भएको छैन। राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको व्यापक क्षति रोक्न नसक्नु नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा देशको अति संवेदनशील क्षेत्रहरू सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा समेत भएको तोडफोड़ र आगजनीलाई सेनाको संवेदनशीलता अभाव र सुरक्षा कमजोरीका रूपमा चित्रण गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघनको घटनाबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। 29 पृष्ठ लामो उक्त प्रतिवेदनले देशको तत्कालीन शीर्ष राजनैतिक नेतृत्वदेखि चर्चित सामाजिक सञ्जाल प्रयोगकर्तासम्मको भूमिकालाई केलाए पनि काठमाडौँ महानगरका तत्कालीन मेयर तथा हालका प्रधानमन्त्री बालन शाहको बारेमा भने प्रतिवेदन मौन देखिएको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मुख्य दोषीका रूपमा चित्रण गरिएको छ। मानवाधिकार उल्लंघन सम्बन्धमा तयार पारेको छानबिन समितिको प्रतिवेदनमा भदौ 23 र 24 गतिको प्रदर्शनमा घाइते भएकाहरूको बाँकी सम्पूर्ण उपचार तथा औषधिको निशुल्क व्यवस्था गर्न भनिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनको 11 नम्बर बुदामा उक्त विषय उल्लेख गरिएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङबारे छानबिन गर्न गठित समितिले बयान लिन शुरू गरेको छ। बुधबार गुरूङलाई समितिले बोलाएर प्रारम्भिक सोधपूछ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीमा छापा मारेको छ। सीआईबीले आर्थिक घोटालाको आशंकामा डीडीसीको लैनचोर स्थित केन्द्रीय कार्यालयमा छापा मारेको कार्यालयमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। आगामी आर्थिक वर्षको बजेट यही जेठ 15 गते शुक्रबार अपरान्ह 4 बजे प्रस्तुत हुने भएको छ। प्रतिनिधि सभाका सभामुख डल प्रसाद अर्याले संघीय संसदका दुवै सदनका संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान पेश हुने जानकारी दिनुभएको छ। सरकारले सञ्चालन गरेको सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढ़ी बालबालिकाको उद्धार गरिएको छ। सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 साल वैशाख 27 गतेदेखि 2082 साल फागुनसम्म कुल 2658 जना सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिजेलसम्मको लागि म श्री राज महत्वनीय समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेशन कन्सल्टेन्सी।
1: अब हामी कुरा गर्छौँ।

0: मान्छे चिन्न गर्न छैन, पैसा कमाउँछु भनेर परिवार श्रीमानलाई छोडेर हिँड्ने होइन तिमीहरू। भोलि इन्डिया लगेर बेचिदिन्छु,
1: कमाउँछस् पैसा।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: क्यालाई सरल बनाउन माग गरेका थिए। कार्यक्रममा कृषि पशुपन्छी वैदेशिक रोजगार जीवन तथा तेस्रो पक्ष बीमा सम्बन्धी समस्या र व्यावहारिक कठिनाईबारे सहभागीले खुलेर गुनासो राखेका थिए। किसानहरूले बीमा गर्न सजिलो भए पनि क्षति भएपछि दावी भुक्तानीमा झन्झट हुने, पशुपन्छी हराएमा बीमाले कभर नगर्ने, कृषि तथा जड़ीबुटी बीमामा कम्पनीहरूको अनिच्छा तथा कोरोना बीमाको रकम अझै नपाएको जस्ता समस्या दोहोर्याएका थिए। वैदेशिक रोजगार बीमामा मृत्यु दावी भुक्तानी प्रक्रियामा समेत पीड़ित परिवारले पर्याप्त सहयोग नपाएको गुनासो समेत कार्यक्रममा उठाइएको थियो। सहभागीले बीमालाई नागरिक मैत्री बनाउन दावी प्रक्रिया छिटो र सहज बनाउनुपर्ने माग गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले बीमा क्षेत्रसँग सहकार्य गरेर नागरिकको जोखिम न्यूनीकरणमा काम गरिरहेको बताएका छन्। उनले गत वर्ष नगरभित्र करिब 1500 कच्ची घरको बीमा गर्न बजेट विनियोजन गरिए पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै अब सबै नगरवासीलाई बीमाको पहुँचमा ल्याउने लक्ष्य रहेको जानकारी दिए। नगर प्रमुख श्रेष्ठले बीमा कम्पनीहरूले नागरिकको विश्वास जित्ने गरी सरल र पारदर्शी सेवा दिनुपर्नेमा समेत जोड़ दिएका छन्। उनले न्यून आय भएका नागरिक र जोखिमयुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिका बीमा नीति तयार गरिने र आगामी बजेटमा बीमालाई विशेष प्राथमिकता दिइने समेत बताएका छन्। नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख जमुना अरियालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मिश्र आचार्य, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, प्रवक्ता मोती चंग रायमाझी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिको सहभागिता थियो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: amazing offer pao nu hos harek 15 din ma Crompton ko mixture ra bumper rakh drama mighty double door refrigerator jitne mauka pani nagrikta matra bhai puksha sahaj EMI marfat kharid garna sakinchha
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर 23 भदौमा मानव अधिकार उल्लंघन 24मा संगठित आपराधिक कार्य शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष 23 भदौको जेएनजी आन्दोलनमा मानव अधिकार उल्लंघन भएको र भोलिपल्ट 24 भदौमा पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ मानव अधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कार्यवाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ आयोगले 23 भदौमै सदस्य लिली थापाको नेतृत्वमा 6 सदस्यीय समिति गठन गरेर घटनाको अनुसन्धान तथा छानबिन गरेको थियो समितिले प्रतिवेदन बुझाएको दुई महिनापछि बुधबार प्रतिवेदनको सिफारिश खण्डका विवरणहरू आयोगले सार्वजनिक गरेको छ आयोगले बुधबार नै आफ्नो सिफारिश प्रधानमन्त्री कार्यालयमा बुझाएको छ आयोगले मानव अधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री गृहमन्त्री संचार मन्त्री सुरक्षा निकायका प्रमुख लगायतलाई कार्यवाही सिफारिश गरेको छ 24 भदौको घटनामा जोड़िएका रासोपाका 17 सांसद सहित 52 जनाको नाम खिटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ टीओबी सहित दुई समूहलाई पनि अनुसन्धान गरी कार्यवाही गर्न सिफारिश गरिएको छ टीओबीको उक्साहटले 23 भदौको आन्दोलन हिंसात्मक भएको आयोगको निष्कर्ष छ 23 भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघन गरेको आयोगको ठहर छ उनीहरूलाई संविधानको धारा 249 उपधारा 2 ग बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिश गरिएको छ यसअघि गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई ज्यान मार्ने कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिएको भन्दै मानवता र मानव अधिकारको कसुरमा पश्चातदर्शी कानून बनाएर पनि सजाय गर्न भनेको छ यसका लागि सर्वोच्च अदालतको फैसला पनि आयोगले उल्लेख गरेको छ
3: शंकाको घेरामा रवि शीर्षकमा मध्याह दैनिकमा खबर छ राष्ट्रिय मानव अधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै उनलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नक्खु कारागार प्रशासन सत्यराज जोशी रासोपाकी सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरिएको छ कारागार र बाल सुधार गृहमा रहेका कैदीबन्दीलाई कारागार बाहिर पठाउन सहयोग गरी माथि उल्लेख गरे बमोजिम आम नेपाली नागरिकको मानवाधिकार उल्लंघन हुने कार्यमा रवि लामिछाने र नक्खु कारागार प्रशासक सत्यराज जोशीको पनि संलग्नता रहेको देखिन्छ प्रतिवेदनमा उल्लेख छ जेलर सत्यराज जोशी र रवि लामिछानेलाई सोधपूछ गर्दा उनीहरूको बयान बाँचिएको पनि प्रतिवेदनले उल्लेख गरेको छ जेलरले रवि लामिछानेका सहयोगी र समर्थकको डर त्रास र धम्कीपूर्ण दबावमा परेर लामिछानेलाई छोड्ने पत्रमा सही छाप गरेको बयान दिएका थिए तर रवि लामिछानेले भने जेलरले नै आफूलाई तपाई बाहिर गए जेल सुरक्षित हुन्छ भनेर छोडेको बयान दिएका थिए त्यस्तै ओली लेखक र गुरूङ पनि मुख्य दोषी उपशीर्षकमा पनि मध्याह दैनिकमा खबर छ प्रतिवेदनको सबैभन्दा महत्वपूर्ण पक्ष जिम्मेवारी निर्धारणको विषय हो प्रतिवेदनले मुख्य दोषीका रूपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई पनि देखाएको छ यस आधारमा उनीहरूलाई संविधानको धारा प्रयोग गरी मुद्दा चलाउन भनिएको छ उनीहरूलाई संविधानको धारा 249 उपधारा 2 अनुसार मुद्दा चलाउन पनि सिफारिश गरिएको छ तर मानव अधिकार उल्लंघनकर्तालाई कार्यवाही गर्ने कानून भने बनेको छैन आयोगले यस्तो कानून बनाउन सिफारिश समेत गरेको छ आयोगका आयुक्त लिली थापाको नेतृत्वमा गठित भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका घटनासँग सम्बन्धित छानबिन समितिले उक्त सिफारिश गरेको हो अहिले आयोगले उक्त प्रतिवेदनको सारांश सार्वजनिक गरेको हो। आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुखलाई भविष्यमा कुनै पनि सरकारी सेवामा जिम्मेवारी नदिने गरी रेकर्डमा राख्न सिफारिश गरेको छ। घटनाको समयमा प्रहरी आईजीपी रहेका चन्द्र कुबेर खापुङ, सशस्त्रका आईजीपी राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्डमा राख्न भनेको छ।
2: कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा नागरिक दैनिकमा खबर छ। असामान्य आन्तरिक तथा बाह्य चुनौती बीच चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्रले 3.85% आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वृद्धि लक्ष्यको करिब आधा कम हुने देखिएको छ। कमजोर आर्थिक धरातल बीच सुधारका केही संकेत देखिएका छन्। यसका मुख्य बुदाहरू यस्तो छ। अर्थतन्त्रको चित्रका रूपमा कृषि क्षेत्रको योगदान 24%, गैर कृषि क्षेत्रको योगदान 76%, प्रति व्यक्ति आमदानी 1513 अमेरिकी डलर पुग्ने अनुमान, राजस्व संकलन 12 खर्ब 81 अर्ब 70 करोड़ रूपैयाँ, सार्वजनिक ऋण 28 खर्ब 78 अर्ब 30 करोड़ रूपैयाँ, औसत उपभोक्ता मुद्रास्फीति 2.13% सीमित, बैंक तथा वित्तीय संस्थाको निक्षेप 6.64% वृद्धि, कुल निक्षेप 77 खर्ब 45 अर्ब 88 करोड़ रूपैयाँ, विप्रेषण आप्रवाह 37.7% वृद्धि, विदेशी मुद्रा संचितले 18.5 महीनाको आयात, स्वीकृत वैदेशिक लगानी 6 खर्ब 25 अर्ब 58 करोड़, पर्यटकको औसत बसाई अवधि 16.34 दिन, विद्युत पहुँच 79.1% जनसंख्यासम्म, भारततर्फ 2918 गिगावाट घण्टा विद्युत निर्यात, निरपेक्ष गरीबी 20.27%, मानव विकास सूचकांक 0.622, नेपालीको औसत आयु 71.3 वर्ष, व्यापार घाटा अझै उच्च अवस्थामा, निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त, सार्वजनिक ऋण निरन्तर बढ़्दो। कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
3: सरकारी खर्चमा सुस्ती आउँदा चालू आर्थिक वर्ष 2082-83 कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश फात्तै बढ़ने अनुमान छ। अर्थमन्त्री डाक्टर सोलिम वाग्लेले संघीय संसदमा बुधबार पेश गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश गत आर्थिक वर्षको 57.7% बढ़ेर यो वर्ष 73.5% पुग्ने अनुमान छ। सरकारको लगानी अंश भने गत आर्थिक वर्षको 42.3% घटेर 26.5% सीमित हुने अनुमान सर्वेक्षणले गरेको छ। चालू आर्थिक वर्ष 82-83 तीन तहका सरकारको पूँजीगत खर्च तुलनात्मक रूपमा न्यून रहने अनुमानका आधारमा सरकारी लगानीमा उल्लेख्य कमी आउने अनुमान गरिएको सर्वेक्षणमा उल्लेख छ। पछिल्लो दशक कुल स्थिर लगानीमा निजी क्षेत्र र सरकारी क्षेत्रको अंश वार्षिक औसत क्रमशः 68.3% र 31.7% छ। सरकारको न्यून पूँजीगत खर्च र सुस्त कर्जा प्रभावका बावजुद मुलुकको कुल लगानीमा उल्लेख्य सुधार देखिएको छ।
2: ग्रे लिस्टबाट बस्ने नेपालको अन्तिम कसरत शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सन्दर्भमा नेपाल यति बेला इतिहासकै अत्यन्तै संवेदनशील अवस्थामा उभिएको छ। अन्तर्राष्ट्रिय नियामक निकाय वित्तीय कार्यवाही कार्यदल एफएटीएफ अन्तर्गतको एशिया प्रशान्त समूह एपीजीले सन् 2025 फेब्रुअरी महिनामा नेपाललाई निगरानी सूची अर्थात ग्रे लिस्टमा राखेको थियो। त्यसैता मुलुकको वित्तीय प्रणाली र वैदेशिक आर्थिक सम्बन्ध संकटमा परेको छ। अब सन् 2026 सेप्टेम्बर महिनामा नेपालको अन्तिम र निर्णायक समीक्षा हुँदैछ। यसै सन्दर्भमा नेपालको हालको अवस्था र सुधारका प्रयासहरू बुझ्न एपीजीका डेप्युटी एक्जिक्युटिभ सेक्रेटरी डेभिड स्यानको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले सरकारका काम कार्यवाही र प्रगतिप्रति गम्भीर असन्तुष्टि जनाइसकेको छ।
3: वित्तीय संकटले थलियो स्वास्थ्य बीमा बजेटले सम्बोधन गर्ने आशा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकले खबर छापेको छ। स्वास्थ्य बीमा बोर्डले मंगलबार निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित गरिएको जानकारी दिएको छ। वित्तीय संकटका कारण देखाउँदै जेठ 11 गते बसेको बोर्ड बैठकले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध 36 निजी अस्पताल तथा मेडिकल कलेजमा सेवा बन्द गर्ने निर्णय गरेको हो। अब ती अस्पतालबाट बीमितहरूले आकस्मिक सेवा बाहेक ओपीडी, परीक्षण, शल्यक्रिया तथा औषधि लगायत सेवा पाउने छैनन्। यसअघि राजधानीका ठूला सरकारी अस्पतालहरूले समेत बक्यौता रकम नपाएको भन्दै स्वास्थ्य बीमा सेवा बन्द गरिसकेका थिए। अहिले निजी अस्पतालमा समेत सेवा रोकिएपछि बीमितहरू थप प्रभावित भएका छन्। नेपालको संविधानको धारा 35 प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने अधिकार सुनिश्चित गरेको छ।
2: निजी क्षेत्रको लगानी अंश हप्तै बढ़्यो, अभियान दैनिकमा खबर छ। सरकारी खर्चमा सुस्ती आउँदा चालू आर्थिक वर्ष 2082-83 कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश हप्तै बढ़ने अनुमान छ। अर्थमन्त्री डाक्टर स्वर्णिम मुवागेले संघीय संसदमा बुधबार पेश गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश गत आर्थिक वर्षको 57.7% बढ़ेर यो वर्ष 73.5% पुग्ने अनुमान छ। सरकारको लगानी अंश भने गत आर्थिक वर्षको 42.3% घटेर 26.5% सीमित हुने अनुमान सर्वेक्षणले गरेको छ।
3: हरेक वर्ष निजामती सेवामा कर्मचारी संख्या बढ़दै आएको छ। पछिल्ला 17 वर्षमा निजामती सेवामा महिला कर्मचारीको सहभागिता 12% बढ़ेर 30% पुगेको छ। 2065 असारसम्म निजामती सेवामा महिलाको उपस्थिति 12% रहेकोमा 2082 फागुनसम्म आइपुग्दा यो प्रतिशत बढ़ेर 30 पुगेको हो। राष्ट्रिय किताब खानाका अनुसार निजामती सेवामा 2081 फागुनसम्म महिलाको उपस्थिति 29.2% थियो। एक वर्षको अवधिमा बढ़ेर यो प्रतिशत 30 पुगेको हो। निजामतीतर्फ स्वास्थ्य सेवामा भने पुरूषभन्दा महिला कर्मचारीको संख्या बढ़ी छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी मध्ये 54.7% महिला र 45.3% पुरूष छन्। स्वास्थ्य सेवामा देशभरि 4